0: सुदूरपश्चिम सरकारले पूर्णता पाएको छ।
1: बदौको चर्को घाम र दर्कदो पानीमा खुल्ला आकाशमुनि छाता र पालको सहारामा दिनरात बिताउँदै आएका बैंक, लघुवित्त, सहकारी र मिटर ब्याज पीड़ितहरू सरकारले न्याय नदिएसम्म घर नफर्कने अडानमा छन्। ललितपुरको पुल्चोक स्थित राष्ट्रिय मानवाधिकार आयोगको कार्यालय अगाडि छ दिनदेखि धरनामा बस्दै आएका पीड़ितले यस्तो अडान लिएका हुन्। उनीहरूको एउटै आवाज छ, हामी 19 दिनसम्म पैदल हिँडेर काठमाडौँ आइपुग्यौं, अब माग पूरा नभएसम्म घर फर्कदैनौ। 200 भन्दा बढ़ी पीड़ित मध्यप्रदेशदेखि 19 दिनसम्म पैदल यात्रा गरेर काठमाडौँ आएका हुन्। तत्कालीन सुशीला कार्की नेतृत्वको सरकारसँग भएको 12 बुधे सहमति

0: संस्था लगायतबाट लिएको ऋण चर्को ब्याज असुलीको दबाव र छल कपटका कारण आफूहरू अन्यायमा परेको पीड़ितको दुखेसो रहेको छ। कोरोना महामारीका बेला आफूहरूलाई घरभित्र थुनेर राखे पनि ऋणको ब्याज भने नरोकिएको पीड़ितको गुनासो छ। सरकार तथा सम्बन्धित सरकारवालालाई दबाव दिन त्रिपालमुनि बस्दै आएका उनीहरूले आवाज उठाएको यो पहिलो पटक भने होइन। पीड़ितहरूले आफ्ना समस्या समाधानका लागि यसअघि पनि पटक पटक सरकारको ध्यान आकर्षण गराइरहेका छन्। छाता र पालको सहरामा न्यायको याचना शीर्षकमा आजको नागरिक दैनिकमा यो खबर छ।
1: दर्ता भएन देउवाको रिट, कार्यवाही बारे छलफल गर्दै संस्थापन शीर्षकमा मध्याह दैनिकमा खबर छ। नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा समूहले 15 महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालतमा लगेको रिट दर्ता नभएपछि फिर्ता लिएको छ। पूर्व सभापति देउवाको तर्फबाट रिट सर्वोच्चमा दर्ता गर्न लगिएको थियो। नेताको तर्फबाट कानून व्यवसायले सर्वोच्चमा दर्ता गर्न गए पनि शुक्रबार भने रिट दर्ता भएन। निवेदकलाई सोमबार बोलाइएको थियो। शुक्रबार अध्ययन नसकिएको भन्दै सर्वोच्च प्रशासनले दर्ता नगरेको बताएको छ। दर्ता नभएपछि शुक्रबार साँझ नै उक्त रिट निवेदन सच्याउन भन्दै देउवा समूहले फिर्ता लिएको हो। शुक्रबार सर्वोच्च अदालतमा प्रधान न्यायाधीश डाक्टर मनोज शर्मा र मुख्य रजिस्ट्रार विमल पौडेल थिएनन्। महत्वपूर्ण रिट रहेको र प्रशासनको प्रमुख र प्रधान न्यायाधीश नै नभएकाले दर्ता रोकिएको बताइएको छ। दर्ता भएन देउवाको रिट, कार्यवाही बारे छलफल गर्दै संस्थापन आजको मध्याह्न राष्ट्रिय दैनिकमा खबर छ।
0: सरकारले सार्वजनिक सेवा प्रभावलाई छिटो छरितो र पारदर्शी बनाई एक महिनाभित्र नागरिकको सन्तुष्टि र अभिवृद्धि गर्न सार्वजनिक सेवा तत्काल सुधार कार्ययोजना 2083 ल्याएको छ। यसले एक महिनाभित्र नागरिकमा सेवाप्रतिको सन्तुष्टि बढ़ाउने लक्ष्य राखेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले स्वीकृत गरेको यस कार्ययोजनालाई देशभरका सबै मन्त्रालय, सचिवालय, विभाग, प्रदेश र स्थानीय तहसम्म तत्काल कार्यान्वयन गर्न शुक्रबार पत्रचार गरिएको जनाइएको छ। कार्ययोजना अनुसार सरकारले अतिरिक्त बजेट तथा ठूला भौतिक संरचना निर्माण बिना नै हाल उपलब्ध जनशक्ति, कार्यशैली र सूचना प्रणालीलाई पुनः व्यवस्थित गरी आगामी 30 दिनभित्र सुधारको परिणाम नागरिक माझ पुर्याउने लक्ष्य राखेको छ। यसका लागि पहिलो 3 दिनभित्र सरकारी कार्यालयहरूले मुख्य 10 सेवा समस्याका साथै भीड़ हुने समय र दोहोरिने कागजातको पहिचान, समाधानका लागि जिम्मेवारी निर्धारण र पुराना सूचना बोर्ड प्रतिस्थापनको काम गर्नुपर्नेछ।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। मनसून शुरू भएसँगै नेपाली नागरिक बाढ़ी पहिरो र डुबानका जोखिमबारे सचेत हुन्छन्। तर गाउँघरका धेरै परिवारका लागि अर्को एउटा मौन विपत्ति छ, त्यो हो सर्पदंश, जसले वर्षेनी सयौं परिवारको खुशी खोसिरहेको छ। तराईका खेतमा धान रोप्दै गरेका किसानदेखि अध्ययारो कोठाका भूइँमा सुतिरहेका बालबालिकासम्म सर्पदंशको जोखिममा छन्। एउटा विषालु सर्पको डसाईले केही घण्टामै जीवन र मृत्युबीचको दूरी तय गरिदिन सक्छ। यो समस्या अझै पनि राष्ट्रिय बहसको केन्द्रमा भने आउन सकेको छैन।
2: कर्मचारी तन्त्र परिचालनमा सरकारको कार्यशैलीले सिंहदरबारमा असन्तुष्टि बढ़ाएको छ। त्यसैले परिणाम स्वरूप पछिल्लो समयमा कर्मचारीहरूले राजीनामा दिने क्रम एकदमै धेरै बढ़ेको छ। पछिल्लो चार महिनाको अवधिमा 376 जना निजामती कर्मचारीले सेवाबाट राजीनामा दिएका छन्। तिनीहरूमध्ये अधिकांश माथिल्लो तहका कर्मचारी रहेका छन्।
1: चालू आर्थिक वर्ष 2083-84 पहिलो महिनामा नेपालबाट हुने निर्यात बढ़ेको छ। भन्सार विभागले सार्वजनिक गरेको साउन महिनाको वैदेशिक व्यापारमा 2,26,14,77,68,000 रूपियाँ भएको छ।
2: चालू आर्थिक वर्ष 2083-84 पहिलो महिना साउनमा नेपालको वैदेशिक व्यापार 35.44% बढ़ेर 2,26,14,00,000 रूपियाँ पुगेको छ। भन्सार विभागले शुक्रबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार गत आर्थिक वर्षको साउन

0: 1,66,97,00,000 रुपियाँ रहेको कुल वैदेशिक व्यापार यस वर्ष उल्लेख्य मात्रामा वृद्धि भएको हो।
1: नेपाल उद्योग वाणिज्य महासंघले श्रम कानूनको संशोधनको विषय निजी क्षेत्रको गम्भीर चासोका रूपमा रहेको भन्दै यसमा सरकार र निजी क्षेत्रको वृहत साझेदारी आवश्यक रहने बताएको छ।
0: काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनका लागि कार्ययोजना बनाएर अगाडि बढ़ने प्रतिबद्धता व्यक्त गरिएको छ। काठमाडौँ उपत्यकाको फोहोर मैला व्यवस्थापनको विद्यमान समस्या, त्यसको समाधान तथा दीर्घकालीन व्यवस्थापनको उपायबारे शुक्रबार सम्पन्न उच्चस्तरीय अन्तर निकाय छलफलमा सहभागी सम्बन्ध निकायका प्रतिनिधिहरूले यस्तो प्रतिबद्धता व्यक्त गर्नुभएको हो।
1: फोहोर विसर्जन गर्न स्थायी स्थान टुङ्गो नलाग्दा रूपन्देहीको सिद्धार्थ नगर नगरपालिकामा फोहोर व्यवस्थापन चुनौतीपूर्ण बनेको छ। सर्वोच्च अदालतले 2083 वैशाख 4 गते डण्डाखोला किनारमा फोहोर नफाल्न अन्तरिम आदेश दिएपछि फोहोर व्यवस्थापनको उपयुक्त स्थान नगरपालिकाले भेटाउन सकेको छैन।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्को
1: डेसो खुशीको कनेक्सन
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: नेपाली खबरमा अब विदेशका खबर। बंगलादेश नेशनलिस्ट पार्टी बीएनपी का नेता तथा अनुभवी राजनीतिज्ञ मिर्जा फखरुल इस्लाम अलगरित बंगलादेशको 23 राष्ट्रपतिमा निर्वाचित भएका छन्। बंगलादेशको संसदमा राष्ट्रपतिका लागि बिहिबार भएको निर्वाचनमा 78 वर्षीय अलगमगीर सत्ताधारी दलका तर्फबाट 255 मत पाएर विजयी भएका हुन्।
4: अब खेल खबर। नेपाली खेलकुदको कार्यकारी निकाय राष्ट्रिय खेलकुद परिषद राखेप प्रतिनिधि

0: अरुण अरुण
1: 97.6 MHz हर पल हर तपाईं सँगै
2: रेडियो अरुण टाइम चेक
3: इट्स 6 AM
4: अहिले बिहानको 6 बज्यो।

0: समिति थिए।
1: काया कैरन का साथमा
2: किसान पाइप प्रोडक्ट्स प्राली
1: राष्ट्रको शान किसान
2: अ कम्प्लिट पाइपिंग सोल्युसन्स।
3: काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
0: सार्वजनिक सेवा प्रवाहलाई छिटो छरितो र पारदर्शी बनाउने सरकारको कार्ययोजना। विदेशमा रहेका नेपालीलाई मताधिकार बारे तेस्रो पटक अध्ययन गर्दै निर्वाचन आयोग।
3: स्टीलका भाँडा निर्यातमा झण्डै 100 गुणा वृद्धि। मध्य पूर्वमा डीडीसीको घिउ निर्यात शुरू।
0: गुल्मीमा मकैको ढोँडबाट उखु जस्तै गुलियो खुदो र गुड बनाउने प्रयोग सफल। नयाँ प्रयासले किसानको आमदानी बढाउने अपेक्षा।
3: एल निनो अहिलेसम्मकै शक्तिशाली हुने बेलायती मौसम कार्यालयको पूर्वानुमान। विश्वव्यापी तापक्रम बढ्ने र चरम मौसमी अवस्थाको जोखिम।
0: र कर्नाटकसँगको अभ्यास खेलमा नेपालको लगातार दोस्रो जित। प्रिमियर लिगको नयाँ सिजन शुरू। उद्घाटन खेलमा आर्सेनलको विजयी शुरूआत।
4: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
5: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्ष बीबीएससी एनएएच भेटेनरी डाक्टर र तर्फ बीएससी एडी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
4: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गते सम्म। प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
5: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
4: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन।
5: फोन 056421261 596617। मोबाइल 98550607768 98511625994 98510542024। तपाईको सपना हाम्रो जिम्मेवारी। भविष्यको यात्रा आजै एनपीआई बाट शुरू गरौं।

0: यो चाड पर्वमा युरोपेन्स प्रस्तुत गर्दछ रङ्गीन छ घर बर्सिन्छ उपहार रु 50,000 को युरोपेन्सको खरिदमा पाउनुहोस् लक्की ड्र कुपन अनि पाउनुहोस् 3 वर्ष एसी 1 टन डबल डोर फ्रिज इन्डक्सन चुलो राइस कुकर वाल क्लक अनि बम्पर प्राइसमा पाउनुहोस् 1 जोडीको लागि बाली टुर युरोपेन्स घर मात्र होइन रङ्गाउनुहोस् सपना पनि
1: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एन्ड टेक्नोलोजी हिकास
2: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चर र बीबीएससी एन्ड एएच भेटेरिनरी डाक्टरमा भर्ना खुल्यो सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एन्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ फोन 01-590-61-89 मोबाइल 97-072-540-89
3: काया कैरनमा अब खबरको सिलसिला सरकारले सार्वजनिक सेवा प्रवाहलाई छिटो छरितो र पारदर्शी बनाई 1 महिनाभित्र नागरिकको सन्तुष्टि अभिवृद्धि गर्न सार्वजनिक सेवा तत्काल सुधार कार्ययोजना 2083 ल्याएको छ यसले 1 महिनाभित्र नागरिकमा सेवा प्रतिको सन्तुष्टि बढ़ाउने लक्ष्य राखेको छ प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले स्वीकृत गरेको यस कार्ययोजनालाई देशभरका सबै मन्त्रालय सचिवालय विभाग प्रदेश र पालिका तहसम्म तत्काल कार्यान्वयन गर्न हिजो पत्राचार गरिएको छ अनुसार सरकारले अतिरिक्त बजेट वा ठूला भौतिक संरचना निर्माण बिना नै हाल उपलब्ध जनशक्ति कार्यशैली र सूचना प्रणालीलाई पुनः व्यवस्थित गरेर आउँदो 30 दिनभित्र सुधारको परिणाम नागरिकमाझ पुर्याउने लक्ष्य राखेको छ यसका लागि पहिलो 3 दिनभित्र सरकारी कार्यालयहरूले मुख्य 10 वटा सेवा समस्याका साथै भिड़ हुने समय र दोहोरिने कागजातको पहिचान समाधानका लागि जिम्मेवारी र यी निर्धारण र पुराना सूचना बोर्ड प्रतिस्थापनको काम गर्नुपर्नेछ 4-7 दिनभित्र शीघ्र समाधानका उपाय कार्यान्वयन गर्दै सेवामा तत्काल देखिने गरी सुधार ल्याउनु पर्ने टोकन प्रणाली व्यवस्थापन 15 मिनट दैनिक कामको समीक्षा र प्राथमिकताबारे छलफल गर्नुपर्ने तथा दोस्रो हप्ताभित्र 3 वटा प्रमुख सेवामा सरलीकरण भएको हुनुपर्नेछ त्यसै गरी तेस्रो हप्तासम्म अनुगमन र जवाबदेहिता सुदृढ गर्ने दैनिक 5 सूचक मापन र पेण्डिङ फाइलहरूको समीक्षा तथा सुधार मापन गर्ने र 4 हप्तासम्म सफल अभ्यासहरूको स्थायीकरण र विस्तार गर्नुपर्नेछ यसबाट सरकारको कार्यालयमा औषध प्रतीक्षा समय कागजातका कारण फर्कने सेवाग्राहीको संख्या र एउटै सेवा लिन धाई राख्नुपर्ने समस्या घटाउने सरकारको योजना रहेको खबर गोर्खा पत्रले लेखेको छ
1: विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकार दिने विषयमा निर्वाचन आयोगले अध्ययन थालेको छ आयोगले 2067 र 2073 सालमा पनि यसबारे अध्ययन गरेको थियो तर त्यसपछि कुनै प्रक्रिया अघि बढ़ाइएको थिएन अहिले फेरि निर्वाचन आयोगले 2 आयुक्तको नेतृत्वमा छुट्टा छुट्टै समिति बनाएर अध्ययन शुरू गरेको हो आयुक्त गुरूप्रसाद वागले नेतृत्वको समितिले कानूनी व्यवस्था र अर्का आयुक्त राजीव सुब्बा नेतृत्वको समितिले सूचना प्रविधिबारे अध्ययन गर्दैछ गृहमन्त्री सुदन गुरूङले हिजो निर्वाचन आयोग पुगेर त्यसबारे जानकारी लिनुका साथै सरकारको सहयोग रहने प्रतिबद्धता जनाउनुभयो विदेशमा रहेका र आफ्नो निर्वाचन क्षेत्र बाहिर रहेका मतदातालाई मताधिकार दिने सन्दर्भमा मन्त्री गुरूङले चासो राखेको आयोगका एक अधिकारीले बताएका छन् रोजगारी अध्ययन वा पेशा व्यवसायका लागि विदेशमा रहेका नागरिकलाई मतदानको अधिकार दिनुपर्ने आवाज गएको वर्ष भएको नवयुवा आन्दोलनपछि व्यापक रूपमा उठ्दै आएको छ नवयुवा अभियन्ताहरूले गएको फागुन 21 को चुनावमै विदेशमा रहेका नेपालीलाई समेट्नुपर्ने दवाब दिएका थिए तर कानून र प्रविधिको अभावसँगै समयको चापका कारण त्यति बेला सम्भव भएन विदेशमा रहेका नेपालीलाई मताधिकारबारे तेस्रो पटक अध्ययन गर्दै आयोग शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ
3: चालू आर्थिक वर्ष 2083-84 को पहिलो महीना साउनमा नेपालको वस्तु निर्यातमा उच्च वृद्धि देखिएको छ साउनमा नेपालमा उत्पादन भएका स्टेनलेस स्टीलका घरायसी सामग्रीको निर्यात झण्डै 100 गुणाले बढ़ेको छ चालू आर्थिक वर्षको पहिलो महीना 1,15,90,67,000 रूपियाँ बराबरको स्टेनलेस स्टीलका भाँडा निर्यात भएको भन्सार विभागको तथ्याङ्क छ गएको आर्थिक वर्षको पहिलो महिनामा 1,17,67,000 रूपियाँको मात्रै स्टेनलेस स्टीलका घरायसी सामग्री निर्यात भएको थियो साउनमा 61.72% निर्यात बढ़ाएको छ। यस्तै गरी समीक्षा अवधिमा वस्तु आयात भने 31.04% बढ़ेको छ। समीक्षा अवधिमा व्यापार घाटा भने 24.88 अर्ब रूपियाँले बढ़ेको छ। यसैबीच सरकारी स्वामित्वको दुग्ध विकास संस्थान डीडीसीले मध्यपूर्वका देशहरूमा घिउ निर्यात शुरू गरेको छ। मध्यपूर्वका धेरै देशसँग सम्झौता भइसके पनि हिजोदेखि दुबईका लागि 500 किलो घिउबाट निर्यात शुरू गरिएको डीडीसीका महाप्रबन्धक डाक्टर शरण पाण्डेले जानकारी दिनुभयो। वार्षिक 50,000 किलो निर्यातका लागि सम्झौता भइसकेको उहाँको भनाइ छ। यस्तै डीडीसीले हिमाली जिल्ला डोल्पाबाट समेत याक चीज उत्पादन गर्ने भएको खबर नयाँ पत्रिकाले लेखेको छ।
1: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले केन्द्रीय समितिमा थप पदाधिकारी तथा सदस्य मनोनयन गर्दा प्रधानमन्त्री बालेन्द्र शाहलाई तत्काल समेटेको छैन। हिजोको केन्द्रीय समिति बैठकले 6 जना पदाधिकारी मनोनयन गरे पनि उनीहरू सबै सभापति रवि लामिछाने समूहका छन्। वरिष्ठ नेता एवं प्रधानमन्त्री शाह समूहका लागि 1 उपसभापति 1 महामन्त्री सहित 5 पदाधिकारीको स्थान भने होल्डमा राखिएको छ। शाह समूहमा कसलाई कुन जिम्मेवारी दिने भन्ने विषयमा सहमति जुट्न नसक्दा पदाधिकारी विस्तार अझै अधुरो रहेको छ। गएको फागुन 21 को चुनावमा समायोजन भएर रासोपामा आएको शाह समूहबाट अहिलेसम्म उहाँसहित 2 जना मात्रै पदाधिकारी रहेका छन्। बालेन समूहका लागि पद होल्ड, लामिछानेको वर्चस्व शीर्षकको खबर अन्नपूर्ण पोस्टले छापेको छ। यसैबीच सत्तारूढ रासोपा पालिका चुनावको तयारीमा जुटेको छ। केन्द्रीय कार्यालय वनस्थलीमा स्थानीय तह निर्वाचन तयारीका लागि केन्द्रीय समिति बैठक बसिरहँदा प्रधानमन्त्री समेत रहेका रासोपाका वरिष्ठ नेता बालेन्द्र शाह पोखरा हुँदै मुस्ताङ निस्किनु भएको छ। पार्टी कार्यालय र बैठकमा अपवाद बाहेक सहभागी नभएका प्रधानमन्त्री शाह हिजोको बैठक छाडेर बिहानै पोखरातिर लाग्नुभयो। रासोपाकै कतिपय नेताहरूले प्रधानमन्त्री समेत रहेका वरिष्ठ नेता शाहलाई दलीय व्यवस्थाप्रति विश्वास नभएको आरोप लगाउने गरेका खबर नागरिक दैनिकले छापेको छ।
3: नेपाली कांग्रेसमा अदालतको पुनरावलोकन प्रक्रियाले पार्टी विभाजन थप गहिरिने जोखिम बढ़िरहेका बेला नेता शेखर कोइराला एकताको मध्यमार्गी भूमिकामा सक्रिय हुनुभएको छ। उहाँले निवर्तमान सभापति शेरबहादुर देउवासँग चुनदेवीको निवासमा भेटेर सर्वोच्च अदालतको फैसला पुनरावलोकन हुनु अगावै दुवै पक्ष लचिलो भएर पार्टी एकताको प्रयास गर्नुपर्ने प्रस्ताव राख्नु भएको छ। यसैबीच देउवा समूहका संयोजक डाक्टर शशांक कोइरालाले संस्थापन पक्षले अगाडि सारेको महाधिवेशन कार्यतालिका प्रक्रियाले पार्टी विभाजन गर्न सक्ने खतरा उल्याउनु भएको छ। उहाँले त्यस सम्बन्धी कुनै पनि क्रियाकलापमा सहभागी नहुन नेता कार्यकर्तालाई अलग्गै अपील गर्नु भएको छ। काया कैरनमा मकैको ढोडबाट खुदो बनाउने परीक्षण बारे जानकारी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: थोरै बचत धेरै कायदा, बीमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनाऊ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहपथ, काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।
5: बेटर अप्लायन्सेस का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको पानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको पानी लाग्छ।
6: भर्ना खुल्यो।
7: गुणस्तरीय इन्जिनियरिङ शिक्षाको लागि विगत 26 वर्षदेखि समर्पित यस एक्मे इन्जिनियरिङ कलेजमा शैक्षिक सत्र 2083-84 का लागि स्नातक तहमा बीई सिभिल, बीई कम्प्युटर, बी आर्किटेक्चर र बीआईटी विषयहरूमा भर्ना खुल्यो।
6: सम्पर्क एक्मे इन्जिनियरिङ कलेज वसुन्धरा काठमाडौँ।
7: फोन नम्बर 01-5670-924, 5670-925।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: एनबीएल अटो लोन,
2: अब नयाँ गाडी खरिद गर्न अझ सहज र सरल,
1: मात्र 5% ब्याज दर, कर्जा अवधि 5 वा 7 वर्षसम्म,
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने,
1: सरल प्रक्रिया तथा सुलभ ब्याज दर।
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 मा सम्पर्क गर्नुहोस्।
1: शर्तहरू लागू हुनेछन्।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
4: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले सार्वजनिक सेवा प्रवाहलाई छिटो छरितो र पारदर्शी बनाउने सरकारको कार्ययोजना, विदेशमा रहेका नेपालीलाई मताधिकार बारे तेस्रो पटक अध्ययन गर्दै निर्वाचन आयोग, स्टीलका भाड़ा निर्यातमा झण्डै 100 गुणा वृद्धि, मध्य पूर्वमा डीडीसीको घिउ निर्यात शुरू, रासोपामा बालेन समूहका लागि केही पद ओल्ड, कांग्रेस मिलाउने मध्य मार्गी प्रयासमा शेखर लगायतका खबर प्रस्तुत गर्यौं।
5: अब बाँकी प्रसंग, यति बेला मध्य पहाड़ी क्षेत्रका धेरै ठाउँमा धमाधम मकै भाँच्ने, सुकाउने र भित्र्याउने काम भइरहेको छ। खेतबारीमा मकै भाँचिसकेपछि बाँकी रहेको ढोड अर्थात डाँट कि त खेतबारीमै कुहिन्छ कि त सामान्य घाँस वा आगो बाल्न प्रयोग गरिन्छ। तर हरियो ढोडबाट उखुको जस्तै गुलियो र स्वादिलो खुदो अनि गुड़ बन्न सक्छ भन्दा धेरैलाई अचम्म लाग्न सक्छ। गुल्मीको रेसुङ्गा नगरपालिकाले यस्तै अचम्म लाग्दो र नौलो प्रयोग गरेको छ। थप जानकारी साथी महेश गेवालीबाट।
6: उखु पनि घाँस प्रजातिकै वनस्पति हो, मकै पनि उही प्रजातिको, अनि उखुबाट खोदो र गुड़ बन्छ भने मकैको काँचो ढोडबाट किन नबन्ने? यही कौतूहलतालाई गुल्मीको रेसुङ्गा नगरपालिकाले नीतिगत रूपमै अगाडि बढ़ाउने निर्णय गर्यो। नगरसभाबाट बजेट पारित भएपछि वड़ा नम्बर 3 परीक्षण शुरू गरियो। रेसुङ्गा नगरपालिकाका मेयर खिलदोज पन्थी,
7: हामीले यो बजेट बनाउने बेलामा हामीले सोचिरहेको छौँ, थियो त यो वर्षको बजेट पारित कतिको सफल हुन्छ भनेर त्यसरी अगाडि बढायो, परीक्षण चाहिँ सफल भएको छ।
6: प्रक्रिया ठ्याक्कै उखुको खुदो निकाले जस्तै हो। पोलेर वा उसिनेर खान योग्य भएका दुधे मकैका 15-20 काँचा बोटहरू संकलन गरियो र उखु पोल्ने कोलमा हालियो। परिणाम आशातीत आयो। 15-20 बोटबाटै झण्डै 3-4 लिटरसम्म प्रशस्त रस निस्कियो। रस त आयो, अब प्रश्न थियो खुदो बन्छ कि बन्दैन। रसलाई परम्परागत तरिकामै आगोमा पकाउन शुरू गरियो। खुदो पाक्न जति समय लाग्छ, मकैको बोटको रस पाक्न पनि त्यति नै समय लाग्यो। रस बिस्तारै बाक्लो हुँदै गयो र ठ्याक्कै उखुको जस्तै स्वादिलो खुदो तयार भयो।
7: खुदो बन्छ कि बन्दैन भन्ने कुरा अलिकति हामीलाई कन्फ्युजन थियो कि, अनि जसरी हामी खुदो पकाउँछौँ त्यसरी नै हामीले पकायौँ। पकाउँदाखेरि ठ्याक्कै खुदो बन्यो, खुदो बन्यो, त्यसको टेस्ट पनि गर्यो, गजबको स्वाद छ, हामी सबैले खायौँ, गजबको मिठो स्वाद छ।
6: मकैको जात अनुसार स्वादमा पनि फरकपन भेटियो। स्थानीय मकैबाट बनेको खुदो निकै गुलियो बन्यो, तर उन्नत जात सिपी मकैको स्वाद भने अलिकति गुलियो र अलिअलि नुनिलो मिसिएको आयो। सबैभन्दा राम्रो कुरा, मकैको ढोडबाट बन्ने खुदो वा गुड़मा प्राकृतिक मिठास भए पनि यो स्वास्थ्यका दृष्टिले सुगर फ्री सरह हुने देखिएको छ। यसले गर्दा मधुमेहका बिरामीहरूका लागि पनि यो उत्तम विकल्प बन्न सक्ने सम्भावना छ। तर यसको प्रयोगशाला परीक्षण सकारात्मक आएपछि मात्रै यो सम्भव हुन्छ। यही मंगलबार 2 गरिएको परीक्षणमा मकैको ढोडबाट खुदो निकाल्न सकिन्छ भन्ने पुष्टि भएपछि अब चाँडै प्रयोगशाला परीक्षणको नतिजा आउने तयारीमा छ। यो नवीन प्रयास र खोज सफल भयो भने यसले गुल्मीलाई मात्र होइन देशभरका मकै उत्पादक किसानलाई आय आर्जनको नयाँ र भरपर्दो बाटो देखाउनेछ।
4: गैराती बागमती र गण्डकी प्रदेशका धेरै ठाउँमा पानी परेको छ। अरू थोरै ठाउँमा पनि हल्कादेखि मध्यमसम्मको वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पछिल्लो तीन घण्टामा लमजुङको कुन्चामा झण्डै 82.6 मिलिमिटर पानी परेको छ। गैराती बागमती र गण्डकी सहित कोशी लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न ठाउँमा पानी परेको थियो। आज दिउँसो बागमती गण्डकी र सुदूरपश्चिम प्रदेशका तराई भागका केही ठाउँ तथा मधेस प्रदेशका साथै कोशी र लुम्बिनी प्रदेशका तराई भागमा मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशको पहाड़ी भागका एक दुई ठाउँमा ठूलो पानी पर्न सक्ने अनुमान छ।
5: सर्वोच्च अदालतले गलत प्रतिवेदन तयार पार्ने डाक्टरलाई भ्रष्टाचार मुद्दामा पनि दोषी ठहर गर्न सकिने नयाँ नजिर कायम गरेको छ। तथ्य फरक पार्ने गरी गलत प्रतिवेदन दिने कार्य सामान्य चिकित्सकीय निर्णय वा व्यावसायिक मत भिन्नताको विषय नभई बदनीयतपूर्ण आचरणको रूपमा सर्वोच्चले व्याख्या गरेको हो। सर्वोच्चले मेडिको लिगल चिकित्सा विज्ञान र कानूनको संयुक्त रूप क्षेत्रको सुधारको सम्बन्धमा 5 बुधे निर्देशनात्मक आदेश समेत फैसलामा गरेको छ। न्यायाधीश द्वै हरिप्रसाद भुयाल र मेघराज पोखरेलको संयुक्त इजलासले 2083 साल असार 18 गतेको फैसलाको पूर्ण पाठ हालै सार्वजनिक भएको हो। डाक्टर रम्बा गोहित तथा डाक्टर विजय कुमार सिंह विरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोग रहेको मुद्दामा सर्वोच्चको विशेष अदालतको फैसलामा केही फेरबदल भएको छ। विशेषले सिंह र गोहितलाई 6 महिना कैद र 25,000 रूपियाँ जरिवाना गरेको थियो। सर्वोच्चले गलत प्रतिवेदन दिनुलाई भ्रष्टाचार जन्य कार्य ठहर गर्दै 3 महिना कैद र 20,000 रूपियाँ जरिवानाको फैसला सुनाएको छ। समिति इजलासले सार्वजनिक पदमा रहेको व्यक्तिले बदनियतपूर्वक असत्य वा तथ्य विपरीत प्रतिवेदन तयार पारी कसैलाई गैर कानूनी लाभ पुर्याउने वा न्यायिक प्रक्रियामा प्रतिकूल असर पार्ने कार्य गर्नु भ्रष्टाचार जन्य कसुरको दायरामा पर्ने व्याख्या गरेको हो। वास्तविक तथ्य लोप हुने गरी न्यायिक प्रक्रियालाई अवरूद्ध बनाउने कार्यले व्यावसायिक स्वतन्त्रताको उन्मुक्ति नपाउने सर्वोच्चको ठहर छ। न्यायिक प्रक्रियालाई अवरूद्ध बनाउने कार्य स्वयं भ्रष्टाचार भएको अदालतको फैसलामा उल्लेख छ। स्वास्थ्य परीक्षण चिकित्सकको व्यावसायिक राय मात्र नभई प्रतिवेदनकै अभिन्न अंग हुने अदालतको ठहर छ। विशेष ऐनको व्यवस्थाले चिकित्सकको कार्य अपराधको दायराभित्र पर्ने अवस्थामा अदालतबाट व्यावसायिक उन्मुक्ति हुन नसक्ने सर्वोच्चले ठहर गरेको खबर गोर्खापत्र दैनिकले छापेको छ।
4: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
1: बाढी र डुबानबाट बच्न के गर्ने?
8: नजिकै बाढीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने। खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढीका पूर्व संकेत हुन्।
1: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनौ।
8: बस्तीभित्र निश्चित ठाउँ खुला राखौ र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराउ।
1: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौ।
8: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिल्यै गरौं।
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: नेपालको एकमात्र डिटेल सेवा डिस्को
1: डिस्को खुशीको कनेक्सन।
2: हरेक मान्छेको सपना जपना र चाहना पैसा,
3: पैसामा छ शक्ति, पैसामा छ सहारा।
2: धोती पटुका र इजारको गाँठो हुँदै गार्धनसम्म,
3: ब्याङ्कको चेक टोकन एटीएम हुँदै हातको मोबाइलसम्म,
2: यच्छ प्रश्न कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
3: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
2: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने,
3: इतिहास गाथा र कथा गाँठका कुरा,
2: गाँठका कुरा
3: भदौदेखि हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। संचार मन्त्री विक्रम तिमिल सिन्हाले बञ्चरी डाँडा फोहोर व्यवस्थापन बारे हिजो सिंहदरबार मन्त्रालयमा बैठक बोलाउनु भएको थियो। काठमाडौँ उपत्यकाका स्थानीय तहका मेयरहरू सहित सत्तासीन राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आशिका तामाङ बैठकमा उपस्थित हुनुहुन्थ्यो। बञ्चरी डाँडा क्षेत्र तामाङको निर्वाचन क्षेत्र धादिङ एक अन्तर्गत पर्छ। बैठकको शुरूआतमै निकै आक्रोशित मुद्रामा प्रस्तुत हुनुभएकी तामाङ र मेयरहरूबीच चर्काचर्की पर्यो। काठमाडौँ उपत्यकाका सबै पालिकाका मेयर बैठकमा उपस्थित नभएको भन्दै उहाँ एक्कासी आक्रोशित हुनुभयो। ललितपुर महानगरका मेयर चिरीबाबु महर्जनले सम्झाउन खोज्दा उल्टै सांसद तामाङ थप आक्रोशित बन्नुभयो, बैठक छोडेर हिँड्नुभयो। सांसद तामाङलाई शान्त भएर बैठकमा बस्न संचार मन्त्री तिमिल सिन्हा लगायतका सहभागीहरूले पटक पटक आग्रह गरे पनि उहाँ कसैको कुरा सुन्न तयार हुनुभएन, झोला बोकेर बाहिरिनुभयो। संसद बैठकमा समेत आक्रोशित मुद्रामा देखिने गरेकी सांसद तामाङको व्यवहारप्रति अहिले सर्वत्र आलोचना भइरहेको छ। बल्झी रहने बञ्चरी डाँडा शीर्षकको खबर अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ।
4: अब विदेशको खबर। बेलायतको राष्ट्रिय मौसम कार्यालयले यस वर्षको एलनिनो अहिलेसम्मकै शक्तिशाली हुन सक्ने पूर्वानुमान गरेको छ। प्रशान्त महासागरमा एलनिनो विकसित भइरहेको छ। यो शक्तिशाली प्राकृतिक मौसमी घटनाले विश्वव्यापी तापक्रम बढ़ाउने र चरम मौसमी अवस्थाको जोखिम सिर्जना हुन सक्ने अनुमान छ। सन् 2027 विश्वव्यापी रूपमा अहिलेसम्मकै सबैभन्दा गर्मी वर्ष हुने अत्यधिक सम्भावना रहेको बेलायती मौसम कार्यालयको चेतावनी छ। पूर्वी प्रशान्त महासागरको समुद्री सतहको तापक्रम दीर्घकालीन औसत भन्दा कम्तीमा 0.5 डिग्री सेल्सियस माथि पुगेपछि एलनिनो घोषणा गरिन्छ। यसले हावाको बहाव, वायुमण्डलीय चाप र वर्षाको ढाँचामा परिवर्तन ल्याउनुका साथै विश्वको औसत तापक्रम बढ़ाउन सक्छ। यस वर्ष समुद्री तापक्रम 3 डिग्री सेल्सियस भन्दा माथि पुग्न सक्ने मौसम कार्यालयका पूर्वानुमान प्रमुखले बताएका छन्। उनले यस्तो तीव्र एलनिनोको संकेत यसअघि नदेखिएको बताउँदै यसलाई अभूतपूर्व घटना भनेका छन्। मौसमविदका अनुसार एलनिनोको प्रभाव छोटो अवधिको मौसममा मात्र सीमित नहुने अनि खाद्य उत्पादन र खाद्य सुरक्षामा समेत असर पर्न सक्ने भएकाले दीर्घकालीन पूर्व तयारी आवश्यक छ।
5: अब खेल खबर। भारत भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले दोस्रो एकदिवसीय अभ्यास खेलमा पनि कर्नाटकलाई हराएको छ। हिजो भएको खेलमा नेपालले कर्नाटकलाई 5 विकेटले हरायो। कर्नाटकले दिएको 243 रनको लक्ष्य नेपालले 44 ओभर 3 बलमा 5 विकेट गुमाएर भेटायो। नेपालको जीतमा देव खनालले शतकीय पारी खेले। त्यसअघि पहिला ब्याटिङ गरेको कर्नाटकले निर्धारित 50 ओभरमा 8 विकेट गुमाएर 242 रन बनाएको थियो। नेपालका लागि बलिङतर्फ करण केसी र सन्दीप लामिछानेले समान 3-3 तथा हेमन्त धामीले 2 विकेट लिए। कर्नाटकलाई पहिलो अभ्यास खेलमा नेपालले 116 रनले पराजित गरेको थियो। नेपाली टोली भारतमा थप अभ्यास खेलपछि त्यतैबाट एसीसी प्रिमियर कप खेल्न मलेसिया जानेछ। प्रतियोगितामा नेपालले समूह चरणको पहिलो खेलमा यही भदौ 15 गते बहराइनसँग खेल्नेछ। खेलकै अर्को खबरमा, इंग्लिश प्रिमियर लीग सन् 2026-27 नयाँ सिजन शुरू भएको छ। साबिक उपाधि विजेता आर्सेनलले गैराति भएको उद्घाटन खेलमा विजयी शुरूआत गर्यो। उसले नवप्रवेशी कोभेन्ट्री सिटीलाई 3 गोल हरायो। एमिरेट्स स्टेडियममा आर्सेनलले पहिलो हाफमा 2 र दोस्रो हाफमा 1 गोल गरे। उसका काई हार्डवर्ट्सले खेलको 15 मिनटमा, बुकायो साकाले 23 मिनटमा र मार्टिन ओडेगार्डले 49 मिनटमा गोल गरे। कोभेन्ट्री 25 वर्षपछि प्रिमियर लीगमा फर्किएको हो। गएको सिजन 22 वर्षपछि लीग उपाधि जितेको आर्सेनलले तालिकामा 3 अंक जोडेको छ।
4: काया कैरनमा अब केही खबर संक्षेपमा। नवयुवा आन्दोलनमा तहस नहस भएका प्रमुख प्रशासनिक सहितका ठूला तथा ऐतिहासिक भवन अझै खण्डहर नै छन्। चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमै यी महत्वपूर्ण संरचनाको पुननिर्माणलाई प्राथमिकता बजेट दिएको छैन, जसले सरकार पुननिर्माणमा उदासीनता रहेको भन्दै आलोचना भइरहेको खबर नयाँ पत्रिकाले लेखेको छ।
5: बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले भोलि आइतबार बागमती प्रदेश सभामा विश्वासको मत लिनुहुने भएको छ। मुख्यमन्त्री कार्यालयबाट भदौ 7 गते अर्थात भोलि आइतबार विश्वासको मत लिने प्रयोजनको पत्र प्राप्त भएको बागमती प्रदेश सभाका सचिव रामकुमार पौडेलले जानकारी दिनुभयो।
4: काठमाडौँ जिल्ला अदालतमा दायर गरिएको एउटा अभियोग पत्रले नेपालको परराष्ट्र मन्त्रालयको स्टोर शाखाबाट गायब भएका 500 ट्राभल डकुमेन्टको अनुसन्धान 15 वर्षपछि ड्युटी आएको छ। त्यो अभियोग पत्रले अनुसन्धानकर्ताहरूलाई उनीहरूले अधुरै छाडेको पुरानो मुद्दा फेरि खोल्न बाध्य बनाएको हो। 2066 सालमा 5 तिब्बती शरणार्थीलाई गैर कानून रूपमा ट्राभल डकुमेन्ट जारी गरेको आरोपमा परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई विरूद्ध गएको साउनमा काठमाडौँ जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा दायर गरेको थियो। त्यो मुद्दा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले वर्षौं लगाएर गरेको अनुसन्धानका आधारमा दायर गरिएको थियो। तिब्बती शरणार्थीका लागि प्रयोग भएका र हराएका ट्राभल डकुमेन्टको नम्बर मिलेपछि सीआईबीले अनुसन्धान अघि बढ़ाएको खबर कान्तिपुरले लेखेको छ।
5: सरकारका निर्णयमाथि कानूनी परीक्षण गर्दै आएको सर्वोच्च अदालतमा महत्वपूर्ण कार्यक्रमसँग जोड़िएको मुद्दा प्रशासनिक टिप्पणीका आधारमा संवैधानिक इजलासमा सारिएपछि न्यायिक प्रक्रियामाथि प्रश्न उठेको छ। सरकारद्वारा गठित सम्पत्ति जाँचबुझ आयोग विरूद्ध परेका रिटलाई संयुक्त इजलासले पूर्ण इजलासमा पठाइसकेको थियो, तर त्यहाँ सुनवाई हुनु अघि नै प्रशासनिक टिप्पणी मार्फत संवैधानिक इजलासमा सारिएपछि नेपाल बार एसोसिएशनले कड़ा आपत्ति जनाएको छ। बार बेन्च टक्राव बीच सम्पत्ति आयोगको मुद्दा शीर्षकको खबर अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ।
4: र इन्टरनेट वा प्रविधिको दौड़मा समाहित हुन नसकेका भाषा विस्तारै लोप हुँदै जाने चिन्ता बढ़िरहेको बेला नेपालका रैथाने मातृभाषालाई डिजिटल युग अनुकूल बनाउन सामुदायिक र प्राज्ञिक स्तरमा पहल भइरहेको छ। भाषा डिजिटाइजको लहरमा पछिल्लो पटक काठमाडौँ विश्वविद्यालयको सूचना तथा भाषा प्रशोधन अनुसन्धान प्रयोगशालाले नेपाली, तामाङ र अंग्रेजी भाषामा आधारित त्रैभाषिक यान्त्रिक अनुवाद टीएसटी प्रणाली ल्याएको खबर कान्तिपुरमा छ। काया कैरनमा अब पालो उखानको
5: धरती एक प्राणी अनेक
4: उखान सँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
5: सार्वजनिक सेवा प्रवाहलाई छिटो छरितो र पारदर्शी बनाउने सरकारको कार्ययोजना। विदेशमा रहेका नेपालीलाई मताधिकार बारे तेस्रो पटक अध्ययन गर्दै निर्वाचन आयोग।
4: स्टीलका भाँडा निर्यातमा झण्डै 100 गुणा वृद्धि। मध्य पूर्वमा डीडीसीको घिउ निर्यात शुरू।
5: गुल्मीमा मकैको ढोँडबाट उखु जस्तै गुलियो खुदो र गुड़ बनाउने प्रयोग सफल। नयाँ प्रयासले किसानको आमदानी बढ़ाउने अपेक्षा।
4: एलनिनो अहिलेसम्मकै शक्तिशाली हुने बेलायती मौसम कार्यालयको पूर्वानुमान। विश्वव्यापी तापक्रम बढ़ने र चरम मौसमी अवस्थाको जोखिम।
5: र कर्नाटक संघको अभ्यास खेलमा नेपालको लगातार दोस्रो जित। प्रिमियर लीगको नयाँ सिजन शुरू। उद्घाटन खेलमा आर्सेनलको विजयी शुरूआत।
4: र अन्त्यमा आजको कार्टुन। आज हामीले नयाँ पत्रिकाबाट झ्याप्पै शीर्षकमा रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौं। दुर्गा प्रसाई पटक पटक पक्राउ पर्ने र छुट्ने गरेको विषयसँग यो कार्टुन सम्बन्धित छ। यहाँ एउटा प्रहरी कार्यालय छ, भित्तामा दुर्गा प्रसाईको जस्तै देखिने फोटो टाँसेर वान्टेड भनेर लेखिएको छ। त्यसमुनि प्रहरीका हाकिम बसिरहेका छन् अनि अर्का प्रहरी हातमा आइप्याड र मोबाइल फोन बोकेर त्यहाँ पुगेका छन्। ती प्रहरी भन्दैछन्, कति ल्याउनु साथ आइप्याड र फोन ल्याएपछि फेसबुकको तलतलले आफै आउँछन् कि त। आजको कायाकैरन सकिएको छ। कायाकैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठ सँगै हामी पनि विदा माग्छौं। घरबाट बाहिर निस्कनु अघि सड़क र मौसमको अवस्था बारे जानकारी लिनु

0: रेडियो अरुण अरुण
1: 97.6 MHz हर पल हर तपाईं सँगै।
2: अत्याधुनिक इन्डोस्कोपिक प्रविधिद्वारा अनुहारमा दाग नहुने गरी गरिने आँसु नलीको अपरेशन अब वरिष्ठ अकुलोप्लास्टी सर्जनद्वारा नवदृष्टि आई हस्पिटल इटहरीमा संचालनमा आइसकेको छ। आँखाको आँसु नली बन्द भएर आँखाबाट आँसु झरिरहने समस्या भएका बिरामीका लागि नवीन प्रविधिको अपरेशन जसबाट अनुहारमा कुनै दाग रहन्न। यस अपरेशनका लागि सम्पर्क नम्बर 98626 33 9 67। नवदृष्टि स्वास्थ्य आँखा सुन्दर संसार।
3: हातमा के पो बोकेर लाग्यो गुटुङटुङ?
4: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन। अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि।
3: औ लु, समस्याको समाधान भनेकै म हो।
5: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
3: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ? त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो? राम्रो कमाइ पो छ भन्छ झुसेले।
4: दुबकले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
5: लु अब त्यहीबाट जाने
3: लाखे सल्लाह देखेर के पाक त बोले। कुन मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त। 19 फोङटिङमा किनेरू ल्याएको रेडियो छ। लु सुनौ त।
6: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी साउदी कतार कुवेत मलेसिया मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 देखि माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 देखि माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई मोबाइल 98525 51 094 98 12 36 77 42 र व्हाट्सएप नम्बर 97054 58 302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल। चैनपुर नगरीमा नै पहिलो पटक खुल्ला रूपमा हुन गइरहेको वृहत रक्तदान महाअभियान साथै विशेषज्ञ सहितको निशुल्क एक दिवसीय स्वास्थ्य शिविर बस्ने सूचना।
7: एक थुपा रगत अनन्त आशीर्वाद। तपाईँको एक थुपा रगतले कसैको जीवन बचाउँदछ, आशा जगाउँदछ, भाग्य बनाउँदछ।
6: मिति 2083 साल भाद्र 7 गते आइतबार सैनपुर नगर अस्पताल परिसरमा खुल्ला वृहत रक्तदान एवं विशेषज्ञ सहितको निशुल्क एक दिवसीय स्वास्थ्य शिविर सञ्चालन हुने भएको हुँदा उपस्थित भई स्वास्थ्य लाभ लिनुहुन सैनपुर नगर निवासी सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौ।
7: समय बिहानको 9 बजेदेखि आउनुहोस्। यस विशाल महाअभियानमा सहभागी बन्नुहोस्। उपलब्ध सेवाहरू बाल रोग विशेषज्ञ सेवा, स्त्री रोग विशेषज्ञ सेवा, जनरल फिजिसियन सेवा, जनरल सर्जन सेवा, रेडियोलोजिस्ट सेवा, आँखाको मोतियाबिन्दु स्क्रिनिङ सेवा र वृहत रक्तदान महाअभियान।
6: आयोजक एवं सहकार्य सैनपुर नगरपालिका, जिल्ला अस्पताल संखुवा सभा, ब्रह्म कुमारी समाज सेवा प्रभाग, जिल्ला रेडक्रस सोसाइटी संखुवा सभा।
7: रक्तदान जीवनदान सबैभन्दा

0: होइन है केटा, दिदीको बिहे पनि आयो, इज्जतकै लागि भए पनि एउटा एलइडी टिभी त दिनु पर्यो नि।
1: त्यो पनि हो, चार्ज लाइट पनि एउटा किन्नु पर्नेछ, बजाउनको लागि उपहार पनि चाहियो नि, मान्छेले हेर्दा घरको भित्तामा घडी पनि छैन, सम्झनाको लागि बिहेका फोटोहरू खिचेर झुलाउनु पर्ने, झुलाउने ठाउँ पनि विचार गरिराख्नु पर्ने।
0: अब चैनपुरतिरै जानु पर्ला। ल, त्यतिको लागि चैनपुर जानुपर्छ। हाम्रै माझी ओखर भट्टेमा सबिन इलेक्ट्रोनिक एन्ड रिभर फोटो स्टुडियो छँदैछ नि,
1: सब थोक त्यहीबाट हुन्छ त।
0: हुन्छ त, त्यहाँ त एलइडी टिभी, मोबाइल सेट, उफर, साउन्ड सिस्टम, मोबाइलका ब्याट्री, चार्जर, हेडफोन, सिम कार्ड, सबै किसिमका रिचार्ज कार्ड, लाइट, खडी, रेडियो, टिभी लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ नि। साथै फोटोकपी, फ्याक्स, लेमिनेसन, फोटो फ्रेमिङ, प्रमाणपत्र डिजाइनिङ तथा प्रिन्टिङ, फ्रेमिङ, अर्जेन्ट फोटो, ब्यालेन्स, स्टक अफ, इमेल, इन्टरनेटको सेवा सुविधा पनि सबिन इलेक्ट्रोनिक एन्ड शिव फोटो स्टुडियोमा नै गरिन्छ नि।
2: त्यति मात्र होइन, विवाह व्रतबन्धका कार्डहरू सुपथ मूल्यमा छपाइन्छ र अर्डर अनुसारका छाप र स्ट्याम्प समेत तुरन्त बनाइन्छ।
3: सबिन इलेक्ट्रोनिक्स एन्ड फोटो स्टुडियो, माधि नगरपालिका चार, ओखरगोटे, सङ्खुवा सभा। मोबाइल 98421-90-181 र 98-69-70-68-33-33।
0: सबिन इलेक्ट्रोनिक्स एन्ड शिव फोटो स्टुडियो,

0: जान्छ,
1: तेरो दाजुले विदेशबाट आइएमीमा पैसा पठाएछ, लेख्न जा।
0: ए अनि सुन त, तल काकालाई भोलि हस्पिटल लाने रे,
1: गाडी रिजर्भको लागि बन्दोबस्त पनि गरेछ है,
0: खै के इलेक्ट्रोनिक सामानहरू पनि चाहिएको छ भन्दै थियो तेरो काकी।
2: ल ल आमा, म तू गए तू आए।
0: होइन, आजै आइपुग्छस् र?
2: कहाँ आमा, त्यति काम त यही चैनपुरको आशिष एन्ड ब्रदर्स प्यालीमा भइहाल्छ नि।
3: हामी कहाँ आईएमई, वेस्टर्न युनियन, हिमाल रेमिट, सिटी एक्सप्रेस र रिलायबल रेमिट मार्फत देश विदेशबाट पठाइएको पैसा झिक्न र पठाउन सकिन्छ। साथै गाडी रिजर्भमा लिनु परेमा पनि हामीलाई सम्पर्क गर्नुहोस्। त्यति मात्र कहाँ हो र, इलेक्ट्रोनिक सामानहरू पनि पाइन्छ, वैदेशिक रोजगारीको लागि पनि हामीलाई सम्झनुहोस्। आशिष एन्ड ब्रदर्स प्याली, चैनपुर छ, शङ्खुवा सभा, प्रोपाइटर आशिष साख्य, टेलिफोन नम्बर 0295701128, मोबाइल नम्बर 9852045741।

0: स्मिथ वस्त्रालयले दिँदैछ ग्राहकहरूका लागि सुवर्ण अवसर। विवाहका लागि सटिङ सुटिङका साडीहरू, मौकाको फाइदा उठाउनुहोस्। आउनु हुनेछ जस्तो तपाईँको मनले माग्छ, एकपटक आउनुहोस् आइरहनु लाग्छ। तपाईँकै सेवाको लागि बस्नेत वस्त्रालय, चैनपुर नगरपालिका छ टलिकम अगाडि, प्रोप्राइटर दिल्ली कुमार बस्नेत, सम्पर्क नम्बर 98621443460।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम संखुवा सभाको कार्यक्रम सञ्चालन सम्बन्धी सूचना। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ संखुवा सभाको आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम बमोजिम संखुवा सभा तथा बोसो जिल्लामा सञ्चालित अलैंची सुपर जोन तथा सुन्तला जोनको तोकिएको कार्यक्षेत्रहरूमा सञ्चालन हुने भएकोले उक्त कार्यक्रमहरू सञ्चालन गर्नका लागि इच्छुक कृषि समूह, सहकारी जल उपभोक्ता समिति, उद्योग कम्पनी फर्महरूले मिति 2083 साल भाद्र 24 गते सम्म कार्यक्रम कार्यान्वयन एकाई संखुवा सभा, जोन प्राविधिक एकाई भोजपुर, जोन सम्पर्क एकाई मादी र जोन सम्पर्क एकाई दिङला स्थित सम्पर्क कार्यालयमा अनुसूची 10 बमोजिम रितपूर्वक भरिएको आवेदन फारम तथा अन्य आवश्यक कागजातहरू प्रस्ताव पेश गर्नुहुन यो सूचना प्रसारण गरिएको छ। अलैंची सुपरजन कार्यक्षेत्र धर्मदेवी नगरपालिका 1, 2, 3, 5 र 6, मादी नगरपालिका 1, 7, 8 र 9, चैनपुर नगरपालिका 1, 2 र 4, पाँचथपन नगरपालिका 1 र 9, खादबारी नगरपालिका 3, 4, 11, सभापोखरी गाउँपालिका 2-6, सिसिला गाउँपालिका 1-5, मकालो गाउँपालिका 1-6, सिलिचोङ गाउँपालिका 1-5 र भोटखोला गाउँपालिका 2-5, भोजपुर नगरपालिका 1, 2, 3, 4, 5, 8, 9, 10 र 11, सडानन्द नगरपालिका 9, 10 र 13, अरुण गाउँपालिका 2, टेम्के मयुङ गाउँपालिका 1, 2, 3, 4, 5, 7, 8 र 9, रामप्रसाद राई गाउँपालिका 1, 2, 3, 6 र 7, आमचोक गाउँपालिका 1-4, साल्पा सिलिछो गाउँपालिका 2-6। कार्यक्रमको नाम सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार, सुधारिएको अलैंची भट्टी निर्माण कार्यक्रम, अलैंची बालीको प्राथमिक प्रविधि तथा यन्त्र उपकरणहरूको जडान निर्माण तथा प्रदर्शनी, अलैंची बालीको नर्सरी स्रोत केन्द्र स्थापना तथा सुदृढीकरण, सुन्तला जोन संखुवा सभाको कार्यक्षेत्र धर्मदेवी नगरपालिका 4-6, मादी नगरपालिका 3, 4, 5, 6 र 7, चैनपुर नगरपालिका 5, 6, 8, 10 र 11, खादबारी नगरपालिका 1, 2, 4, 5, 6, 7, 8, 9, 10 र 11, सभापोखरी गाउँपालिका 1 र 2, सिलिचोङ गाउँपालिका 3, 4 र 5, सिचिला गाउँपालिका 1-5, सुन्तला जोन भोजपुरको कार्यक्षेत्र भोजपुर नगरपालिका

0: रेडियो अरुण अरुण
1: 97.6 MHz हरपल हर तपाईं सँगै
2: रेडियो अरुण टाइम चेक 7 AM
3: अहिले बिहानको 7 बज्यो सुनौलो बिहानीको बसाई कार्यक्रम शुभ सन्देश मीडिया प्रेमी साथीहरूको प्रायोजनमा मात्र रेडियो अरुण 97.6 MHz को रेडियो तरंगमा तपाईहरूकै शुभकामनाको संगालो कार्यक्रम शुभ सन्देश
4: कार्यक्रम प्रायोजन गर्ने मीडिया प्रेमी साथीहरू आननीय श्रेष्ठ भोजपुर हाल सिन्धुली
3: सागर घायल कुलुङ सालपा श्रीफो गाउँपालिका 4 भोजपुर हाल रोमनिया
4: भावना पुन मगर परशुराम नगरपालिका 2 बसौटी डडलजुरा हाल इन्डिया
3: सानुमाया शेर्पा पाँचखाप नगरपालिका 8 चुङखुरुङ संखुवा सभा हाल कुवेत
4: मीडिया प्रेमी निमु शेर्पा पाँचखाप नगरपालिका 8 चुङखुरुङ संखुवा सभा
3: पूर्वेली आकाश राई भोजपुर हाल मलेसिया
4: सपना सासंखर माधी नगरपालिका 4 देवढुङ्गा संखुवा सभा
3: जीवन फाविन सभा पोखरी गाउँपालिका 4 संखुवा सभा हाल मलेसिया
4: अभागी राजकुमार भुजेल अरुण गाउँपालिका 3 त्याउली भोजपुर
3: सुजाता यखा इलुङबाङ धर्मदेवी नगरपालिका 7 आँखी भुई संखुवा सभा हाल मोरङ
4: लिम्बु विजय पाँच खबर नगरपालिका 1 कुसुवा संखुवा सभा हाल मलेसिया
3: अनिता गदाल बराइली धर्मदेवी नगरपालिका 1 तेल्लोक संखुवा सभा
4: सुरत राई तुम्छा पौवादुमा गाउँपालिका 5 भोजपुर हाल मलेसिया
3: जुनिता चामलिङ राई फिदिम नगरपालिका 5 सरसुला केराबारी 5 थर हाल कुवेत
4: बिरबल तामाङ सालपा चिलिचो गाउँपालिका 4 भोजपुर
3: रवि पहाडी मकवानपुर गाउँपालिका 2 राई गाउँ हेटौडा हाल मलेसिया
4: गजेन्द्र राई सालपा चिलिचो गाउँपालिका 4 भोजपुर
3: अर्जुन यखा धर्मदेवी नगरपालिका 2 तामाफोक संखुवा सभा
4: समीक्षा जोशी तुम्बेवा गाउँपालिका 2 मौवा 5 थर
3: र सुमिता यखा लिम्बुखिम चैनपुर नगरपालिका 10 खराङ

हेलो हाई गुड मर्निङ अनि शुभ बिहानी कार्यक्रम शुभ सन्देशको पर्खाइमा बस्नुभएका तपाईँ सम्पूर्ण श्रोता मनहरूलाई हार्दिक स्वागत गर्दै गर्दै सदाझै आजको बसाइमा पनि म तपाईँकै साथी कार्यक्रम प्रस्तुता सुमिता कार्यक्रम शुभ सन्देशको साथमा उपस्थित भइसकेकी छु। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ लेक बेसीको धुन रेडियो अरूण 97.6 मेगाहर्जको रेडियो तरंगसँगै। अनलाइनमा तपाईँले यति बेला हामीलाई www.radioarun.com.np लगइन गरेर संसारभरबाट हामीलाई एकैसाथ सुन्न सक्नुहुनेछ। त्यसै गरी तपाईँले यति बेला हाम्रो पात्र भन्दा नेपाली पात्रबाट चाहिँ तपाईँले यति बेला हामीलाई सुन्न सक्नुहुनेछ। हाम्रो पात्रमा अझै पनि हामीले बनाउने कोसिस गरि नै रहेका छौँ। तपाईँले नेपाली पात्रबाट चाहिँ हामीलाई यति बेला लाइभ मार्फत सुन्न सक्नुहुनेछ। सँगसँगै फेसबुक पेजबाट पनि तपाईँले यति बेला हामीलाई प्रत्यक्ष रूपमा

मार्फत सुनिराख्नु भएको छ। र विशेष गरी कार्यक्रम शुभ सन्देशकै व्यवसायलाई तपाईँले हप्ताको सातै दिन साथीभाइले यानि कि बिहान 7 बजेदेखि 8 बजीसम्म सुन्दै आउनु भएको छ। प्रत्येक दिन तपाईँले एकदम बिहानीको व्यवसायमा छौ हामी, एकदम बिहानी भनौँ अहिले 7:05 गइसकेको छ। तपाईँसँग प्रत्येक दिन 7 बजेदेखि 8 बजीसम्म यो 1 घण्टाको समय अवधिमा हामी जोडिनेछौँ। र यो व्यवसायमा तपाईँका विशेष शुभकामना सन्देशहरूले सङ्गर्नेछौ। यदि सुन्दै हुनुहुन्छ भने तपाईँ जहाँ जहाँ हुनुहुन्छ, जुन जुन ठाउँबाट सुन्दै हुनुहुन्छ हामीलाई यति बेला सुनिराख्नु भएको छ, मलाई आशा लागेको छ फेसबुक लाइभ मार्फत पनि तपाईँले सुनिराख्नु भएको छ, सँगसँगै फ्रिक्वेन्सीबाट पनि सुनिराख्नु भएको छ। र विशेष गरी कार्यक्रम शुभ सन्देशको व्यवसायलाई चाहिँ मिडिया प्रेमी साथीहरूले प्रायोजन गरेर मिडिया प्रेमी साथीहरूले चाहिँ यस कार्यक्रममा जोडिएर साथ दिनुभएको छ। विशेष गरी जम्मा 20 जना मिडिया प्रेमी साथीहरूलाई म यो व्यवसायमा सम्झन चाहन्छु र विशेष मनैबाट धन्यवाद पनि व्यक्त गर्न चाहन्छु। र अब मैले चाहिँ फटाफट आउन सक्नुहुनेछ 9840668623 लाइन खुल्ला छ। यदि तपाईँ सुन्दै हुनुहुन्छ भने फटाफट फोन डायल गर्दै गर्नुहोला भन्न चाहन्छु। हाम्रो स्टुडियोको मोबाइल नम्बर पनि मैले खुल्ला गरिसकेको छु, म फेरि पनि एकपटक जानकारी गराउँछु। 9840668623 लाइन खुल्ला छ, फटाफट फोन डायल गर्दै गर्नुहोला भन्न चाहन्छु। त्यसै गरी यदि तपाईँ फेसबुक अडियो लाइभबाट पनि सुन्दै हुनुहुन्छ भने अडियो लाइभको कमेन्ट बक्सबाट पनि तपाईँले आफ्ना विशेष शुभकामना सन्देश छन् भने लेखेर पठाउनुहोला यो व्यवसायमा। म समय मिले अनुसार तपाईँको ती कमेन्टलाई पनि छोटोमा भए पनि म वाचन गर्ने नै छु। र विशेष गरी आज हामी शनिबार व्यवसायमा छौँ। व्यवसायमा हामी जहाँ चाहिँ प्रवासमा रहनुहुने साथीहरूसँग चाहिँ हामी व्यवसायमा जोडिन सक्दैनौँ, भोलिको व्यवसायमा हामी पक्कै जोडिनेछौँ। आज चाहिँ नेपालमा रहनुहुने साथीहरूसँग मात्रै व्यवसायमा हामी कुराकानी गर्नेछौँ भन्न चाहन्छु। र अब भने चाहिँ कार्यक्रम शुभ सन्देश मार्फत साथीहरूलाई विशेष शुभकामना सन्देश दिनुपर्दाखेरि आज जति पनि साथीहरूको जन्मदिन परेको छ, जन्मदिनको एकदमै धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छौ। त्यसै गरी बिरामी हुनुहुन्छ भने शीघ्र स्वास्थ्य लाभको कामना, त्यसै गरी यात्रामा हुनुहुन्छ भने यात्रा सफलताको लागि पनि विशेष शुभकामना व्यक्त गर्न चाहन्छु। त्यसै गरी वैवाहिक जीवनमा बाधित हुनुहुन्छ, दाम्पत्य जीवनको धेरै धेरै शुभकामना, त्यसै गरी नयाँ कामको थालनी गर्दै हुनुहुन्छ, कार्य सफलताको लागि पनि विशेष शुभकामना, त्यसै गरी परीक्षा लेख्दै हुनुहुन्छ तपाईँलाई शैक्षिक सफलताको लागि पनि विशेष शुभकामना। र जो जति साथी यति बेला आफ्नो आफ्नो क्षेत्रमा रहेर काम कार्य गरिराख्नु भएको छ तपाईँहरू सम्पूर्ण साथीलाई आफ्नो आफ्नो क्षेत्रको पनि शुभकामना व्यक्त गर्न चाहन्छौ रेडियो अरुणको तर्फबाट। र अब पनि तपाईँहरू फटाफट फोन डायल गर्दै गर्नुहोला, शनिबार व्यवसायमा छौँ। व्यवसायमा तपाईँका भनौँ जहाँ चाहिँ देशभन्दा बाहिर हुनुहुने साथीहरूसँग त हामी पक्कै पनि जोडिन सक्दैनौँ, देशभित्रै रहनुहुने साथीहरूसँग चाहिँ हामी जोडिनेछौँ। तपाईँ जहाँ हुनुहुन्छ, जुन जुन अवस्थामा हुनुहुन्छ, एकदमै बिहानीको व्यवसाय छ, यति बेला कतिपय साथीहरू ओछ्यानतिर हुनुहुन्छ होला, कतिपय साथीहरू यति बेला घाँस काट्नुको लागि मेलोतिर पुगिसक्नु भयो होला, कोदो रोप्नको लागि पुगिसक्नु भयो होला बारीतिर, होइन कतिपय साथीहरू घरैसी काममै व्यस्त हुनुहुन्छ होला, कतिपय साथीहरू खाना बनाउने यति बेला तर्खरमा हुनुहुन्छ, कतिपय साथीहरू यात्रामा हुनुहुन्छ, होइन तपाईँ जुन जुन अवस्थामा हुनुहुन्छ यदि समय मिले अनुसार हामीलाई छोटो समय निकालेर सुनेर अथवा फोन कल गरेर साथ दिनुहोला भन्न चाहन्छु। र अब पनि यति भन्दै भन्दै कार्यक्रमको आरम्भमा कार्यक्रमको भनौँ पहिलो आरम्भमा एकदम मिठो देशभक्ति गीत छ, वीर नेपाली देशभक्त, यो एकदमै मिठो गीत छ, यो गीत सुन्दै रहनुहोला। गीतपछि म एकैछिनमा फर्केर आउने नै छु कार्यक्रम शुभ सन्देश।

0: हजुर, कार्यक्रमको आरम्भमा एकदमै मिठो गीत राखेको थिएँ मैले, वीर नेपाली देशभक्त मेलिना राई, त्यसै गरी जीवेन्द्र थापा मगरको आवाजमा एक एकदमै मिठो गीत थियो, देशभक्ति गीत। पश्चात पुनः स्वागत छ। र अब पनि चाहिँ म तपाईँहरूसँग कुराकानी गर्नेछु, बसाइमा ढिला गर्दिन, समय पनि धेरै नै गइसकेको छ, भन्दा पनि यति बेला 7:12 गइसकेको छ। यो एक घण्टाको समय अवधिमा मैले धेरैजना साथीहरूलाई समेट्नु पर्ने हुन्छ, यो बसाइमा तपाईँका शुभकामना सन्देशहरू समेट्नु पर्ने हुन्छ। आउनुहोला, 9840668623 को लाइन खुल्ला छ। यति बेला कोही साथी लाइनमा हुनुहुन्छ आजको लागि फर्स्ट टेन्ड लकी कलर साथी, म उहाँलाई अन्यार गर्छु, कहाँबाट को हुनुहुन्छ। हेलो नमस्ते।
1: हेलो गुड मर्निङ नमस्कार।
0: हजुर गुड मर्निङ नमस्ते नमस्कार, कार्यक्रममा स्वागत छ, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर शङ्खुवा सभाको तामको बाटो मनकुमारी कान्छी कुलुङ बोल्दै हुनुहुन्छ है? हजुर पक्कै पनि। के छ नि हाम्रो मनकुमारी कान्छी कुलुङजीको खबर खबर सुनाउनुहोस्, एकदम बिचमा हराउनु भयो।
1: हजुर मेरो खबर छ, ठिकै छ, भन्नुपर्छ है मौसमको बारेमा भन्नुपर्छ कि हल्का घाम लाग्दैछ, म हराएको छुइनँ, घटिँदैछु भन्नुपर्छ है।
0: हजुर भनेपछि एकदमै हराउनु भएको छैन, घरतिरै हुनुहुन्छ, आफ्नै काममा व्यस्त हुनुहुन्छ होला होइन?
1: हजुर काममा व्यस्त भन्दा पनि कलेजहरू ट्राई गर्छु, कोही कहिलेखेर प्रोग्राम सुन्ने बिर्सिहाल्छु, मलाई लाग्दैन भन्नुपर्छ है।
0: हजुर हजुर एकदमै गाह्रो गाह्रो छ, त्यही माथि प्रोग्राम पनि सरेर कतादेखि कता पुग्यो होइन, कतिपय साथीहरूलाई त अहिलेसम्म थाहा पनि नहुन सक्छ, कतिपय साथीहरूलाई थाहा भइसक्यो होइन, जे होस् आउनु भएको छ होइन, खुसी लाग्छ कहिले काहीँ सम्झिनुहुन्छ। अनि भनेपछि यति बेला तामकोतिर घाम लागिरहेको छ है? हजुर ल हुन्छ, एकदम यता चैनपुरतिर चाहिँ घाम अहिले बाहिर त्यति लागेको छैन, धुमा धुमा नै छ भन्नुपर्छ। अनि आउनुभयो कार्यक्रममा, यो विषयमा तपाईँका शुभकामना सन्देश कसको लागि राख्नुहुन्छ?
1: अनि शेर्पाले चिना विश्वकर्मा, दिन कुमारी रूपाङ्क, सम्झना रूपाङ्क, अतीत अनुदान, धेरैजना साथीहरू हुनुहुन्छ है अहिलेको समयमा, जसले प्रोग्राम सुनेर खुसी रहनु भएको छ, मलाई मैले सुपारी कान्छी कुलुङ सबैजनालाई
0: हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला मनकुमारी कान्छी कुलुङ, शङ्खुवा सभाको तामको बाटो हुनुहुन्थ्यो उहाँसँग म छुटे, उहाँले पनि आफ्ना शुभकामना सन्देश राखेर छुटिसक्नु भएको छ भने यति बेला कोही मित्र लाइनमा हुनुहुन्छ। हेलो गुड मर्निङ नमस्ते।
2: गुड मर्निङ नमस्ते दिदी।
0: हजुर गुड मर्निङ नमस्ते, कार्यक्रममा स्वागत छ, कहाँबाट को बोल्दै हुनुहुन्छ?
2: धन्यवाद, म एलिसा बान्तवा भोजपुरबाट।
0: हजुर एलिसा बान्तवा भोजपुरबाट बोल्दै हुनुहुन्छ, के छ एलिसाजी एकदम बिहानीको बसाइ छ, यति बेला के गर्दै हुनुहुन्छ?
2: बसी बसै भन्नुपर्छ, मौसमको बारेमा कुरा गर्नुपर्दा हल्का घाम लागिरहेछ, तपाईँको के छ खबर?
0: हजुर मेरो पनि समग्रमा खबर सबै ठिकै छ, राम्रै छ भन्नुपर्छ, अनि यति बेला हल्का हल्का घाम लागिरहेछ है? हजुर ल हुन्छ, एकदमै मौसम कुलकुल रहेछ। अनि आउनुभयो कार्यक्रममा, व्यवसायमा तपाईँका शुभकामना सन्देश कसको लागि राख्नुहुन्छ नि त?
2: अनि साथीहरू सम्झिनु पर्दा आज जन्मदिन मनाउनु नै उदय मित्र घर भन्छु, तपाईँ हुनुहुन्छ बाहिर जन्मदिनको लाखौँ शुभकामना, ह्याप्पी बर्थडे दिन्छ है भन्न चाहन्छु। अनि हिजो बिहान प्रोग्राम सुन्ने बित्तिकै मैले कल गरेको, अन्तिमसम्म मेरो कल लागेन, हिजो पनि जन्मदिन थियो, साउदीमा बस्नुहुने मिस्टर चौली पनि छ, झापामा रहनु राई चन्द्र बस्यो, भन्छु तपाईँ हुनुहुन्छ, अर्को प्रश्न एकछिन ढिलो भए तापनि तिनैजनाले जन्मदिनको धेरै धेरै शुभकामना, ह्याप्पी बर्थडे दियो भन्न चाहन्छु। अनि साक्षी सम्झिनु पर्दा आशिष नयन बस्नु, सुर्गली आकाश, रमदेशी कान्छ, तमिलनाडु लगायत सम्पूर्णलाई शुभदिन, कार्यक्रमको धेरै शुभकामना भन्ने सिकिन्छु ल, बाई बाई।
0: हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला एलिसा बान्तवा राई भोजपुरबाट हुनुहुन्थ्यो, उहाँसँग म छिटे म तपाईँहरूलाई थोरै जानकारी गराउँछु साथीहरू, किनभने अब सधैँभरि आइराख्ने साथीहरू पनि भनौँ पुरानै साथीहरू पनि हुनुहुन्छ भने, तपाईँले जहाँ चाहिँ तपाईँका आफ्ना शुभकामना सन्देश छ भने मात्रै तपाईँले व्यवसायमा फोन गर्नुहोला। होला होइन. मैले तपाईँलाई मैले बारम्बार भनि नै रहेको छु होइन, एकदमै यो बिहानीको बसाइ तपाईँले साथीहरू सम्झिनु पर्दा भनेर चाहिँ कुनै पनि हालतमा नभनिदिनु होला. साथीहरू सम्झनको लागि त हाम्रो अन्य प्रोग्रामहरू धेरै नै छन्, त्यो बसाइमा तपाईँले जतिजना साथीको नाम लिन सक्नुहुन्छ होइन धितमरुञ्ज लिनुहोला. तर यो जुन बिहानीको बसाइ छ यो बसाइमा चाहिँ तपाईँको आफ्ना विशेष शुभकामना आजको शुभकामना सन्देशहरू तपाईँले चाहिँ यो बसाइमा आएर राख्न सक्नुहुनेछ होइन. त्यो साथी सम्झिने यता त्यता हेन टेन चाहिँ नगरिदिनु होला, किनभने कार्यक्रमको नियमभन्दा बाहिर चाहिँ हामी नजाउँ होइन. कतिपय साथीहरूले त भन्नुहुन्छ होला, कतिपय साथीले त गुनासो गर्नुहुन्छ होला, साथीहरू सम्झिनु बिहानीको बसाइ कार्यक्रम शुभ सन्देश भन्छ तर साथीहरू सम्झिराख्नु भएको छ भनेर भन्नुहुन्छ होला. तर साथीहरूले नै यसरी नै होइन पुरानै साथीले नै हेलचेक्री नै गर्दै आएपछि नयाँ साथीहरूको त झन् के हालत होला होइन, नयाँ साथीले झन् के सोच्ला. तपाईँले अलिकति त्यो नियमभन्दा बाहिर चाहिँ नगरिदिनु होला, तपाईँको आफ्ना शुभकामना सन्देश छ भने राख्नु होला. र तपाईँलाई मैले भन्न चाहन्छु एकजनालाई चाहिँ शुभकामना सन्देश राख्न सक्नुहुनेछ, यदि छैन भने तपाईँले दुईजना तिनजनाको साथीहरूको चाहिँ नाम चाहिँ लिन सक्नुहुनेछ, मैले छोडिदिएको छु तपाईँलाई होइन. र पनि तपाईँले चाहिँ आफ्ना शुभकामना सन्देश भनेर चाहिँ राख्नुहोला होइन, आफ्नो शुभ सन्देश होइन राख्नुहोला. साथीहरूको नाम लिनुपर्दा भनेर तपाईँले नाम लिस्ट चाहिँ पाउनु कुनै पनि हालतमा लिनु चाहिँ पाउनुहुने छैन. र अबको दिनहरूमा तपाईँले यसरी साथीहरू सम्झिनु पर्दा भन्दै साथीहरूको नाम लिनुभयो भने म तपाईँको फोनलाई चाहिँ यतैबाट डिस्कनेक्ट गर्नेछु है साथीहरू. मैले यति तपाईँले जानकारी गराएँ. त्यो बेला म फोनलाइन तर्फै लाग्छु, कोही साथी हुनुहुन्छ. हेलो, गुड मर्निङ, नमस्ते.
3: हजुर
0: नमस्कार, कार्यक्रममा स्वागत छ. कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर, इटहरीबाट युवराज पोखरेल बोल्दै हुनुहुन्छ है?
3: हजुर हजुर म्याडम.
0: हजुर हजुर, ल के छ नि हाम्रो युवराजजीको खबर खबर सुनाउनुहोस् न. खबर खबर के छ सुनाउनुहोस् न, तपाईँको खबर के छ?
3: ए हजुर, अनि हजुर लगायत केटी हिंसाजीलाई कति कति नमस्कार. त्यसै गरी हजुर भेटोरमा हुने राजु कटवाल अनि शङ्कर शर्मा हुने मुर्बानी तेह्रसम्म हुने सीता भण्डारी रत्न खापा र शङ्कर ढकाल लगायत सम्पूर्णलाई
0: हजुर नमस्ते, टेक केयर, बाई बाई. साथी हुनुहुन्थ्यो यति बेला युवराज पोखरेल हुनुहुन्थ्यो, उहाँसँग म छुटे. तपाईँले शुभकामना सन्देश राख्नु पर्दा भनेर चाहिँ भन्नुहोला होइन, त्यसै गरी तपाईँले साथीहरू सम्झनु पर्दा यता त्यता भनेर चाहिँ साथीहरूलाई चाहिँ नामहरू चाहिँ मेन्सन नगरिदिनु होला. तपाईँलाई म जानकारी गराउँछु, बरु एकमुष्टमा राखेर जानु सक्नुहुनेछ यदि तपाईँको छैन शुभकामना छैन भने. यति बेला कोही मित्र हुनुहुन्छ. हेलो, गुड मर्निङ, नमस्ते.
4: हेलो, गुड मर्निङ, नमस्ते.
0: हजुर, गुड मर्निङ, नमस्ते. कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर, धर्मदेवी नगरपालिका पाँचबाट तपाईँको शुभ नाम?
4: प्रकाश कमर.
0: हजुर, प्रकाश कमर बोल्दै हुनुहुन्छ है? हजुर, के छ नि हाम्रो प्रकाशजीको खबर खबर सुनाउनुहोस्, कार्यक्रममा एकदमै धेरै स्वागत गरेँ मैले. हजुर, ल यति बेला हजुर भनेपछि खबर सबै ठिकै छ, राम्रै छ, मौसम धुमाधुमा छ है? हजुर, ल हुन्छ. अनि आउनुभयो प्रकाशजी व्यवसायमा, तपाईँको शुभकामना सन्देशको कसको लागि? हजुर, नमस्ते, टेक केयर, बाई बाई. साथी हुनुहुन्थ्यो प्रकाश कमर, धर्मदेवी नगरपालिका पाँचबाट साथी हुनुहुन्थ्यो, उहाँसँग म छुटे. यति बेला अर्कोजना साथी लाइनमा हुनुहुन्छ, म उहाँले पनि अन्यार गर्छु. हेलो, गुड मर्निङ, नमस्ते.
5: नमस्ते, शुभ प्रभात.
0: हजुर नमस्ते, गुड मर्निङ, शुभ प्रभात. कुन ठाउँबाट को बोल्दै हुनुहुन्छ?
5: यता मोरङको रत्वामाईबाट शङ्कर ढकाल.
0: हजुर शङ्कर ढकाल, कार्यक्रममा स्वागत छ है त.
5: हस् धन्यवाद.
0: हजुर ल हुन्छ. अनि यति बेला के गर्दै हुनुहुन्छ हाम्रो शङ्करजी?
5: यस्तै बसी बसाइ हो, बिहानको बेला छ, अब यसो चिया खाइयो अनि कार्यक्रमकै पर्खाइमा हो.
0: हजुर भनेपछि एकदमै बिहानको बसाइ चिया नास्ता लिएर कार्यक्रम पर्खे भन्दा नै पर्खेको घडी त समाप्त भइसकेको छ, हामीले सुन्दै हुनुहुन्छ है?
5: हजुर हजुर
0: हजुर. ल अनि हामीले फेसबुक लाइभबाट सुन्नुहुन्छ कि केबाट सुन्नुहुन्छ नि तपाईँले?
5: अनलाइनबाट.
0: हजुर अनलाइनबाट, त्यही त फेसबुक लाइभबाट सुन्नुहुन्छ है?
5: हजुर.
0: ल हुन्छ, खुसी लाग्यो आउनुभयो कार्यक्रममा. यो बसाइमा तपाईँका शुभकामना सन्देश तर्फै लगाउन त.
5: हुन्छ, फर्स्ट अफ अल त अरुण एफएम होल युनिटलाई शुभ बिहानी भन्न चाहन्छु, बाँकी पल शुभ रहोस्, काकाको मङ्गलमय शुभकामना. अनि आउँदैछ अब यो 9 गते बर्थडे मनाउँदै हुनुहुन्छ इलामको साथी कमला मुखिया, अनि 12 गते मनाउँदै हुनुहुन्छ इलामकै साथी मुना मुखिया, को जन्मदिन मनाउँदै हुनुहुन्छ, उहाँलाई अग्रिम जन्मदिनको शुभकामना व्यक्त गर्न चाहन्छु। अनि कार्य सफलताको शुभकामना भन्नुपर्दा यता तेर्थुमतिर हुनुहुन्छ सुमी लिम्बू, अनि शङ्खुवाचावातिर हुनुहुन्छ मनकुमारी कान्छी कुलुङ, भोजपुरतिर हुनुहुन्छ शर्मिला चोख्याङ, राजु कटुवाल लगायत सम्पूर्ण साथीहरूलाई शुभ दिन भन्दै बिदा हुन चाहन्छु। हवस् नमस्कार।
0: हजुर नमस्ते, टेक योर बाई बाई साथी हुनुहुन्थ्यो यति बेला शङ्कर ढकाल हुनुहुन्थ्यो, उहाँसँग पनि म छुट्यो, उहाँले पनि आफ्नो शुभकामना सन्देश राखेर छुटिसक्नु भएको छ। यति बेला अर्को जना मित्र हुनुहुन्छ लाइनमा। हेलो गुड मर्निङ, नमस्ते।
6: हेलो गुड मर्निङ, नमस्कार।
0: हजुर गुड मर्निङ नमस्कार, कार्यक्रममा स्वागत छ, कहाँबाट को बोल्दै हुनुहुन्छ?
6: सुन म यता तामकोबाट बोल्दैछु, बिनु राई।
0: हजुर शङ्खुवासम्म तामकोबाट बोल्दै हुनुहुन्छ बिनु राई, कता हराउनु भयो बिनुजी? एकदमै धेरै समय पछाडि आज आउनु भएको छ।
6: हराएको चाहिँ छैन, प्रोग्राम 7 बजे आउँदा पहिला 9 बजे आउँथ्यो, हामी थाहा नै पाएन कि, मैले सुनेकै थिएन, आज मनकुमारी कान्छीले 7 बजे आउँदा कल गर्नु ल भनेर जानकारी दिनु भएको थियो, अनि कति सुनेको
0: बिस्तारै थाहा पाउनु भयो, साथीले जानकारी गराउनु भयो। हजुर जस्तै आज तामको साथीहरूले आजदेखि खाता खोल्नु भएको छ, बिचमा 1-1.5 महिना त हराउनु भयो तपाईँहरू बिचमा, होइन जेठ अन्तिमदेखि हराउनु भएको
6: थाहा नै पाएन रेसियो
0: खबर सबै ठिकै छ, राम्रै छ भन्नुपर्छ। जोस कार्यक्रममा तपाईँलाई अब थाहा रहेन रहेछ सरेको रहेछ भनेर तपाईँले अब आउने आउँदो दिनहरूमा प्रत्येक दिन होइन बिहान 7 बजेदेखि 8 बजीसम्म चाहिँ सुन्न पाउनुहुनेछ, होइन अब चाहिँ नभुल्नु होला भन्न चाहे।
6: अनि
0: ल हुन्छ, अनि आउनुभयो कार्यक्रममा, यो बसाइमा तपाईँको शुभकामना सन्देश तर्फै लगाउन त।
6: हुन्छ फर्स्टमा चाहिँ तपाईँले गर्दा दिनलाई नै शुभ दिन कार्यक्रमको शुभकामना भन्न चाहे, अनि आज यात्रा हुनुहुन्छ मम्मीलाई शुभ यात्रा भन्न चाहे, अनि रमिताको लुङ चाहिँ एकदम बिरामी हुन्छ अरे यात्रा छ भने चाहिँ अघि मात्रै मनकुमारी कान्छी कुलुङले कल गर्नुहुने उसलाई पनि शुभ दिन भन्न चाहे, अनि जतिले अहिले अरू नेक्स्ट सुनेर सबैलाई नै शुभ दिन कार्यक्रमको शुभकामना भन्दै छुटेल। नमस्कार टिकर बजार।
0: हजुर नमस्ते, टेक योर बाई बाई साथी हुनुहुन्थ्यो यति बेला शङ्खुवासम्मको तामको बाटो हुनुहुन्थ्यो बिनु राई, उहाँसँग पनि म छुटे। यति बेला अर्को जना मित्र हुनुहुन्छ लाइन। हेलो गुड मर्निङ, नमस्ते।
7: गुड मर्निङ, नमस्ते, नमस्कार दिदी।
0: हजुर गुड मर्निङ, नमस्ते, स्वागत छ कार्यक्रममा, कहाँबाट को बोल्दै हुनुहुन्छ?
7: हजुर म यता पाँच कमनबाट लक्की शेर्पा बोलेको भन्नुभयो।
0: हजुर पाँच कमनबाट लक्की शेर्पा बोल्दै हुनुहुन्छ, के छ लक्कीजीको खबर खबर?
7: मेरो खबर एकदम ठिकै छ भन्नुपर्छ है दिदी, आज हुनुको समयमा त्यस्तै हो, धामको नै धमाधम हो, त्यस्तै छ दिदी, सबै समग्रमा ठिकै छ भन्नुपर्छ है।
0: हजुर समग्रमा ठिकै छ, राम्रै छ, खेती र धान गर्ने काममा व्यस्त हुनुहुन्छ है?
7: हजुर के छ?
0: मेरो पनि खबर समग्रमा सबै ठिकै छ, राम्रै छ भन्नुपर्छ है त। हजुर ल हुन्छ, अनि आउनुभयो कार्यक्रममा, यो बसाइमा तपाईँको शुभकामना सन्देश तर्फै लगाउन त।
7: हस् हुन्छ दी, शुभकामना सन्देश अब छोड्नु पर्दा खर्च चाहिँ हजुर दिदीलाई आजको दिन रहोस् भन्न चाहे, अनि त्यसरी इन्टर दिदीलाई रहोस् भन्न चाहे, अनि त्यसपछि हुन्छ प्यारो भाइ लाग्छ शेर्पा कार्यक्रम सुनिराख्नु भएको छ होला, उसलाई पनि पुरा दिन र कार्य सफलताको धेरै धेरै शुभकामना भन्न चाहे, अनि गाडी फेरि डुमा शेर्पा, अनि त्यसपछि दादा लाग्छ शेर्पा, अनि त्यसपछि हुनुहुन्छ मम्मी बाबा अनि दिदी सबैजनालाई समग्रमा, अनि प्यारी छोरी प्यारी छोरी बुझुमाया शेर्पा लागि शुभ दिन लगायत मलाई जसले लक्की शेर्पा भनेर चिन्नुहुन्छ सम्पूर्णलाई शुभ दिन भन्दै छुटिन्छु दिदी, नमस्ते नमस्कार।
0: हजुर नमस्ते, टेक योर बाई बाई साथी हुनुहुन्थ्यो यति बेला लक्की शेर्पा, शङ्खुवासम्म पाँच खबनको साथी, उहाँसँग म छुटे। यति बेला फेसबुक अडियो लाइभको कमेन्ट तर्फ लाग्छु म, विपन्न राईले शुभ दिन अल भन्नुभएको छ, मेनुका गुम्बा तामाङ हुनुहुन्छ, गुड मर्निङ सिस्टर मी मेनुका गुम्बा फ्रम मिस यु ओल भन्नुभएको छ उहाँले। त्यसै गरी मनको साथी जीवन कार्कीले हजुर शुभ बिहानी पोखरीले नमस्कार, चिया नास्ता भयो बहिनी भन्नुभएको छ, मेरो भएको छैन कार्यक्रम सुन्दैछु पोखराबाट हो, सबैमा शुभ दिन भन्नुभएको छ। त्यसै गरी रोमन मोक्तान तामाङ हुनुहुन्छ, हेलो गुड मर्निङ नमस्ते, फ्याफुल म भोजपुरे जेनजी भोजपुर घर भइहाल सात समुद्र पारेको देश बाट भन्नुभएको छ रोमन मोक्तान तामाङ हो, सबै सबैमा शुभ दिन भन्नुभएको छ उहाँले। त्यसै गरी यति बेला ईश्वरी मेवहाङ हुनुहुन्छ, उहाँले हेलो गुड मर्निङ नमस्ते, भोजपुरबाट सुन्दैछु है, भोलिको दिनमा जन्मदिन परेको छ भदै आशा मेवाङ ह्याप्पी बर्थडे टु यु भन्न चाहन्छु भन्नुभएको छ उहाँले। त्यसै गरी मेरो नि बर्थडे भोलि नै छ हजुर लगायत रेडियो होल इन्टरटेनलाई इन्भाइट छ भन्नुभएको रहेछ, ल हुन्छ तपाईँलाई जन्मदिनको एकदमै धेरै धेरै शुभकामना। ईश्वरी मेवाङजी तपाईँलाई भन्न चाहे. यति बेला कोही साथी लाइनमा हुनुहुन्छ? हेलो, गुड मर्निङ, नमस्ते.
8: गुड मर्निङ, नमस्कार.
0: हजुर, गुड मर्निङ, नमस्कार. कार्यक्रममा स्वागत छ. कामाटेको बोल्दै हुनुहुन्छ?
8: हजुरलाई धेरै धन्यवाद. भोजपुरबाट बोल्दैछु, कल्पना.
0: हजुर, कल्पना राई बोल्दै हुनुहुन्छ भोजपुरबाट. अनि के छ कल्पनाजीको खबर खबर, यति बेला के गर्दै हुनुहुन्छ?
8: सबै ठिक छ, राम्रो छ, मजाले घाम लागिरहेछ. म चाहिँ यता मिटिङतिर आइरहेछु, अरू सब राम्रो छ.
0: हजुर, भनेपछि खबर खबर सबै ठिकै छ, राम्रै छ. तपाईँ मिटिङतिर हुनुहुन्छ है?
8: हजुर, पक्कै पनि.
0: हजुर, ल, के को मिटिङ हो र आज तपाईँको त्यस्तो स्पेसल्ली?
8: स्पेसल त होइन, यो बाल सञ्जालको नानीहरूको.
0: ए, भनेपछि
8: म आफै आएको.
0: ए, ल, एकदमै आफै उपस्थित हुनु भएको छ है?
8: हजुर,
0: ल, पक्कै पनि. अनि आइपुग्नु भएको छ कार्यक्रममा पनि. अनि व्यवसायमा तपाईँको शुभकामना सन्देश तर्फै लागौ न त.
8: हुन्छ, सर्वप्रथम तपाईँलाई शुभ दिन, कार्य शुभकामना, बाँकी एकदम शुभ बिताउनु होला भन्न चाहन्छु. अनि मेरो घर परिवार नै छोरी करिना कटिनालाई, अनि भोलिको दिनमा मात्रै जन्मदिन आउने छ हाम्रो दिशाको भदैनी, मेरो भदैनी उसलाई पनि धेरै धेरै जन्मदिनको अवसरमा धेरै शुभकामना व्यक्त गर्न चाहन्छु. एकदम ज्ञान हुनु नानी, उनीहरूको धेरै शुभकामना. अनि हिजोको दिनमा पनि जन्मदिन मनाएर सिन्नीमा हिजो भए पनि जन्मदिनको धेरै धेरै शुभकामना मना. अनि हाम्रो दिशा फुलमाएर इन्दिरालाई पनि शुभ दिनको व्यक्त गर्दै गए ल. नमस्कार.
0: हजुर, नमस्ते, टेक युर बाई बाई. साथी हुनुहुन्थ्यो यति बेला कल्पना राई भोजपुरबाट, उहाँसँग म छुटिसकेको छु. उहाँले पनि आफ्ना शुभकामना सन्देश राखेर गइसक्नु भएको छ. यति बेला अर्कोजना मित्र हुनुहुन्छ लाइनमा, म उहाँलाई पनि अन्यार गर्छु. हेलो, गुड मर्निङ, नमस्ते.
9: नमस्ते, गुड मर्निङ.
0: हजुर, नमस्ते, गुड मर्निङ, कार्यक्रममा स्वागत छ. कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर, दिलसा राई इलामबाट बोल्दै हुनुहुन्छ. के छ अनि हाम्रो दिलसाजीको खबर खबर, यति बेला के गर्दै हुनुहुन्छ?
9: मेरो खबर ठिकै.
0: हजुर, खबर ठिकै ठिकै मात्रै कि बेठिक मात्र हो कि ठिकै ठिकै मात्र हो कि धेरै ठिकै हो कि कस्तो हो? भनेपछि अब आधा ठिक आधा बेठिक, किन त्यस्तो होला, के भएर त्यस्तो होला, त्यो पनि खुलाउन चाहनुहुन्छ? ए, ल, हुन्छ, मैले कुरा बुझिसकेँ. किन आधा ठिक किन आधा बेठिक भनेर त्यो म यसो भरे भरे नै भनौँला. अनि एकदमै बिहानीको बसाइ छ, अनि आइपुग्नु भएको छ कार्यक्रममा पनि. बसाइमा तपाईँको शुभकामना सन्देश तर्फै लगाउन त.
9: अनि आज जन्मदिन मनाउने निजाकै निकै राजभान्तावाला जन्मदिनको धेरै धेरै शुभकामना. आज शुभकामना मेरो प्यारी साथी फुलमायाको साइडबाट पनि मान्छे एकदम ह्याप्पी बर्थडे. अनि भोलिको दिनमा जन्मदिन मनाउँदै तिमी मेरो एकमात्र प्यारी भदैनी सुशीलाई भदैनीलाई पनि जन्मदिनको अग्रिम शुभकामना दिन चाहन्छु. अनि मलाई साथी र मित्रले विशेष गरेर सबैको शुभकामना. अनि प्यारी साथी निशा तामाङ, अनि मुखिया लिम्बू, कविता सप्तेल, भर्खरै कल गर्ने चाहिँ कल्पना, अनि हाम्रो नानाजी निशा तामाङ, मेरो भावना, अनि आधा नै दादा आशिष ल्याइबस्नुहोस्. अनि दादा जीवन छाँदैन, दादा आशिषमा तामाङ र दादा ढकाल धनुराज, अनि सबै अब विशेष गरी नाम खोज्ने साथीहरूलाई पनि शुभ दिन भनिदिन्छु. सुनाउनु भाइ.
0: हजुर, नमस्ते, टेक केयर बाई बाई. साथी हुनुहुन्थ्यो दिलसा राई इलामबाट, उहाँसँग म छुटे. यति बेला सिम्पल सरिना हुनुहुन्छ. हेलो सिस्टर, के छ खबर भन्नुभएको छ. मेरो खबर एकदम ठिकठाक छ. उहाँले लेख्नु भएको छ, मोरङ कानीपोखरीबाट सरिना गुरुङ, ह्याप्पी बर्थडे टु यु दिदी, डियर उमा सापकोटा, हेभ अ गुड डे ओल भन्नुभएको छ. त्यसै गरी तीर्थ राई हुनुहुन्छ, उहाँले पनि व्यवसायमा लेख्नु भएको छ, गुड मर्निङ सिस्टर, मे तीर्थ राई फ्रम खातबारी छ तल्लु पाङ्ठाबाट, पाङ्ठा राइट नौ, यति बेला खातबारी ढुङ्गे धाराबाट है भन्नुभएको छ उहाँले. त्यसै गरी भावना मगरले गुड मर्निङ, म पनि सुन्दैछु इन्डियाबाट, सबैमा शुभ दिन भन्नुभएको छ. अनिता नाकोको हुनुहुन्छ, उहाँले गुड मर्निङ, नमस्ते, नमस्कार, म पनि सुन्दैछु भोजपुरबाट. अनिता नाकोको सबैमा सम्झना छ है भन्नुभएको छ. भने योगिन एमिहाङ हुनुहुन्छ, उहाँले पनि शुभ दिन सम्पूर्ण मीडिया प्रेमी श्रोता मित्रहरूमा धेरै धेरै सम्झना भन्नुभएको छ। लिम्बू विजयले यति बेला गुड मर्निङ ओल भन्नुभएको छ। सुरेश राणा मगर हुनुहुन्छ, हेलो दि गुड मर्निङ नमस्ते, म पनि सभापति एक धुपूबाट सुन्दैछु भन्नुभएको छ। र सबै सबैमा शुभ दिन भन्नुभएको छ भने यति बेला लिम्बू विजयले ट्याप ट्याप अल साथीहरू भन्नुभएको छ। ल ठिक छ। त्यसै गरी फडिन्द्र गुरुङ हुनुहुन्छ, उहाँले गुड मर्निङ सिस्टर भन्नुभएको छ। त्यसै गरी राज कालीकोटेले पनि यति बेला हेलो गुड मर्निङ मि झापाली हिरो राज कालीकोटे बिरतामर झापा जस्ट नाउ युवीबाट हो। सबै सबै साथीहरूमा शुभ दिन भन्नुभएको छ। यति बेला कोही साथी हुनुहुन्छ, हेलो गुड मर्निङ नमस्ते।
10: नमस्ते गुड मर्निङ।
0: हजुर नमस्ते गुड मर्निङ, कार्यक्रममा स्वागत छ, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर पूर्वेली आकाश राई धरानबाट बोल्दै हुनुहुन्छ, के छ हाम्रो पूर्वेली आकाश जीको खबर खबर यति बेला के गर्दै हुनुहुन्छ?
10: खबर खबर एकदम ठिकठाक छ, घाम लागिरहेको छ बिहानबाटै, गर्मी गर्मी छ, त्यतिकै हो, बस बसै घरतिरै प्रोग्राम सुन्दै भनौँ है।
0: हजुर भनेपछि एकदम खबर सबै ठिकै छ, राम्रै छ, गर्मी गर्मी छ, घरतिरै हुनुहुन्छ होइन?
10: हजुर हजुर
0: हजुर। ल हुन्छ, अनि आउनुभयो कार्यक्रममा, यो बसाईमा तपाईँका शुभकामना सन्देश तर्फै लागौ, कसको लागि?
10: हुन्छ, फर्स्टमा हजुर लगायत हाम्रो भिडियो एफएम एन्टरटेनमेन्टलाई नै शुभ दिन भन्न चाहन्छु। अनि आज जन्मदिन मनाउनु हुने हाम्रो वेदबाग विष्टा कान्छ, उहाँ सँगसँगै हाम्रो राजवन्ता होस् दुवैजनालाई जन्मदिनको अवसरमा धेरै धेरै शुभकामना। अनि हिजोको दिनमा भएर जन्मदिन मनाउनुभयो हाम्रो हरपल रोशनी, उहाँ सँगसँगै सविता राई, भोजपुरी राई, भुवन सुन्दर, मिस्कल दिवाली कान्छ, सो चारैजनालाई ब्लाइटेड ह्याप्पी बर्थडे। अनि केही शुभकामना राख्नु पर्दा दिने भूमिका राई, कमला मुखिया, आशिष नाइन, भाइ निमा शेर्पा, भागी सुनिता कुलुङ, हाम्रो परम जन्ताले भाइ, हाम्रो हुनुहुन्छ उताबाटै भोजपुर घरमै हल्का सन्तिर हुन्छ प्रवीण मगर, हाम्रो जुना लिम्बू, अनि राईनी राजकला, सानो कमला, उहाँ सँगसँगै हाम्रो रोमन मोक्तान लगायत प्रोग्राम सुनेर बस्ने धेरै साथीहरू हुन्छ, काली कमला भने मिस्टर निर्मला भने बाँकी सबैलाई शुभ दिन भन्दै छुटिन्छु ल, बाई बाई।
0: हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला पूर्वेली आकाश राई धरानबाट हुनुहुन्थ्यो, उहाँसँग म छुटे, उहाँले पनि आफ्ना विशेष शुभकामना सन्देश राखेर यो समयबाट छुटिसक्नु भएको छ। र अब पनि कार्यक्रम शुभ सन्देशको यो व्यवसायमा म फेरि पनि दोस्रो सांकेतिक कोसेली एकदमै मिठो छ, एकदमै मिठो गीत छ, अब देश बन्छ मेरो देश बन्छ बोलको गीत छ, यो गीत सुन्दै रहनु होला। गीत पश्चात म फेरि फर्केर आउँछु, भन्दा नि छोटो विश्राम रहनेछ, विश्राम पछि म फेरि फर्केर आउने नै छु।

0: उमेर सँगै अनुहारमा देखिने रेखाहरूलाई कम गर्न वा भनौ जवान एवं ताजगीपूर्ण अनुहारलाई प्राप्त गर्नका लागि एस्थेटिक क्लिनिक संचालनमा आइसकेको छ। निधार, गाला तथा आँखाका वरिपरि देखिने चाउरीपनलाई कम गर्न चाहनुहुन्छ भने नवदृष्टि आई हस्पिटलको एस्थेटिक क्लिनिकको नम्बर 9826633964 सम्पर्क राख्नुहोस्। नवदृष्टि, स्वास्थ्य आँखा, सुन्दर संसार।
1: चैनपुर नगरीमा नै पहिलो पटक खुल्ला रूपमा हुन गइरहेको वृहत रक्तदान महाअभियान साथै विशेषज्ञ सहितको निशुल्क एक दिवसीय स्वास्थ्य शिविर बस्ने सूचना।
2: एक थुपा रगत अनन्त आशीर्वाद। तपाईँको एक थुपा रगतले कसैको जीवन बचाउँदछ, आशा जगाउँदछ, भाग्य बनाउँदछ।
1: मिति 2083 साल भाद्र 7 गते आइतबार सैनपुर नगर अस्पताल परिसरमा खुल्ला वृहत रक्तदान एवं विशेषज्ञ सहितको निशुल्क एक दिवसीय स्वास्थ्य शिविर सञ्चालन हुने भएको हुँदा उपस्थित भई स्वास्थ्य लाभ लिनुहुन सैनपुर नगर निवासी सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौ।
2: समय बिहानको 9 बजेदेखि आउनुहोस्। यस विशाल महाअभियानमा सहभागी बन्नुहोस्। उपलब्ध सेवाहरू बाल रोग विशेषज्ञ सेवा, स्त्री रोग विशेषज्ञ सेवा, जनरल फिजिसियन सेवा, जनरल सर्जन सेवा, रेडियोलोजिस्ट सेवा, आँखाको मोतियाबिन्दु स्क्रिनिङ सेवा र वृहत रक्तदान महाअभियान।
1: आयोजक एवं सहकार्य सैनपुर नगरपालिका, जिल्ला अस्पताल संखुवा सभा, ब्रह्म कुमारी समाज सेवा प्रभाग, जिल्ला रेडक्रस सोसाइटी संखुवा सभा।
2: रक्तदान जीवनदान सबैभन्दा महान दान।
3: हातमा के पो बोकेर लग्यो गुटुङटुङ?
4: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन। अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको हुन्छ।
3: औ लु, समस्याको समाधान भनेकै म हो।
5: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
3: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ? त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो? राम्रो कमाइ पो छ भन्थ्यो जुसेले।
4: दुखले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
5: लु अब त्यहीबाट जाने।
3: लाखे सल्लाह दिएर के पाक बोलेको? कुन मेन पावरबाट जाने? त्यो कुरा त रेडियोले पो भन्छ त। 1919 किनेरु ल्याएको रेडियो छ। लु सुनौ त।
1: ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी, साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रो राम्रो कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा, फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 9852051094, 9812376742 र व्हाट्सएप नम्बर 9704558302। ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी, नेपाल।
6: भाइको लागि प्यान्ट, मेरो लागि कुर्ता सलवार, अनि घरको लागि अरू कपडा पनि किन्नु छ।
7: होइन के साह्रो हौ, त चाहिँ बजार जान्छु भन्थी, एक्लै गनगनाएर बसिरहेछस् त।
6: हेर्नुहोस् न दादा, आज कपडा किन्नु बजार जानु भनेको, धेरै कपडा किन्नु छ, कहाँ कहाँ खोज्नु पर्ने हो, दिक्क लागिसक्यो मलाई त।
7: हे लाठी, यति कुरामा पनि टेन्सन लिनुहुन्छ? शम्भु ट्रेड्स एन्ड सप्लायर्स जान, त्यहाँ तैँले खोजेको सबै प्रकारका कपडाहरू पाइन्छ नि।
6: धन्यवाद दादा, म अहिले नै गइहाले।
7: जेन्ट्स तथा लेडिज ओरिजिनल भेस्ट, प्यान्ट, विभिन्न रेडिमेड कपडा, कुर्ता सलवार, किरक दसना ब्यागहरू होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै विवाह व्रत बन्धका सम्पूर्ण कपडाहरू पाइन्छ। शम्भु ट्रेड्स एन्ड सप्लायर्स, चैनपुर पोखरी बजार, सङ्खुवा सभा। प्रोप्राइटर शम्भु कटवाल। सम्पर्क नम्बर 98415600।
6: खरङ सम्पर्क सञ्जीव कटवाल 98135448।
7: जलजला बिहिबारे सम्पर्क मामा होलसेल वस्त्रालय विनोद पोखरेल। सम्पर्क नम्बर 98400069782।
8: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो। सङ्खुवा सभा बहुमुखी क्याम्पस चैनपुरमा स्नातक तह प्रथम वर्षमा भर्ना खुल्यो। स्थानीय स्तरमै उच्च शिक्षाको सुनिश्चितता, सर्वसुलभ गुणस्तरीय सेवा हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ शैक्षिक सत्र 2083-84 लागि मिति 2083 साल श्रावण 15 गतेदेखि बीएड, बीबीएस र बीए प्रथम वर्षमा विशेष छुटका साथ नयाँ भर्ना खुल्ला भएको हुँदा योग्यता प्राप्त सम्पूर्ण विद्यार्थीहरूलाई आवश्यक प्रक्रिया पूरा गरी भर्ना हुन जानकारी गराइन्छ। शुरूमा भर्ना हुने बीएड तर्फ 20 जना, बीबीएस तर्फ 10 जना र बीए तर्फ 5 जनालाई भर्ना शुल्कमा 50% छुट दिइने हुँदा यथाशीघ्र भर्ना भई मौकाको फाइदा उठाउन समेत सूचित गरिन्छ। We have well-managed classroom, scholarship up to 100%, peaceful environment, free hostel for boys and girls, library, assembly hall and multimedia, educational tour and entertainment, football stadium, volleyball court, free computer, PSC, TSC preparation class, extracurricular activities and cultural dance, extra classes in complicated subjects. थप जानकारीको लागि सम्पर्क नम्बर 029570208, 98421-25969, 98420-52496, 98421-93686 र 98420-76778। सङ्खुवा सभा बहुमुखी क्याम्पस चैनपुर, चैनपुर नगरपालिका 6, सङ्खुवा सभा।

0: हजुर, कार्यक्रम शुभ सन्देशको व्यवसायमा मैले छोटो विश्राम राखेको थिएँ। विश्राम पश्चात पुनः स्वागत छ। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ लेक बेसीको ध्वनि रेडियो अरूण 97.6 MHz रेडियो तरंगसँगै। अनलाइनमा तपाईँले यति बेला हामीलाई विभिन्न माध्यमबाट सुनिराख्नु भएको छ, सँगसँगै फ्रिक्वेन्सीबाट पनि सुनिराख्नु भएको छ। विशेष गरी कार्यक्रम शुभ सन्देशको व्यवसायलाई तपाईँहरूले हप्ताको सातै दिन साथी भाइ यानि कि बिहान 7 बजेदेखि 8 बजेसम्म सुन्दै आउनु भएको छ। र अब पनि हामी कार्यक्रममा ढिला गर्दैन है, तपाईँहरूसँग फटाफट नै तपाईँकै शुभकामना सन्देश भन्ने सङ्गल्नेछौँ। यति बेला फोन लाइन तर्फै लाग्छु, कोही मित्र लाइनमा हुनुहुन्छ। हेलो, गुड मर्निङ, नमस्ते। हजुर, गुड मर्निङ, नमस्कार, कार्यक्रममा स्वागत छ। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर, तपाईँको शुभ नाम एक पटक भन्नुहोस् न, मैले आवाज नै बुझ्न
1: सकिनँ।
0: अजित दान्तवा, भोजपुरबाट। हजुर, के छ नि हाम्रो अजितजीको खबर खबर?
1: विशेष अहिले त्यो समय वेदरको कुरा गर्नु पर्दाखेरि घाम बिहान बिहान त्यो समय नै एकदमै तन्तलाको काम निस्किरहेको छ। अरू समग्रमा सबै ठिक ठाक हुनुपर्छ, सबै हुनुहुन्छ नि होइन?
0: हजुर, हामी पनि सबैजना आरामै छौँ, ठिकै छौँ, सन्चै छौँ भन्नुपर्छ। तपाईँहरूको नि खबर सधैँभरि यस्तै राम्रो सुनिराख्नु पाऊ अजितजी। अनि आउनुभयो कार्यक्रममा, व्यवसायमा तपाईँको शुभकामना सन्देश तर्फै लागौँ न त।
1: हुन्छ, सेम फोटोग्राफी गर्दै शुभकामना शुभेच्छा राख्नु पर्दाखेरि सर्वप्रथम त तपाईँ लगायत हामीले अरू एन अरुण एफएम इन्चार्ज होल इन परिवारलाई नै शुभेच्छा कामना छु, राम्रोसँगले शुभेच्छा रहोस् होइन। अनि एकदमै यता कल प्रोग्राम आउँदैछ, जे कल गर्नुहोस् है भनेर मलाई माया गरेर जे सन्देश दिने एकजना कुमारी कान्छी कुलुङ, मन कुमारी कान्छी कुलुङले चाहिँ एकदम कल लाग्नु सफल भए, शुभ दिन रहेछ है तपाईँलाई भनी सुन्न चाहन्छु। अनि मेरो मनको मान्छे एकदमै दण्डवसती अहिले अटेटेर हुनुहुन्छ, दण्डवसतीलाई धेरै मिस गरिरहेछु ल, आई भेरी भेरी मिस यु, लभ यु भन्न चाहन्छु। तपाईँको त्यो वान्डरफुल डे नाइट त्यही भन्न पनि चाहन्छु। अनि त्यसै गरी यता आजको दिनमा जन्मदिन परेको छ हाम्रो एकजना साथी, यता जन्मदिनको लाखौँ करोड शुभकामना, उहाँको नाम बिर्स्यो होइन। हिजोको दिनमा एकजना जन्मदिन परेको थियो, यता हाम्रो एकदमै निकै हाम्रो असल रश्मी पनि हुनुहुन्छ, अन्धेशकार हाम्रो सविता राई पनि हुनुहुन्छ, अनि सजिना राई हुनुहुन्छ, अनि
0: लगर
1: पनि हुनुहुन्छ, थुप्रै सिन्नी लगन्तमा पनि हुनुहुन्छ, उहाँहरूले चाहिँ बिलेट दिदी हेप्पी बर्थडे टु यु। अनि राजेश कुमार माथि आगामी दिनमा 20 गते जन्मदिन मनाउँदै हुनुहुन्छ, उहाँलाई अग्रिम जोधन जन्मदिनको शुभकामना। थुप्रै साथीहरू हुनुहुन्छ, विशेष मलाई अन्जित दन्तवा भनेर चिन्नु हुने, हाम्रो आवाजसँग परिचित छ, अनि उनी देशदेखि विदेशसम्म छरिएर बस्नुहुने सबै तमाम श्रोताहरूलाई चाहिँ शुभ दिनको कामना सोधै छुट्टिन्छु ल। नमस्ते।
0: हजुर, नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो अजित बान्तवा, भोजपुरबाट हुनुहुन्थ्यो, उहाँसँग म छुटे। उहाँले पनि आफ्ना शुभकामना सन्देश राखेर यो समयबाट छुटिसक्नु भएको छ भने, यति बेला अर्कोजना मित्र हुनुहुन्छ लाइनमा। हेलो, गुड मर्निङ, नमस्ते। हजुर, शिवारू नमस्कार, गुड मर्निङ, कार्यक्रममा स्वागत छ। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर, सुमी लिम्बू, तेह्रथुमबाट बोल्दै हुनुहुन्छ। के छ अनि हाम्रो सुमीजीको खबर खबर यति बेला, के गर्दै हुनुहुन्छ?
2: हजुर, मेरो खबर एकदमै ठिक छ, अहिलेको समयमा चाहिँ घाँस काट्दै हो भन्नुभएको छ है।
0: हजुर, भनेपछि खबर सबै ठिकठाक छ, राम्रै छ, घाँस काट्दै हुनुहुन्छ है?
2: हजुर
0: हजुर। अनि घाँसको भारी पुर्याउनु भयो कि नै?
2: घाँसको भारी पुगिसक्यो।
0: हजुर, ल, पुगिसक्यो, एकदम मजाले घाँसको भारी पुर्याएर घर फर्कनु होला, पुगिसक्या रहेछ। अनि आउनुभयो कार्यक्रममा, व्यवसायमा तपाईँको शुभकामना सन्देश तर्फै लागौँ न त, कसको लागि
2: शुभकामना सन्देश? तपाईँलाई प्राविधिक मित्रलाई शुभ दिन, शुभ दिनको कामना गरे। अनि आशिष नयन बस्ने र ढकाल धर्मराज र आजको दिन जन्मदिन मनाउनु हुने राज पान्तवालाई जन्मदिनको धेरै धेरै शुभकामना, हार्दिक बधाई। जन्मदिनको तयारीमा रहनुहुने कमला मुखिया, मुना मुखिया अनि राजकुमार माझी दुवै तिनैजनालाई श्रीमाथ ह्याप्पी बर्थडे टु यु, एन्जल तस्किरा, वरुण सञ्चले सबैलाई आजको दिन शुभ होस् भन्दै सिकिन्छु ल। नमस्ते।
0: हजुर, नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला सुमी लिम्बू तेह्रथुमबाट, उहाँसँग पनि म छुटे। यति बेला उहाँले आफ्ना विशेष शुभकामना सन्देश राखेर छुटिसक्नु भएको छ भने, अर्कोजना मित्र हुनुहुन्छ लाइनमा। हेलो, गुड मर्निङ, नमस्ते। हेलो, गुड मर्निङ, नमस्ते। हजुर, हेलो, गुड मर्निङ, नमस्ते, बोलिदिनुहोस् न, फोन लाग्यो त।

0: हजुर ल, अनि के छ तपाईँको खबर खबर यति बेला, के गर्दै हुनुहुन्छ?
1: ठिकै छ खबर, म यहाँ घरबाट अलिकति बाहिर छु।
0: हजुर, खबर सबै ठिकै छ, राम्रै छ, घरभन्दा बाहिर हुनुहुन्छ? अनि कता बाहिर, कता भन्नाले चाहिँ कता, कुन ठाउँतिर हुनुहुन्छ कि भोजपुरतिर हुनुहुन्छ कि?
1: भनेपछि
0: अलिकति अलिकति बाहिर हुनुहुन्छ है? हजुर ल, हुन्छ, अनि आउनुभयो कार्यक्रममा। वरुणजी, बसाईमा तपाईँको शुभकामना सन्देश कसको लागि?
1: विशेष गरी अब तपाईँलाई नै आजको दिन एकदम सरस अनि कार्यकर्तालाई धेरै धेरै शुभकामना भन्न चाहन्छु। अनि विशेष गरी आज जन्मदिन मनाउने एकदमै मिडिया प्रेमी साथी हाम्रो बेदारा विष्ट कान्छो हुनुहुन्छ, उहाँलाई एकदम जन्मदिनको धेरै धेरै शुभकामना भन्न चाहन्छु। अनि हिजो जन्मदिन मनाउने हाम्रो राजगिरे काइला, हर्पल रोशनी अनि मिस्कल सेवाली कान्छो, उहाँहरू तिनैजनालाई अब जन्मदिनको ढिलो भए पनि शुभकामना। अनि कमला मुखिया अनि हाम्रो मुना मुखियाको पनि जन्मदिन आउँछ, उहाँलाई एडभान्स ह्याप्पी बर्थडे। अनि हाम्रो आशिष नयन बस्नेत, बहिनी हिमा राई, प्रवीण, निमा, सुनिता, सुनिता कुलुङ अनि सानो कमला, अब सुनि लिम्बु लगायत सबै सबैलाई,
0: यति बेला भोजपुरबाट वरुण चञ्चले उहाँसँग म छुटे। अलिकति साथीहरूको नाम बेसी नै लिनुहुन्छ, त्यसरी चाहिँ नगरिदिनु होला भन्न चाहन्छु, किनभने कार्यक्रमको नियम भन्दा हामी बाहिर नजाउँ होइन। तपाईँहरूलाई त मैले धेरै नै चान्स छोडिदिएको नै छु होइन। दुई चारजनाको साथीहरूको नाम लिनुहोला यति बेला। म कमेन्ट तर्फ लाग्छु। नवीन विश्वल राई हुनुहुन्छ, उहाँले हेलो गुड मर्निङ नमस्ते भन्नुभएको छ। आई एम नवीन विश्वल राई फ्रम भोजपुरबाट भन्नुभएको छ। ह्याप्पी बर्थडे टु यु डियर बेस्ट फ्रेन्ड हिरालाल राईलाई भन्नुभएको छ, र सबै सबैमा शुभ दिन पनि भन्नुभएको छ उहाँले। त्यसै गरी यति बेला रिमा थामी हुनुहुन्छ, यति बेला गुड मर्निङ नमस्ते भन्नुभएको छ। उहाँले लेख्नु भएको छ, म पनि सुन्दैछु प्रोग्राम भोजपुरबाट रिमा थामी। विशेष गरी आज जन्मदिन परेको छ प्यारी साथी, उहाँलाई जन्मदिनको धेरै धेरै शुभकामना दिँदै छुटिन्छु ल, बाई बाई भन्नुभएको छ। तर साथीको नाम को साथी हो, उहाँले जन्मदिन दिनु त भयो तर साथीको नाम लेख्नु भएको छैन। यति बेला कोही मित्र लाइनमा हुनुहुन्छ, हेलो नमस्ते।
2: हेलो नमस्ते, गुड मर्निङ नाना।
0: हजुर नमस्ते, गुड मर्निङ, कहाँबाट को बोल्नुभयो?
2: म खातबारी छ पल्लो पाङ्सा घर भइहाल्यो, अहिले खातबारी ढुङ्गे धाराबाट तीर्थराई बोल्दैछु भन्नुपर्छ है नाना।
0: हजुर तीर्थराई बोल्दै हुनुहुन्छ, कार्यक्रममा एकदमै धेरै स्वागत छ है त।
2: हस् हुन्छ, धन्यवाद।
0: हजुर हस् हुन्छ ल, अनि यति बेला के गर्दै हुनुहुन्छ तीर्थजी?
2: यति बेलाका समयमा चाहिँ हिजो दुःखद घडीको उसमा यता आइएको थियो धुमेधारा, अनि त्यतै दुःखद घडीको घरतिरै छु भनौँ न।
0: ओहो, भनेपछि एकदम अब अलिकति दुःखद घडी हिजोको समयमा बित्यो होइन, त्यतैतिर हुनुहुन्छ है?
2: हजुर हजुर, पक्कै पनि धुमेधारातिर छु, अब दिउँसो भरे एक दुई बजेतिर घरतिर फर्किनु पर्ला भन्ने सोच्छु।
0: हजुर ल, एकदमै राम्रोसँगले फर्किनुहोला। आउनुभयो कार्यक्रममा पनि तीर्थजी, हामी अन्तिमतिर छौँ, यो विषयमा तपाईँको शुभकामना सन्देश तर्फ नै लागौँ न त।
2: हुन्छ, मेरो शुभकामना सन्देश पछाडि फर्स्ट अफ अल तपाईँ लगायत रेडियो होल इन्टर टिमलाई आज एक दिन शुभ रहोस् भन्न चाहन्छु, र केही साथीहरूलाई शुभ सन्देश राख्नु पछाडि सर हुन्छ सुरज राई तुम्छ, अनि मिडिया प्रेमी निमित शेर्पा, सनमय शेर्पा, भूमिका राई, रिमा थामी, अनि रञ्जित राई सर हुनुहुन्छ, अनि रञ्जना पाङ राई, अनि घायल अभिमान सिंह लगायत साथीहरू धेरै हुनुहुन्छ, ज जसले मलाई तिर्छ भनेर चिन्नुहुन्छ। सम्पूर्ण साथीहरूले आज एक दिन शुभ रहोस् भन्दै हजुर प्यारेर मार्फत छुटिन्छु। हस् नमस्ते, बाबा शुभ।
0: हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला खातबारी ढुङ्गे धाराबाट हुनुहुन्थ्यो साथी तीर्थ राई, उहाँसँग म छुटेँ। उहाँले पनि आफ्ना शुभकामना सन्देश राखेर छुटिसक्नु भएको छ, र भने म थप साथीहरूसँग कुराकानी गर्न सक्दिनँ, समयले नेटो काटि नै सकेको छ। यति बेला 7:54 गइसकेको छ स्टुडियोको घडीमा, यति बेला के कमेन्टहरू बाँकी छन् ती कमेन्टहरू म नामै मात्र भए पनि दिनेछु। यति बेला मीडिया प्रेमी निमु शेर्पाले यति बेला पाँच कमनबाट सुन्दैछु है दिदी भन्नुभएको छ। सुनिता घिसिङले सङ्खुवा सभाको तामकोबाट सुन्दैछु, सबैमा शुभ दिन भन्नुभएको छ। त्यसै गरी यति बेला खम्बुनी एसएन हुनुहुन्छ, उहाँले गुड मर्निङ सिस्टर सेवा, चिजिला पाँचबाट सपना राई हो, ह्याभ अ गुड डे ओल भन्नुभएको छ। उहाँले बान्तवा जेन हुनुहुन्छ, उहाँले पनि यति बेला लेख्नु भएको छ गुड मर्निङ भन्नुभएको छ। मनकुमारी कान्छी कुलुङसँग मेरो कुराकानी भयो, उहाँले पनि सङ्खुवा सभा तामकोबाट सुन्दै हुनुहुन्छ। जीवन सुन्दास हुनुहुन्छ, उहाँले हेलो गुड मर्निङ नमस्ते शुभ दिन अल भन्नुभएको छ। त्यसै गरी जीवन रूपा खेती दाहाल हुनुहुन्छ, उहाँले हेलो दिदी नमस्कार भन्नुभएको छ। हजुर नमस्कार। मिलन घायल मुटोले पनि यति बेला हामीलाई गुड मर्निङ नमस्ते दोहा कतारबाट सुन्दैछु भन्नुभएको छ। बुढा वज्रचार्य हुनुहुन्छ, उहाँले लेख्नु भएको छ, उहाँले पनि सुन्दैछु भन्नुभएको छ। त्यसै गरी सुनिता राई नाकुक बान्तवा हुनुहुन्छ, उहाँले गुड मर्निङ नमस्ते भोजपुर बाट सुनिता राई नाकोको सबै सबैमा शुभ दिन भन्नुभएको छ उहाँले। त्यसै गरी टिकाराम सुनवारले पनि यति बेला गुड मर्निङ नमस्ते, म टिकाराम सुनवारी रामेसाब गर्वै हाल काठमाडौँबाट प्रोग्राम सुन्दैछु भन्नुभएको छ। भने यति बेला सुस्मिता लिम्बू हुनुहुन्छ।

गुड मर्निङ सेवा रोसिस भन्नुभएको छ. विक्रम तामाङ सङ्खुवा सभा हुनुहुन्छ यो आइडीबाट पनि. गुड मर्निङ सिस्टर भन्नुभएको छ. हजुर मर्निङ. त्यसै गरी तामाङ तामाङ हुनुहुन्छ, उहाँले गुड मर्निङ अल भन्नुभएको छ भने. जीवन थापेन हुनुहुन्छ, उहाँले हेलो गुड मर्निङ शुभ पल शुभ दिन शुभ पल मिस यु अल इट्स नै जीवन थापेन सङ्खुवा सभा राइट नौ मलेसियाबाट भन्नुभएको छ भने. पूजा लकी लामाले लास्ट अफ हेफल लामी पूजा लकी लामा फ्रम भोजपुर चौकी डाँडा आजको दिनमा यात्रामा छौं. चौकी डाँडादेखि कार्तिके पुलसम्म माई हस्बेन्ड एन्ड हेभ अ नाइस डे ओल भन्नुभएको छ. हुन्छ पूजा लकी, तपाईँ यात्रामा हुनुहुँदो रहेछ, तपाईँलाई शुभ यात्रा. त्यसै गरी दिलु सानो याम्फु त नभनौ, दिलु याम्फु राई हुनुहुन्छ, उहाँले गुड मर्निङ सिस्टर मे डिलु याम्फु फ्रम मोरङ याङ्सिला तीन घर भई घर भई त नभनौ तीनबाट है भन्नुभएको छ. सबै सबैमा शुभ दिन भन्नुभएको छ. कुमारी योङहाङ लावतीले गुड मर्निङ ओल भन्नुभएको छ. त्यसै गरी याखा आर योङ हुनुहुन्छ, उहाँले पनि गुड मर्निङ सेवा शुभ दिन अल भन्नुभएको छ भने. दिलकुमारी रुङबाङसाले हुनुहुन्छ, उहाँले यति बेला गुड मर्निङ नमस्ते, म पनि लाइभ मार्फत प्रोग्राम सुन्दैछु सभापोखरी ज्यामिरेबाट हो. उहाँले लेख्नु भएको छ कार्य सफलताको शुभकामना प्यारो मान्छे उज्जवल राईलाई टेक केयर भन्नुभएको छ भने. दिलसा राईले आज माइली अस्मी स्वतन्त्र उठेको छैन कि क्या हो भन्नुभएको छ यो बेलासम्म. ठिकै छ, अब उठ्नुभयो या भएन तपाईँहरू पर्सनल आइटीमा कुराकानी गर्नुहोला. हुन्छ, थ्याङ्क यू सो मच तपाईँहरू सम्पूर्ण साथीलाई कमेन्टको लागि. र अब पनि यति भन्दै भन्दै मैले पनि लगभग कार्यक्रमबाट विदा मागेर जाने बेला भइसक्यो. यति जलसम्म हामीलाई जुन जुन माध्यमबाट सुनेर साथ दिनुभयो त्यसको लागि म विशेष धन्यवाद दिन चाहन्छु. त्यसै गरी यति जलसम्म सुनेर साथ दिनुहुने, कार्यक्रममा फोन गर्नुहुने, फोन प्रयास गर्नुहुने साथीलाई पनि विशेष धन्यवाद दिन चाहे. आज फोन लागेन केही छैन, आज फोन रिसिभ भएन केही छैन, तपाईँको फोन भोलिको दिनमा अवश्य लाग्नेछ, केही अन्यथा नगर्नु होला भन्न चाहन्छु. र यस कार्यक्रमलाई प्रायोजनमा जोडिएर साथ दिनुहुने जम्मा 20 जना मिडिया प्रेमी साथीहरूलाई म फेरि पनि अन्तिममा विशेष धन्यवाद व्यक्त गर्दै गर्दै आजको बसाई कार्यक्रम शुभ सन्देशको बसाईबाट भोलिको बसाईमा आउने वाचा गर्दै गर्दै म तपाईँकै साथी कार्यक्रम प्रस्तुता सुमिता याखा आजको बसाईबाट विदा हुन्छु. हवस् त नमस्ते, तपाईँको बाँकी पल शुभ रह.

0: नगरी माने पहिलो पटक खुल्ला रूपमा हुन गइरहेको वृहत रक्तदान महाअभियान साथै विशेषज्ञ सहितको निशुल्क एक दिवसीय स्वास्थ्य शिविर बस्ने सूचना।
1: एक थोपा रगत अनन्त आशीर्वाद। तपाईँको एक थोपा रगतले कसैको जीवन बचाउँदछ, आशा जगाउँदछ, भाग्य बनाउँदछ।
0: मिति 2083 साल भाद्र 7 गते आइतबार सैनपुर नगर अस्पताल परिसरमा खुल्ला वृहत रक्तदान एवं विशेषज्ञ सहितको निशुल्क एक दिवसीय स्वास्थ्य शिविर सञ्चालन हुने भएको हुँदा उपस्थित भई स्वास्थ्य लाभ लिनुहुन सैनपुर नगर निवासी सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौ।
1: समय बिहानको 9 बजेदेखि आउनुहोस्। यस विशाल महाअभियानमा सहभागी बन्नुहोस्। उपलब्ध सेवाहरू बाल रोग विशेषज्ञ सेवा, स्त्री रोग विशेषज्ञ सेवा, जनरल फिजिसियन सेवा, जनरल सर्जन सेवा, रेडियोलोजिस्ट सेवा, आँखाको मोतियाबिन्दु स्क्रिनिङ सेवा र वृहत रक्तदान महाअभियान।
0: आयोजक एवं सहकार्य सैनपुर नगरपालिका, जिल्ला अस्पताल संखुवा सभा, ब्रह्म कुमारी समाज सेवा प्रभाग, जिल्ला रेडक्रस सोसाइटी संखुवा सभा।
1: रक्तदान जीवनदान सबैभन्दा महान दान।
2: होइन भाउजू, यति हतारमा कता जाँदै हुनुहुन्छ?
3: दाजुले विदेशबाट पैसा पठाउनु भएछ, अनि त्यही पैसाले गहना नि किन्नु भनेको, फेरि केटाकेटीलाई लुगा कपडा नि ल्याउनु छ, यति धेरै काम छ, फेरि मलाई पैसा झिक्ने कहाँ हो त्यो पनि थाहा छैन, अनि गर्नु परेन हतार।
2: भाउजू अब त्यसो भए तपाईँ चैनपुर बजारको स्वामिन टेलर्समा जानुहोस् त,
3: त्यहाँ मेरो कुन चाहिँ काम बन्छ त बाबु?
2: त्यहाँ तपाईँको सबै काम बन्छ भाउजू, त्यहाँ त प्रभु मनी ट्रान्सफर, हुलास रेमिट, संसार रेमिटबाट पैसा झिक्न अनि पठाउन सकिन्छ, अनि सुन चाँदी खरिद बिक्री पनि गरिन्छ, त्यति मात्रै कहाँ हो र? त्यहाँ त रेडिमेड कपडा साथै थान कपडाहरू खुद्रा तथा होलसेल मूल्यमा पनि बिक्री गरिन्छ नि।
3: धन्यवाद बाबु, तपाईँले सौमिन टेलर्सको बारेमा नभन्नु भएको भए त आज चैनपुर बजार घुम्दै दिन बित्ने रहेछ।
2: ए पख्नुहोस् त भाउजू, त्यहाँ त कामख्या प्रिमा ग्यास पनि बिक्री गरिन्छ नि।
4: समिन ट्रेडर्स चैनपुर छ, संखुवा सभा, प्रोप्राइटर मेघराज साक्य।
2: टेलिफोन नम्बर 029570123।
3: मोबाइल नम्बर 9841061062।
5: चाहना हेर न, गरगहनाले त बेहुलीले कस्तो सुहाएको छ है,
6: त्यही त कस्तो डिजाइनर गरगहना कहाँ बनाएछन्,
7: के को खास खास विशेष चल्दैछ यता, हामीले सुन्न मिल्दैन कि कसो?
6: ए बेहुलीले लगाएको गरगहनाको बारे कस्तो डिजाइनर रहेछ, कुन ज्वेलर्समा बनाएका रहेछन् भनेर नि भाइ।
7: यो त सुप्रिन्सा सुनचाँदी पसलको कमाल हो नि दिदी।
8: हाम्रा सेवाहरू नयाँ तथा पुराना डिजाइनका गरगहनाहरू तयार गरिनुका साथै अर्डर बमोजिमका गहनाहरू ग्यारेन्टीका साथ तयार गरिन्छ। दुई नम्बरी सुनलाई रिफाइन गरी एक नम्बरी गरिन्छ।
9: प्रोप्राइटर समीर विक प्लस रूपा विक। मोबाइल नम्बर 9862-93-87-25 र 9917-64-57-29।
8: सुप्रिन्सा सुन चाँदी पसल चैनपुर छ, संखुवा सभा, त्रिचोकबाट हिटटोल जाने बाटो, दिलकुमारी भवन अगाडि।
10: भालुमा बासको खालिलो तामा कान्छीको मन हर्ने, भालुमा बासको

0: रेडियो अरुण अरुण
1: 97.6 MHz हरपल तपाईसँगै।
2: पचास बढी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको छ। विभिन्न डिजिटल प्लेटफर्म मार्फत पनि नेपाली बस प्रसारण भइरहेको छ। फेसबुक पेजमा नेपाली नेटवर्क सर्च गर्नुभयो भने नेपाली बस आइरहेको छ। त्यसै गरी युट्युबमा नेपाली नेटवर्क टीभी मार्फत पनि हामी प्रत्यक्ष रूपमा लाइभ आइरहेका छौं भने काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 MHz पनि नेपाली बस यतिखेर प्रत्यक्ष रूपमा प्रसारण भइरहेको छ। धेरै नेपालीहरूले मन पराउने कार्यक्रम नेपाली बसमा हामी विभिन्न क्षेत्रका विषयमा राजनैतिक आर्थिक सामाजिक सांस्कृतिक कूटनीतिक क्षेत्र का विषय में चर्चा र परिचर्चा करने गर्दछौ र विशेष गरी बहस में हमी सीधा प्रश्न को सीधा जवाब लिने गर्दछौ। आठले श्रोता लय में फर्किदैछ राष्ट्रीय स्वतंत्र पार्टी संसद में झण्डे दुईटियाई बहुमत को आफ्नो भारले थिचिएको राष्ट्रपा पार्टी संचालनमा पनि सुस्त भइरहेका बेला सभापति रवि लामी छानेले पदाधिकारी मनोनयन र जिम्मेवारी बाँडफाँड गरेर पार्टीलाई लयमा फर्काउन खोजेका छन्। महाधिवेशनको दुई महिनापछि पार्टी लयमा विस्तारै फर्किरहेको छ। पार्टीको महत्वपूर्ण बैठक काठमाडौँमा बसिरहँदाखेरि पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र शाह बालेन भने पोखराको भ्रमणमा छन्, पोखराको शहरमा छन्। उहाँको भन्दा अगाडि प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा पनि पोखरा पुगिसकेको भन्ने खबर हामीले प्राप्त गरेका थियौं। आदरणीय श्रोता, उहाँको नितान्त व्यक्तिगत भ्रमण जस्तो खबर मात्रै बाहिर आएको छ। उहाँ किन जानुभयो भन्ने कुरामा खासै क्लियर छैन। कतिपय रूपमा सुरक्षाकर्मीहरूलाई समेत थाहा नभएको भन्ने कुरा आएको थियो। तर उहाँसँग पीएसओ हुन्छ, सेक्युरिटी हुन्छ, सुरक्षालाई आन्तरिक खबर भए तापनि बाहिर मीडियालाई खबर गरिएको थिएन। आदरणीय श्रोता, आजको नेपाली बसमा हामी चर्चा गर्दैछौ। प्रधानमन्त्री पोखरा हुनुहुन्छ, प्रधानमन्त्री जुमसुमसम्म जाने कार्यक्रम रहेको त्यसै गरी विदेशमा रहेका नेपालीलाई मताधिकार बारे तेस्रो पटक अध्ययन गर्दैछ आयोग। अब विदेशमा रहेका मता नेपालीहरूले मत हाल्न पाउँछन् त? विदेशमा रहेका नेपालीहरूको मताधिकार यो सरकारले ग्यारेन्टी गर्न सक्छ त? विदेशबाट आएर नेपालमा आएर स्वदेशमा फर्किएर धेरै नेपालीहरूले यसपटक राष्ट्रिय स्वतन्त्र पार्टीलाई पनि मतदान गरेका छन्। उनीहरूको अधिकारलाई सुरक्षित गर्न एकपटकको नेपाली सबैको नेपाली उनीहरूका हक अधिकारहरूका लागि अहिलेको सरकारले काम गर्न सक्छ त? आजको नेपाली बसमा हामी चर्चा गर्न चाहन्छौ। एनआरएनहरूका विभिन्न समस्याहरू छन्। सधैँको नेपाली, एकपटकको नेपाली, सधैँको नेपाली बन्नका निम्ति धेरै अन्तर संघर्षहरू भएका छन्। उहाँहरूलाई पनि नेपालको माया छ, तर उहाँहरूलाई स्वदेशमा मताधिकार गर्ने अधिकार, विदेशबाट मताधिकार गर्ने अधिकार दिन सकिन्छ त? आयुक्त गुरूप्रसाद वाग्ले नेतृत्वको समितिले कानूनी व्यवस्था र अर्को आयुक्त राजीव सुब्बाको नेतृत्वले समितिले सूचना प्रविधि बारे अध्ययन गर्दैछ र यतिखेर मताधिकारको बारेमा पनि धेरै अगाडिदेखि उठेको यो प्रसंग हो। अब यसलाई कार्यान्वयनको चरणमा लैजानुपर्छ भनेर पनि बहस र छलफल भइरहेको छ। आदरणीय श्रोता, आजको नेपाली बसमा हामी यस विषयमा पनि चर्चा गर्दैछौ र हामीले तपाईँलाई जानकारी गराइरहेका छौ। अहिले माइती घरमा पनि धेरै न्याय नपाएका पीड़ितहरू न्यायको गुहार माग्दै त्यहाँ बसेका छन्। सरकारले सुन्न सकिरहेको छैन। यो भदौमा चिसो छ, पानी परिरहेको छ, कतिपय ठाउँमा धुवाधुलो छ। माइती घरमा ससाना बच्चा काखे बालकहरू च्यापेर चाहिँ त्यहाँ न्याय खोज्दै बसिरहेका छन्। तर सरकार सिंहदरबार 400 मिटरको सिंहदरबारले त्यो कुरा सुनिरहेको छैन। त्यसैले न्याय पाउनका निम्ति, न्याय माग्नका निम्ति पीड़ितहरू काठमाडौँमा आएका छन्। आजको यो सरकारले जनताहरूलाई न्याय दिन सकेको छ कि छैन, पीड़ितहरूलाई न्याय दिन सकेको छ कि छैन, देशमा भइरहने विभिन्न समस्याहरूमा चाहिँ अहिले यो सरकार तदारुकताका साथ अगाडि बढ़न सकिरहेको छ कि छैन, आजको नेपाली बसमा हामी चर्चा गर्दैछौ। आदरणीय श्रोता, मलेसिया जाने नेपाली सुरक्षा गार्डको उमेर हद पुनरावलोकन गर्न माग गरिएको छ। नेपाल वैदेशिक रोजगार व्यवसाय संघले युवा श्रम तथा रोजगार मन्त्रालयका सचिव डाक्टर दीपक काफ्लेलाई भेट गरी प्रमुख 5 विषयमा ध्यान आकर्षण गराएको छ। संघका अध्यक्ष डिक बहादुर खत्रीको नेतृत्वमा संघ पदाधिकारीको प्रतिनिधिमण्डल शुक्रबार मन्त्रालय पुगेर भेटघाट गरेको थियो। भेटमा संघले मलेसिया जाने नेपाली सुरक्षा गार्डको उमेर हद पुनरावलोकन गरी 22 देखि 50 वर्ष कायम गर्न कूटनीतिक पहल गर्नुपर्ने लगायतका मागहरू राखेको छ। 50 वर्षसम्म सुरक्षा गार्ड राख्न पाउने गरी प्रोभिजन मिलाउन भनेको छ। आदरणीय श्रोता, सर्पदंशबाट बढ्दो मानवीय क्षति तर सर्पदंशबाट वा त्यसको उपचार गर्ने औषधि नभएको भन्ने कुरा पनि आएको छ। सर्पदंश मनसून शुरू भएसँगै नेपाली नागरिक बाढ़ी पहिरो र डुबानको जोखिममा त सचेत हुन्छन् तर गाउँघरमा धेरै परिवारका लागि अर्को एउटा मौन विपत्ति छ, त्यो हो सर्पदंश। सर्पले टोकेर घोडाघोडीमा मात्रै हिजो एकजना बालकको मृत्यु भएको खबर हामीले सामाजिक सञ्जालमा हेरिरहेका थियौं। सर्पको बिगबिगी छ यतिखेर बर्खा याममा, एकदमै सुरक्षित रहनुहोला, आफ्नो ख्याल गर्नुहोला। आदरणीय श्रोता, आजको नेपाली बसमा हामी चर्चा गर्दैछौ परराष्ट्रबाट हराए पासले ट्राभल डकुमेन्ट, 15 वर्षसम्म पनि गुपचुप। परराष्ट्र मन्त्रालयले स्टोर शाखाबाट गायब भएका ती ट्राभल डकुमेन्ट मध्ये 3 तिब्बती शरणार्थीका लागि गैर कानूनी रूपमा जारी गर्न प्रयोग भएको पनि पुष्टि भएको छ। सीआईबीले अनुसन्धान थालेको छ। पासले ट्राभल डकुमेन्ट कसले गायब पार्यो, कसको पालामा गायब भए, किन गायब भए, काठमाडौँ जिल्ला अदालतमा दायर गरिएको एउटा अभियोग पत्रले नेपालको परराष्ट्र मन्त्रालयको स्टोर शाखाबाट गायब भएका 500 ट्राभल डकुमेन्टको अनुसन्धान 15 वर्षपछि बिउटी आएको छ। उक्त अभियोग पत्रले अनुसन्धानकर्तालाई उनीहरूले अझै छाडेको पुरानो मुद्दा फेरि खोल्न बाध्य बनाएको छ। आधुनिक श्रोता, 2066 सालमा 5 तिब्बती शरणार्थीलाई गैर कानूनी रूपमा ट्राभल डकुमेन्ट जारी गरेको आरोपमा परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई विरूद्ध गत साउनमा काठमाडौँ जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा दायर गरेको थियो। तर तल कर्मचारीहरूलाई मुद्दा दायर हुन्छ, कर्मचारीहरूलाई कार्यवाहीको दायरामा ल्याइन्छ, तर उपल्लो तहका नेताहरू, त्यसै गरी उनीहरूका सिपासीहरू, कार्यकर्ताहरू जहिले पनि किन बच्छन्? किन कर्मचारीले मात्रै कार्यवाही भोग्नुपर्ने हो? त्यो बेलाको प्रशासनमा को थिए? त्यो बेलाको राजनीतिक दल जसले राज्य संयन्त्रको नेतृत्व गरिरहेका थिए को थिए? यी सबैलाई अभियोग लाउनुपर्छ, कार्यवाहीको दायरामा ल्याउनुपर्छ, कानूनी करगरामा ब्याउनुपर्छ, सम्पत्ति छानबिन गर्नुपर्छ। आजको मात्र होइन, हिजोको पनि भोलिको पनि सबैको सरकारी पदाधिकारीहरू अर्थात सार्वजनिक पद बहाल भएकाहरूको सम्पत्ति छानबिन गर्नुपर्दछ। सम्पत्ति छानबिन गर्न सजिलो छ, किसानको सम्पत्ति छानबिन गरिराख्नु पर्दैन, कुनै एउटा व्यवसायको सम्पत्ति छानबिन धेरै गरिराख्नु पर्दैन, उसले आय स्रोत राम्रोसँग देखाउन सकेको छ भने। तर सार्वजनिक पद बहाल भएका सरकारी कर्मचारी हुन् वा राजनीतिक दलका नेताहरू हुन् वा मन्त्रीहरू हुन्, सांसदहरू हुन्, प्रधानमन्त्री हुन् वा कुनै नियोगका हुन्, कुनै राजदूतहरू हुन् जसले यो देशको आयुक्तहरू हुन्, आयोगका पदाधिकारीहरू हुन् वा चाहिँ कुनै संवैधानिक परिषदका व्यक्तिहरू हुन्, न्यायालयका न्यायाधीशहरू हुन्, सजिलो छ सम्पत्ति छानबिन गर्न। तर सम्पत्ति लुकाउन खोजिन्छ यहाँ, सम्पत्ति पारदर्शी ढंगले सार्वजनिक गर्न किन डराउँछन् मानिस? किनभने उनीहरूले भ्रष्टाचार गरेका हुन्छन्, उनीहरूले कतै न कतैबाट अकुत सम्पत्ति कुम्ल्याएका हुन्छन्, कमाएका हुन्छन्, त्यसैले सम्पत्ति सार्वजनिक गर्नका निम्ति आनाकानी गरिरहेका हुन्छन्, सामान्य भाषामा बुझ्दाखेरि। तर अहिले अब सम्पत्ति छानबिनलाई व्यापक रूपमा अगाडि बढ़ाउने गरी सरकार तदारूकताका साथ अगाडि बढ़ेको छ, यसमा हामीले साथ दिनुपर्छ। नेपाली बसमा छोटो विश्राम लिन्छौ, विश्रामपछि पुनः उपस्थित हुनेछौं।
0: के कान्छ, तेरो दाजुले विदेशबाट आइएमीमा पैसा पठाएछ, झिक्न जा। ए अनि सुन त, तल काकालाई भोलि हस्पिटल लाने रे, गाडी रिजर्भको लागि बन्दोबस्त पनि गरेछ है, खै के इलेक्ट्रोनिक सामानहरू पनि चाहिएको छ भन्दै थियो तेरो काकी।
3: ल ल आमा, म तु गए तु आए,
0: होइन आजै आइपुग्छस् र?
3: कहाँ आमा, त्यति काम त यही चैनपुरको आशिष एन्ड ब्रदर्स प्यालीमा भइहाल्छ नि। हामी कहाँ आईएमई, वेस्टर्न युनियन, हिमाल रेमिट, सिटी एक्सप्रेस र रिलायबल रेमिट मार्फत देश विदेशबाट पठाइएको पैसा झिक्न र पठाउन सकिन्छ। साथै गाडी रिजर्भमा लिनु परेमा पनि हामीलाई सम्पर्क गर्नुहोस्। त्यति मात्र कहाँ हो र, इलेक्ट्रोनिक सामानहरू पनि पाइन्छ, वैदेशिक रोजगारीको लागि पनि हामीलाई सम्झनुहोस्। आशिष एन्ड ब्रदर्स प्याली, चैनपुर 6, शङ्खुवा सभा, प्रोपाइटर आशिष साख्य, टेलिफोन नम्बर 0295-71-128, मोबाइल नम्बर 98-520-45-441।

0: फकाए नि मान्दिन हौ कानछि के छ र मेरो खोटा। नमस्कार, म गायक अनन्त घिमिरे, तपाई सुन्दै हुनुहुन्छ लेख बेसीको धुन, रेडियो अरुण, सधैँ सुन्नुहोस् है।
1: यतिखेर हाम्रो बेसमा नेकपा एमालेका नेता महेश बर्तौला हुनुहुन्छ, हामी उहाँलाई जोड्ने प्रयत्न गरिरहेका छौँ। आदरणीय श्रोता, नेकपा एमालेको अहिलेको अवस्था के हो र निर्वाचनको समीक्षा गर्न बनेको कार्यदलले तल्लो तहसम्म नेता कार्यकर्ताहरूसँग कस्तो खालको सुझाव संकलन गरेको छ, त्यो कार्यदलको प्रतिवेदनमा के छ, त्यो प्रतिवेदन गुण्डुमा कता थन्किएको छ, त्यो प्रतिवेदनको वास्तविकता र सार्वजनिकताबारे के बहसहरू भइरहेका छन्, आजको नेपाली बहसमा हामी चर्चा गर्दैछौ। नेतृत्वको विषयमा पनि धेरै विषयहरू यतिखेर उठेर आएका छन्। अब नेतृत्व परिवर्तन गर्नुपर्छ, नेकपा एमाललाई एक डिक्का बनाएर अगाडि लैजानुपर्छ र तत्कालीन बेला केपी शर्मा ओली प्रधानमन्त्रीताका जब नेकपा एमाले उहाँको नेतृत्वमा निर्वाचनमा गयो त्यसले निकै ठूलो क्षति बेहोर्नु परेका विश्लेषणहरू पनि पार्टीमा नभएका होइनन्। तर पार्टीमा एउटा पंक्तिले भनिरहेको छ, यदि राजीनामा दिने हो भने, यदि विस्थापन हुने हो भने पदाधिकारी लेभलका सबै विस्थापन हुनुपर्छ, महासचिव विस्थापन हुनुपर्छ, उपाध्यक्ष विस्थापित हुनुपर्दछ भन्ने खालका विषय पनि जोडिएर आएका छन्। हामीसँग यतिखेर महेश बर्तौला हुनुहुन्छ, नेकपा एमालेका नेता। बर्तौलाजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ। होइन, यो निर्वाचनको समीक्षा गर्दै तल्लो तहसम्म नेता कार्यकर्ताहरूसँग राय सुझाव संकलन गरेको कार्यदलको प्रतिवेदन गुण्डुको कुन दराजमा थन्कियो यतिखेर?
2: मलाई तपाईँ फेरि दोहोऱ्याउनुहोस् त।
1: होइन, नेता कार्यकर्ताहरूको मनोविज्ञान बुझ्नका निम्ति, होइन निर्वाचनको समीक्षाको निम्ति, तल्लो तहसम्मका राय सुझाव लिनका निम्ति जुन एउटा कार्यदल बनिएको थियो नि त नेतृत्व परिवर्तनको विषयमा, रामबहादुर थापा बादलको नेतृत्वको प्रतिवेदन चाहिँ कता गुण्डुको कुनै दराजमा वा चाहिँ कुनै टेबलको एउटा घरमा कता थन्कियो भन्ने कुरा आइरहेछ क्या प्रतिवेदन?
2: यस्तो छ, हाम्रो पार्टीको सचिवालयको बैठकले यहाँले भनेकै जस्तो यो निर्वाचनको समीक्षा गर्ने सन्दर्भमा एउटा कार्यदल बनाएको थियो। आगामी दिनमा पार्टीले कसरी अगाडि बढाउनु पर्छ, कारणहरू के भए, कमजोरीहरू कस्ता रहे, यी सबै विषयमा त्यो कार्यदलले अहिलेसम्म हामीले जानकारी पाए अनुसार रिपोर्ट तयारी गरेको छ। अब त्यो समग्र अब कार्यदलभित्रबाट फाइनल भइसकेको छ छैन चाहिँ केही औपचारिक रूपमा हामीले थाहा पायो नपाउनसम्म अब हामीले भन्ने कुरा
1: भयो भन्ने कुरा पनि आएको छ।
2: प्रारम्भिक मस्यौदाहरू हुन सक्छन् त्यो, त्यस कारणले गर्दा अब क्रमशः अब पार्टीले बनायो, सचिव कार्यदल बनायो, त्यसले छलफलहरू पनि गर्यो, त्यसका आधारबाट उसले रिपोर्ट पनि तयार गरेको हुन सक्छ, अध्यक्षज्यूलाई पेश पनि गरेको वा प्रारम्भिक मस्यौदाका बारेमा छलफल पनि भएको हुन सक्छ। अब चाँडै अब पार्टीको औपचारिक केन्द्रीय कमिटीमा सचिवालयमा त्यो छलफल होला आउला, त्यसपछि अब यसका बारेमा हामी अरू थप छलफलमा जोडिन सक्छौ। अहिले यो प्रक्रियामै अर्थात् छलफलमै केही क्रममा रहिरहेको छ भन्ने लाग्छ मलाई।
1: अनि एउटा कुरा त क्लियर छ नि त अब, किनभने नेतृत्व परिवर्तनको माग र मुद्दा नेकपा एमालेमा पनि बलियो भएर गइरहेको छ, होइन?
2: यस्तो छ हजुर, यसमा के कुरामा कन्फ्युजन पर्न पर्दैन हामी कोही पनि, हामीले जाने बुझेकै कुरा हो। हामी पार्टीको सबै नेता कार्यकर्ताहरू एउटा स्थापित विधिबाट तत्त्व भूमिकाहरूमा हामी रहेका हुन्छौँ। एघारौं राष्ट्रिय महाधिवेशन सम्पन्न गर्यौं, एघारौं राष्ट्रिय महाधिवेशनबाट एउटा फैसला भयो, जुन महाधिवेशन हुँदै गर्दाखेरि जेएनजीको एक प्रकारको भनौँ न त्यो विद्रोह सकिएको अवस्था थियो। अब मुलुक एउटा ठुलो एउटा अप्ठ्यारोको बीचबाट सकिएर हामी एउटा अप्ठ्यारो पार्टी संकटमै परेको जस्तो परिस्थितिकै बीचबाट हामीले महाधिवेशन गरेर आएका हौ। लगत्तै केही समयपछि निर्वाचन भयो, निर्वाचनमा हामीले अस्वाभाविक परिणाम बेहोर्यौं। यो निर्वाचनको यो परिणाममा अब सम्पूर्ण दोष अब कमल अध्यक्षमाथि मात्रै लगाएर जाने कुरा चाहिँ र अध्यक्षको बहिर्गमन मात्रै पुनर्गठन हो भन्ने ठाउँबाट सोच्ने वा निष्कर्ष निकाल्ने कुराले त्यो राजनीतिक रूपमा चाहिँ न्यायचित हुन सक्दैन। हामीले समय यसलाई कसरी लैजान पर्छ भने समयको दबाव परिस्थिति आजको समाजको अपेक्षा मनोविज्ञान समग्रतालाई हेरेर अब क्रमशः हामीले पार्टीलाई पुनर्गठन गर्नुपर्छ, तर व्यक्तिको परिवर्तनको विषयलाई मात्रै प्रधानता मानेर भन्दा पनि हाम्रा सोच, हाम्रा कार्य संस्कृति, कार्य प्रणाली, हाम्रा कार्य शैलीहरू, यी सबै कुरालाई हामीले कम्प्लिटली परिवर्तन गर्नुपर्ने अवस्था छ। र हामीले के बहस चलाइरहेका छौँ भने अब यो एक थरी मानिसहरू हाम्रो पार्टीभित्र बिहानदेखि बेलुकासम्म कमन अध्यक्षको त्यो चाहे सहिलो अवस्थामा होस् अप्ठ्यारो अवस्थामा होस् जहिले सुकै कमन अध्यक्षको आलोचना, त्यो पनि असाध्यै त्यो अमर्यादित आलोचना गर्ने कुरालाई नै मेरो पार्टीको मुख्य काम हो भन्ने खान्ने प्रवृत्तिहरू विकास भयो हजुर। त्यसले गर्दाखेरि त्यस्ता चिजहरू चाहिँ एकपछि अर्को धन झाँगिन सक्ने खतराहरू बढ्दै जाँदाखेरि
1: कारणले पार्टी पनि त कमजोर पनि त भन्यो नि त, निर्वाचनमा अप्रत्याशित परिणाम आउनु पर्यो होइन, भोग्नु पर्यो
2: यसलाई, यसरी हेर्नुपर्छ। एउटा निर्वाचनमा हो हामीले आयौं, स्वाभाविक रूपमा यसमा हामी सबै जिम्मेवार छौं। अध्यक्ष भएको नाताले उहाँले ठूलो जिम्माको हिस्सा त लिनुहुन्छ नेतृत्वको हिसाबले स्वाभाविक रूपमा, तर यसमा यो देशमा 753 पालिका छ, त्यसका अध्यक्षहरू होला 70 जिल्ला अध्यक्षहरू छन्, 7 प्रदेश अध्यक्षहरू हुन्छन्, केन्द्रमा छ भनेको हामी सबै अध्यक्षका हिसाबले मात्रै होइन, त्यसका सदस्य छौं, हामी सँगै सदस्य छौं, पार्टी कमिटीका सदस्यहरू छौं, हामी सबै यसमा जिम्मेवार छौं। तर म यति चाहिँ के भन्न चाहन्छु भने हामी जुन तरिकाबाट हिजोको हाम्रो चाहिँ हाम्रो कामको संस्कृति थियो, कामको शैली थियो, संगठन परिचालनको हाम्रो चाहिँ ढाँचा थियो, संगठनका जे संरचनाहरूको अवयवहरू जे बढिरहेका छन्, तिनको समुदायसँग वा जनतासँगको सम्बन्धको जे हाम्रो एउटा परिस्थिति छ, यी सबै त्यसलाई एज इट इज राखेर चाहिँ अब यो आन्दोलन नेकपा एमाले सुदृढ ढंगले अगाडि बढ्न सक्दैन। त्यस कारण एउटा निष्कर्ष के निकाल्न पर्छ भने हामी पनि यो पार्टीमा अलि लामो भविष्य भएकै कार्यकर्ता हौ, कमन नेतृत्वहरू त पटक पटक सांसद हुनुभएको छ, मन्त्री हुनुभएको छ, प्रधानमन्त्री हुनुभयो, विभिन्न चाहिँ राजकीय भूमिका मार्फत चाहिँ देशको सेवा गरिसक्नु भएको छ, तर उहाँहरूको भविष्य कम छ। तर हाम्रो के छ भने हामी भविष्य लामो भएको कार्यकर्ताले के सोच्नुपर्छ भने आज हामी जे निर्णय गर्दैछौ त्यो निर्णयले पार्टी फेरि अर्को अनन्त अन्तर्वेदको श्रृङ्खलामा नफसोस् भन्नेतर्फ हामी सचेत हुनुपर्छ। त्यो किन मैले भन्दैछु भने अस्तिको फागुन 21 गतिको निर्वाचनको परिणामलाई मात्रै हेरेर हामीले कमल अध्यक्षको प्रमुख जिम्मेवार हो, त्यस कारण उहाँलाई विदा गर्नुपर्छ भन्ने ढङ्गबाट निष्कर्ष निकाल्यौँ भने कल्पना गर्नु र त्यस अनुसारको निर्णय गऱ्यौँ भने अब पर्सि प्रदेशको चुनाव आउला, स्थानीय तहको चुनाव आउला, त्यहाँ चाहिँ अर्को अध्यक्षले चाहिँ नेतृत्व गर्दै गर्दा कल्पना गर्नुहोस् त्यहाँको परिणाम पनि एकदमै सुखद हराभरा आउँछ भन्ने कुराको त कुनै सुनिश्चित होइन। यहाँ त कस्तो नजिरको श्रृङ्खलाको प्रारम्भ हुन सक्छ भने अब पार्टीका सर्वनाश पराजित गराउँदाखेरि अध्यक्षलाई विदा गराउन सकिन्छ भन्ने एउटा नजिर स्थापित गराइदिएर त्यस हिसाबले चाहिँ तलको परिणामै अनुचित निकाल्ने खेलोमेलो पनि पार्टीभित्र अनेकौँ खालको षड्यन्त्रहरू कहिलेकाहीँ काहीँ कतैबाट केही मेलोमा गलत मनोविज्ञान भएका मानिसहरू हुन्छन्, सहज असहज अनेकौँ हुन सक्छ, भनेको यो पाटोलाई पनि हामीले
1: अल्पमतमा पर्दा पर्दै पनि कति चाहिँ अब त्यो पदैमा बसिराख्ने भन्ने कुरा पनि त आउँछ नि त होइन, किनभने पदाधिकारीहरूले त व्यापक रूपमा आलोचना गरि नै राख्नु भएको छ, तल्लो तहमा पनि त्यही किसिमको आलोचना छ भन्दा नेतृत्वले अब अलिकति सुझबुझपूर्ण निर्णय लिनुपर्ने बेला भएन, हरेक पार्टीमा रिफर्म हुँदैछ नि त अहिले।
2: यस्तो छ हजुर, मैले चाहिँ के छ भने यो विषयमा हाम्रो नेतृत्व निर्माणको चाहिँ एउटा आफ्नो श्रृङ्खलाहरू हुन्छन्, पार्टीभित्र प्रश्न उठेको सत्य हो, अब नेतृत्वले अब बिस्तारै हात उठाउनुपर्छ भनेर उठेको कुरा सत्य हो। मेरो चाहिँ मेरो आफ्नो व्यक्तिगत मेरो भनाइ के हो भने नेताहरूले चाहिँ कतिपय कुराहरू अब हामी स्वैच्छिक ढङ्गबाट हामीले नै यसरी निर्णय गर्यौं भनेर उहाँहरूले सोचेर फैसला गरेर आउने कुरालाई त्यसलाई स्वाभाविकै मानौँला, तथापि पनि बलजस्ती जस्तो आजको दिनमा यही नै सल्लाह गरौँ न त ल, तब हुन त सामाजिक सञ्जालमा वा तपाईँको मिडियामा यस्तो बहसले हामीलाई हाम्रो पार्टीलाई चाहिँ के गर्ने कसो गर्ने भन्ने कुरामा त पुर्याउँदैन, तथापि तपाईँले जे प्रसङ्ग राख्नुभयो कल्पना गर्नुहोस्, श्रद्धे अध्यक्षज्यूको आजको सन्दर्भमा भनाइ के छ भन्दा उहाँले म 11 महाधिवेशनबाट आएको हुँ, म पार्टी एउटा सङ्कटमा छ, सङ्कटको बेलामा म पिछु फर्काएर म पार्टीलाई यतिकै छोडेर जाँदिन। अर्थात् उहाँको भनाइ के छ भने पार्टीलाई म अझ राम्रो गर्ने गरी भोलिका चुनावमा पार्टीलाई विजय राजनीति शक्ति बनाउने गरी म पार्टीलाई एक ढिक्का बनाउँछु, एकीकृत बनाउँछु। त्यस हिसाबले म एक अहिले चाहिँ यो सङ्कटमा छोडेर हिँड्दिन भनेर पार्टीको अध्यक्षले त पब्लिकले बोलिसक्नु भएको छ, भनिसक्नु भएको छ। त्यस कारणले गर्दा पार्टीको 11 राष्ट्रिय महाधिवेशनबाट ठूलो मतका साथ निर्वाचित भएको एउटा नेतृत्वले 6-8 महिनामै चाहिँ तिमी हट्नुपर्छ भन्दै गर्दा कसैले हामीले उहाँको कुरा त आइसक्यो। त्यस कारण अनि हटाउनु पर्छ र हटाउनु हुँदैन भन्ने ढङ्गको चाहिँ बहसमा पार्टीलाई प्रवेश गराउन हामी सक्छौँ कि सक्दैन, यसले पार्टीलाई एकताबद्ध बनाउँछ कि पार्टीलाई विभाजनतर्फ लैजान्छ वा पार्टीभित्र अर्को एउटा चाहिँ द्वन्द्व अलिक फराकिलो अन्तर्विरोधतर्फ लैजान्छ भन्ने कुरा हामीले सोच्नुपर्छ। त्यस कारणले गर्दा म के भन्छु भने अब लिडरसिप एउटा चाहिँ अब हामी सबै अग्रज लिडरसिपहरूले के चाहिँ सोच्नुपर्छ भने अब बिस्तारै बिस्तारै अब हामीले अब क्रमशः अब भोलिका दिनमा अब अहिले हेर्नुहोस् हामी एकदमै टर्बुलेन्समा छौँ, एकदमै उतार चढावमा छौँ। यो टर्बुलेन्स पार गर्नका लागि चाहिँ नेताहरूको बीचमा एकता जरुरी छ, त्यो शीर्षस्थ नेताहरूको बीचको अन्तर्विरोध होइन, त्यो एकता जरुरी छ। यो टर्बुलेन्स पहिला चारौँ, यो टर्बुलेन्स चारेपछि त्यसपछि गन्तव्यमा पुग्नेसम्म हामी अलिक स्मुथ एउटा चाहिँ छलफल गर्ने अलिक हेल्दी डिस्कसन गर्ने स्थितिमा हामी अलिकति एउटा फेजमा पुग्छौँ। अहिलेको फेजमा चाहिँ अन्तर्विरोधलाई अन्त्य गरेर एकता हो आजको मुख्य शर्त भनेको चाहिँ हजुर एकता हो।
1: त्यसो अब एउटा कुरा छ नि, जस्तो अहिलेको अवस्थामा चाहिँ अब सरकारका गतिविधिहरू यहाँले नजिकबाट निहालिराख्नु भएको छ, करिब करिब 5 महिना होइन पुग्न थाल्यो अब, किनभने राज्यमा दुई तिहाई नजिकको सरकार छ जसले दिनुपर्ने डेलिभरीका कुराहरूदेखि लिएर सुशासनका कुराहरूदेखि लिएर भ्रष्टाचारमा शून्य सहनशीलतादेखि लिएर सरकार र राष्ट्रपा पार्टी किनभने पहिलो ठूलो दल भएको कारणले गर्दाखेरि उसका आन्तरिक अन्तर्मत विरोधहरू र सरकारका एक्सनहरू जुन तरिकाले चाहिँ ती बगिरहेका छन् यसलाई तपाईँहरू कसरी लिनु भएको छ महेश वर्तमानले?
2: यस्तो छ सर, सरकारले वा जुनसुकै राजनीतिक पार्टीले निर्वाचन मार्फत जतिसुकै जनमत प्राप्त गरे पनि उसले आफूलाई हिँड्ने मार्ग आफैले तय गर्ने होइन, संविधानले दिएको मार्गमा ऊ हिँड्छ भने, कानूनी प्रबन्ध बमोजिमका निर्धारित मार्गमा ऊ हिँड्छ भने उसले जरुर अपेक्षा गरेका कयौं परिणामहरू निकाल्न सक्छ, त्यस हिसाबले उसले सिङ्गो देशलाई ड्राइभ गर्न सक्छ। तर यहाँ त के देखियो भने सरकार सरकारका नेतृत्व कम्प्लिटली संविधान र कानूनी प्रबन्धहरू र लोकतान्त्रिक संस्थाहरूका निर्णय वा फैसलाहरू वा निर्देशनहरूलाई उसले अनदेखा गर्ने, अरुचि मान्ने, त्यसलाई अस्वीकार गर्ने, जे पथमा हिँडेर अगाडि बढ्यो यसले के देखाउँछ? यो छोटो 4.5 महिनाकै बीचमा यसले के देखाउँछ भन्दा फागुन 21 गते आम निर्वाचन मात्र प्राप्त भएको जनमत जनादेश यो असफलताको दिशातर्फ अगाडि बढ्यो, यसलाई जोगाउन सक्ने सामान यति धेरै लाज मान्नुपर्ने अवस्था छ कि सार्वजनिक फोरमहरूमा समेत देशको गृहमन्त्रीले म गृहमन्त्री हो कि होइन कहिले चाहिँ म आफै अनुभव पर्छु भन्ने पिएसओलाई सोधिरहेका पछि भिडियोहरू हामीले चाहिँ छ्यापछ्यापी सुन्दाखेरि हामी कस्तो ठाउँमा पुगेछौँ, जनताले कसरी सोचिरहेका रहेछन् भन्ने देख्छौँ। एउटा सांसद खुलेआम मान्छेलाई आरोपित मात्रै गर्दैन, ऊ फैसला न्यायाधीश सर फैसला गर्छ, उसलाई चाहिँ दण्डित गर्न भन्छ, सुरक्षा निकायको एउटा चाहिँ प्रमुखहरूलाई, ब्युरोक्रेसीका चाहिँ प्रमुख मानिसहरूलाई, यसरी हरेक क्षेत्रका राज्यका सबै इन्स्टिट्युसनहरूलाई फर्काउने, धम्क्याउने, दबाब दिने, आफू अनुकूल काम गर्न चाहिँ उसलाई लगाउन खोज्ने, नमान्दाखेरि जे पनि घिसार्छु मार्छु खुट्टा काट्छु खुट्टा भात देऊ यी सबै भनिने, यो त पञ्चायत कालमा पनि यस्तो छुट थिएन होला हजुर, यो त राणा कालमा पनि थिएन होला हो। एउटा रेस्पेक्ट भन्ने कुरा हुँदैन, 5 वर्षको लागि जम्मा चाहिँ आएको एउटा सांसद अनि हरेक एउटा थाई राज्यका संरचनाहरूमा पुगेको छ, त्यसलाई पुरै खलबलाइदिएको छ, कमजोर बनाउन भूमिका खेलेको छ, अथोरिटीहरूलाई प्रमुखहरूलाई कर्मचारी पदाधिकारीलाई धम्क्याएको छ थर्काएको छ, सामान्य मर्यादा पनि नराखिएन। म वकिल हुँ भन्ने एउटा विद्वानहरू समेत कस्ता कस्ता दलिल एउटा अगाडि मिडिया राखेका छ, युट्युबहरू अगाडि देख्ने बित्तिकै जे पनि बोलिदिएर राज्यका समग्र संरचनाहरूलाई हेर्नुहोस् निष्पक्ष ढङ्गबाट कानून बमोजिम स्वतन्त्र भएर काम गर्न सकिने परिस्थिति आज शून्य भयो, यो त राज्य त असफलताको दिशातर्फ जाने स्थिति हो नि। त्यसकारण म फेरि पनि भन्न चाहन्छु राष्ट्रपतिले राम्रो जनमत प्राप्त गरे, यो सरकारले कसैले बैसाखी र फेरो सुमाउन पर्दैन सरकार सञ्चालनमा, उसले कम्युनिस्ट सरकारसँगको अपेक्ष नागरिकले गरेकै हो, शासन गरेको हो, विकास गरेको हो, डेलिभरी गरेको हो। आज समग्र देशको सप्लाई आपूर्ति संरचना ध्वस्त भएको छ, न त तपाईँ अन्तर्राष्ट्रिय सम्बन्धसँगको

0: हिजो र आज तपाईँ हिजोको र आज तुलना गर्नुहोस् न, चार महिना अगाडि के थियो? उहाँहरूले यो देशलाई स्वर्ग बनाउँछु भनेको हो र ठिक छ, हिजोको अवस्थालाई मैले कम्प्लिटली राम्रो अवस्था भन्दिनँ, तर त्योभन्दा आज वर्स्ट सिनेरियोमा गएको छ कि त्योभन्दा झन राम्रो हुँदै गएको छ र मलाई केमा भनिदिनुहोस् त, अहिले उहाँहरूले गरेको भनेको यति हो, जुन कुरालाई कुनै अनुसन्धान गर्न पर्दैन, कुनै प्रमाणले प्रमाणित गर्न पर्दैन, कुनै तथ्यले प्रमाणित गर्न पर्दैन, गृहमन्त्रीसँग पुलिस छ, प्रशासन छ, प्रधानमन्त्रीसँग प्रशासन छ, गृहमन्त्री छ, राज्यका संयन्त्रहरू छन्, स्रोत छन्, हो फलानुलाई समाउ भन्यो भने उहाँहरूले दुई दिनमै जेल हालिदिन सक्नुहुन्छ। त्यति मात्रै हो, जुन कुरा अदालतबाट प्रमाणित हुन सक्दैन भनेको पूर्वाग्रह गर्न उहाँ प्रतिशोध साध्न सकिने सामर्थ्यभन्दा बाहिर यो सरकारको तपाईँले के देख्नुभयो त? ल भन्नुहोस् त, ल सुदूरपश्चिम रोल्पामा त्यत्रो विजोग छ, रोल रुकुमतिर बाढी पीडितले चाहिँ पहिरोमा परेर जनता त्यो अपेक्षा गरिरहेछ, एउटा मन्त्री सामान्य रोग लाग्दाखेरि हेलिकप्टर चार्टर गर्छ, जनताको उद्धारमा सरकारको सहभागिता उपस्थिति कहाँ छ? प्रधानमन्त्री तपाईँ कहाँ भेट्नुहुन्छ? यो देशमा प्रधानमन्त्री कहाँ छ? ल भन्नुहोस् त,
1: प्रधानमन्त्री
0: बल्ल थाहा पायो कि मुस्तानतिर हुनुहुन्छ अरे? भनेको यो देशको प्रधानमन्त्री जनताको मुद्दासँग भिजिबल छैन, जनतासँगको अन्तर्क्रिया संवादमा छैन, संसदसँग ऊ जोडिन चाहँदैन, तथापि
1: बोलाएको छ नि, दरुलिङ भएको छ नि त सभामुखबाट, 10 गते बुझ्नु प्रश्नोत्तर दिनुहोस् भनेको छ होइन?
0: भनेको त्यो जतिको लज्जाको विषय नेपालको इतिहासमा प्रधानमन्त्रीलाई कोड गरेर तिमीलाई तिमी संसदमा आऊ भन्न पर्ने स्थिति भनेको यहीँबाट तपाईँ के देख्नुहुन्छ भने सुशासनको लागि नेतृत्व गर्छु भने
1: प्रधानमन्त्रीलाई नेपालको संसदमा रुलिङ गरेको छ, यो पहिलो घटना हो?
0: यो त लज्जाको सायद मेरो विचार र मेरो मैले जाने अनुसारको हुन सक्छ, यो यो विरलैको घटनाभित्र पर्छ, यहाँ मात्रै होइन संसदीय लोकतन्त्र भएको विश्वका कुनै पनि देशमा, कुनै पनि देशमा प्राइम मिनिस्टर त एकदमै सभामुखलाई त भनेको भने म आउँछु है, म छलफल गर्न समय दियो, म आउँछु है भन्न पर्ने हो नि, त्यो त राष्ट्रपतिले अझ बढी भन्न पर्ने हो, किन राष्ट्रपाल त पिएन दिनुपर्ने थियो नि, तर ऊ त के रहेछ भने यो एकदमै हेर्नुहोस् कोठरीभित्र लुकेर कालो योजनामा मात्रै रमाउनेहरूबाट र अनुभवहीनता होइन उहाँहरूको जुन संस्कारहीनता होइन यो तरिकाबाट मुलुक लैजान सक्दैन। फेरि हामीले हेर्नुहोस् छिमेकीसँगको सम्बन्ध होस्, अन्तर्राष्ट्रिय सम्बन्ध होस्, हामीले सुमधुर गराउनै पर्छ आजको ग्लोबल भिलेजमा, अन्तर्राष्ट्रिय महत्वपूर्ण फोरमहरूमा समेत प्रधानमन्त्रीको सहभागिता जहाँ हुनुपर्छ त्यो देशको लागि हो, उहाँको लागि होइन नि। बालेन्द्रजी त हाम्रो पनि प्रधानमन्त्री हो, देशको प्रधानमन्त्री हो भने उहाँले अन्तर्राष्ट्रिय फोरमहरूलाई सदुपयोग गर्नुपर्छ, देशको पक्षबाट उहाँले त्यसलाई देशको हितको प्रवर्तन गर्ने गरेको सम्बन्धहरूलाई सुदृढ गर्नुपर्छ। त्यस कारण एउटा प्रधानमन्त्री कमजोर पर्दा, एउटा सरकार कमजोर हुँदा त्यो अर्को कुनै सरकार कुनै दललाई राजनीतिक रूपमा चुनावी फाइदाको मात्रै रूपमा हेर्नु हुँदैन, त्यसले पार्ने चाहिँ दूरगामी देशको चाहिँ हितको लागि पार्ने असलहरूका बारेमा पनि हामीले हेर्नुपर्छ। आजको सरकारबाट देशभित्रको समग्र जीवन सञ्चालनमा परेको कठिनाई कुरा मात्रै होइन, अन्तर्राष्ट्रिय सम्बन्धहरू, हाम्रो जुन खालको छिमेकीहरूसँगको सम्बन्धको विषय छ, यी सबै विषयहरूमा पनि एकदमै अप्ठ्यारो ठाउँबाट हामी हाम्रो चाहिँ अन्तर्राष्ट्रिय सम्बन्ध, हाम्रो कूटनीति हामी त्यस त्यस हिसाबमा पनि गइरहेको छ जस्तो देखिन्छ। त्यसले गर्दा सरकारबाट हामीले धेरै अपेक्षा होइन हजुर, उसले नबिगारिदियोस् भन्ने कुरा मात्रै हाम्रो अहिले कामना हो, तर उसका कारणले गर्दाखेरि जनताको स्थिति नाजुक, देशको स्थिति नाजुक दिशातर्फ जान्छ भन्ने सङ्केतहरू, र त्यति मात्रै होइन, म सुन्याइदिन्छु सुन्याउँछु, फागुन 21 को जनमत जुन उत्साहका साथ जनताले प्रदान गरेको थियो राष्ट्रपतिलाई, यो टिकाउन नसक्ने अथवा यो नै असफल हुने दिशातर्फ अहिलेको सरकार, प्रधानमन्त्रीजी र सांसदहरूको व्यवहार क्रियाकलापबाट त्यस्तो देखिने छ, त्यो दुःखद कुरा हो, देशको लागि त्यो हितकर होइन हानिको विषय हो।
1: हस् महेश बर्थुला यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु, नमस्कार। नेपाली कंग्रेसका केन्द्रीय सदस्य एवं कानूनका जानकार अधिवक्ता नारायण भट्टराई हुनुहुन्छ। भट्टराईजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा
2: प्रस्तुत हुन म उहाँहरूलाई आग्रह गर्न चाहन्छु, र सम्मानित सर्वोच्च अदालतको जुन गरिमा छ, जुन हाम्रो न्यायिक प्रणाली छ, जुन हाम्रो संविधानले परिकल्पना गरेको बाटो छ, त्यो बाटोबाट दायाँ बायाँ नहुन म अदालतसँग पनि आग्रह गर्न चाहन्छु।
1: होइन भट्टराईजी, शशाङ्क कोइरालाजीले चाहिँ महाधिवेशनमा सहभागी नहुन भनेर आह्वान गर्नुभएको छ, यस्तो अवस्थामा अधिवेशन हुने सम्भावना होला त कंग्रेसको पनि?
2: अधिवेशन त हेरिरहेका छन्, अब अहिलेको तपाईँको यो राज्यले गर्ने

0: काम कारवाही जे जसरी हल्का ढंगले प्रस्तुत भइरहेका छन् ती घटनाक्रमले हेर्दाखेरि उहाँलाई समात्ने कुरा नहोला भन्न चाहिँ सकिँदैन।
1: होइन, शेरबहादुर देउवाको स्वदेश स्मृतिमा पनि, शेरबहादुर देउवाको स्वदेश स्मृतिमा पनि तपाईँहरूले शंका दायर गर्नुभयो, त्यसो भए सशङ्कित हो?
0: हामीले आइसकेपछि सशङ्कित हुनुपर्ने भयो उहाँहरूका गतिविधिले, अभिव्यक्तिले, जसरी पार्टीका विरूद्धमा एउटा पंक्ति खुलम खुला तपाईँको प्रस्तुत भयो र त्यो प्रस्तुत हुने वातावरणमा उहाँहरूले सघाउनु भयो, ती अभिव्यक्ति र गतिविधिहरूले हामीलाई चाहिँ सशंकित बनाएको
1: हो। तर अहिलेको अवस्थालाई अब नजिकबाट हेर्ने हो भने नेपाली कंग्रेसको यो विवाद चाहिँ किन मिल्न सकिरहेको छैन भने, क्या यो विवाद चाहिँ अब यस्तै यस्तै नै गयो भने, यदि त्यो पूर्व सर्वोच्च अदालतको पूर्ण इजलासमा आधिकारिकताको निवेदन यदि पर्ने थिएन वा त्यो मुद्दा चाहिँ निस्सा यदि अदालतले दिने थिएन भने अहिलेसम्म कंग्रेस विभाजनै भइसक्यो भन्ने खालको पनि विषय आएको छ। उहाँहरू चाहिँ अदालतको यो निर्णयपछि निस्सापछि हर्षित हुनुहुन्छ, संस्था पनि तर्फपक्ष, तपाईँहरू चाहिँ महाधिवेशनको लागि एकदम दौडधुप गरिराख्नु भएको छ, यो कहाँ पुर्याउँछ यो पार्टीको?
0: मैले त अघि पनि भने महाधिवेशन हाम्रो पहिलो कार्यभार हो, हामी महाधिवेशन गर्छौ। कांग्रेस विवादको कुरा यो संवैधानिक या कानूनी होइन, यो राजनीतिक कुरा हो, त्यसकारण यो राजनीतिक विषय भएको हुनाले यहाँभित्र स्पेस नदेख्नेहरूले, स्पेस नभेटेकाहरूले छुट्टै प्रकारको पार्टी बनाउँछौ भन्नु, त्यसका निमित्त धावा बोल्नु, त्यो उहाँहरूको अधिकारको कुरा हो, त्यसमा हामीलाई भन्नु केही छैन। तर यो पार्टी जीवनमा पार्टीको पद्धतिलाई र अहिले समग्र राष्ट्रिय राजनीतिलाई हेर्ने दृष्टिकोणको मतभेद हो यो, खास गरी अरू कुरा केही छैन। एउटा पक्ष वर्षौंदेखि पार्टी सत्तामा टाँसिरहेको छ, खाइरहेको छ, अगाइरहेको छ र उसको मानव खोसिएपछि, उसको पद खोसिएपछि त्यसबाटको पर्वराहट हो र ऊ त्यसलाई केही गरेर पुनस्थापित गर्न सकिन्छ कि भन्ने ध्येयमा त्यो पक्ष लागिरहेको छ र जो एउटा इभिन चेतना, समाजको नयाँ चेतना, नयाँ पुस्ताको माग बमोजिम पार्टीले विशेष महाधिवेशन गरेर नयाँ पुस्ताको भावनालाई सम्बोधन गरेर अगाडि बढ़िरहेको जो पार्टीको अहिलेको आधिकारिक लाइन छ, त्यसले तपाईँको पार्टीलाई सबै नागरिकसँग जोड्ने, नागरिकको भावनालाई सम्बोधन गर्ने, नागरिकका मुद्दाहरू उठान गरेर कांग्रेसको 80 वर्ष लामो जो लिगेसी छ, कांग्रेसको जुन विरासत छ, अन्तर्राष्ट्रिय छवि छ, एउटा लोकतान्त्रिक मियो र राष्ट्रिय शक्तिको जुन पहिचान छ, त्यो पहिचानलाई तपाईँको बरकरार राखेर अझ त्यसलाई विस्तृत गरेर, अझ व्यवस्थित गरेर जाने मनसायका साथ हामीहरू अगाडि बढिरहेका छौँ।
1: हस्, यहाँको महत्वपूर्ण समयका लागि नारायण भट्टराईजी, यहाँलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार।
0: हस्, थ्याङ्क यू, धन्यवाद।
1: हुनुहुन्थ्यो अधिवक्ता एवं नेपाली कंग्रेसका केन्द्रीय सदस्य नारायण भट्टराई। आदरणीय श्रोता, नेपाली बहसको समय सकिएको छ, खेम बम बिदा चाहन्छु। नमस्कार।

0: रेडियो अरुण अरुण 97.6 MHz हरपल हर तपाईं सँगै
1: रेडियो अरुण टाइम चेक
2: इट्स 9 AM
3: अहिले बिहानको 9 बज्यो। किसान पाई प्रोडक्ट्स प्राली को हो
4: राष्ट्र को शान किसान।
5: युक्रेन को एक शॉपिंग मॉल में रूस को ड्रोन आक्रमण, 16 जना को जान गयो, बाल बालिका सहित 130 जना घाइते। र टप इन्ड टी20 क्रिकेट में आज नेपाल ए र बंगलादेश हाई परफॉर्मेंस खेल्दै। नेपाल खबरमा अब पूरा खबर। चालू आर्थिक वर्षको पहिलो महिना साउनमा आयात र निर्यात दुवै बढ़ेको छ। यस अवधिमा नेपालको वैदेशिक व्यापार 2,26,14,87,00,000 रूपियाँ पुगेको छ। साउनमा आयात 31.04% र निर्यात 61.74% बढ़ेको छ। भन्सार विभागका अनुसार वैदेशिक व्यापारमा आयातको हिस्सा 82.89 र निर्यातको हिस्सा 17.11% छ। साउनमा 1,87,44,36,00,000 रूपियाँको वस्तु आयात हुँदा 38,70,41,46,000 रूपियाँको निर्यात भएको छ। अघिल्लो आर्थिक वर्षको साउनको तुलनामा यो साउनमा आयात 31.04 र निर्यात 61.74% बढ़ेको छ। गएको आर्थिक वर्षको साउनमा 23,93,24,00,000 रूपियाँको वस्तु निर्यात भएको थियो भने 1,43,04,06,00,000 रूपियाँको वस्तु आयात भएको थियो। विभागका अनुसार साउनमा कच्चा बटमासको तेल 18,40,42,00,000 रूपियाँ, डिजल 13,85,45,00,000, खाना पकाउने ग्यास 8,46,92,00,000

0: कार्ययोजनाले सार्वजनिक सेवाको प्रक्रियालाई सेवाग्राही मैत्री बनाउन आवश्यक सूचना स्पष्ट र सहज रूपमा उपलब्ध गराउने, सेवाको प्रक्रिया तथा आवश्यक कागजात बारे अग्रिम जानकारी दिने र अनावश्यक शरण तथा झन्झट घटाउने विषयलाई जोड़ दिएको प्रधानमन्त्रीको कार्यालयको भनाइ छ। आज दिउँसो पहाड़ी क्षेत्रका एक दुई ठाउँमा मुसलधारे वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाड़ी एक दुई ठाउँमा ठूलो पानी पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाको अनुमान छ। महाशाखाका अनुसार अहिले देशभर मनसुनी वायुको प्रभाव छ। आज बिहान र गैराती कोशी, बागमती र गण्डकी प्रदेशको केही तथा लुम्बिनी प्रदेशको एक दुई ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ। आज राति कोशी, बागमती र गण्डकी प्रदेशको पहाड़ी धेरै तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी क्षेत्रका केही ठाउँमा मध्यम वर्षा हुन सक्ने अनुमान छ। कोशी र बागमती प्रदेशको पहाड़ी तथा तराई क्षेत्र र गण्डकीको पहाड़ी एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेकोले सावधानी अपनाउन समेत महाशाखाले आग्रह गरेको छ। देशभर 98% धान रोपाई भएको छ। कृषि विभागले देशभर 98% धान रोपाई सम्पन्न भएको जनाएको हो। यो गएको वर्षको तुलनामा 1.92% धेरै हो। विभागको तथ्याङ्क अनुसार देशभर 13,41,764 हेक्टर जमीनमा रोपाई भएको छ, तर समग्रमा खेतीयोग्य जमीन 13,70,000 हेक्टर छ। प्रदेशगत रूपमा सुदूरपश्चिम प्रदेशमा 7% रोपाई भएको छ। त्यस्तै अहिलेसम्म कर्णालीमा 98.5%, लुम्बिनीमा 97.87%, गण्डकीमा 96.68%, बागमतीमा 97.82%, मधेसमा 98.10%, कोशीमा 97% रोपाई सकिएको हो। कृषि विभागका महानिर्देशक प्रकाश कुमार सञ्जेलका अनुसार विशेष गरी मधेस प्रदेश लगायतको क्षेत्रमा बेलैमा पर्याप्त पानी नपरेकोले यस वर्ष केही ढिला गरी रोपाई भयो। आकाशी पानीकै भरमा रोपाई गर्नुपर्ने बाध्यता छ। अघिल्लो वर्षभन्दा यस वर्ष ढिला भए पनि राम्रै पानी परेकोले धान रोपाईको अवस्था सन्तोषजनक भएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार बन्जेङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
2: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेनरी डाक्टर र कृषि तर्फ बीएससी एडी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
2: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन,
2: फोन 056-421-2161, 596-617, मोबाइल 98-550-607-68, 98-511-62-594, 98-510-54-224। तपाईको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआई बाट शुरू गरौं।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: हरेक मान्छेको सपना जपना र चाहना पैसा।
2: पैसामा छ शक्ति, पैसामा छ सहारा।
1: धोती पटुका र इजारको गाँठो हुँदै गाडधनसम्म,
2: ब्याङ्कको चेक टोकन एटीएम हुँदै हातको मोबाइलसम्म,
1: यच्छ प्रश्न कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
2: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
1: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने,
2: इतिहास गाथा र कथा गाँठका कुरा।

0: आजका कुरा
1: भदौदेखि हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा
2: सिधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा अब थप खबरहरू राष्ट्रपति रामचन्द्र पौडेलले बंगलादेशका 23 राष्ट्रपतिमा निर्वाचित मिर्जा फहरूल इस्लाम अलमगीरलाई बधाई एवं शुभकामना व्यक्त गर्नुभएको छ। राष्ट्रपति पौडेलले नवनिर्वाचित राष्ट्रपति आलमगीरलाई नयाँ जिम्मेवारीका लागि सफलताको शुभकामना व्यक्त गर्दै नेपाल र बंगलादेश बीच लामो समयदेखि कायम मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ़ बनाउने नेपालको प्रतिबद्धता दोहोर्याउनु भएको छ। शुभकामना सन्देशमा राष्ट्रपति पौडेलले नेपाल र बंगलादेशका नागरिकलाई एक आपसमा जोड़ने गहिरो जनस्तरीय सम्बन्धसहित विद्यमान बहुआयामिक सम्बन्धलाई अझ प्रगाढ़ बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको ढाकामा रहेको नेपाल दूतावासले जनाएको छ। प्रधानमन्त्री बालेन्द्र शाह पोखराबाट आज मुस्ताङको मुक्तिनाथ मन्दिर दर्शन गर्न जाँदै हुनुहुन्छ। शाह मन्दिर दर्शन गर्न पुग्ने भएपछि मुस्ताङमा सुरक्षा व्यवस्था कड़ा पारिएको छ। उहाँ हिजो सड़क मार्ग हुँदै काठमाडौँबाट पोखरा पुग्नु भएको थियो। माछापुछ्रे गाउँपालिका सह स्थानमा रहेको एक रिसोर्टमा परिवारसहित बसेका शाह सड़क मार्ग हुँदै अहिले 9:30 बजे मुस्ताङतर्फ प्रस्थान गर्नुहुने तयारी छ। प्रधानमन्त्री शाहको यो निजी तथा पारिवारिक भ्रमण हो। कालीगण्डकी करिडोर अन्तर्गतको बेनी जोङसोङ सड़क खण्डको म्याग्दी क्षेत्रमा जिल्ला प्रशासन कार्यालय म्याग्दीले पनि आवश्यक सुरक्षा तयारी गरेको जनाएको छ। अब विदेशको खबर। युक्रेनको मध्य भागमा रहेको क्रिभी रिह शहरको एक शपिङ मलमा रूसले ड्रोन आक्रमण गरेको छ। दुई चरणमा भएको ड्रोन आक्रमणबाट कम्तीमा 16 जनाको ज्यान गएको क्रिभी रिह शहरका अधिकारीलाई उद्धृत गरी बीबीसीले जनाएको छ। आक्रमणमा परि 23 जना बाल बालिका सहित 130 जना घाइते भएका छन्। घाइते मध्ये 29 जनाको अवस्था गम्भीर रहेको र भग्नावशेषमा अझै केही मानिस फँसेको आशंका गरिएको छ। उनीहरूको खोजी भइरहेको छ। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो गृहनगरमा भएको पछिल्लो आक्रमण निकै निन्दनीय रहेको बताउनु भएको छ। तर रूसी पक्षले हिजो भएको यो आक्रमणबारे अहिलेसम्म कुनै प्रतिक्रिया जनाएको छैन। अब खेल खबर। टप इण्ड टी20 क्रिकेट श्रृंखलाको आफ्नो दोस्रो खेलमा नेपालको ए टोलीले आज बंगलादेश हाई पर्फर्मेन्स 11 खेल्दैछ। खेल अस्ट्रेलियाको डार्विन मरारा ओभलमा नेपाली समय अनुसार दिउँसो 2:15 बजे शुरू हुनेछ। यसअघि हिजो भएको पहिलो खेलमा नेपालको ए टोली नर्दन टेरिटोरी स्ट्राइकसँग 8 विकेटले पराजित भएको थियो। नेपालले पर्सी भदौ 8 गते होवार्ट हरिकेन्स एकाडेमी, भदौ 10 गते अस्ट्रेलियन क्यापिटल टेरिटोरी, भदौ 11 गते हैदराबाद किंग्समेन एकाडेमी र भदौ 13 गते भिक्टोरिया सीए 11 खेल्ने तालिका छ। नेपाल क्रिकेट संख्याका अनुसार अस्ट्रेलियामा रहँदा नेपालले न्यूजील्याण्ड ए, तास्मानिया र साउथ अस्ट्रेलियासँग एक दिवसीय अभ्यास खेल पनि खेल्नेछ। चारभन्जाङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। साउनमा आयात र निर्यात बढ़्यो, 2.25 खर्ब रूपियाँको वैदेशिक व्यापार, 1.87 खर्बको वस्तु आयात। नागरिकको सन्तुष्टि बढ़ाउने सरकारको कार्ययोजना, अनावश्यक रूपमा कारलाई धाउनुपर्ने अवस्थाको अन्त्य गर्ने दावी। आज पहाड़ी क्षेत्रका 1-2 ठाउँमा मुसलधारी वर्षाको सम्भावना, देशभर 98% धान रोपाई सकियो। युक्रेनको एक शपिङ मलमा रूसको ड्रोन आक्रमण, 16 जनाको ज्यान गयो, बाल बालिका सहित 130 जना घाइते। र टप इण्ड टी20 क्रिकेटमा आज नेपाल ए र बंगलादेश हाई पर्फर्मेन्स खेल्दै।
1: एनबीएल सर्वसुलभ आवास कर्जा
3: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
1: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
3: विशेषताहरू, ₹2 करोडसम्मको कर्जा सुविधा।
1: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
3: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
1: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
1: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
3: शर्तहरू लागू हुनेछन्।
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो

0: नेपालको एकमात्र डीटीएच सेवा डिश हो,
1: डिश हो खुशीको कनेक्शन।
2: साली नदीको सिर,
3: मणि चूडको काख,
2: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
3: शान्ति र आनन्दको अनुभूति,
2: भीडभाडबाट टाढा,
3: शहरबाट नजिकै,
2: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर।
3: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
0: विस्तृत जानकारीका लागि फोन नम्बर 9861956661 र 9841954181। वेबसाइट झुले.com.np।
4: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चारभन्झिङ भित्रका खबरमा तपाईंलाई स्वागत छ। नुवाकोट र धादिङको सिमानाको बन्सरी डाँडा ल्याण्डफिल्ड साइटको फोहोर व्यवस्थापनको जिम्मेवारी पालिकाकै भए पनि दीर्घकालीन समाधानको लागि तीन तहकै सरकारबीच समन्वय आवश्यक रहेको काठमाडौँमा भएको बैठकले निष्कर्ष निकालेको छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले बन्सरी डाँडा प्रभावित क्षेत्रका बासिन्दाका समस्या र फोहोर मैला व्यवस्थापनलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउनुभयो। छलफलमा सहभागी काठमाडौँ उपत्यकाका मेयरहरूले पालिकाको फोहोर आफै व्यवस्थापन गर्ने प्रतिबद्धता जनाउँदै संघीय सरकारबाट पनि आवश्यक सहजीकरणको माग गरेका छन्। बन्सरी डाँडा जाने विभिन्न 21 पालिकाको फोहोर मध्ये काठमाडौँ महानगरको हिस्सा 48.8%, ललितपुर महानगरको 10 र बुढालीकण्ठ नगरपालिकाको 5% रहेको प्रस्तुतिकरणमा उल्लेख थियो। बन्सरी डाँडा ल्याण्डफिल्ड साइटका कारण 539 हेक्टर क्षेत्रका 875 घर परिवार प्रत्यक्ष प्रभावित भएका र ल्याण्डफिल्ड साइटको सीमाबाट 3 किलोमिटरसम्मको क्षेत्र अप्रत्यक्ष रूपमा प्रभावित रहेको छलफलमा जानकारी दिएको थियो। यो छलफलमा सांसद आशिका तामाङ र पालिकाका मेयरहरूबीच चर्काचर्की समेत भएको थियो। ललितपुरको सानेपामा आज सांस्कृतिक सड़क महोत्सव हुँदैछ। सानेपाको खरिबोट चोक र अजिमा मार्गमा सांस्कृतिक सड़क महोत्सव हुन लागेको हो। अहिले बिहान 11 बजेदेखि महोत्सव शुरू हुनेछ। महोत्सवमा कुमा सागर एण्ड खोप र एक्सिस ब्याण्डको सांगीतिक प्रस्तुति लगायत अन्य गतिविधि समावेश हुनेछन्। साथै महोत्सवमा स्थानीय कला संस्कृति परम्परागत सांस्कृतिक सो स्थानीय परम्परागत सड़क खानाका स्टल र उद्यमीहरूको स्टल समेत रहनेछ। महोत्सवका कारण अजिमा मार्ग र खरिबोट आसपासका केही सड़कमा गाडी निषेध गरिएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। काठमाडौँको जय बागेश्वरी मन्दिर देवपतनमा ऐतिहासिक लाखे झ्यालिन्चा नाच हुँदैछ। श्रावण शुक्ल पञ्चमी नाग पञ्चमीदेखि शुरू भएको लाखे झ्यालिन्चा नाच 45 वर्ष रोकेर गएको वर्षदेखि फेरि शुरू भएको हो। यो ऐतिहासिक लाखे झ्यालिन्चा नाच आउने कृष्ण अष्टमीसम्म देखाइने स्थानीय संस्कृति कर्मी श्री कृष्ण डंगोलले जानकारी दिनुभयो। यो नाच अब कहिले लोप हुन नदिने र यो वर्ष 17 दिनसम्म नाच सञ्चालन हुने उहाँले बताउनु भएको छ। पशुपति क्षेत्रमा प्रस्तुत गरिने लाखे नाचले भूत प्रेत नलागोस्, मृत आत्माले दुःख नदिउन् र मृतकको आत्माले चिर शान्ति पाओस् भन्ने लगायत कामनाका साथ स्थानीय बासिन्दाको अनुरोधमा घर घरमा समेत प्रदर्शन गरिने प्रचलन रहिआएको छ। र भोलि आइतबार काठमाडौँको बौद्धमा रहेको तारागाउँ कल्चरल सेन्टरमा अन्तर्राष्ट्रिय कला प्रदर्शनी हुँदैछ। तारागाउँ नेक्स्टको आयोजना तथा सराफ फाउण्डेशनको सहयोगमा आयोजना हुन लागेको प्रदर्शनी दक्षिण एसियाका सांस्कृतिक तथा धार्मिक सम्पदा पश्चिमी संग्रहालयसम्म कसरी पुगे, तिनले आफ्नो मूल सन्दर्भ गुमाउँदा के हरायो भन्ने लगायत प्रश्नमाथि केन्द्रित रहनेछ। प्रदर्शनीमा कलाकार रोशन मिश्र र सौर्य कुमार बीच कलाकार सम्वाद समेत आयोजना हुनेछ। नेपालमा खाली भएका मन्दिरदेखि भारतका विभिन्न ठाउँबाट बाहिरिएका काश्य मूर्ति, पाकिस्तानको गान्धार क्षेत्रका मूर्तिकलाको बारेमा प्रदर्शनीले दक्षिण एसियाभर फैलिएको सांस्कृतिक सम्पदा विस्थापनको इतिहासलाई जोड्ने प्रयास गरिने आयोजकको भनाइ छ। बिहान 9 बजेको राष्ट्रिय र चारभन्झ्याङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। साउनमा आयात र निर्यात बढ़्यो, 2.25 खर्ब रूपियाँको वैदेशिक व्यापार, 1.87 खर्बको वस्तु आयात। फोहोर व्यवस्थापनमा तीन तहकै सरकारबीच समन्वय आवश्यक, मेयरहरूद्वारा संघीय सरकारबाट पनि आवश्यक सहजीकरणको माग। र ललितपुरको सानेपामा आज सांस्कृतिक सड़क महोत्सव हुँदै। बिहान 9 बजेको नेपाल खबर सकियो। बिहान 10 बजे नेपाल भाषामा र दिउँसो 12 बजे नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं।

0: रेडियो अरुण अरुण
1: 97.6 MHz हरपल तपाईँसँगै।
2: के तपाईँलाई आँखा सम्बन्धी कुनै समस्या छ?
3: यदि समस्यामा हुनुहुन्छ भने आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको लागि चैनपुर आँखा उपचार केन्द्र।
2: हाम्रा सेवाहरू आँखा जाँच गरिनुका साथै आँखा जाँच गरे अनुसारका चस्माहरू बनाइन्छ। चस्मा जाँच गरिनुका साथै आँखा सम्बन्धी सम्पूर्ण औषधिहरू पनि पाइन्छ।
3: चैनपुर आँखा उपचार केन्द्र सम्पर्कको लागि मोबाइल नम्बर 98174-1118 र 98627-12300। चैनपुर आँखा उपचार केन्द्र चैनपुर सङ्खुवा सभा।
4: चैनपुर नगरीमा नै पहिलो पटक खुल्ला रूपमा हुन गइरहेको वृहत रक्तदान महाअभियान साथै विशेषज्ञ सहितको निशुल्क एक दिवसीय स्वास्थ्य शिविर बस्ने सूचना।
5: एक थुपा रगत अनन्त आशीर्वाद। तपाईँको एक थुपा रगतले कसैको जीवन बचाउँदछ, आशा जगाउँदछ, भाग्य बनाउँदछ।
4: मिति 2083 साल भाद्र 7 गते आइतबार चैनपुर नगर अस्पताल परिसरमा खुल्ला वृहत रक्तदान एवं विशेषज्ञ सहितको निशुल्क एक दिवसीय स्वास्थ्य शिविर सञ्चालन हुने भएको हुँदा उपस्थित भई स्वास्थ्य लाभ लिनुहुन चैनपुर नगर निवासी सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौ।
5: समय बिहानको 9 बजेदेखि आउनुहोस्। यस विशाल महाअभियानमा सहभागी बन्नुहोस्। उपलब्ध सेवाहरू बाल रोग विशेषज्ञ सेवा, स्त्री रोग विशेषज्ञ सेवा, जनरल फिजिसियन सेवा, जनरल सर्जन सेवा, रेडियोलोजिस्ट सेवा, आँखाको मोतियाबिन्दु स्क्रिनिङ सेवा र वृहत रक्तदान महाअभियान।
4: आयोजक एवं सहकार्य चैनपुर नगरपालिका, जिल्ला अस्पताल सङ्खुवा सभा, ब्रह्म कुमारी समाज सेवा प्रभाग, जिल्ला रेडक्रस सोसाइटी सङ्खुवा सभा।
5: रक्तदान जीवनदान सबैभन्दा महान दान।
6: हातमा के पो बोकेर लग्यो हो गुटुङटुङ?
7: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन। अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि।
6: औ लु, समस्याको समाधान भनेकै म हो।
8: कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
6: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ? त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो? राम्रो कमाइ पो छ भन्थ्यो झुसेले।
7: दुबले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
8: लु अब त्यहीबाट जाने।
6: लाखे सल्लाह दिएर के पाक त बोले, कुन मेन पावरबाट जाने? त्यो कुरा त रेडियोले पो भन्छ त। 19 पोङटिङमा किनेर ल्याएको रेडियो छ, लु सुनौँ त।
4: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी। साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 देखि माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 देखि माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा, फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 98525-51094, 98123-7742 र व्हाट्सएप नम्बर 97054-58302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल।
9: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम सङ्खुवा सभाको कृषि तथा पशुपन्छी उद्यमशीलता विकास र प्राङ्गारिक मल भर्मी कम्पोस्ट प्रवर्धन कार्यक्रम सञ्चालन सम्बन्धी सूचना। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाई सङ्खुवा सभाको चालु आर्थिक वर्ष 2083-84 को वार्षिक स्वीकृत कार्यक्रम अनुसार तबसिल बमोजिमको कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकोले कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम नियम सञ्चालन कार्यविधि 2082 अनुसार योग्यता पुगेका इच्छुक युवा कृषक वा कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित मिति 2083 साल साउन 29 गतेदेखि 2083 साल भाद्र 25 गते भित्र कार्यक्रम कार्यान्वयन एकाई संघा सभा जोन प्राविधिक एकाई भोजपुर जोन सम्पर्क एकाई मादी र जोन सम्पर्क एकाई दिङलामा अनुसूचित दुई बमोजिमको ढाँचामा आवेदन तथा अनुसूचित तीन बमोजिमको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ। सञ्चालन हुने कार्यक्रमको नाम कृषि तथा पशुपन्छी उद्यमशीलता विकास लक्षित लाभग्राही 16-40 वर्ष उमेर सम्म भित्रका युवा कृषक वा कृषि उद्यमी कार्यक्रम सञ्चालन हुने क्षेत्र संखुवासभा र भोजपुर जिल्लाभरि कार्यक्रम सञ्चालन गर्न सकिने बाली वा वस्तु कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 मा उल्लेख भए अनुसार लक्ष्य संख्या 19 बजेट रु 76 लाख अनुदान रकम तथा भुक्तानी प्रक्रिया प्रस्तावको कुल लागतको बढीमा 50% वा 4 लाख रुपैयाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा भुक्तानी गरिने। सञ्चालन हुने कार्यक्रमको नाम प्राङ्गणिक मल भर्मी कम्पोस्ट प्रबन्धन कार्यक्रम सञ्चालन हुने क्षेत्र संखुवासभा र भोजपुर जिल्लाभरि लक्ष्य संख्या 2 बजेट रु 4,20,000 प्रस्तावको कुल लागतको बढीमा 50% निवेदन साथ संलग्न गर्नुपर्ने कागजातहरू कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव अनुसूचित दुईको निवेदन र अनुसूचित तीन अनुसार प्रस्ताव ढाँचा कार्यक्रम कार्यान्वयन एकाई संखुवासभाको वेबसाइट www.pmamp.sankhuwasabha.gov.np बाट प्राप्त गर्न सकिनेछ। आवेदकको व्यक्तिगत तथा तीन पुस्ते विवरण खुल्ने कागजातहरू नेपाली नागरिकताको प्रतिलिपि कार्यक्रम सञ्चालनका लागि जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भएमा जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माणतर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौताको प्रतिलिपि उद्यम वा व्यवसाय दर्ता भएको भए सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि अघिल्लो आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि कारोबार सम्बन्धी अन्य कागजातहरू स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि सहकारी संस्था कृषक समूहको सदस्य भएमा सम्बन्धित सहकारी संस्था समूहको सिफारिस पत्र थप जानकारीको लागि सम्पर्क नम्बर 029562855 98520 5879 संखुवासभा 029420049 98520773376 भोजपुर राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाई संखुवासभा।

0: छ, तेरो दाजुले विदेशबाट आइएमीमा पैसा पठाएछ, झिक्न जा। ए अनि सुन त, तल काकालाई भोलि हस्पिटल लाने रे, गाडी रिजर्भको लागि बन्दोबस्त पनि गरेछ है, खै के इलेक्ट्रोनिक सामानहरू पनि चाहिएको छ भन्दैछ तेरो काकी।
1: ल ल आमा, म तँ गए तँ आए।
0: होइन, आजै आइपुग्छस् र?
1: कहाँ आमा, त्यति काम त यही चैनपुरको आशिष एन्ड ब्रदर्स प्यालीमा भइहाल्छ नि।
2: हामी कहाँ आइएमई, वेस्टर्न युनियन, हिमाल रेमिट, सिटी एक्सप्रेस र रिलायबल रेमिट मार्फत देश विदेशबाट पठाइएको पैसा झिक्न र पठाउन सकिन्छ। साथै गाडी रिजर्भमा लिनु परेमा पनि हामीलाई सम्पर्क गर्नुहोस्। त्यति मात्र कहाँ हो र, इलेक्ट्रोनिक सामानहरू पनि पाइन्छ, वैदेशिक रोजगारीको लागि पनि हामीलाई सम्झनुहोस्। आशिष एन्ड ब्रदर्स प्याली, चैनपुर छ, सङ्खुवा सभा, प्रोपाइटर आशिष साख्य, टेलिफोन नम्बर 029570128, मोबाइल नम्बर 9852045741।
3: बाल बालिकामा मोबाइल फोनको अत्याधिक प्रयोगले मायोपियाको जोखिम बढ्न सक्छ। मायोपिया हुँदा टाढाका वस्तुहरू धमिलो देखिन्छ र कापी किताबहरू अनुहार नजिकै ल्याएर पढ्ने गरिन्छ। त्यसैले मायोपियाबाट जोगिन वा बनौ, मायोपियाको जोखिमलाई कम गर्न आफ्ना बाल बालिकाको नियमित आँखा परीक्षण गराउनुहोस्। नवदृष्टि आई हस्पिटल इटहरीमा मायोपिया क्लिनिक दैनिक रूपमा बिहान 8:30 देखि दिउँसो 3:30 सम्म सञ्चालित छ। नाम टिपाउनका लागि मोबाइल नम्बर 9862663964। नवदृष्टि, स्वस्थ आँखा, सुन्दर संसार।
4: खुशीको खबर नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ चारमा प्रत्येक दुई दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्ररोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मिति 2083 साल साउन 9 गते शनिबार, 2083 साल साउन 23 गते शनिबार र 2083 साल भाद्र 6 गते शनिबार। हाम्रा अन्य सेवाहरू, मोतीबिन्दुको आधुनिक फेको प्रविधिद्वारा बिना सुई अपरेशन सेवा, जलबिन्दु, आँखाको नानी, आँखाको ढकनी साथै आँखाको पर्दाको विशेष जाँच सेवा, बालबालिकाको टाउको दुख्ने, आँखा सुक्खा हुने, डेढोपना तथा दूर र अदूर दृष्टिको विशेष जाँच सेवा, चस्माको पावर जाँच साथै सुपथ मूल्यमा सम्पूर्ण किसिमका चस्मा उपलब्ध हुनुका साथै कन्ट्याक्ट लेन्स, ब्लू कट तथा ब्रान्डेड पावर पनि उपलब्ध हुनेछ। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ चार, फोन 0295752067, मोबाइल 97656860। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
5: होइन भाउजू, यति हतारमा कता जाँदै हुनुहुन्छ?
6: दाजुले विदेशबाट पैसा पठाउनु भएछ, अनि त्यही पैसाले गहना नि किन्नु भनेको, फेरि केटाकेटीलाई लुगा कपडा नि ल्याउनु छ, यति धेरै काम छ, फेरि मलाई पैसा झिक्ने कहाँ हो त्यो पनि थाहा छैन, अनि गर्नु परेन हतार।
5: भाउजू, अब त्यसो भए तपाईँ चैनपुर बजारको समिन टेलर्समा जानुहोस् त,
6: त्यहाँ मेरो कुन चाहिँ काम बन्छ त बाबु?
5: त्यहाँ तपाईँको सबै काम बन्छ भाउजू, त्यहाँ त प्रभु मनी ट्रान्सफर, उल्लास रेमिट, संसार रेमिटबाट पैसा झिक्न अनि पठाउन सकिन्छ, अनि सुन चाँदी खरिद बिक्री पनि गरिन्छ, त्यति मात्रै कहाँ हो र, त्यहाँ त रेडिमेड कपडा साथै थान कपडाहरू खुद्रा तथा होलसेल मूल्यमा पनि बिक्री गरिन्छ नि।
6: धन्यवाद बाबु, तपाईँले समिन टेलर्सको बारेमा नभन्नु भएको भए त आज चैनपुर बजार घुम्दै दिन बित्ने रहेछ।
5: ए पक्नुहोस् त भाउजू, त्यहाँ त कामख्या प्रिमा ग्यास पनि बिक्री गरिन्छ नि।
7: समिन ट्रेडर्स, चैनपुर छ, सङ्खुवा सभा, प्रोप्राइटर मेघराज साख्य,
5: टेलिफोन नम्बर 0295702123,
6: मोबाइल नम्बर 9841067622।
8: भालुमा बासको कालिलो तामा कान्छीको मन हर्ने, भालुमा बासको कालिलो तामा कान्छीको मन हर्ने, कुरली गाईको बाक्लो

0: रेडियो अरुण अरुण
1: 97.6 MHz हरपल हर तपाई सँगै
2: रेडियो अरुण टाइम चेक
3: इट्स 10 AM
4: अहिले बिहानको 10 बज्यो। नेपाली रेडियो नेटवर्कको बिहान 10 बजेको नेपाली खबरमा बिनु शर्माको नमस्कार। तीन वर्षीय बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको घटनालाई सरकारले अत्यन्त गम्भीरतापूर्वक लिँदै प्रभावकारी र वैज्ञानिक अनुसन्धान अघि बढ़ाएको गृहमन्त्रीले स्पष्ट पार्नु भएको छ। सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै गृहमन्त्रीले बालिकामाथिको यो अपराध सम्पूर्ण समाजको साझा पीड़ा भएको उल्लेख गर्दै घटनाको पहिलो दिनदेखि नै सरकार मौन र निष्क्रिय नरहेको बताउनु भएको छ। गृहमन्त्रीका अनुसार घटनामा संलग्न आरोपितहरूलाई तत्काल पक्राउ गरी अनुसन्धान तीव्र बनाइएको छ। प्रारम्भिक चरणमा प्रहरी प्रशासनबाट लापरवाही भएको गुनासो आएपछि सम्बन्धित प्रहरी अधिकारीहरूमाथि समेत छानबिन र कार्यवाहीको प्रक्रिया शुरू गरिएको छ। साथै पीड़ितका अभिभावकले दिएको पछिल्लो जाहेरीका आधारमा अनुसन्धानका लागि थप 4 जनालाई नियन्त्रणमा लिएको जानकारी समेत गराइएको छ। सार्वजनिक रूपमा उठेको मृत्यु दण्डको मागबारे प्रश्न पार्दै गृहमन्त्रीले नेपालको संविधानको धारा 16 उपधारा 2 मृत्यु दण्ड दिने कानून बनाउन रोक लगाएको र नेपाली मृत्यु दण्ड उन्मूलन सम्बन्धी अन्तर्राष्ट्रिय प्रतिबद्धतामा हस्ताक्षर गरिसकेको स्मरण गराउनु भएको छ। गृहमन्त्रीले आवेशमा आएर राज्यले तत्काल मृत्यु दण्ड दिन नसक्ने कानूनी सीमा रहेको उल्लेख गर्दै गृह प्रशासनको मुख्य दायित्व कुनै कमी कमजोरी बिना निष्पक्ष अनुसन्धान गरी दोषीलाई कानून बमोजिम अधिकतम सजाय सुनिश्चित गर्नु रहेको बताउनु भएको छ। महिला तथा बाल बालिका विरूद्ध हुने जघन्य अपराधमा रहेका विद्यमान कानूनी अडचन हटाउन कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले पदभार समारे लगत्तै निर्णय गरेको र आवश्यक कानून संशोधनको मस्यौदा तयार भई संसदीय प्रक्रियामा लैजाने तयारीमा रहेको गृहमन्त्रीले जानकारी दिनुभएको छ। कानून निर्माण प्रक्रियागत रूपमा समय लाग्ने भए पनि सरकार यसलाई प्रभावकारी बनाउन निरन्तर लागि परेको उहाँको भनाई छ। सरकारको पहिलो प्राथमिकता गरिमालाई न्याय दिलाउनु रहेको भन्दै संवेदनशील विषयमा राजनीतिकरण वा अपुष्ट सूचनाका भरमा मीडिया ट्रायल नगर्न समेत गृहमन्त्रीले आग्रह गर्नुभएको छ। नागरिकको खबरदारी र प्रश्न उठाउने अधिकारको स्वागत गर्दै उहाँले आक्रोशलाई न्यायको शक्तिमा बदलेर हरेक छोरीका लागि सुरक्षित नेपाल बनाउने अभियानमा साथ दिन समेत अपील गर्नुभएको छ। बन्सरी डाँडाका स्थानीयले काठमाडौँ उपत्यकाबाट फोहोर बोकेर गएको गाड़ीलाई 1 घण्टा रोकेका छन्। वैज्ञानिक प्रविधिबाट फोहोर व्यवस्थापन नभएकाले गाउँभरि दुर्गन्ध फैलिएपछि स्थानीय आन्दोलित भएका हुन्। विगतको सहमति पनि कार्यान्वयन नभएकाले आन्दोलनमा उत्रन बाध्य भएको सिस्टोल बन्सरी डाँडा फोहोर व्यवस्थापन सरकार केन्द्रका अध्यक्ष निरञ्जन सञ्जेलले बताएका छन्। आज बिहान 1 घण्टाको लागि बन्सरी डाँडामा रोकेका हौं। 15 दिनभित्र माग सम्बोधन नभए फोहोर खन्याउन रोक लगाउँछौं। उनले भने फोहोर र मान्छे सगे बस्ने स्थिति छैन। बन्सरी डाँडाको फोहोरको लिचड़ बगेर खोलामा मिसिएको छ। कुहिने र नकुहिने फोहोर नछुट्याउँदा 20 वर्ष

0: एचडीएफसी वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। दिवंगत आरोही निर्मल पूर्जा निम्साईको सम्मानमा अन्नपूर्ण हिमालको नाम अन्नपूर्ण निम्साई फर्स्ट राख्ने प्रस्ताव तयार भएको छ। म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले उक्त प्रस्ताव तयार पारिएको जनाएको छ। गाउँपालिका अध्यक्ष भारत कुमार पुनका अनुसार उक्त प्रस्ताव चाँडै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पेश गरिनेछ। अध्यक्ष पुनका अनुसार पूर्जाले आफ्नो प्रोजेक्ट पसिबल अन्तर्गत 8,000 मिटर भन्दा अग्ला 14 हिमाल आरोहण गर्ने अभियानको शुरूआत अन्नपूर्ण हिमालबाटै गरेका थिए। 8,000 मिटर भन्दा अग्ला हिमाल चढ़ने अभियानको शुरूआत म्याग्दीबाटै भएकाले उहाँको सम्मान र सम्झनामा अन्नपूर्ण हिमालको नाममा निम्साई जोड्न खोजिएको हो पुनले भनेका छन्। बेलायतमा यही 13 गते उनको अन्त्येष्टि सम्पन्न भएपछि नेपाल सरकार समक्ष नामाकरणको औपचारिक प्रस्ताव लैजाने पुनले बताएका छन्। पूर्जाको शालिक र संग्रहालय निर्माणका विषयमा पनि छलफल भइरहेको छ। पूर्जाको परिवारले जग्गा उपलब्ध गराएमा सोही ठाउँमा शालिक र संग्रहालय स्थापना गरिनेछ। परिवारबाट जग्गा उपलब्ध नभएमा रूपसे झरना क्षेत्रमा संग्रहालय बनाइने अध्यक्ष पुनले जानकारी दिएका छन्। रूपसे झरना पूर्जाको घर नजिकै पर्छ। पर्यटकीय दृष्टिकोणले निकै लोकप्रिय भएकाले उक्त स्थान उपयुक्त हुने उनको भनाइ छ। त्यहाँ पनि सम्भव नभए अन्नपूर्ण आधार शिविरमा संग्रहालय बनाइने समय जनाइएको छ। आफ्नो गाउँठाउँ र देशलाई अन्तर्राष्ट्रिय जगतमा परिचित बनाउने व्यक्तिका लागि यति योगदान हुनेपर्ने धारणा समेत पुनले व्यक्त गरेका छन्। साथै नेपाल सरकारले उनी सहित अन्य 5 जना आरोहीको निधन हुँदा समेत राष्ट्रिय शोक वा विदा नदिएको भन्दै उनले असन्तुष्टि समेत जनाएका छन्। पुनका अनुसार नामाकरणका विषयमा पूर्जाको परिवारसँग लगातार छलफल भइरहेको छ। संग्रहालय शालिक निर्माण तथा अन्नपूर्ण आधार शिविर जाने पदमार्गमा उनको नाम थप्ने विषयमा अन्त्येष्टि सकेपछि थप छलफल गरिनेछ। अन्नपूर्ण आधार शिविर पुग्ने पदमार्गको नाम पहिलो पटक अन्नपूर्ण आरोहण गर्ने फ्रान्सेली आरोही मौरिस हर्जोगको नामबाट मौरिस हर्जोग ट्रेल राखिएको छ। उक्त नामको पछाडि पूर्जाको नाम पनि जोड्नुपर्ने विषयमा छलफल भइरहेको छ। जनकपुर धाममा अतिक्रमणमा परेको 7 पोखरी आज खाली गराइँदैछ। आज बिहान जनकपुर धाम उपमहानगरपालिका 6 गोरधोई पोखरीबाट तोडफोड़ शुरू भएको हो। पहिलो चरणमा 7 अतिक्रमित पोखरीको डिल खाली गराउन डोजर चलाउन शुरू गरिएको गुठी जग्गाको संरक्षण तथा अतिक्रमण हटाउने कार्यान्वयन समितिका सदस्य सचिव जनक पोखरेलले बताएका छन्। उनका अनुसार गत साउन 1 गते नै अतिक्रमित ठाउँ खाली गर्न सूचना जारी गरिसकिएको छ। अतिक्रमण मुक्त गर्न 2062 सालमा जनकपुरको गुठीको अतिक्रमित जग्गा पत्ता लगाउन गठन गरिएको भोजराज घिमिरे नेतृत्वको कार्यदलको प्रतिवेदनको आधार समेत लिएको छ। जाजरकोटको भेरी नगरपालिका 2 रिसाङमा गएको पहिरोबाट विस्थापित भएका नागरिकलाई 3 स्थानमा अस्थायी सेल्टर निर्माण गरी राखिने भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको टोलीले स्थलगत अनुगमन गरेपछि पीड़ितलाई सुरक्षित स्थानमा राख्ने सहमति भएको हो। जाजरकोटका प्रमुख जिल्ला अधिकारी खडा नन्द अधिकारीका अनुसार रिसाङमा विस्थापित नागरिकका लागि रिसाङ विद्यालय नजिक विद्यालयभन्दा माथिको क्षेत्रमा र कल्याणपुरमा अस्थायी सेल्टर निर्माण गर्ने गरी जग्गाको टुंगो लगाइएको छ। विपद प्राधिकरणको सुझाव तथा स्थानीय तहसँगको समन्वयमा 3 स्थान छनौट गरिएको छ। अस्थायी सेल्टर निर्माणका लागि आवश्यक जग्गाको भाडा स्थानीय तहले बिहोर्ने सहमति भएको छ। पहिरोबाट घर तथा बस्तीमा क्षति पुगेपछि ठूलो संख्यामा स्थानीय नागरिक समेत विस्थापित भएका छन्। उनीहरूलाई सुरक्षित र व्यवस्थित रूपमा राख्न तत्काल अस्थायी आवासको व्यवस्था गर्न लागि समेत प्रशासनले जनाएको छ। वर्षायाम अझै जारी रहेकाले पहिरो तथा बाढ़ीको जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा सार्नुपर्ने अवस्था रहेको छ। 168 घरदुरीका 897 जनालाई अस्थायी सेल्टरमा राखिनेछ। प्राधिकरणले भेरी नगरपालिकाको 1, 2, 3 र 4 नम्बर ओडाहरूको भूगोल अध्ययन गरेको थियो। भेरी नगरपालिका र जग्गा धनीको बीचमा सहमति भई शनिबारदेखि त्रिपाल लगायतका सामग्रीहरू निर्माण गर्न लागिएको छ। हवस् त अहिलेका लागि नेपाली खबर यति नै। बिहान 11 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला। नमस्कार।

0: रेडियो अरुण अरुण
1: 97.6 MHz हरपल हर तपाईसँगै।
2: चिलाउने, आँखाबाट पानी आइरहने, आँखा रातो हुने, निन्द्रा नपुगेजै अनुभव हुने आदि सुक्खा आँखाका लक्षणहरू हुन्। सुक्खा आँखा हुँदा आँखाको आँसु कमजोर हुन्छ। यो समस्याले आँखामा विभिन्न रोगहरू निम्त्याउन सक्छ। त्यसैले सुक्खा आँखाको बेलैमा उपचार गर्नुपर्छ। सुक्खा आँखा सम्बन्धी जाँच, उपचार तथा परामर्शका लागि कोर्निया क्लिनिक नवदृष्टि आई हस्पिटलको नम्बर 98626339 64 मा सम्पर्क राख्नुहोस्। नवदृष्टि स्वास्थ्य आँखा सुन्दर संसार।
3: बस्नेत वस्त्रालयले दिँदैछ ग्राहकहरूका लागि सुवर्ण अवसर। विवाहका लागि सटिङ सुटिङका साडीहरू, मौकाको फाइदा उठाउनुहोस्। आउनु हुनेछ जस्तो तपाईँको मनले माग्छ। एकपटक आउनुहोस्, आइरहनु लाग्छ। तपाईँकै सेवाको लागि बस्नेत वस्त्रालय, चैनपुर नगरपालिका 6 टलिकम अगाडि, प्रोप्राइटर दिल्ली कुमार बस्नेत। सम्पर्क नम्बर 98621443460।
4: चैनपुर नगरीमा नै पहिलो पटक खुल्ला रूपमा हुन गइरहेको वृहत रक्तदान महाअभियान साथै विशेषज्ञ सहितको निशुल्क एक दिवसीय स्वास्थ्य शिविर बस्ने सूचना।
5: एक थुपा रगत अनन्त आशीर्वाद। तपाईँको एक थुपा रगतले कसैको जीवन बचाउँदछ, आशा जगाउँदछ, भाग्य बनाउँदछ।
4: मिति 2083 साल भाद्र 7 गते आइतबार सैनपुर नगर अस्पताल परिसरमा खुल्ला वृहत रक्तदान एवं विशेषज्ञ सहितको निशुल्क एक दिवसीय स्वास्थ्य शिविर सञ्चालन हुने भएको हुँदा उपस्थित भई स्वास्थ्य लाभ लिनुहुन सैनपुर नगर निवासी सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौ।
5: समय बिहानको 9 बजेदेखि आउनुहोस्। यस विशाल महाअभियानमा सहभागी बन्नुहोस्। उपलब्ध सेवाहरू बाल रोग विशेषज्ञ सेवा, स्त्री रोग विशेषज्ञ सेवा, जनरल फिजिसियन सेवा, जनरल सर्जन सेवा, रेडियोलोजिस्ट सेवा, आँखाको मोतियाबिन्दु स्क्रिनिङ सेवा र वृहत रक्तदान महाअभियान।
4: आयोजक एवं सहकार्य सैनपुर नगरपालिका, जिल्ला अस्पताल संखुवा सभा, ब्रह्म कुमारी समाज सेवा प्रभाग, जिल्ला रेडक्रस सोसाइटी संखुवा सभा।
5: रक्तदान जीवनदान सबैभन्दा महान दान।
6: हातमा के पो बोकेर लग्यो गुटुङटुङ?
7: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन। अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि।
6: औ लु, समस्याको समाधान भनेकै म हो।
8: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
6: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ? त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो? राम्रो कमाइ पो छ भन्थ्यो झुसेले।
7: दुबोले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
8: लु अब त्यहीबाट जाने।
6: लाखे सल्लै बेगर के पाक्क बोलेको, कुन मेन पावरबाट जाने? त्यो कुरा त रेडियोले पो भन्छ त। 1919 किनेरु ल्याएको रेडियो छ, लु सुनौँ त।
4: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी। साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रो राम्रो कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा, फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 98524 9912376742 र व्हाट्सएप नम्बर 97054958302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल।
0: आशाको खानिलो तामा कान्छीको मन हर्ने भालुमा बासाको

0: कति पकाए नि मान्दिन हौ कानाछी के छ र मेरो खोटा। नमस्कार, म गायक अनन्त घिमिरे, तपाईँ सुन्दै हुनुहुन्छ लेख बेसीको धुन, रेडियो अरुण, सधैँ सुन्नुहोस् है।
1: भावना म्युजिक सोल्युसन प्रस्तुत गर्दछ।

0: रेडियो अरुण अरुण
1: 97.6 MHz हर पल हर तपाईं सँगै
2: माया आशीर्वादले मात्रै सम्पन्न हुन्छ, सफल हुन्छ।

0: captamos en exclusiva.
1: बेसरी घमसर्क्यो आज बादलु खै कहाँ लाहोला मनको वेदना मेरो कि तिमलाई कि मलाई थाहा होला माइती छोडेर घर गइसकेपछि एउटा चेलीको आफ्नो भावना बुझिदिने कोही पनि हुँदैनन् आफ्नो श्रीमान गतिलो परेन भने घर परिवार अनि नन्द आमाजू अनि त्यसै गरी देवर जेठाजुहरू राम्रा परेनन् भने गतिलो परेन भने आखिर एउटा छोरी मान्छेको मनको पीड़ा पुख्ने मनका भारी बिसाउने कुनै त्यस्तो दरिलो एउटा स्थान हो भने कुनै दरिलो एउटा चौतारी भरपर्दो एउटा चौतारी हो भने हरेक छोरी चेलीको आमा बाहेक कोही पनि हुन सक्दैन यो वास्तवमा हरेक आमाहरूको कथा हरेक छोरीहरूको कथा यो हरेक चेलीहरूको कथाको यथार्थ कथाको त्यो पनि प्रतिनिधित्व गरेको गीत हो मनको वेदना देवी गति मगरको सुमधुर स्वरमा यसपटक मैले आफूले लय र शब्द सृजना गरेको गीत धेरै कलाकारहरूको साथ छ धेरै कलाकारहरूको भूमिका छ आयुष्मा कार्कीको दमदार त्यसै गरी सूरज नेपाल सुदीप खड्का लगायतका धेरै कलाकारको यो अभिनय रहेको गीत हामीले अस्ति मात्रै बजारमा प्रस्तुत गरेका हौं अवश्य पनि सबै संचार माध्यमहरूले यो संचारकर्मीहरूले यो गीतलाई यसपटकको यस वर्षको मौलिक तीजका रूपमा लिएर यहाँहरूले अवश्य पनि स्थान दिनुहुनेछ माया गर्नुहुनेछ भन्ने विश्वास लिएको छु मनको वेदनालाई सबैले माया गर्नुहोला सरोज लामिछाने मैले आफ्नै युट्युब च्यानलबाट बजारमा प्रस्तुत गरेको छु यो मेरो फरक खालको सृजना हो यहाँहरू सबैलाई स्वागत गर्दै फेरि पनि हामी अब फोन लाइनतर्फ जाने तर्खरमा छौं कोही हुनुहुन्छ पहिले मित्र नमस्ते आराम हुनुहुन्छ राजकलाजी
2: पूर्वको
1: खबर कस्तो छ हामीलाई सुनाउनुहोस् जहाँ हामीलाई धेरै ठाउँबाट सुन्दै हुनुहुन्छ
2: यता म बसेकोतिर चाहिँ मजाले घाम लागिरहेको छ सबै ठिकै छ भन्नुपर्छ
1: सबै ठिक रहोस् यही कामना गर्छौ है त मनपर्ने गीत रोज्नुहोस्
2: हुन्छ मलाई विष्णु माथिको रोजेको छु बजाइदिनुहुन्छ मित्रले
1: ल साथीहरूलाई सम्झिनुहोस् त
2: हुन्छ मजालाई अब बस्ने गीत सुनाउन चाहन्छु अनि पारिविधिकमा बस्ने मित्रको लागि अनि चन्द्रमणि गौतम दादाको लागि पनि अब बस्ने गीत सुनाउन चाहन्छु अनि आज जन्मदिन मनाउँदै हुनुहुन्छ है त्यहाँ पुरानो साथी मिलाकेरे साथ हुनुहुन्छ वेदराज विश्वकान्तलाई जन्मदिनको धेरै धेरै शुभकामना भन्न चाहन्छु अनि सुदूरपश्चिमतिर हुनुहुन्छ मिलन मार्तक जीवन थापा जलन अनि स्मृति जेठरा महासागर अनि राजेन्द्र बोहराको लागि पनि अब बस्ने गीत सुनाउन चाहन्छु अनि पूर्वी आकाश लिम्बु निरिना अनि रोमन मक्तान तामाङ विजया लिम्बु राजद्रोही काइला सुजन थापाको लागि पनि अब बस्ने बाका सुनाउन चाहन्छु अनि साथीहरू धेरै हुनुहुन्छ है मलाई रानी राजकला भनेर चिन्नुहुने नचिन्नुहुने इन्द्रेणीलाई धेरै माया गर्नुहुने सबैलाई अब बस्ने गीत सुनाउँदै बिदा हुन चाहन्छु बाबाई
1: धन्यवाद नमस्कार राजकला राई हुनुहुन्थ्यो शङ्खुवा सभाबाट उहाँसँग हामी छुटेका छौँ अर्को लाइनमा मित्र हुनुहुन्छ नमस्ते
3: हेलो नमस्ते नमस्कार
1: शुभनाम
3: म यता भुसुरबाट वरुण चन्चले
1: वरुणजी आराम हुनुहुन्छ
3: ठिकै छु दाई
1: अब आज पूर्वको लहर चल्यो पूर्वका धेरै मित्रले सम्झिनुहुन्छ
3: सायदै अब सम्झिनुहुन्छ
1: भोजपुरको खबर सुनाउनुहोस्
3: भोजपुरतिर त एकदम पानी घाम लागेर गर्मी गर्मी भइरहेको दाई
1: पानी परिसकेर घाम लागेछ कि क्या हो
3: हजुर
1: हजुर ल त्यो पनि राम्रो कुरा हो कहिले पानी पर्छ कहिले घाम लाग्छ सधैँ पानी परिरहँदा पनि भएन कहिले घाम लागिरहँदा पनि भएन मन कहिले दुखिरहन्छ मन कहिले खुसी भइरहन्छ यस्तै सुख दुःखको सङ्गम त हो नि जिन्दगी होइन
3: हजुर तर एकदम गर्म छ घाम एकदम
1: लागेको छ अब गर्मी समय पनि हो भदौरे घाम मकै पाक्ने घाम भन्छन् होइन
3: हजुर
1: र सबैजनालाई मिठो सम्झना माया इन्द्रको तर्फबाट अरूण मार्फतै सुन्दै हुनुहुन्छ ल सबै भोजपुरवासीलाई सम्झना र माया सुनाइदिनु होला अब सम्झिनुहोस् आफ्नो साथीहरूलाई
3: विशेष गरी अब तपाईँलाई कार्तिक मित्रलाई अनि हाम्रो चन्द्रमणि दाईलाई पनि अनि त्यसै गरी आज जन्मदिन मनाउने हाम्रो बेदारा विष्टकान्छोलाई एकदम धेरै धेरै शुभकामना हुन चाहन्छु हिजो जन्मदिन मनाउनु हुने हाम्रो हरपल रोशनी र राजगिरे गाँडालाई पनि ढिलै भयो भने जन्मदिनको शुभकामना हुन चाहन्छु अनि मेरो एकदमै आत्मीय साथी आशिषन बस्नेत बहिनी हिमा राई प्रवीण मगर भाइ निमा शेर्पा अनि हाम्रो ढाकाल धर्मराज रोमन मुक्तान तामाङ पूर्वेली आकाश राई अनि हाम्रो सुमी लिम्बु कमला मुखिया अनि मुना मुखिया अनि रोशनी भइहाल्नु भयो अनि त्यसरी हाम्रो हुनुहुन्छ यता सरस्वत पोखरेल बहिनी दिल्छालाई, अनि चामिङ निर्मलाले पनि सुन्दै हुनुहुन्छ होला, अनि हाम्रो छ यता ईश्वरी म्याङ हुनुहुन्छ, अनि हाम्रो रचना लामा लगायत अब धेरै साथीहरू हुन्छ जो जतिले प्रोग्राम सुनेर बसिराख्नु भएको छ, सबै सबैलाई गर्छ गीत, अनि हाम्रो बालकुमार लामालाई पनि है त भाइ भाइ
1: हस् धन्यवाद। वरुण चञ्चले भोजपुरबाट हुनुहुन्थ्यो, छुटेका छौँ। मनोज सुन्दासले दाई नमस्ते, गुड मर्निङ, हजुरको कार्यक्रम सुनिरहेको छु सिन्धुलीको झाँगा झोली रातमाटाबाट। सम्झिनु पर्दा सबैजनाको लागि हजुरहरूलाई अनि भुवन सुन्दासलाई पनि सम्झना भन्नुभएको छ। पदम बहादुर खातीले नमस्ते, गुड मर्निङ, रेडियो काठमाडौँ 92.1 मेगाहर्ज परिवारलाई के छ मौसम कस्तो छ यता त्यतातिरको भन्नुभएको छ, सबैजनालाई सम्झना सहित अब बज्ने भाका सुनाउँछु भनेर लेख्नु भएको छ। अनि शान्ति बिसीले दाई गुड मर्निङ नमस्ते, म पनि कार्यक्रम सुन्दैछु ल भनेर साथ दिइरहनु भएको छ रोल्पाबाट, धेरै धेरै धन्यवाद। अनि प्रेमवर अधिकारीले गुड मर्निङ नमस्ते सरोज लामिछाने सर, म चाहिँ बौद्ध काठमाडौँबाट हो भन्नुभएको छ, यो कार्यक्रम धेरै राम्रो लाग्छ, फेसबुक लाइभ मार्फत सुन्दैछु ल भनेर प्रेमवर अधिकारीले हामीलाई साथ दिइरहनु भएको छ, यहाँप्रति पनि आभारी छु। मनको साथी जीवन कार्कीले नमस्ते, कार्यक्रम सुनिरहेको छु इन्द्रेणी परिवर्तन समक्ष पोखराबाट, मनको साथी भन्नुभएको छ। लोकप्रिय गायक सर्जक आदरणीय राजेश ढकालज्यूले कार्यक्रम हेर्दै हुनुहुन्छ, उहाँ अस्वस्थ हुनुहुन्छ, यहीँबाट शीघ्र स्वास्थ्य लाभको कामना गर्दै मिठो सम्झना व्यक्त गर्दछु। मनोज सुन्दासले कार्यक्रम हेर्दै हुनुहुन्छ, अनि त्यसै गरी मनिषा तामाङले गुड मर्निङ नमस्ते, कार्यक्रम हेर्दै सुन्दैछु ललितपुरदेखि ल भन्नुभएको छ। संगीता लामा संगीतले गुड मर्निङ नमस्ते, सबैलाई सम्झना, म पनि सुन्दैछु दोलखाबाट, संगीता लामा अब बज्ने भाका सबैलाई भन्नुभएको छ। निशा ठोकरले पनि कार्यक्रम सुन्दै र हेर्दै गर्दा पूर्ण बहादुर मगरले कार्यक्रम मार्फत सबैलाई सम्झना, मलेसियाबाट हेर्दै सुन्दैछु, सम्झिनु पर्दा मलाई पुमा भनेर चिन्ने नचिन्ने सबैलाई ल भनेर लेख्नु भएको छ। राधिका चौलगाले साथ दिइरहनु भएको छ, अनि सीता सुरेशले पनि नमस्ते, कार्यक्रम मार्फत सुन्दै हेर्दैछु, बुझ्नु भएको सुनाउँछु सबैलाई ल भन्नुभएको छ। लाइनमा अनि मित्रलाई स्वागत गरौँ, नमस्कार।
0: गुड मर्निङ, नमस्कार राई।
1: हजुर, शुभ नाम?
0: ललितपुरबाट भूमिका राई।
1: भूमिकाजी आरामै हुनुहुन्छ?
0: एकदम ठिक छु राई, हजुरलाई कस्तो छ?
1: मलाई पनि ठिक छ। अनि बिहानीको समय खानपिन गरेर सुन्दै हुनुहुन्छ होला?
0: मेरो खाना बाँकी छ रेस, अहिले कार्यक्रमतिरै यसो सुन्दैछु हेर्दैछु बसिरहेछु भन्नुपर्छ है त।
1: कार्यक्रम हेर्दै सुन्दै पनि खाना मिल्छ, समयमै खानु होला खाना चाहिँ है।
0: हस् हुन्छ, हजुरको भयो त?
1: मेरो पनि भयो। यहाँको घर परिवारलाई राम्रै छ?
0: एकदम ठिक छ राई।
1: ल सधैँ ठिक रहनुहोस्, यस्तै कुशल मङ्गल रहनुहोस्, साथीहरूलाई
0: हजुरको आशीर्वाद, हजुरको आशीर्वाद लागिजाओस् है त।
1: हस् साथीभाइलाई सम्झिनुहोस्।
0: हस् हुन्छ, फर्स्ट अफ अल दाई हजुरलाई शुभ दिन, एफएम दार्जिलिङ परिवारको लागि शुभ दिन भन्न चाहे, अनि जो मात्रै जन्मदिन मनाउनु भयो राजी राई काइला अर्पल रोशनी दुवैजनालाई जन्मदिनको ढिलै भयो नि शुभकामना, अनि आज जन्मदिन मनाउने अस्मी बान्तवा देव्र विष्ट कान्छ दुवैजनालाई नि जन्मदिनको धेरै धेरै शुभकामना, ह्याप्पी बर्थडे। केही साथीलाई सम्झिनु पर्दा पूर्वेली आकाश राई, आशिष नाइन बस्ने, भूमि श्री मगर, लक्ष्मी छेत्री, दिदी अल्का बान्तवा, प्रवीण मगर, निमा शेर्पा, ढकाल धर्मराज, राजगले मगर, रोमन मुक्त तामाङ, दिदी बिमला भुजेल, सरसता पोखरेल, कमला मुखिया, मुना मुखिया, बिहानी का जेनु बान्तवा, मनको साथी जीवन कार्की लगायत नाम छुटेका सम्पूर्ण साथीलाई सहभागी चिन्ता गुरुङलाई सम्झना गर्दै छुटिन्छु। बाई बाई।
1: हस् धन्यवाद, नमस्कार। भूमिका राई ललितपुरबाट हुनुहुन्थ्यो फोन सम्पर्कमा, धेरै धेरै धन्यवाद यहाँलाई। अर्को लाइनमा कोही मित्र हुनुहुन्छ, हामी हुनुहुन्छ भने सुन्छौ, लिन्छौ, हुनुहुन्न भने एउटा गीत सुन्छौ।

0: मै छोरी रुँदै रुँदै बेसी मेलैमा उता छोरी चेली एउटा छोरीको कथा सुन्दरमणी अधिकारीको सृजना हरेक वर्ष तीज आएपछि दर्शकले र हरेक नारीहरूले खोज्ने एउटा नाम विष्णु माझी यस पटक पनि उहाँको प्रतीक्षामा धेरै दर्शकहरू हुनुहुन्छ हामी पनि छौ सुन्दरमणिको यो कालजयी र अर्थपूर्ण सृजनालाई यो बेला प्रस्तुत गर्यौं चरी जेलैमा केही वर्ष अगाडि बजारमा आएको गीत हो तीजको कोसेली रेडियो काठमाडौँले उत्पादन गरेको यो कार्यक्रम तपाईँ सुन्दै हुनुहुन्छ हेर्दै हुनुहुन्छ म छु प्रस्तुता सरोज लामिछाने काठमाडौँबाट जनार्दन नेपालको साथ छ देशभरबाट यो कार्यक्रम पूर्व पश्चिम हामीसँग सहयात्रामा रहनुभएका साझेदार रेडियोहरूबाट प्रत्यक्ष रूपमा सुन्दै हुनुहुन्छ मान्छेको हरेक चित्र हेरेर चरित्र थाहा हुँदैन चरित्र थाहा हुन संगत गर्नुपर्छ त्यो पनि संगतले मात्रै पनि थाहा हुन्न कोही मान्छे गलत नियत छ भने त्यो चित्र हेरेर थाहा नहुने कुरा अथाह हुन्छन् जो मान्छे भ्रममा पर्छ त्यसपछि आफू फस्छ यो संसारमा सबै देखेका मान्छेहरू बाहिर देखे जस्ता हुँदैनन् भित्र रूप अर्कै हुन्छ यस्ता रूप भएका मान्छेहरूबाट बस्न अत्यन्त जरुरी छ कलाकारिता क्षेत्रमा विकृति विसंगति नभएको होइन हरेक क्षेत्रमा विकृति विसंगति छ केही शब्दले विकृति छ केही भाकाले विकृति होला केही कपिराइटले विकृति होला तर हरेक क्षेत्रमा विकृति भइरहेको हुन्छ समस्या आइरहेको हुन्छ चाहे व्यावसायिक क्षेत्रमा होस् चाहे कलाकारिता क्षेत्रमा होस् चाहे जुनसुकै क्षेत्रमा पनि केही न केही थोरै धेरै समस्या भइरहन्छ केही समस्या देखिन्छन् केही समस्या भित्रभित्रै मिल्छ देखिँदैनन् समस्याका बारेमा त छलफल गर्दै जाउँला कुराकानी गर्दै जाउँला केही विषयसँग जोडिएर पनि जाउँला केही जानकारी पनि तपाईँलाई गराउनु नै छ तर लाइनमा आउने मित्रलाई म कुराउँदिन नमस्ते
1: हेलो हजुर नमस्ते
0: टङ्क किराँत
1: होइन हजुर म एसडिएम भन्ने मान्छे हरिश घरती मगर
0: ए हरिश घरती मगर तपाईँको र टङ्क किराँतको ठ्याक्कै स्वर मिल्छ नि
1: मिल्छ होला तर म धेरै महिनाको समयपछि अन्तरालपछि मैले सम्झेँ नि त त्यही भएर होला
0: सम्झिनुभयो धेरै धन्यवाद धेरै महिना होस् धेरै वर्ष होस् जहाँ भए पनि आफ्नोपनको आभास हुनुपर्छ होइन
1: पक्कै पनि
0: अहिले कहाँ हुनुहुन्छ
1: मेरो घर चाहिँ सल्यान कालीमाथि अहिले म चाहिँ जागिरको सिलसिलाले गर्दा जाजरकोटको शिवालय गाउँपालिकामा छु
0: ए राष्ट्र सेवक हुनुहुन्छ
1: हजुर हजुर पक्कै पनि
0: ए ल ठिक छ त्यसो भए सुरक्षा दिनका लागि कहाँ भन्नुभयो जाजरकोट जिल्लामा पुग्नु भएको छ त्यहाँका जनताहरूलाई एकदमै सही तरिकाले सुरक्षा दिनुहोला तपाईँको हामी धेरै धेरै सम्मान गर्छौँ तपाईँलाई है त
1: पक्कै पनि हजुरले सोचे स्वरूपको काम चाहिँ भइरहेको छ होइन अहिले यहाँ जाजरकोटमा पनि यो धेरै नै यो वर्षाको कारणले गर्दाखेरि धेरै धनजनको क्षति चाहिँ बिहोरेको चाहिँ हामीले सुन्न आएका छौँ र हामी चाहिँ लागि परिरहेका छौँ उद्धारतर्फ
0: ल कति राम्रो भयो जे होस् जहाँ भए पनि हाम्रो साथमा हुनुहुन्छ खुसी लाग्यो बसाई राम्रै होला सबै कुरा ठिक होला त्यहाँका धेरै स्थानीयहरूको हाम्रा शुभचिन्तकहरूको खबर के छ उहाँहरूलाई आराम छ
1: म बस्ने एरियातिर यो शिवालय गाउँपालिका हो यतातिर चाहिँ अब त्यस्तो जोखिम छैन तर हाम्रो सदरमुकाम यो खलङ्गाको आसपास तपाईँको नलगार नगरपालिकाको आसपास त्यतातिर चाहिँ एकदमै जोखिमपूर्ण छ र एकदम आक्रोशित भएका छन् यहाँका बासिन्दाहरू पनि भन्न चाहन्छु
0: ल त्यसलाई राम्रोसँग समस्याको न्यूनीकरण गर्नुहोला समस्याको समाधान गर्नुहोला आफ्नो ख्याल गर्नुहोला र अरूको पनि सुरक्षा गर्नुहोला है त
1: पक्कै पनि यहाँका स्थानीय सरकारवाला यहाँको स्थानीय सरकारलाई के भन्न चाहन्छु भने उहाँहरूले चाहिँ बन्दोबस्त त गर्नु भएको छ होला तर पनि अझै पनि बन्दोबस्त भएको छैन भने स्थानान्तरण गरेर उहाँहरूलाई चाहिँ बचाउनु होला पनि भन्न चाहन्छु एउटा यो राष्ट्र सेवकको नाताले
0: ल ठिक छ यो अवश्य पनि सम्बन्धित निकायले सुन्ने नै छ बुझ्ने नै छ यही कामना गरौं प्रार्थना गरौं सबैको राम्रो होस् है
1: पक्कै पनि
0: मनपर्ने गीत रोज्नुहोस्
1: तीजको गीत अब तीज नजिकै आइसकेको छ त्यो भएर चाहिँ मैले देवी घरती मगरले गाउनु भएको सुनको छु र औठिनी सुनकै छ भन्ने गीत मैले रोजेको छु
0: सम्झिनुहोस् साथीहरूलाई
1: सम्झनु पर्दा त हजुरहरू होल युनिटलाई होइन र पहिला काठमाडौँमा बस्दाखेरि मैले धेरै सम्झिन्थे मेरो साथीहरू उहाँको नाम लिन नसकेता पनि धेरै सम्झिन्छु तपाईँहरूलाई भन्न चाहन्छु होइन यति भनेपछि उहाँले मलाई चाहिँ सम्झिनु भएको छ भनेर पक्कै पनि आफ्नो मनबाट लिनुहुन्छ जस्तो लाग्यो कि र आज मात्रै मेरो प्यारी साली माया मगरको जन्मदिन परेको छ होइन प्यारी सालीलाई चाहिँ जन्मदिनको धेरै धेरै शुभकामना ह्याप्पी बर्थडे टु यु धेरै प्रगति गर्नु स्वस्थ रहनु व्यस्त रहनु भन्न चाहन्छु
0: हस् धेरै धन्यवाद तपाईँकी सालीलाई हाम्रो तर्फबाट पनि शुभकामना. साली बिनाजुको मनमा सधैँ खाली होइन हस् धन्यवाद. वास्तवमा हामी छुटेका छौँ. वरुण चञ्चले यो बेला झाझरकोटबाट राष्ट्र सेवकमा कार्यरत हुनुहुन्छ. हामीलाई सम्झिनु भएकोमा आभार प्रकट गर्दछु. अर्को लाइनमा जाउँ. कोही मित्रको साथ छ. नमस्ते.
2: हजुर नमस्ते.
0: शुभ नाम के होला?
2: पवित्र राई. शङ्खसभाबाट.
0: शङ्खसभातिरको खबर के छ सावित्रा?
2: पवित्र हो.
0: पवित्र भन्नुभयो?
2: हजुर.
0: ए पवित्र राई, ल शङ्खसभाको खबर के छ त पवित्र?
2: म बसेकोतिर मजाले घाम लागिरहेछ. गर्मी गर्मी छ, हावा सिटसिट चलिरहेछ. ठिकै छ, राम्रै छ भन्नुपर्छ है.
0: ल ठिकै होस्, राम्रै होस्. हामी पूर्वमा निरन्तर कुराकानी गरिरहेका छौँ अनि है सबैको राम्रो होस्, राम्रो नै चाहन्छौ. शङ्खसभाबाट अरूण गुन्जिरहेको छ, पूर्वको प्रतिनिधित्व गरेको छ, यसमा द्विमत छैन. पवित्रले निकै पवित्र स्वच्छ मनले सम्झिनु भएको छ, यहाँप्रति आभार प्रकट गर्दछु. गाउँठाउँमा आरामै छ?
2: हजुर, सबै अब आफ्ना गाउँ घर अहिलेसम्म त ठिकै छ भन्नुहोस् है. त्यस्तो थाहा पाएको छुइनँ मैले चाहिँ होइन.
0: ठिक रहोस्, सबै ठिक रहनुपर्छ, यही प्रार्थना गरौँ.
2: हजुर
0: साथीहरूलाई सम्झिनुहोस्.
2: हुन्छ, साथीहरू सम्झिनु पर्दा फर्स्टमा तपाईँ टेक्निसियनमा साथ दिनुहुने दाइलाई चाहिँ अब बस्ने गीत सुनाउन चाहन्छु र अब बाँकी दिन पनि शुभ दिन भन्न चाहन्छु. अनि साथीहरू सम्झिनु पर्दा बहिनी हुनुहुन्छ यशोदा तामाङ, नाना हुनुहुन्छ अस्मिता राई, अनि नानु निर्मला शाह, माधव रुक्का, अनि कमल कुलुङ हुनुहुन्छ, एम चामलिङ राई, एसबी राई, अब ज जसले मेरो नामसँग परिचित हुनुहुन्छ सबै साथीहरूलाई अब बस्ने गीत सुनाउँदै म छुट्छु. बाई बाई.
0: नमस्ते नमस्ते. भाइ भाइ शङ्खसभाबाट हामी कुराकानी गर्दै थियौं, छुटिसकेका छौं. मिलन सिजाली मगरले नमस्ते, कार्यक्रम हेर्दै सुन्द्रेणी कैलाली जिल्लाको बागमाराबाट भन्नुभएको छ. रामप्रसाद सुनारले गुड मर्निङ नमस्ते, सुन्दैछु प्युठानको स्वर्गद्वारी मन्दिरबाट. कार्यक्रम धेरै राम्रो लाग्छ, भोइस त झन कति मिठो, लोक सांगीतिक नमन है भनेर रामप्रसाद सुनारले हामीलाई कमेन्ट गर्नुभएको छ. थानेश्वर खड्काले सरोज दाजु नमस्कार, म भारतको कर्नाकट राज्यको बेंगलोरबाट कार्यक्रम सुन्दैछु. डलधुरा जिल्लाको अलिताल गाउँपालिका वडा नम्बर एक हो भन्नुभएको छ. जीवन विकले लेख्नु भएको छ, सन्चै हुनुहुन्छ दाई, खाना खानुभयो, एकदमै राम्रो कार्यक्रम चलाउनु भएको छ है. कार्यक्रमबाट सुनिरहेको छु, हजुरलाई लाउँथे माया घाते घाते भन्ने भाका सुनाइदिनु होला, सबै साथीहरूलाई सम्झिन्छु भन्नुभएको छ. गोपाल तिरुवाले हामीलाई कमेन्ट गर्दै गर्दा लेख्नु भएको छ, गुड मर्निङ नमस्ते दाजु, कार्यक्रम सुन्दैछु इन्द्रिणी भनेर हामीलाई साथ दिनुभएको छ. पल्पल अपेक्षा सेन्चुरीले पाटन ललितपुरबाट कार्यक्रम सुन्दै गर्दा परिवर्तन सम्भव छ, सबै साथीहरूलाई अब बज्ने भाका सुनाउँछु भनेर लेख्नु भएको छ. रामजी खान र देवी गति मगरलाई अनि त्यस्तै गरी साथीहरूलाई सम्झिन्छौं.

0: माया जालमा परेकी क्या हुमा दिन रात झझल्को हुन्कै छ रामजी खाँड अनि देवी गर्ती मगर र गायत्री थापाको स्वर गायत्री थापाको सृजना यहाँको माझमा प्रस्तुत गर्यौं। स्वागत छ फेरि कार्यक्रम मन्दिरिणी सुन्दै र हेर्दै हुनुहुन्छ। प्रदीप सापकोटाले जय होस् भन्दै साथ दिइरहनु भएको छ। सहकर्मी प्रदीप सापकोटा यो बेला हामीलाई कमेन्ट मार्फत जोडिनु भएको छ। रानी राजकला हेलो नमस्ते, म पनि सुन्दैछु रेडियो अरूण मार्फत ह्याप्पी बर्थडे वेदराज विष्ट कान्छालाई भनेर जन्मदिनको शुभकामना दिनुभएको छ। हाम्रो तर्फबाट पनि धेरै धेरै शुभकामना। सुनिता लिम्बु खिमले लेख्नु भएको छ, नमस्ते गुड मर्निङ, कार्यक्रम संखुवा सभाको चैनपुरबाट रेडियो अरूण मार्फत सुन्दैछु, सबैलाई मिठो सम्झना मिठो माया भन्नुभएको छ। हाम्रो पनि मनभरिको माया मनभरिको सम्झना। हरीश जीएमले गुड मर्निङ नमस्ते सर, म पनि कार्यक्रम सुन्दैछु हरीश घरती मगर सल्यान कालीमाटी मेरो घर भई हाल जाजरकोटबाट भन्नुभएको छ। अघि फोनमा हामीले कुराकानी गर्यौं, खुशी लाग्यो तपाईँसँग जोडिनु पाएकोमा, आभार प्रकट गर्दछौ। सागर सागरले लेख्नु भएको छ, गुड मर्निङ मिठो सम्झना अब बज्ने भाका सबैलाई सुनाए भन्नुभएको छ। गणेश आयरले नमस्ते, म पनि सुन्दैछु है डडेलधुरा जिल्लाको रेडियो आफ्नो एफएमबाट गणेश बहादुर है परिवर्तन सम्भव छ, सम्झना सबै साथीहरूलाई सम्झिँदै अब बज्नु भएका सुनाउन चाहन्छु भनेर लेख्नु भएको छ। गगन बैतडीले कार्यक्रम सञ्चालक सर ज्यू लगायत सम्पूर्ण साथीहरूमा मिठो सम्झना नमस्कार, बेंगलोरबाट सुन्दै गर्दा अब बज्ने भाका मैले सबैलाई सुनाए भन्नुभएको छ। लालपु लामीले म पनि सुन्दैछु दाजु, भारतको केरलाबाट घर चाहिँ मेरो रोटी जोरायल हो, सम्पूर्ण नेपाली मनहरूमा बज्ने भाका समर्पण गर्छु ल भन्नुभएको छ। सपना तामाङले नमस्ते, कार्यक्रम सुन्दैछु म सुखुवा सभाबाट, सबै साथीहरूमा मिठो सम्झना, कार्यक्रम राम्रो लाग्छ सधैँभरि सुन्ने गर्छु, रेडियो अरूण पूर्वमा गुन्जिरहेको छ भन्नुभएको छ। कुमारी योङसाङले नमस्ते सम्झना, सबैमा मिठो सम्झना, पाँचतरबाट कार्यक्रम सुन्दै गर्दा अब बज्ने भाका सुनाए ल भन्नुभएको छ। मायालु धर्म कुडमालले सुन्दैछु दाजु, इण्डिया हिमाचल सिमलादेखि स्याउ टिप्दै कार्यक्रम सुन्दैछु भन्नुभएको छ। अनि नेपालको विभिन्न भागमा विभिन्न क्षेत्रमा विभिन्न फलफूलहरू फल्छन्, कतै नस्पाती फल्छन्, कतै केरा फल्छन्, कतै स्याउ फल्छन्, कतै कटहर फल्छन्, हरेक भौगोलिक हिसाबको आफ्नै विशेषता छ। अनि हाम्रा फलफूलहरूले हाम्रै देशमा उत्पादन हाम्रै उत्पादनले हाम्रै ठाउँ पायो भने कति राम्रो हुन्थ्यो होला, हरेक किसानहरू मर्नु पर्दैन थियो। बीचमा धेरै बिचौलियाहरू हुन्छन्, किसानले बेसरी उत्पादन गर्छ, दुःख गर्छ, परिश्रम गर्छ, सस्तो मूल्यमा बेच्छ, अनि उपभोग गर्ने फेरि उपभोक्ताले एकदमै महँगो तिर्नुपर्छ, तर बीचमा खाने अर्कै हुन्छ, ल्याउने लाने बीचमा खाने माफियाहरू धेरै हुन्छन्, त्यसले गर्दा किसान नि मार्नु पर्छ, उपभोक्ता पनि मार्नुपर्छ, यसको चाहिँ छिटो समाधान हुनुपर्छ भन्ने चाहन्छु। लाइनमा आउने मित्रलाई स्वागत गरौँ, को हुनुहुन्छ? नमस्ते
1: सर,
0: शुभ नाम विश्व प्रकाश शर्मा त होइन नि,
1: पुरा त के हो,
0: अनि कहाँबाट बोल्दै हुनुहुन्छ विश्व प्रकाशजी?
1: अनि म सल्यानबाट है।
0: सल्यानबाट अहिले कुन रेडियो सुन्दै हुनुहुन्छ?
1: रेडियो तहल्का है।
0: तहल्का मार्फत हामीलाई सल्यान आसपासका क्षेत्रमा सुनिरहनु भएको छ, सबैजनालाई सम्झना अनि मिठो माया। विश्व प्रकाशजी सल्यानको खबर सुनाउनुहोस्।
1: सल्यानमा एकदमै ठिकै छ भन्नुभएको छ, अहिले त घाम लागिरहेको छ, हिजो राति धेरै पानी पऱ्यो, अहिले त घाम लागिरहेको छ भन्नुभएको छ।
0: घाम लाग्यो राम्रो भयो। सल्यानका सबैजना दाजुभाइ दिदीबहिनी त्यहाँको बासिन्दालाई ठिक छ होइन?
1: हजुर हजुर सब आराम हुनुहुन्छ है।
0: भौगोलिक क्षेत्र कस्तो छ अहिले?
1: अहिले ठिकै छ सर, अहिले बाटोघाटो सडकहरू सञ्चार सब राम्रै छ भन्नुभएको छ।
0: सबै राम्रो छ, त्यही राम्रो सुन्न पाइयोस्। जहाँ भए पनि चाहे पूर्वको होस्, चाहे पश्चिमको होस्, चाहे उत्तरको होस्, चाहे दक्षिणको होस्, हाम्रो लागि सबै समान र मायालु हुनुहुन्छ है। सबै राम्रो चाहन्छु, राम्रो हुनुपर्छ, राम्रो सुन्न पाउनुपर्छ, यही कामना गरौं। मनपर्ने गीत रोज्नुहोस् ल। साथीहरूलाई सम्झिनुहोस्।
1: हजुर हाम्रो सर्वसल्लाह धेरै सम्झना सम्झना चाहन्छु, रेडियो इन्डियाको सम्पूर्ण टिमलाई भन्न चाहन्छु, मलाई जसले विश्व प्रकाश बाजी
0: हस् धन्यवाद नमस्कार। विश्व प्रकाशजी यो बेला सल्यानबाट हुनुहुन्थ्यो हामीलाई सुन्दै, यहाँलाई धेरै धेरै धन्यवाद। अर्को लाइनमा कोही मित्र नमस्ते।
2: हजुर दाई नमस्ते, नमस्ते नमस्ते नमस्ते नमस्कार, लोक सङ्गीत बादन
0: परिवार आराम हुनुहुन्छ? स्वास्थ्यको कामना गर्छु म, अब रुगाको के लाग्ने समय नै हो। पाटनमा हुनुहुन्छ?
2: हजुर हजुर पाटनमा छु त।
0: रुगाको कि बाहेक अरू केही छ?
2: हजुर हजुर यो भन्दा नि अगाडि त हल्का थियो नै, अब अलिक ठिक भइसकेको छ अहिले।
0: सधैँभरि ठिक रहनुहोस् यही कामना गरे। आज बिदा शनिबार कसरी मनाउँदै हुनुहुन्छ? साथीहरूलाई सम्झिनुहोस्।
2: हुन्छ फर्स्टमा त एकदमै मिठो सङ्गमा प्रोग्राम चलाउनु हुने सबैको मनुष्य बस्ने सफल पारिहाल्नुको लागि रेडियो काठमाडौँ होल इन्टरटेनको लागि मेरो यहाँ सुनिरहनु हुने बाबा राम्रो सफल हुनु मनु दिदी कुनै बिन जरु नानी आउनुहोस् तराई दिपक भाइको र लगाई साथीहरू धेरै हुनुहुन्छ प्यारो साथीहरूसँग बस्नुहोस् लगायत साथीहरू धेरै हुनुहुन्छ बेसी पनि जहाँ जहाँ जुन अवस्थाबाट प्रोग्राम सुनेर हेरेर बसिरहनु नि मभन्दा अगाडि आउनुहोस् पछाडि आउनुहोस् सबैलाई सम्झँदै बिदा हुन्छ नमस्ते
0: हस् नमस्ते फलफल अपेक्षा सेन्चुरी काठमाडौँ ललितपुरको पाटनबाट हुनुहुन्थ्यो नवीन मगरले दाई नमस्ते कार्यक्रम सुन्दैछु कैलालीदेखि हेर्दैछु सबैमा मिठो सम्झना भन्नुभएको छ जीवन थापा जलन नमस्कार परिवर्तन सम्भव छ आज पनि हाजिर भए जीवन थापा जलन डोटी घर भई प्रभासबाट सम्झना सबैलाई भन्नुभएको छ गोविन्द ठगुन्नाले गुड मर्निङ नमस्ते सबैलाई सम्झना मिठो माया सुन्दैछु काठमाडौँबाट टिकाराम सुनवारले दर्शन नमस्ते तीनजुरी मीडिया ग्रुपको सदस्य रामेछाप घर भई काठमाडौँबाट अवज्ञ भाका मार्फत सबै साथीहरूलाई सम्झना समर्पण गर्छु भन्दै लेख्नु भएको छ पूर्ण राउतले गुड मर्निङ नमस्ते सुनका सभा चैनपुरबाट कार्यक्रम सुन्दैछु मनिका गोतामेले कार्यक्रमलाई साथ दिँदै गर्दा सबै साथीहरूलाई सम्झना सहित समर्पण गर्नुभएको छ त्यसै गरेर अर्को कमेन्ट मलाई प्राप्त छ जनार्दन नेपालले पनि हामीलाई साथ दिँदै हुनुहुन्छ प्रत्येक कक्षमा पनि साथ दिनुभएको छ यता कमेन्टतिर पनि दुवैतिर सबैतिर साथ दिइरहनु भएको छ गीता दिशीले गुड मर्निङ नमस्ते सबैलाई सम्झना मिठो माया सन्चै हुनुहुन्छ भन्नुभएको छ हामी ठिक छौं तपाईँलाई पनि सधैँ ठिक रहोस् यही कामना गर्छौं प्रदीप सापकोटाले जय लोक संगीत भनेर साथ दिनुभएको छ यहाँलाई पनि विशेष धन्यवाद कमेन्ट मार्फत साथ दिनुभएकोमा एम सरले नमस्ते झोरले म पनि सुन्दैछु

0: भनेपछि काम गर्ने त्यस्तै छ भनौँ न
1: ल खुसी लाग्यो ल त्यस्तै भनौँ ल ठिक छ ल साथीहरूलाई सम्झिनुहोस् ल
0: हुन्छ साथीहरू सम्झिनु पर्दा साथीहरू त धेरै हुनुहुन्छ मलाई सपना भनेर चिन्नुहुने सबै तपाईँलाई मिठो सम्झना माया भन्दै छुट्टिन्छु ल
1: नमस्कार भाइ भाइ सपना तामाङ शङ्कर सभाबाट हुनुहुन्थ्यो अब एउटा गीत सुनौ न गीत सुनेपछि अनि हामी दुई मिनट गीत सुन्छौँ त्यस पछाडि कार्यक्रमको बिचमा हामी आउँछौँ एकैछिनमा लाई सङ्गीतमय बनाउँ

जिन्दगी चलेकै छ जसो तसो खेम सेन्चुरी र समीक्षा अधिकारीको स्वर प्रस्तुत गर्यौं। यहाँलाई स्वागत छ। कार्यक्रमको अन्तिम चरणमा छौं। कमेन्टहरू थुप्रै छन्। पौडेल एमपीले गुड मर्निङ नमस्ते दाजु कार्यक्रम सुन्दैछु भन्नुभएको छ। शशिकान्त पोखरेलले मिठो सम्झना सबैलाई इण्डियाबाट शेषकान्त पोखरेल भनेर साथ दिनुभएको छ। रामजी घिमिरेले हामीलाई नमस्कार सम्पूर्ण मित्रहरूमा मिठो सम्झना मिठो माया भन्दै साथ दिनुभएको छ। नानु पुलामी सुनवारले कार्यक्रम मार्फत सबैलाई मिठो सम्झना मिठो माया बज्ने भाका सुनाउँछु भन्नुभएको छ। राजकुमार विकले सुन्दैछु मध्यरात अमेरिकाबाट भन्दै साथ दिनुभएको छ। अनि छेत्री आयुषले मिठो सम्झना सहित नमस्कार कार्यक्रम सुन्दैछु रामेछापको मान्छे हाल भक्तपुरबाट सबैलाई सम्झना मिठो माया भन्दै साथ दिनुभएको छ। भने जनक रजनी मगरले गुड मर्निङ नमस्ते अवज्ञ भाका सबै साथीहरूलाई सुनाउँछु भन्नुभएको छ। गुड मर्निङ नमस्ते शंका सभाबाट कार्यक्रम सुन्दै गर्दा सपना तामाङ मुक्तान लगायत सुस्मिता लिम्बुलाई पनि सुमिता लिम्बुलाई पनि मिठो सम्झना भन्नुभएको छ। दिलु रुङबाङसाले लेख्नु भएको छ मिठो सम्झना सबैलाई सुनकुवा सभाबाट। पुस्ता खत्रीले गुड मर्निङ नमस्ते अवज्ञ भाका सबै साथीहरूलाई सुन्न चाहन्छु भन्दै साथ दिनुभएको छ। बाबुराम लिम्बुले म पनि सुन्दै गर्दैछु नेपाल तार बजारबाट उदयपुरबाट सबैलाई सम्झना सूरज नेपालले साथ दिनुभएको छ। नमस्ते भन्दै नेपाल टप मोटर ड्राइभिङ सजिलो नेपाल मोटर ड्राइभिङ सेन्टरका संचालक व्यवसायी तथा कलाकार सूरजलाई धेरै धन्यवाद। पदम बहादुर खातीले दाजु नमस्ते कार्यक्रम सुन्दैछु रेडियो काठमाडौँ 92.1 परिवारको खबर के छ मौसम सबैको राम्रो होला यता पनि सबै ठिक छ भन्दै साथ दिनुभएको छ। धेरै धन्यवाद। रमेश विकले साथ दिँदै गर्दा बलराम बिएमले पनि नमस्ते कार्यक्रम मार्फत सबैलाई सम्झना भन्दै साथ दिनुभएको छ। मुना मुखियाले गुड मर्निङ नमस्ते लामबाट भन्दै साथ दिनुभएको छ। भने हिक्मत साईले परिवर्तन सम्भव छ रेडियो परिवार सबैलाई मिठो सम्झना माया। एसके लामाले पनि कार्यक्रम मार्फत सबैलाई पाँच खपनबाट कार्यक्रम सुन्दैछु शंकुवा सभाको मित्र भन्दै अविनाश साउदले नमस्ते कार्यक्रम मार्फत सबैलाई बैतडीबाट सुन्दैछु दाजु भन्नुभएको छ। निराज नाथले पनि कार्यक्रम सुन्दै गर्दा अतीत अन्जान राईले नमस्ते म पनि सुन्दैछु उदयपुरबाट भन्दै साथ दिइरहनु भएको छ। अब तपाईँलाई जानकारी धेरै दिनु थियो समयको पाबन्दीले मैले सबै जानकारी दिन सकिनँ। मैले दिनुपर्ने केही जानकारी छ। आज विशेष गरी राष्ट्रिय लोक तथा दूरगीत प्रतिष्ठा नेपाल उपत्यका समन्वय समितिले नियमित गर्दै आइरहेको लोकदोरी अवार्डको नवौं संस्करणको

फाइनल नवौं राष्ट्रिय लोकदोहोरी अवार्ड 2083 कार्यक्रम निम्न मिति समय स्थानमा हुन गइरहेको छ। तपाईहरू सबैको गरिमामय उपस्थितिका लागि निमन्त्रणा गर्दछौं भनेर हामीलाई निमन्त्रणा पत्र प्राप्त भएको छ, जसका वर्तमान अध्यक्ष प्रसाद लामिछाने हुनुहुन्छ। आज 6 गते शनिबार 1 बजेबाट शुरू हुने नेपाल पुलिस क्लब रेकुटी मण्डप काठमाडौँमा, जहाँ धेरै कलाकारहरूको उपस्थिति रहन्छ अनि धेरै कलाकारले अवार्ड पाउँदै हुनुहुन्छ। अवार्डहरू अहिले निष्पक्ष हुँदैन त्यो सबैलाई थाहा छ, तर केही अवार्डहरू त्योभित्र पनि निष्पक्ष हुन्छन्, केही अवार्डहरूले गरिमा बोकेका हुन्छन्, केही अवार्डहरू व्यावसायिक रूपमा प्रस्तुत गरेका हुन्छन्, तर असली कलाकार र असल सर्जकले न्याय पाइरहेको अवस्था हुँदैन। यो अवार्डले यसपटक कस्तो गर्छ हेरौं। अघिल्ला अवार्डहरू त्यति राम्रो निष्पक्ष गरेको त पाइएको थिएन, धेरै कार्यकालहरू हेरियो, त्यस्ता अवार्डहरूलाई धेरै जज गरियो, अनुभव गरियो, तर त्यो अहिले पाइएको अवस्था थिएन। आज एकपटक फेरि हेरौं। सबै कलाकारहरूलाई कलाकर्मीहरूलाई निमन्त्रणा गर्दछु महेन्द्र पुलिस क्लब भेरकुटी मण्डपमा राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान उपत्यका समन्वय समिति र 9 वटै मातहतका 9 वटै समितिद्वारा आयोजित यो कार्यक्रममा सहभागी हुनुहोला। जगदै यहाँले मन पराउनु भएको गीत इन्द्रावती सुसाय सुस्तै मेरो माया मार्यो कि छौस्तै, मसँग स्मृति गौतमले गाएको गीत मेरो सृजना, पछिल्लो समय बजारमा टिकटकमा असाध्यै मन पराउनु भएको गीत छोड्दै यहाँलाई धन्यवाद दिँदै सरोज लामिछाने बिदा हुन्छ। नमस्ते।

0: रेडियो अरुण अरुण
1: 97.6 मेगाहर्ज हरपल हर तपाईं सँगै
2: रेडियो अरुण टाइम चेक इट्स 11 AM
3: अहिले बिहानको 11 बज्यो।

नेपाली रेडियो नेटवर्कको बिहान 11 बजेको नेपाली खबरमा बिनु शर्माको नमस्कार। नलगाड नगरपालिका साथ दानी पिपली स्थित डोल्पा जाजरको सड़क खण्डमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने 6 जना घाइते भएका छन्। दुर्घटनामा नलगाड नगरपालिका 10 बस्ने 25 वर्षीय बालकृष्ण बोहरा गम्भीर घाइते भएको जनाइएको छ भने उनलाई उपचारका लागि अस्पताल लगिएको पनि जनाइएको छ। सुदूरपश्चिम प्रदेश सरकार विस्तार गर्ने अन्तिम तयारी भइरहेको छ। मुख्यमन्त्री खगराज भट्टले विश्वासको मतले लगत्तै सरकार विस्तारलाई पूर्णता दिने बताउँदै आइरहेका थिए। मन्त्री सिफारिश गर्न केन्द्रले नेकपा प्रदेश इन्चार्ज भानुभक्त जोशी, संयोजक हरिराम चौधरी, उत्सव र संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री खगराज भट्टलाई जिम्मेवारी दिएको थियो। तीन दलीय कार्यदलले अन्तिमसम्मको छलफल गर्दा पनि सर्वसम्मत हुन नसकेपछि अहिले आकांक्षीहरूको नाम केन्द्रलाई पठाउने र त्यहीबाट आएको नामलाई स्वीकार गर्ने र थप छलफल गर्ने विषयमा समेत अहिले छलफल जारी रहेको जनाइएको छ। रोल्पाको छबाङ गाउँपालिका 5 वटा गाउँमा बाढ़ी पहिरोले पीड़ितले पर्याप्त राहत सामग्री पाउन सकेका छैनन्। ठाउँ ठाउँमा सड़क अवरूद्ध हुँदा प्रभावितसम्म राहत सामग्री पुर्याउन कठिन भएको गाउँपालिकाले जनाएको छ। छबाङ गाउँपालिकाका अध्यक्ष ऋषिकेश बुढा मगरका अनुसार गाउँपालिकाले आवश्यक राहत सामग्री प्रभावित क्षेत्रमा पुर्याइरहेको भए पनि अरू संघ संस्था वा निकायले सड़क अवरूद्ध भएका कारण राहत सामग्री प्रभावितसम्म लैजान सकेका छैनन्। गाउँपालिकाले भने भरिया मार्फत सामग्री बोकाएर प्रभावितका लागि तत्काल आवश्यक ओर्ने उछ्याउने सामग्री, खाद्यान्न तथा लत्ता कपड़ा लगायतका सामग्री वितरण गरेको जनाएको छ। वहाँ पुग्ने मुख्य सड़क विभिन्न ठाउँमा पहिरोले भत्किएपछि राहत सामग्री फुलीवन र पौबाङ माबाङमै रोकिएका छन्। अध्यक्ष बुढा मगरले सड़क तत्काल खुल्ने अवस्था नरहेको बताएका छन्। निरन्तर वर्षाका कारण सड़क खुलाउने प्रयास समेत जोखिमपूर्ण बनेको छ। कतिपय ठाउँमा पहिरो तथा ढुंगा खस्ने जोखिमका कारण पैदल बाटो समेत प्रयोग गर्न कठिन भएको छ। कतिपय संघ संस्थाले राहत सामग्री स्थानीय जनप्रतिनिधिलाई हस्तान्तरण गरेर फर्किएका छन्। सड़क संचार तथा विद्युत सेवा अवरूद्ध हुँदा प्रभावित बस्तीका नागरिकको जनजीवन थप कष्टकर बनेको छ। गएको साउन 27 गते थवाङ गाउँपालिका 5 वटामा बाढ़ी पहिरो र साउन 28 गते राति सुनछारी गाउँपालिका 2 भित्री गामका विभिन्न ठाउँमा पहिरोले जनधनको क्षति गरेको थियो। पहिरोबाट प्रभावित परिवार अहिले आफन्तको घरमा आश्रय लिएर बसिरहेका छन्। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: हो अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौँ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौँ।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्क को, र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। 3 वर्ष बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको घटनालाई सरकारले अत्यन्त गम्भीरतापूर्वक लिँदै प्रभावकारी र वैज्ञानिक अनुसन्धान अघि बढ़ाएको गृहमन्त्रीले स्पष्ट पारेका छन्। सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै गृहमन्त्रीले बालिकामाथिको यो अपराध सम्पूर्ण समाजको साझा पीड़ा भएको उल्लेख गर्दै घटनाको पहिलो दिनदेखि नै सरकार मौन र निष्क्रिय नरहेको बताएका छन्। गृहमन्त्रीका अनुसार घटनामा संलग्न आरोपीहरूलाई तत्काल पक्राउ गरी अनुसन्धान तीव्र बनाइएको छ। प्रारम्भिक चरणमा प्रहरी प्रशासनबाट लापरवाही भएको गुनासो आएपछि सम्बन्धित

केन्द्रका अध्यक्ष निरञ्जन सञ्जेलले बताएका छन्। आज बिहानै गण्डाको लागि वनचरी डाँडामा रोकेका हौं। 15 दिनभित्र माग सम्बोधन नभई फोहोर खन्याउन रोक लगाउनेछौ उनले भनेका छन्। फोहोर र मान्छेसँगै बस्ने स्थिति छैन। वनचरी डाँडाको फोहोरको लिचड बगेर खोलामा मिसिएको छ। कुहिनेर नकुहिने फोहोर नछुट्याउँदा 20 वर्षका लागि बनाएको ल्याण्डफिल्ड साइटको लिचडले ड्याम समेत भरिएको छ। अन्तर्राष्ट्रिय मापदण्ड अनुसार प्रभावित क्षेत्रको जग्गा अधिग्रहण हुनुपर्ने र लिचडको व्यवस्थापन गर्नुपर्नेमा उनले जोड़ दिएका छन्। त्यस्तै काठमाडौँ उपत्यका सहित 21 पालिकाको फोहोर सिस्टोल वनचरी डाँडा लैजानेको दिएको छ। 20 वर्षका लागि बनाइएको ल्याण्डफिल साइटमा फोहोरको चुली बनेको छ। फोहोरले वनचरी डाँडा पनि सिस्टोल झै डम्पिङ साइट भएको छ। धादिङको दुनिवेशी नगरपालिका र नुवाकोटको ककनी गाउँपालिकाको सिमाना वनचरी डाँडामा विगत 4 वर्षदेखि फोहोर फाल्न थालिएको हो। यसअघि 17 वर्षसम्म सिस्टोलमा फोहोर फालिएको थियो। फोहोरका कारण गाउँभर क्यान्सर मुटु मृगौला जस्ता प्राण घातक रोगी भेटिन्छन्। झाडा पखला टाइफाइड श्वास प्रश्वास थाला लगायत बिरामी घरै पिच्छे छन् भने अनाज उत्पादनमा रास र पशुपन्छी पालनमा असर परेको स्थानीयको गुनासो छ। दिवंगत आरोही निर्मल पूर्जा निमस्ताईको सम्मानमा अन्नपूर्ण हिमालको नाम अन्नपूर्ण निमस्ताई फर्स्ट राख्ने प्रस्ताव तयार भएको छ। म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले उक्त प्रस्ताव तयार पारिएको जनाएको छ। गाउँपालिका अध्यक्ष भारत कुमार पुनका अनुसार उक्त प्रस्ताव चाँडै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पेश गरिनेछ। अध्यक्ष पुनका अनुसार पूर्जाले आफ्नो प्रोजेक्ट पसिबल अन्तर्गत 8,000 मिटर भन्दा अग्ला 14 वटा हिमाल आरोहण गर्ने अभियानको शुरूआत अन्नपूर्ण हिमालबाटै गरेका थिए। 8,000 मिटर भन्दा अग्ला हिमाल चढ़ने अभियानको शुरूआत म्याग्दीबाट भएकाले उनको सम्मान र सम्झनामा अन्नपूर्ण हिमालको नाममा निम्ताई जोड्न खोजिएको उनले बताएका छन्। बेलायतमा यही 13 गते उनको अन्त्येष्टि सम्पन्न भएपछि नेपाल सरकार समक्ष नामाकरणको औपचारिक प्रस्ताव लैजाने उनले बताएका छन्। पूर्जाको शालिग र संग्रहालय निर्माणका विषयमा पनि छलफल भइरहेको छ। पूर्जाको परिवारले जग्गा उपलब्ध गराएमा सोही ठाउँमा शालिग र संग्रहालय स्थापना गरिनेछ। परिवारबाट जग्गा उपलब्ध नभएमा रूप्से झरना क्षेत्रमा संग्रहालय बनाइने अध्यक्ष पुनले जानकारी दिएका छन् भने रूप्से झरना पूर्जाको घर नजिकै पर्छ। पर्यटकीय दृष्टिकोणले निकै लोकप्रिय भएकाले उक्त स्थान उपयुक्त हुने उनको भनाई छ। त्यहाँ पनि सम्भव नभए अन्नपूर्ण आधार शिविरमा संग्रहालय बनाइने जनाएका छन्। आफ्नो गाउँ ठाउँ र देशले अन्तर्राष्ट्रिय जगतमा परिचित गराउने व्यक्तिका लागि यति योगदान हुनै पर्ने धारणा समेत उनले व्यक्त गरेका छन्। साथै नेपाल सरकारले उनी सहित अन्य 5 जना आरोहीको निधन हुँदा समेत राष्ट्रिय शोक वा विदा नदिएको भन्दै उनले असन्तुष्टि समेत जनाएका छन्। पुनका अनुसार नामाकरणका विषयमा पूर्जाको परिवारसँग लगातार छलफल भइरहेको छ। जनकपुर धाममा अतिक्रमणमा परेको 7 वटा पोखरी आज खाली गराइँदैछ। आज बिहान जनकपुर धाम उपमहानगरपालिका 6 गोरदाई पोखरीबाट तोडफोड शुरू भएको हो। पहिलो चरणमा 7 वटा अतिक्रमित पोखरीको ढिल खाली गराउन डोजर चलाउन शुरू गरिएको गुठी जग्गाको संरक्षण तथा अतिक्रमण हटाउने कार्यान्वयन समितिका सदस्य सचिव जनक पोखरेलले जनाएका छन्। उनका अनुसार गत साउन 1 गतेदेखि नै अतिक्रमित ठाउँ खाली गर्न सूचना जारी गरिसकिएको छ। अतिक्रमण मुक्त गर्न 2062 सालमा जनकपुरको गुठीको अतिक्रमित जग्गा पत्ता लगाउन गठन गरिएको बोझाइक घिमिरे नेतृत्वको कार्यदलको प्रतिवेदनले आधार लिएको छ। हवस् त, नेपाली खबर अहिलेलाई यति नै। बिहान 12 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला। नमस्कार।

विरान मुलुक, नजानेको भाषा, अनौठो संस्कृति, फरक खानपिन, रहन सहन, अनि कतै चराखस्ने गर्मी त कतै कच्याङ्ग्रिदो जाडो, सबैलाई बिर्सेर पसिनालाई पैसामा रूपान्तरण गर्न विवश छौ हामी नेपाल। अनि परदेशको सुख सुविधा जेसुकै होस्, त्यही जन्म ठाउँ गाउँ बेसीको उकालो ओह्रालो, हिलो धुलो अनि आमाले बनाएको गुन्द्रुक ढिँडो र आटोको तुलना केसँग गर्न सकिएला। गीतकार नारायण कडेलको शब्द, लोकप्रिय सर्जक शिव सुवेदीको संगीत, अनि युवा गायक प्रकाश सपुतको

0: सैन्दुर नगरीमा नै पहिलो पटक खुल्ला रूपमा हुन गइरहेको वृहत रक्तदान महाअभियान साथै विशेषज्ञ सहितको निशुल्क एक दिवसीय स्वास्थ्य शिविर बस्ने सूचना।
1: एक थोपा रगत अनन्त आशीर्वाद, तपाईँको एक थोपा रगतले कसैको जीवन बचाउँदछ, आशा जगाउँदछ, भाग्य बनाउँदछ।
0: मिति 2083 साल भाद्र 7 गते आइतबार सैनपुर नगर अस्पताल परिसरमा खुल्ला वृहत रक्तदान एवं विशेषज्ञ सहितको निशुल्क एक दिवसीय स्वास्थ्य शिविर सञ्चालन हुने भएको हुँदा उपस्थित भई स्वास्थ्य लाभ लिनुहुन सैनपुर नगर निवासी सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौ।
1: समय बिहानको 9 बजेदेखि आउनुहोस्, यस विशाल महाअभियानमा सहभागी बन्नुहोस्। उपलब्ध सेवाहरू बाल रोग विशेषज्ञ सेवा, स्त्री रोग विशेषज्ञ सेवा, जनरल फिजिसियन सेवा, जनरल सर्जन सेवा, रेडियोलोजिस्ट सेवा, आँखाको मोतियाबिन्दु स्क्रिनिङ सेवा र वृहत रक्तदान महाअभियान।
0: आयोजक एवं सहकार्य सैनपुर नगरपालिका, जिल्ला अस्पताल सङ्खुवा सभा, ब्रह्म कुमारी समाज सेवा प्रभाग, जिल्ला रेडक्रस सोसाइटी सङ्खुवा सभा।
1: रक्तदान जीवनदान सबैभन्दा महान दान।
2: हातमा के पो बोकेर लाग्यो हो गुटुङटुङ?
3: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन। अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि।
2: औ लु, समस्याको समाधान भनेकै म हो।
4: कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
2: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ? त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो? राम्रो कमाई पो छ भन्छ झुसेले।
3: हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
4: अब त्यहीबाट जाने
2: लाखे सर्वे देखेर के पाक त बोले। मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त। 1990 किनेर ल्याएको रेडियो छ, लु सुनौ त।
0: ग्रोथोसिस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी, साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रो राम्रो कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा, फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 9852154992, 9812367742 र व्हाट्सएप नम्बर 9704558302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल।
5: चाहना हेर न, गरगहनाले त बेहुलीले कस्तो सुहाएको छ है। त्यही त, कस्तो डिजाइनर गरगहना कहाँ बनाएछन्?
6: के को खास खास कोसिस चल्दैछ यता, हामीले सुन्न मिल्दैन कि कसो?
5: ए बेहुलीले लगाएको गरगहनाको बारे कस्तो डिजाइनर रहेछ, कुन ज्वेलर्समा बनाएका रहेछन् भनेर नि भाइ।
6: यो त सुप्रिन्सा सुनसादी पसलको कमाल हो नि दिदी।
7: हाम्रा सेवाहरू नयाँ तथा पुराना डिजाइनका गरगहनाहरू तयार गरिनुका साथै अर्डर बमोजिमका गहनाहरू ग्यारेन्टीका साथ तयार गरिन्छ। 2 नम्बरी सुनलाई रिफाइन गरी 1 नम्बरी गरिन्छ।
8: प्रोपाइटर समीर दिक प्लस रूपा दिक, मोबाइल नम्बर 9862-93-87-25 र 9917-64-57-29।
7: सुप्रिन्सा सुन चाँदी पसल चैनपुर सह सङ्खुवा सभा, त्रिचोकबाट हिटिटोल जाने बाटो दिलकुमारी भवन अगाडि।
9: पानी त चिसो तिन्धरेको बोली मिठो तारिणीको मनको

0: खुसीको खबर खुसीको खबर खुसीको खबर नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ चारमा प्रत्येक दुई दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्ररोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मिति 2083 साल साउन 9 गते शनिबार, 2083 साल साउन 23 गते शनिबार र 2083 साल भाद्र 6 गते शनिबार। हाम्रा अन्य सेवाहरू मोतीबिन्दुको आधुनिक फेको प्रविधिद्वारा बिना सुई अपरेशन सेवा, जलबिन्दु, आँखाको नानी, आँखाको ढकनी साथै आँखाको पर्दाको विशेष जाँच सेवा, बाल बालिकाको टाउको दुख्ने, आँखा सुक्खा हुने, डेढोपना तथा दूर र अदूर दृष्टिको विशेष जाँच सेवा, चस्माको पावर जाँच साथै सुपथ मूल्यमा सम्पूर्ण किसिमका चस्मा उपलब्ध हुनुका साथै कन्ट्याक्ट लेन्स, न्यू कट तथा ब्रान्डेड पावर पनि उपलब्ध हुनेछ। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ चार, फोन 0295572067, मोबाइल 97655860460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
1: छिटो निस्कन भनेको ढिला भइसक्यो।
2: जान्न म त हजुर मात्रै जानुहोस्, साथीहरू चाहिँ डिजाइनदार गहना लगाएर आउँछन्, म भने चाहिँ यस्तो गहना लगाएर के जानु।
1: हे तेरी, तिमीले भन न त, तिमीले भने जस्ता डिजाइनदार गहना कहाँ पाइन्छ।
2: पहिले किनिदिन्छु भन्न न, अनि मात्र भन्छु।
1: भन न त भन, किनिदिन्छु क्या किनिदिन्छु।
2: मलाई त मनोकामना सुन्छ पसलकै गहना चाहिन्छ नि फेरि।
1: अस्ति भन्नुपर्छ नि, ल होइन मनोकामना सुन्छ पसल। हजुर, आधुनिक तथा पुराना डिजाइनका गरगहना ग्यारेन्टीका साथ तयार पार्नु परेमा, तयारी गरगहना उचित दर भावमा खरिद बिक्री गर्नु परेमा, राशि अनुसारका पत्थर चाहिएमा र सुनचाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा मनोकामना सुनचाँदी पसललाई सम्झनुहोस्।
3: साथै दुई नम्बरी सुनलाई रिफाइन गरी एक नम्बरी बनाउनु परेमा तथा बाह्रै राशिका पत्थरहरू चाहिएमा सदैव हामीलाई सम्झनुहोस्।
4: मनोकामना सुनचाँदी पसल, चैनपुर छ त्रिचोक, प्रोप्राइटर पदम रसाइली, ममता रसाइली, मोबाइल 9862637744, 9815378775।
5: चैनपुर नगरीमा नै पहिलो पटक खुल्ला रूपमा हुन गइरहेको वृहत रक्तदान महाअभियान साथै विशेषज्ञ सहितको निशुल्क एक दिवसीय स्वास्थ्य शिविर बस्ने सूचना।
6: एक थुपा रगत अनन्त आशीर्वाद, तपाईँको एक थुपा रगतले कसैको जीवन बचाउँदछ, आशा जगाउँदछ, भाग्य बनाउँदछ।
5: मिति 2083 साल भाद्र 7 गते आइतबार सैनपुर नगर अस्पताल परिसरमा खुल्ला वृहत रक्तदान एवं विशेषज्ञ सहितको निशुल्क एक दिवसीय स्वास्थ्य शिविर सञ्चालन हुने भएको हुँदा उपस्थित भई स्वास्थ्य लाभ लिनुहुन सैनपुर नगर निवासी सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौ।
6: समय बिहानको 9 बजेदेखि आउनुहोस्, यस विशाल महाअभियानमा सहभागी बन्नुहोस्। उपलब्ध सेवाहरू बाल रोग विशेषज्ञ सेवा, स्त्री रोग विशेषज्ञ सेवा, जनरल फिजिसियन सेवा, जनरल सर्जन सेवा, रेडियोलोजिस्ट सेवा, आँखाको मोतियाबिन्दु स्क्रिनिङ सेवा र वृहत रक्तदान महाअभियान।
5: आयोजक एवं सहकार्य सैनपुर नगरपालिका, जिल्ला अस्पताल संखुवा सभा, ब्रह्म कुमारी समाज सेवा प्रभाग, जिल्ला रेडक्रस सोसाइटी संखुवा सभा।
6: रक्तदान जीवन

0: नेपाल खबरमा तपाईंलाई स्वागत छ। अदालतको अस्थायी अनुमति, परियोजनाको कानूनी वैधता बारे अन्तिम निर्णय हुन बाँकी र पबजी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि शुरू हुँदै नेपाल खबरमा अब पूरा खबर। पहिरो खसेपछि अवरूद्ध म्याग्दीको बेनी जोमसोम सड़क खुलेको छ। म्याग्दीको रघुगंगा गाउँपालिका दुई बैसरीमा बिहान पहिरो खसेपछि बेनी जोमसोम सड़क खण्ड अवरूद्ध थियो। सड़कमाथिबाट लेदोसहितको पहिरो खसेपछि अवरूद्ध सड़क 9:30 बजेदेखि खुलेको जिल्ला प्रहरीकारले म्याग्दीले जनाएको छ। त्यस्तै मनाङको चामे बेसी सहर सड़क पनि अवरूद्ध भएकोमा ससाना गाड़ी चल्न सक्ने गरी खुलेको छ। ठूला गाड़ी पनि चल्न सक्ने गरी पूर्ण रूपमा खुलाउन काम भइरहेको जिल्ला प्रहरीकारले मनाङले जनाएको छ। मनाङको नासो गाउँपालिका 3 खोत्रोमा आज बिहान 3 बजेतिर पहिरो खसेको थियो। यसैबीच प्रधानमन्त्री बालेन्द्र शाह पोखराबाट मुस्ताङतर्फ लाग्नु भएको छ। उहाँ आज बिहान सड़क मार्गबाटै मुस्ताङतर्फ प्रस्थान गर्नुभएको हो। उहाँले मुस्ताङमा मुक्तिनाथ मन्दिर दर्शन गर्ने कार्यक्रम छ। शाह मन्दिर दर्शन गर्न पुग्ने भएपछि मुस्ताङमा सुरक्षा व्यवस्था कड़ा पारिएको छ। उहाँ हिजो सड़क मार्ग हुँदै काठमाण्डुबाट पोखरा पुग्नु भएको थियो। माछापुछ्रे गाउँपालिका सहस्ताममा रहेको एक रिसोर्टमा परिवारसहित बसेका प्रधानमन्त्री शाहको यो निजी तथा पारिवारिक भ्रमण हो। सुपर एलनिनोको प्रभाव नेपालको कृषि, ऊर्जा तथा समग्र जनजीविकामा पर्न सक्नेतर्फ सरकारवालाले चिन्ता व्यक्त गरेका छन्। तापक्रम बढ़ने, खडेरीको सम्भावना र यसबाट पानीका स्रोतमा कमी हुँदा कृषि तथा ऊर्जा सहित समग्र सामाजिक आर्थिक क्षेत्रमा उल्लेख्य प्रभाव पार्न सक्ने जोखिम छ। जल स्रोत, कृषि, ऊर्जा, खाद्य सुरक्षा तथा जनजीविकामा पर्न सक्ने जोखिम न्यूनीकरणका लागि राष्ट्रिय स्तरमै पूर्व तयारी आवश्यक रहेकोमा विज्ञ तथा सरकारवालाले जोड़ दिएका छन्। सन् 2026 अन्त्यदेखि 27 शुरूआतसम्म एलनिनो थप सशक्त भई धेरै बलियो अर्थात सुपर एलनिनोको अवस्थामा पुग्न सक्ने पूर्वानुमान हुँदै आएको छ। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिव सरिता दुवाड़ीले नेपालमा विगतका एलनिनो वर्षमा वर्षा घट्ने वा बढ़ने दुवै प्रवृत्ति देखिएको उल्लेख गर्दै एलनिनो देखिँदैमा नेपालमा निश्चित रूपमा कस्तो मौसम हुन्छ भन्ने निर्धारण नहुने बताउनुभयो। जल तथा ऊर्जा आयोगको सचिवालयका सरजु कुमार वैद्यले एलनिनो महासागरमा हुने मौसमी फेरबदल मात्र भई नेपालको जलस्रोत र अर्थतन्त्रमा प्रत्यक्ष प्रभाव पार्न सक्ने जलवायुजन्य जोखिम भएको जानकारी दिनुभयो। नेपालको 80% भन्दा धेरै विद्युत उत्पादन नदीको प्रवाहमा आधारित आयोजनामा निर्भर रहेको उल्लेख गर्दै उहाँले नदीको बहाव घट्दा विद्युत उत्पादनमा कमी आई चुनौती देखिन सक्ने बताउनु भएको छ। धनुषाको जनकपुरधाम क्षेत्रका अतिक्रमणमा परेका पोखरीको जग्गा खाली गराउन डोजर चलेको छ। पोखरी अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउन गुठी संस्थानले आज बिहानदेखि काम थालेको हो। पहिलो चरणमा 7 पोखरीको डिललाई अतिक्रमण मुक्त बनाउने योजना अनुसार जनकपुरधाम उपमहानगरपालिका छ गोरधोई पोखरीबाट हटाउन शुरू गरिएको छ। गुठी जग्गा संरक्षण तथा अतिक्रमण हटाउने कार्यान्वयन समितिका सदस्य सचिव जनक पोखरेलका अनुसार गोरधोई, बीसहरा, रत्नसागर लगायत पोखरीको अतिक्रमण तत्काल हटाइनेछ। यो अभियान 2062 सालमा भोजराज घिमिरेको नेतृत्वमा गठित कार्यदलले बुझाएको प्रतिवेदनको आधारमा सञ्चालन गरिएको हो। प्रतिवेदनमा पहिचान गरिएका 49 पोखरी मध्ये पहिलो चरणमा मुख्य पोखरीलाई अतिक्रमण मुक्त गराइनेछ। समितिको कार्ययोजना अनुसार पहिलो चरणमा पोखरी, दोस्रो चरणमा मन्दिर परिसर र तेस्रो चरणमा अन्य प्रकृतिको अतिक्रमित जग्गाहरू खाली गराइनेछ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा आज विभिन्न 26 जिल्लाका साना नदीमा आकस्मिक बाढ़ीको मध्यम जोखिम, 4 महिनामा विपदका 5,000 भन्दा धेरै घटना, 250 जनाको ज्यान गयो लगायतका खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
2: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेनरी डाक्टर र तर्फ बीएससीएडी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गतेसम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
2: बीएससीएजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि

प्राधिकरणको तथ्याङ्क छ। गएको वैशाख एक यता हिजो 5 गतेसम्म देशभर 5014 विपदजन्य घटना भएका हुन्। यी घटनामा अहिलेसम्म 8 जना बेपत्ता र 1607 जना घाइते भएका छन्। प्राधिकरणका अनुसार विपदबाट यो अवधिमा 6272 परिवार प्रभावित भएका छन्। सबैभन्दा धेरै आग लागेका 1136 घटना भएका छन्। त्यसै गरी पहिरोका 1011, सर्पदंशका 1010, हावाहुरीका 480, चट्याङका 245 र अन्य बाढ़ी, हिम पहिरो, जनावरको आक्रमण लगायत रहेका छन्। अब विदेशको खबर। अमेरिकी सर्वोच्च अदालतले व्हाइट हाउसमा भइरहेको बलरूम निर्माण कार्यलाई निरन्तरता दिन अस्थायी अनुमति दिएको छ। प्रधान न्यायाधीश जोन रोबर्ट्सले तल्लो अदालतको निर्माण रोक्ने आदेशलाई तत्कालका लागि स्टे अर्डर मार्फत निर्माण कार्य अघि बढ़ाउने बाटो खोल्नु भएको हो। यद्यपि सर्वोच्चले यो परियोजनाको कानूनी वैधताको बारेमा भने अन्तिम निर्णय गरिन सकेको बीबीसीले जनाएको छ। बलरूम ठूलो हल हो जहाँ औपचारिक समारोह, भोज, सरकारी कार्यक्रम वा ठूला जमघटको आयोजना गरिन्छ। अन्य क्षेत्रमा त्यस्ता कार्यक्रम गर्दा सुरक्षा चुनौती बढ़ेपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले व्हाइट हाउसभित्रै बलरूम बनाउन निर्देशन दिनुभएको थियो। ट्रम्प प्रशासनले गएको वर्ष 8360 वर्ग मिटर क्षेत्रफलको बलरूम निर्माण शुरू गरेको थियो। परियोजनाको 65% काम गएको अगस्तमा सम्पन्न भइसकेको छ। त्यसअघि अगस्त 7 वाशिङटनको संघीय पुनरावेदन अदालतले राष्ट्रपति ट्रम्पले गैर कानूनी रूपमा व्हाइट हाउसमा नयाँ बलरूम निर्माण गरिरहेको भन्दै काम रोक्न आदेश दिएको थियो। व्हाइट हाउस र संसदका अधिकांश सहयोगीले बलरूम निर्माण योजनाको समर्थन गरे पनि केही रिपब्लिकन सांसदले परियोजनाप्रति असन्तुष्टि व्यक्त गर्दै आएका छन्। अब खेल खबर। पब्जी मोबाइलको आधिकारिक राष्ट्रिय प्रतियोगिता पब्जी मोबाइल नेशनल च्याम्पियनशीप पीएमएनसी आजदेखि काठमाडौँमा शुरू हुँदैछ। प्रतियोगिता दशरथ रंगशालाको कवर हलमा दिउँसो 3 बजेदेखि शुरू हुनेछ। ई स्पोर्ट्स एसोसिएशन अफ नेपाल इसान र स्पोर्ट्स काउन्टीको संयुक्त आयोजनामा हुने 2 दिने प्रतियोगितामा नेपालका उत्कृष्ट 16 टोलीले प्रतिस्पर्धा गर्दैछन्। पीएमएनसी पब्जी मोबाइल ग्लोबल ओपन पीएमजीओसम्म पुग्ने आधिकारिक छनौट प्रतियोगिता हो। लोकप्रिय टोली ओरा ई स्पोर्ट्स यसअघि नै अर्को चरणका लागि छनौट भइसकेकोले प्रतियोगितामा सहभागी हुने छैन। राष्ट्रिय खेलकुद परिषद राखेपबाट स्वीकृति प्राप्त प्रतियोगितामा प्रतिस्पर्धा सँगै दर्शकका लागि विभिन्न मनोरञ्जनात्मक कार्यक्रम पनि सञ्चालन हुनेछन्। यो प्रतियोगिताले नेपाली पब्जी मोबाइल तथा समग्र ई स्पोर्ट्स क्षेत्रका उत्कृष्ट खेलाड़ी र टोलीलाई राष्ट्रिय स्तरमा आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्ने आयोजकले जनाएको छ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। पहिरोले अवरूद्ध म्याग्दीको बेनी जोमसोम सड़क खुल्यो। चामे बेसी सहर सड़क पनि पूर्ण रूपमा खुलाउने प्रयास चल्दै। प्रधानमन्त्री शाह पोखराबाट मुस्ताङतर्फ। सुपर एलनिनोले कृषि ऊर्जा तथा समग्र जनजीविकामा प्रभाव पार्न सक्ने चिन्ता। राष्ट्रिय स्तरमै पूर्व तयारी आवश्यक रहेकोमा जोड़। जनकपुरधाम क्षेत्रका अतिक्रमित पोखरीको जग्गा खाली गराउन डोजर चल्यो। पहिलो चरणमा 7 पोखरीलाई अतिक्रमण मुक्त बनाइने। बलरूम निर्माण कार्यलाई निरन्तरता दिन अमेरिकी सर्वोच्च अदालतको अस्थायी अनुमति। परियोजनाको कानूनी वैधताबारे अन्तिम निर्णय हुन बाँकी। र पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि शुरू हुँदै दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

रेडियो अरुण 97.6 MHz हरपल हर तपाईं सँगै। आदरणीय श्रोता मानुभावहरू, निर्धारित प्रसारण तालिका अनुसार रेडियो अरुणको नियमित प्रसारण अहिलेलाई यही समाप्त भएको छ। आजको प्रसारण

क्षणभरि हामीसँग जोडिनु भएकोमा यहाँहरूलाई हार्दिक धन्यवाद। हामी पुनः साँझ 5 बजे ताजा समाचार, विविध जानकारी, मनोरञ्जनपूर्ण प्रस्तुति र उत्कृष्ट नेपाली गीत संगीतका साथमा उपस्थित हुनेछौ। तबसम्मका लागि हामी बिदा चाहन्छौ। सुरक्षित रहनुहोस्, स्वस्थ रहनुहोस्। तपाईँको बाँकी पल सुखद बितोस्।

0: पठारैछ झिक्न जा। ए अनि सुन त, तल काकालाई भोलि हस्पिटल लाने रे। गाडी रिजर्भको लागि बन्दोबस्त पनि गरेछ है। खै के इलेक्ट्रोनिक सामानहरू पनि चाहिएको छ भन्दैछ तेरो काकी।
1: ल ल आमा, म तँ गए तँ आए।
0: होइन, आजै आइपुग्छस् र।
1: कहाँ आमा, त्यति काम त यही चैनपुरको आशिष एन्ड ब्रदर्स प्रालीमा भइहाल्छ नि।
2: हामी कहाँ आईएमई, वेस्टर्न युनियन, हिमाल रेमिट, सिटी एक्सप्रेस र रिलायबल रेमिट मार्फत देश विदेशबाट पठाइएको पैसा झिक्न र पठाउन सकिन्छ। साथै गाडी रिजर्भमा लिनु परेमा पनि हामीलाई सम्पर्क गर्नुहोस्। त्यति मात्र कहाँ हो र, इलेक्ट्रोनिक सामानहरू पनि पाइन्छ। वैदेशिक रोजगारीको लागि पनि हामीलाई सम्झनुहोस्। आशिष एन्ड ब्रदर्स प्राली, चैनपुर छ, सङ्खुवा सभा। प्रोपाइटर आशिष साख्य। टेलिफोन नम्बर 029570128। मोबाइल नम्बर 9852045741।
3: हातमा के पो बोकेर लाग्यो गुटुङटुङ?
4: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन। अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि।
3: औ लु, समस्याको समाधान भनेकै म हो।
5: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
3: औ त्यति कुरामा पनि टेन्सन लिनु पर्छ? त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो? राम्रो कमाइ पो छ भन्थ्यो जुसेले।
4: दुबोले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
5: लु अब त्यहीबाट जाने।
3: लाखे सल्लाह बेगर के पाक्क बोलेको, कुन मेन पावरबाट जाने? त्यो कुरा त रेडियोले पो भन्छ त। 1919 किनेर ल्याएको रेडियो छ, लु सुनौ त।
6: ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी। साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा, फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 9852051094, 9812376742 र व्हाट्सएप नम्बर 9704558302। ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी, नेपाल।
7: होइन छिटो निस्कन भनेको, ढिला भइसक्यो।
8: जान्न म त हजुर मात्रै जानुहोस्। साथीहरू चाहिँ डिजाइनदार गहना लगाएर आउँछन्, म भने चाहिँ यस्तो गहना लगाएर के जानु।
7: हे तेरी, तिमीले भन न त, तिमीले भने जस्ता डिजाइनदार गहना कहाँ पाइन्छ?
8: पहिले किनिदिन्छु भन्नु न, अनि मात्र भन्छु।
7: भन न त भन, किनिदिन्छु क्या किनिदिन्छु।
8: मलाई त मनोकामना सुनसरी पसलकै गहना चाहिन्छ नि फेरि।
7: अस्ति भन्नुपर्छ नि, ल हिँड मनोकामना सुनसरी पसल। हजुर, आधुनिक तथा पुराना डिजाइनका गरगहना ग्यारेन्टीका साथ तयार पार्नु परेमा, तयारी गरगहना उचित दर भावमा खरिद बिक्री गर्नु परेमा, राशि अनुसारका पत्थर चाहिएमा र सुनचाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा मनोकामना सुनचाँदी पसललाई सम्झनुहोस्।
9: साथै दुई नम्बरी सुनलाई रिफाइन गरी एक नम्बरी बनाउनु परेमा तथा 12 राशिका पत्थरहरू चाहिएमा सदैव हामीलाई सम्झनुहोस्।
2: मनोकामना सुनचाँदी पसल,
10: चैनपुर छ, त्रिचोक, प्रोप्राइटर पदम रसाइली, ममता रसाइली। मोबाइल 9862137744, 9815387775।
6: चैनपुर नगरीमा नै पहिलो पटक खुल्ला रूपमा हुन गइरहेको वृहत रक्तदान महाअभियान साथै विशेषज्ञ सहितको निशुल्क एक दिवसीय स्वास्थ्य शिविर बस्ने सूचना।
11: एक थोपा रगत अनन्त आशीर्वाद, तपाईँको एक थोपा रगतले कसैको जीवन बचाउँदछ, आशा जगाउँदछ, भाग्य बनाउँदछ।
6: मिति 2083 साल भाद्र 7 गते आइतबार सैनपुर नगर अस्पताल परिसरमा खुल्ला वृहत रक्तदान एवं विशेषज्ञ सहितको निशुल्क एक दिवसीय स्वास्थ्य शिविर सञ्चालन हुने भएको हुँदा उपस्थित भई स्वास्थ्य लाभ लिनुहुन सैनपुर नगर निवासी सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौ।
11: समय बिहानको 9 बजेदेखि आउनुहोस्। यस विशाल महाअभियानमा सहभागी बन्नुहोस्। उपलब्ध सेवाहरू: बाल रोग विशेषज्ञ सेवा,

0: स्त्री रोग विशेषज्ञ सेवा, जनरल फिजिसियन सेवा, जनरल सर्जन सेवा, रेडियोलोजिस्ट सेवा, आँखाको मोतियाबिन्दु स्क्रिनिङ सेवा र वृहत रक्तदान महाअभियान।
1: आयोजक एवं सहकार्य चैनपुर नगरपालिका, जिल्ला अस्पताल संखुवा सभा, ब्रह्म कुमारी समाज सेवा प्रभाग, जिल्ला रेडक्रस सोसाइटी संखुवा सभा।
0: रक्तदान जीवनदान सबैभन्दा महान दान।
2: भाइको लागि प्यान्ट, मेरो लागि कुर्ता सलवार, अनि घरको लागि अरू कपडा पनि किन्नु छ।
3: होइन के साह्रो हौ, त चाहिँ बजार जान्छु भन्थिस्, एक्लै गनगनाएर बसिरहेछस् त।
2: हेर्नुहोस् न दादा, आज कपडा किन्नु बजार जानु भनेको, धेरै कपडा किन्नु छ, कहाँ कहाँ खोज्नु पर्ने हो, दिक्क लागिसक्यो मलाई त।
3: हे लाठी, यति कुरामा टेन्सन लिनुहुन्छ, शम्भु ट्रेड्स एन्ड सप्लायर्स जान, त्यहाँ तैँले खोजेको सबै प्रकारका कपडाहरू पाइन्छ नि।
2: धन्यवाद दादा, म अहिले नै गइहाले।
3: जेन्ट्स तथा लेडिज ओरिजिनल भेस्ट प्यान्ट, विभिन्न रेडिमेड कपडा, कुर्ता सलवार, सिरक डस्ना, ब्यागहरू होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै विवाह व्रत बन्धका सम्पूर्ण कपडाहरू पाइन्छ। शम्भु ट्रेड्स एन्ड सप्लायर्स, चैनपुर पोखरी बजार, सङ्खुवा सभा। प्रोप्राइटर शम्भु कटवाल। सम्पर्क नम्बर 98415600।
2: खलाङ सम्पर्क सञ्जीव कटवाल 98165448।
3: जलजला बिहिबारे सम्पर्क मामा होलसेल वस्त्रालय, विनोद पोखरेल। सम्पर्क नम्बर 98400069782।
4: बासको खालिलो तामा कान्छीको मन हर्ने, भालुमा बासको खाली

0: होइन भाउजू, यति हतारमा कता जाँदै हुनुहुन्छ?
1: दाजुले विदेशबाट पैसा पठाउनु भएछ, अनि त्यही पैसाले गहना नै किन्नु भनेको, फेरि केटाकेटीलाई लुगा कपडा नि ल्याउनु छ, यति धेरै काम छ, फेरि मलाई पैसा झिक्ने कहाँ हो त्यो पनि थाहा छैन, अनि गर्नु परेन हतार।
0: भाउजू अब त्यसो भए तपाईँ चैनपुर बजारको समिन टेलर्समा जानुहोस् त,
1: त्यहाँ मेरो कुन चाहिँ काम बन्छ त बाबु?
0: त्यहाँ तपाईँको सबै काम बन्छ भाउजू, त्यहाँ त प्रभु मनी ट्रान्सफर, हुलास रिमिट, संसार रिमिटबाट पैसा झिक्न अनि पठाउन सकिन्छ, अनि सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। त्यति मात्रै कहाँ हो र, त्यहाँ त रेडिमेड कपडा साथै थान कपडाहरू खुद्रा तथा होलसेल मूल्यमा पनि बिक्री गरिन्छ नि।
1: धन्यवाद बाबु, तपाईँले समिन टेलर्सको बारेमा नभन्नु भएको भए त आज चैनपुर बजार घुम्दै दिन बित्ने रहेछ।
0: ए पख्नुहोस् त भाउजू, त्यहाँ त कामख्या प्रिमा ग्यास पनि बिक्री गरिन्छ नि।
2: समिन ट्रेडर्स चैनपुर छ, संखुवा सभा, प्रोप्राइटर मेघराज साक्य,
0: टेलिफोन नम्बर 029570123,
1: मोबाइल नम्बर 9841066022। भाइको लागि प्यान्ट, मेरो लागि कुर्ता सलवार, अनि घरको लागि अरू कपडा पनि किन्नु छ।
3: होइन के साह्रो हौ त, चाहिँ बजार जान्छु भन्थी, एक्लै गनगनाएर बसिरहेछस् त।
1: हेर्नुहोस् न दादा, आज कपडा किन्नु बजार जानु भनेको, धेरै कपडा किन्नु छ, कहाँ कहाँ खोज्नु पर्ने हो, दिक्क लागिसक्यो मलाई त।
3: हे लाकी, यति कुरामा टेन्सन लिनुहुन्छ? शम्भु ट्रेड एन्ड सप्लायर्स जान, त्यहाँ तैँले खोजेको सबै प्रकारका कपडाहरू पाइन्छ नि।
1: धन्यवाद दादा, म अहिले नै गइहाले।

0: रेडियो अरुण अरुण 97.6 MHz हर पल हर तपाईं सँगै
1: रेडियो अरुण टाइम चेक इट्स 6 PM
2: अहिले साँझको 6 बज्यो
3: छलफल भइरहेको उद्योग मन्त्री यादवको भनाई युरोपका जंगलमा फैलिएको डढेलोले विश्वयुद्धकालीन बम पड्किने क्रम बढ्यो दशकौंदेखि बिर्सन थालेको युद्धको घाउ फेरि बल्झिँदै
4: र टप इन्ड टी20 श्रृंखलामा नेपाल ए को लगातार दोस्रो हार
5: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना
6: स्थापनाको पहिलो ब्याचमै

0: इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोरा दाङ।
0: फोन नम्बर 082-562-601 98-578-3590 98-578-3184 तीन वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
2: बेटर अप्लायन्सेस का एसी कूलर फ्रिज कुकर इन्डक्सन एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
3: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
0: विगत 3 दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेनरी डाक्टर र कृषितर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
3: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गतेसम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
0: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
3: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन।
0: फोन 056-421-2161 596-617 मोबाइल 98-550-607-68 98-511-62-594 98-510-54-224 तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट शुरू गरौं।
4: नेपाल दर्पणमा अब खबरको सिलसिला। सर्वोच्च अदालतले बलात्कार तथा यौन हिंसाका घटनामा महिलाको कन्या जालीको अवस्थालाई मात्र बलात्कार वा सहमतिको यौन सम्पर्कको निर्णायक प्रमाण मान्न नसकिने स्पष्ट व्याख्या गर्दै नयाँ नजिर स्थापित गरेको छ। अदालतले यौन अपराधका मुद्दामा पीड़ितको कौमारीय परीक्षण गर्ने परम्परागत र अवैज्ञानिक दृष्टिकोणलाई खारेज गर्दै यसलाई फरेन्सिक प्रमाणको सीमित आधारको रूपमा मात्र लिनुपर्ने सिद्धान्त प्रतिपादन गरेको हो। कन्या जाली अक्षत रहँदैमा बलात्कार नभएको वा च्यातिएको देखिँदैमा सहमतिमा यौन सम्पर्क भएको निष्कर्ष निकाल्न नमिल्ने सर्वोच्चको ठहर छ। फरेन्सिक परीक्षणको उद्देश्य कुमारी हो होइन जाँच्नु नभई घटनासँग सम्बन्धित शारीरिक चोट र जैविक संकेतको वैज्ञानिक अभिलेख राख्नु मात्र भएको फैसलाको पूर्ण पाठमा भनिएको छ। यो फैसला 2075 सालमा धनुषामा भएको 12 वर्षकी बालिका बलात्कारको घटनासँग सम्बन्धित छ। जनकपुर अञ्चल अस्पतालका तत्कालीन 2 मेडिकल अधिकृत डाक्टर रम्भा गोइत र डाक्टर विजय कुमार सिंहले बालिकाको कन्या जालीमा घाउ देखिँदै त्यसलाई लुकाएर सामान्य प्रतिवेदन दिएका थिए। अदालतले पदको दुरूपयोग गरी गलत प्रतिवेदन तयार पारेको अभियोगमा दुवैजना डाक्टरलाई दोषी ठहर गर्दै जनही 3 महिना कैद र 20,000 रूपियाँ जरिवानाको फैसला सुनाएको छ। साथै सर्वोच्च अदालतले यौनजन्य अपराधका पीड़ितको परीक्षण गर्दा उनीहरूको गरिमा र गोपनीयताको पूर्ण सम्मान गर्न तथा चिकित्सा कानूनी परीक्षणका लागि तत्काल स्पष्ट मानक कार्यविधि बनाएर लागू गर्न सरकारका नाममा निर्देशनात्मक आदेश समेत जारी गरेको छ। यो फैसलाले फरेन्सिक परीक्षणलाई कौमारीको परीक्षा बनाउने गलत अभ्यासको अन्त्य गर्दै चिकित्सकको जवाफदेहिता र कानूनी उत्तरदायित्वलाई अनिवार्य बनाएको छ।
5: बारामा 3 वर्षीय बालिकाको बलात्कारपछि भएको विभत्स हत्याको विरोधमा आज 4थो दिन पनि देशभरका धेरै ठाउँमा प्रदर्शन भएको छ। आज 12 सहित काठमाण्डु, पोखरा, बटुवल लगायतका ठाउँमा न्यायको माग गर्दै नागरिकहरू सड़कमा निस्किएका हुन्। आज बिहान गृहमन्त्री सुदन गुरूङले घटनाको अनुसन्धान भइरहेको र अनुसन्धानमा लापरवाही गर्ने प्रहरीमाथि कड़ा कार्यवाही गरिने भन्दै आन्दोलनका कार्यक्रम रोक्न आग्रह गरे पनि आज प्रदर्शन झनै बढ़ेको छ। पछिल्लो जानकारी अनुसार प्रहरीले यस प्रकरणमा थप चारजनालाई पक्राउ गरी अनुसन्धान अघि बढ़ाएको छ। प्रहरी प्रधान कार्यालयले अनुसन्धानमा कुनै कसर बाँकी नराखिएको जनाए पनि नागरिक स्तरबाट खबरदारी स्वरूप प्रदर्शन रोकिएको छैन। आज काठमाडौँको माइतीघर मण्डलामा स्वतन्त्र आमा नेपाल युवा तथा नागरिक समाजले शान्तिपूर्ण विरोध प्रदर्शन गरेका छन्। यस्तै नेपाली कांग्रेसले आयोजना गरेको ग्रीन रनको रीरनका सहभागीहरूले जस्टिस फर गरिमाको नाम लेखेका प्लेकार्ड प्रदर्शन गरे। बारामा प्रदर्शनकारीहरूले वीरगंज पथलैया सड़क बन्द गरेका छन्। गएको साउन 31 गते गरी हराएकी बालिका भदौ 2 गते एक घरभित्र मृत फेला परेकी थिइन्। दोषीलाई तत्काल हदैसम्मको कार्यवाही गर्नुपर्ने प्रदर्शनकारीहरूको माग छ। बालिकाको न्यायका लागि सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले पनि दबाव बढ़ाइरहेका छन्। यसैबीच प्रहरीले बारामा हत्या गरिएकी 3 वर्षीय बालिकाका आमा बुवालाई गृहमन्त्री सुदन गुरूङसँग वार्ता गर्नका लागि काठमाडौँ पठाएको छ। इलाका प्रहरी कार्यालय सिमरा का प्रहरी नायब उपरीक्षक दया कृष्ण भट्टले प्रहरीकै गाड़ीमा विमानस्थल पुर्याएर स्थानीय अभियन्ताको साथमा बालिकाका आमा बुबालाई काठमाडौँ पठाउनु भएको हो। काठमाडौँ उड्नु अघि मृतकका बुबा मनोज चौधरीले स्थानीयवासीलाई आफ्नो छोरीको न्यायको लागि आन्दोलन जारी राखिदिन आग्रह गर्नुभएको थियो।
4: कास्कीको अस्ताम डाँडाका बासिन्दाले प्रधानमन्त्रीलाई खानेपानी सड़क र देशमा दण्डहीनताको अन्त्य गर्न सुझाव दिएका छन्। मुस्ताङ जाने क्रममा गएराती बासप्रश्न पोखराको मासापुस्ते गाउँपालिका 6 अस्ताम पुग्नुभएका प्रधानमन्त्री बालेन्द्र शाह समक्ष स्थानीय बासिन्दाले वर्षौंदेखिको खानेपानी समस्या समाधान र कच्ची बाटो कालो पत्र गरिदिन आग्रह गरेका हुन्। स्थानीयवासी ज्ञानु अधिकारीले पुराना राजनीतिक दलहरूबाट निराशा मात्र मिलेको भन्दै नयाँ नेतृत्वले देशमा सुशासन कायम गर्ने र अपराध गर्नेलाई कठोर सजाय दिने कानून बनाउने आशा व्यक्त गर्नुभयो। यस्तै स्थानीय अगुवा प्राध्यापक नन्दलाल अधिकारीले पर्यटकीय सम्भावना भए पनि खानेपानी र सिंचाईको अभावमा तरकारी खेती विस्तार गर्न नसकेको बताउँदै बाटो र पानीको व्यवस्था भए गाउँले समृद्ध हुने उल्लेख गर्नुभयो। पोखरा नजिकै भए पनि कच्ची सड़कका कारण बिरामीलाई अस्पताल पुर्याउन समेत शास्ति खेप्नु परेको स्थानीय बासिन्दाको भनाई छ। मनोरम हिम श्रृंखला देखिने अस्तामवासीले प्रधानमन्त्रीको भ्रमणबाट विकास र न्यायको नयाँ आशा राखेका छन्।
5: नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्रका विवाद र असन्तुष्टिको समाधान अदालतमा नभई पार्टी कार्यालयभित्रै खोज्नुपर्ने बताउनु भएको छ। स्वर्गीय नेता प्रदीप गिरीको 4 स्मृति दिवसका अवसरमा ललितपुरको सानेपामा आयोजित कार्यक्रममा बोल्दै शर्माले राजनीतिक दलको विवाद आफ्नै संरचनाभित्र सुल्झाउनु पर्नेमा जोड़ दिनुभएको हो। उहाँले पार्टीको महाधिवेशन र आन्तरिक विवादलाई लिएर अदालत जाने प्रवृत्तिप्रति संकेत गर्दै संविधान र कानूनको परिधिमा रहेर संवाद मार्फत निकास निकाल्न नेताहरूलाई आग्रह गर्नुभयो। कांग्रेसको विधान अनुसार विशेष परिस्थितिमा थपिएको 1 वर्षको अवधि आउँदो मंगिरमा सकिने स्मरण गराउँदै उपसभापति शर्माले मंगिरभित्रै महाधिवेशन गर्न नसके एउटा पुरानो राजनैतिक दलको वैधानिकतामै गम्भीर प्रश्न उठ्ने बताउनुभयो। असोज 16 गतेदेखि शुरू हुने भनिएको महाधिवेशन प्रक्रियालाई लिएर पार्टीभित्र विवाद चलिरहेका बेला शर्माले सबै पक्षलाई समेटेर एकताका साथ अघि बढ़न आफूहरू तयार रहेको बताउनु।
4: यसैबीच नेपाली कम्युनिष्ट पार्टीका नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले नेपाली कम्युनिष्ट पार्टीलाई पुनर्गठन र रूपान्तरण गर्न आवश्यक रहेको बताउनु भएको छ। पार्टीको कोशी प्रदेश समितिले आयोजना गरेको पार्टी एकता तथा प्रशिक्षण कार्यक्रममा उहाँले अब पार्टीको नेतृत्वमा युवा आउनुपर्ने बताउनुभयो। देश संकटमा रहेकाले संकटबाट मुक्ति दिलाउन युवाहरू अगाडि सार्नुपर्ने उहाँको भनाइ छ। उहाँले देशमा सबै प्रमुख राजनीतिक दलहरूभित्र गम्भीर आन्तरिक संकट देखिएको पनि बताउनुभयो। कांग्रेस दुई चिरामा रहेको र एमाले भित्र बहुसंख्यक नेता कार्यकर्ताहरू पार्टीलाई रूपान्तरण र पुनर्गठन गर्नुपर्ने निष्कर्षमा पुगेको भन्दै उहाँले नेकपालाई पनि पुनर्गठन र रूपान्तरण नगरिकन अगाडि बढ़न नसक्ने बताउनुभयो।
5: चितवनमा बस र मोटरसाइकल ठोकिँदा मोटरसाइकलमा सवार दुईजनाको ज्यान गएको छ। खैरहनी नगरपालिका वडा नम्बर 1 तरकारी चोकमा पर्ने पूर्व पश्चिम राजमार्गमा बस र मोटरसाइकल एक आपसमा ठोकिएका हुन्। दिउँसो नारायणगढ़बाट बर्दीवासतर्फ गुड़िरहेको बस र विपरीत दिशामा रहेको मोटरसाइकल ठोकिएका जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। दुर्घटनामा मोटरसाइकल चालक झण्डै 32 वर्षीय पुरूष र पछाडि सवार झण्डै 26 वर्षीय महिलाको ज्यान गएको हो। मृतकहरूको पहिचान खुलेको छैन।
4: श्री ढाकुरा प्रष्ट विचार यो हो। उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
6: सुन त मेरो कपडा प्याकिङ गरिदेऊ त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
7: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
6: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
8: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
9: फोन 056-494-333, 493-555।
10: एमबीएल अटो लोन।
11: अब नया गाड़ी खरीद करना अझ सहज र सरल,
10: मात्र 5% ब्याज दर, कर्जा अवधि 5 वा 7 वर्ष सम्म,
11: संपूर्ण शाखाबाट कर्जा प्रवाह हुने,
10: सरल प्रक्रिया तथा सुलभ ब्याज दर।
11: थप जानकारी को लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 मा सम्पर्क गर्नुहोस्।
10: शर्तहरू लागू हुनेछन्।
12: समय समय अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
13: हरेक मान्छेको सपना, जपना र चाहना पैसा।
14: पैसामा छ शक्ति, पैसामा छ सहारा।
13: धोती, पटुका र इजारको गाँठो हुँदै गाड धनसम्म,
14: बैंकको चेक, टोकन, एटीएम हुँदै हातको मोबाइल सम्म।
13: यो प्रश्न कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
14: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
13: पैसाको आवश्यकता, महत्व र यथार्थ बताउने,
14: इतिहास, गाथा र कथा, गाँठका कुरा,
13: गाँठका कुरा।
14: हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा।
4: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले कन्या जाली परीक्षण मात्रै बलात्कारको निर्णायक प्रमाण नहुने सर्वोच्च अदालतको नयाँ नजिर, पीड़ितको कौमार्य परीक्षण गर्दा गोपनीयताको पूर्ण सम्मान गर्नुपर्ने, बारामा हत्या गरेकी 3 वर्षीय बालिकाको न्यायका लागि देशका विभिन्न ठाउँमा प्रदर्शन, चितवनमा बस र मोटरसाइकल ठोकिँदा मोटरसाइकलमा सवार 2 जनाको ज्यान गयो लगायतका खबर प्रस्तुत गरे।
5: नेपाल दर्पणमा अब बाँकी खबर। लामो समयदेखि बन्द रहेर केही समय अघि परीक्षण उत्पादन गरेको हेटौडा कपड़ा उद्योग पुनः सञ्चालन गर्न सरकारले लगानी गर्ने भएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले आज उद्योगको स्थलगत निरीक्षण गर्दै यसका लागि आवश्यक लगानी र सञ्चालन मोडालिटी बारे छलफल भइरहेको बताउनुभयो। मन्त्री यादवले नेपाली सेना र सरकारवालाहरूसँग उद्योगको पूर्वाधार, वर्तमान अवस्था र रोजगारी सृजनाका विषयमा जानकारी लिनुभएको छ। 2.5 दशकदेखि बन्द रहेको यो ऐतिहासिक उद्योगलाई सरकारले नेपाली सेनाको जिम्मामा मनमत सम्भार गराइरहेको छ। गएको साउन 23 गतेदेखि 2 वटा तान सञ्चालनमा ल्याएर परीक्षण उत्पादन समेत थालिएको छ। निरीक्षणका क्रममा उद्योगका 488 मध्ये अहिले 12 वटा मेसिन मात्र चल्ने अवस्थामा रहेको जानकारी गराइएको थियो। चीन सरकारको सहयोगमा 2032 सालमा स्थापित यो उद्योग राजनैतिक हस्तक्षेप र फितलो व्यवस्थापनका कारण 2057 सालदेखि पूर्ण रूपमा बन्द भएको थियो। सरकारले बन्द उद्योग सञ्चालनको तयारी गरेसँगै यसले पुनर्जीवन पाउने आशा पलाएको छ।
4: अर्घाखाँचीको डिभिजन वन कार्यालयले जंगली जनावर बँदेल, रातो मृग र चित्तलको शिकार गर्ने अनुज्ञापत्र अर्थात लाइसेन्सको लागि आवेदन खुलाएको छ। नेपालमै पहिलो पटक अर्घाखाँचीमा कृषकको बालीनाली जोगाउन जंगली जनावरको शिकार गर्न कानूनी अनुमति दिइने भएको हो। डिभिजन वन कार्यालय अर्घाँचीले सूचना निकालेर बँदेल, रातो मृग र चित्तलको शिकार गर्न चाहनेले यही भदौ 10 गतिभित्र हितपूर्वक निवेदन दिन भनेको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण नियमावली अनुसार दिइने यस्तो अनुमति पत्र लिन 7,000 र 2 वटा बँदेलको शिकार गर्न थप 10,000 रूपियाँ राशि बुझाउनु पर्ने कार्यालयले जनाएको छ। नियमअनुसार एक व्यक्तिले एक वर्षमा एक पटक मात्र र तोकिएको संख्या ननाग्ने गरी शिकार गर्न पाउनेछन्। निवेदन दिँदा नागरिकता र लाइसेन्स प्राप्त हतियारको प्रमाणपत्र सहित कागजात बुझाउनुपर्छ। पछिल्लो समय बँदेल लगायतका वन्य जन्तुले बालीनाली नष्ट गरेर किसानलाई हैरान पारेका गुनासो बढ़ेका छन्। खेती चुगाउन कठिन भएको गुनासो सड़कदेखि सदनसम्मै चोटतोरका साथ उठ्दै गएको बेला वन कार्यालयले यो व्यवस्था कार्यान्वयनमा ल्याएको हो।
5: बितेका चार महिनामा देशका विभिन्न ठाउँमा गरी 5,000 भन्दा धेरै विपदजन्य घटना भएका छन्। ती घटनामा 250 जनाको ज्यान गएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्क छ। गएको वैशाख एक यता हिजो 5 गतेसम्म देशभर 5,014 विपदका घटना भएका छन्। यी घटनामा अहिलेसम्म 8 जना बेपत्ता र 1,607 जना घाइते भएका छन्। प्राधिकरणका अनुसार विपदबाट यो अवधिमा 6,272 परिवार प्रभावित भएका छन्। सबैभन्दा धेरै आग लागेका 1,136 घटना भएका छन्। त्यसै गरी पहिरोका 1,011, सर्पदंशका 1,010, हावाहुरीका 480, चट्याङका 245 र अन्य बाढ़ी पहिरो जनावरको आक्रमण लगायत रहेका छन्।
4: नेपाल दर्पणमा रंग दर्पणसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
9: थोरै बचत धेरै कायदा, बिमा काटन फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनाऊ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामसाहा पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान।

0: पाको एकमात्र डिटिएच सेवा डिस्को
1: डिस्को खुशीको कनेक्शन।
2: दाँतको सामान्य उपचारदेखि जटिल दन्त उपचारसम्म अब एउटै विश्वासिलो गन्तव्य डर्माडेन्ट नेपाल हेयर ट्रान्सप्लान्ट स्किन एन्ड एस्थेटिक डेन्टल क्लिनिक एन्ड इम्प्लान्ट सेन्टर।
3: डर्माडेन्टमा उपलब्ध छ सम्पूर्ण दन्त उपचार सेवा, नियमित दाँत जाँच, स्केलिङ तथा पोलिसिङ, फिलिङ, रुट क्यानल, दाँत निकाल्ने, डेन्टल इम्प्लान्टदेखि आकर्षक मुस्कानका लागि आवश्यक सम्पूर्ण उपचार अनुभवी दन्त चिकित्सकबाट।
2: दाँत सम्बन्धी सम्पूर्ण जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्
3: डर्माडेन्ट नेपाल हेयर ट्रान्सप्लान्ट स्किन एन्ड एस्थेटिक डेन्टल क्लिनिक एन्ड इम्प्लान्ट सेन्टर, पाटन हस्पिटल रोड, लगनखेल। सम्पर्क 01-5454-66, व्हाट्सएप 98-65-44-96-96।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
5: नेपाल दर्पणमा अब विदेशको खबर। युरोपमा फैलिरहेको डडेलोले दशकको पुराना विश्वयुद्धकालीन विस्फोटक पदार्थलाई सतहमा ल्याएर सुरक्षा जोखिम बढ़ाएको छ। पहिलो र दोस्रो विश्वयुद्धका बेला युरोपका विभिन्न ठाउँमा खसालेका तर नपड़किएका लाखौं बम र बारूदी सुरुङ अझै पनि जमीन मुनि वा जंगलभित्र छन्। वर्षको अत्याधिक गर्मी र वन जंगलमा लागेको डडेलोका कारण ती पुराना हतियारहरू फेरि सक्रिय हुन थालेका समाचार संस्था एपीले जनाएको छ। फ्रान्स, बेल्जियम, जर्मनी र नेदरल्याण्डसमा डडेलोका कारण जमीन तातेर कतिपय बम आफै पड्किएका छन् भने आगो निभाउन जाने उद्धारकर्मीहरू उच्च जोखिममा परेका छन्। विज्ञहरूका अनुसार जलवायु परिवर्तनले युरोपको जलवायु सुरक्षालाई मात्र नभई भौतिक सुरक्षालाई समेत गम्भीर चुनौती दिएको छ। पछिल्ला दिनहरूमा खडेरीका कारण जलस्तर निकै घट्दा इटालीको सबैभन्दा ठूलो पो नदी र जर्मनीको राइन नदी किनारमा दोस्रो विश्वयुद्धकालीन 600 किलोका विशाल बमहरू फेला परेका छन्। त्यस्तै जर्मनीको राजधानी बर्लिनमा रहेको ग्रुनवाल्ड जंगलमा भीषण डडेलो लाग्दा त्यहाँ पुरिएका पुराना हतियारहरू विस्फोट भएका छन्, जसका कारण अग्नि नियन्त्रकहरूलाई आगोको नजिक जान समेत कठिन भएको छ। बेल्जियमको हाइफेन्स र फ्रान्सको रेड जोन भनिने क्षेत्रमा अहिले पनि हजारौं टन हतियार पुरिएका छन्। अहिले बढ़ेको सुक्खा र डडेलोले वर्षौंदेखि रहेका टाइम बमहरू पनि सतहमा ल्याएका छन्, जसले दशकौंदेखि ओझेलमा परेको युद्धको घाउलाई फेरि बल्झाइदिएको छ।
4: नेपाल दर्पणमा अब केही खेल खबर। अस्ट्रेलियामा जारी टप इन्ड ट्वेन्टी सिरिजमा नेपाल एले लगातार दोस्रो हार बिहोरेको छ। डार्विनमा रहेको मरहारा ओभलमा आज भएको खेलमा बंगलादेश हाई पर्फर्मेन्स 11 नेपाललाई 9 विकेटले पराजित गर्यो। नेपालले दिएको 90 रनको सामान्य लक्ष्य बंगलादेशले 10 ओभर 2 बलमा 1 विकेट गुमाएर भेटायो। त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित 20 ओभरमा 9 विकेट गुमाएर 79 रन मात्रै बनाएको थियो। शुरूआतमै लगातार विकेट गुमाएपछि नेपाल 10 रनमै 4 विकेट गुमाएर दबावमा परेको थियो। नेपालको कुशल भुर्तेले 46 रन बनाउँदै इनिङ सम्हाल्ने प्रयास गरे। नितिन खत्रीले अभिजित 11, साहब आलमले 11 र रिजन ढकालले 10 रन बनाए। अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। पहिलो खेलमा नेपाल हिजो एन्टी स्ट्राइकसँग 8 विकेटले पराजित भएको थियो। अब नेपालले पर्सी होबर्ट हुरिकेन्स एकाडेमीसँग प्रतिस्पर्धा गर्नेछ।
5: र अस्ट्रेलिया र बंगलादेश बीचको दोस्रो टेस्टको पहिलो दिन अस्ट्रेलियाले 101 रनको अग्रता बनाएको छ। बोलिङमा हावी रहेको अस्ट्रेलियाले ब्याटिङमा भने कमजोर प्रदर्शन गरेको छ। न्याकायामा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेश 64 रनमै अल आउट भयो। अस्ट्रेलियाका तीव्र गतिका बलर मिचेल स्टार्कले उत्कृष्ट बोलिङ गर्दै 6 विकेट लिए। कप्तान प्याट कमिन्सले पनि 3 विकेट लिए। बंगलादेशलाई थोरै रनमा समेटेको अस्ट्रेलियाले ब्याटिङमा भने राम्रो शुरूआत गर्न सकेन। पहिलो दिनको खेल सकिँदा अस्ट्रेलिया 165 रनमा 8 विकेट गुमाएको अवस्थामा छ। अस्ट्रेलियाले बंगलादेशमाथि 101 रनको अग्रता बनाएको छ। अस्ट्रेलियाका क्यामरन ग्रीन 51 रनमा नट आउट छन् भने नाथन लायन 10 रनमा खेलिरहेका छन्। बंगलादेशका सोरिफुल इस्लामले उत्कृष्ट बोलिङ गर्दै 35 रन दिएर 6 विकेट लिए।
4: खबरको सिलसिला यति नै। आज शनिबार, अब रंग दर्पणको पालो।

0: Wherever you are, stay connected.
1: प्रदर्शनमा आउँदैछ, जसले फरक क्षमता भएकी दिदी र भाइ बीच

0: छिटो निस्कन भनेको ढिला भइसक्यो।
1: जान्न म त हजुर मात्रै जानुहोस्, साथीहरू चाहिँ डिजाइनदार गहना लगाएर आउँछन्, म भने चाहिँ यस्तो गहना लगाएर के जानु।
0: हे तेरी, तिमीले भन न त, तिमीले भने जस्ता डिजाइनदार गहना कहाँ पाइन्छ।
1: पहिले किनिदिन्छु भन्नु न, अनि मात्र भन्छु।
0: भन न त भन, किनिदिन्छु क्या किनिदिन्छु।
1: मलाई त मनोकामना सुनसादी पसलकै गहना चाहिन्छ नि फेरि।
0: अस्ति भन्नुपर्छ नि, ल हिँड मनोकामना सुनसादी पसल।
2: हजुर, आधुनिक तथा पुराना डिजाइनका गरगहना ग्यारेन्टीका साथ तयार पार्नु परेमा, तयारी गरगहना उचित दर भावमा खरिद बिक्री गर्नु परेमा, राशि अनुसारका पत्थर चाहिएमा र सुनचाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा मनोकामना सुनचाँदी पसललाई सम्झनुहोस्।
3: साथै दुई

0: 2083 साल भाद्र 6 गते शनिबार हाम्रा अन्य सेवाहरू मोतीबिन्दुको आधुनिक फेको प्रविधिद्वारा बिना सुई अपरेशन सेवा जलबिन्दु आँखाको नानी आँखाको ढकनी साथै आँखाको पर्दाको विशेष जाँच सेवा बाल बालिकाको टाउको दुख्ने आँखा सुक्खा हुने डेढोपना तथा दूर र अदूर दृष्टिको विशेष जाँच सेवा चस्माको पावर जाँच साथै सुपथ मूल्यमा सम्पूर्ण किसिमका चस्मा उपलब्ध हुनुका साथै कन्ट्याक्ट लेन्स न्यूकट तथा ब्रान्डेड पावर पनि उपलब्ध हुनेछ। नवदृष्टि आँखा उपचार केन्द्र तुम्लिङ टार फोन 0295752067 मोबाइल 97655864 यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ। चैनपुर नगरीमा नै पहिलो पटक खुल्ला रूपमा हुन गइरहेको वृहत रक्तदान महाअभियान साथै विशेषज्ञ सहितको निशुल्क एक दिवसीय स्वास्थ्य शिविर बस्ने सूचना।
1: एक थुपा रगत अनन्त आशीर्वाद। तपाईँको एक थुपा रगतले कसैको जीवन बचाउँदछ, आशा जगाउँदछ, भाग्य बनाउँदछ।
0: मिति 2083 साल भाद्र 7 गते आइतबार सैनपुर नगर अस्पताल परिसरमा खुल्ला वृहत रक्तदान एवं विशेषज्ञ सहितको निशुल्क एक दिवसीय स्वास्थ्य शिविर सञ्चालन हुने भएको हुँदा उपस्थित भई स्वास्थ्य लाभ लिनुहुन सैनपुर नगर निवासी सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौ।
1: समय बिहानको 9 बजेदेखि आउनुहोस्। यस विशाल महाअभियानमा सहभागी बन्नुहोस्। उपलब्ध सेवाहरू बाल रोग विशेषज्ञ सेवा, स्त्री रोग विशेषज्ञ सेवा, जनरल फिजिसियन सेवा, जनरल सर्जन सेवा, रेडियोलोजिस्ट सेवा, आँखाको मोतियाबिन्दु स्क्रिनिङ सेवा र वृहत रक्तदान महाअभियान।
0: आयोजक एवं सहकार्य सैनपुर नगरपालिका, जिल्ला अस्पताल संखुवा सभा, ब्रह्म कुमारी समाज सेवा प्रभाग, जिल्ला रेडक्रस सोसाइटी संखुवा सभा।
1: रक्तदान जीवनदान सबै भन्दा महान दान।
2: भालुमा बसको खलिलो तमा कान्छीको मन भर्ने, भालुमा

0: उमेर सँगै अनुहारमा देखिने रेखाहरूलाई कम गर्न वा भनौं जवान एवं ताजगीपूर्ण अनुहारलाई प्राप्त गर्नका लागि एस्थेटिक क्लिनिक संचालनमा आइसकेको छ। निधार, गाला तथा आँखाका वरिपरि देखिने चाउरीपनलाई कम गर्न चाहनुहुन्छ भने नवदृष्टि आई हस्पिटलको एस्थेटिक क्लिनिकको नम्बर 9826633964 सम्पर्क राख्नुहोस्। नवदृष्टि, स्वास्थ्य आँखा, सुन्दर संसार।
1: हातमा के पो बोकेर लग्यो हो गुटुङटुङ?
2: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन। अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि।
1: औ लु, समस्याको समाधान भनेकै म हो।
3: बरु जुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
1: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ? त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो? राम्रो कमाइको छ भन्थ्यो झुसेले।
2: दुबोकले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
3: अब त्यहीबाट जाने
1: लाखै सल्लाह दिएर के पाक्क बोलेको? मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त। 1919 किनेर ल्याएको रेडियो छ। लु सुनौ त।
4: ग्रोथ फोर्सेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी, साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रो राम्रो कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा, फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 9852051494, 9812376742 र व्हाट्सएप नम्बर 9704558302। ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी, नेपाल।
5: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम संखुवा सभाको कार्यक्रम सञ्चालन सम्बन्धी सूचना। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ संखुवा सभाको आर्थिक वर्ष 2083-84 को स्वीकृत वार्षिक कार्यक्रम बमोजिम संखुवा सभा तथा भोजपुर जिल्लामा सञ्चालित अलैंची सुपर जोन तथा सुन्तला जोनको तोकिएको कार्यक्षेत्रहरूमा सञ्चालन हुने भएकोले उक्त कार्यक्रमहरू सञ्चालन गर्नका लागि इच्छुक कृषि समूह, सहकारी जल उपभोक्ता समिति, उद्योग कम्पनी, फर्महरूले मिति 2083 साल भाद्र 24 गते सम्म कार्यक्रम कार्यान्वयन एकाइ संखुवा सभा, जोन प्राविधिक एकाइ भोजपुर, जोन सम्पर्क एकाइ मादी र जोन सम्पर्क एकाइ दिङला स्थित सम्पर्क कार्यालयमा अनुसूची 10 बमोजिम रितपूर्वक भरिएको आवेदन फारम तथा अन्य आवश्यक कागजातहरू प्रस्ताव पेश गर्नुहुन यो सूचना प्रसारण गरिएको छ। अलैंची सुपरजोन कार्यक्षेत्र धर्मदेवी नगरपालिका 1, 2, 3, 5 र 6, मादी नगरपालिका 1, 7, 8 र 9, सैनपुर नगरपालिका 1, 2 र 4, पाँच खपन नगरपालिका 1 र 9, खादबारी नगरपालिका 3, 4, 11, सभापोखरी गाउँपालिका 2-6, सिसिला गाउँपालिका 1-5, मकालो गाउँपालिका 1-6, सिलिचोङ गाउँपालिका 1-5 र भोटखोला गाउँपालिका 2-5, भोजपुर नगरपालिका 1, 2, 3, 4, 5, 8, 9, 10 र 11, सदानन्द नगरपालिका 9, 10 र 13, अरुण गाउँपालिका 2, टेम्के मयुङ गाउँपालिका 1, 2, 3, 4, 5, 7, 8 र 9, रामप्रसाद राई गाउँपालिका 1, 2, 3, 6 र 7, आमचोक गाउँपालिका 1-4, सालका सिलिछो गाउँपालिका 2-6। कार्यक्रमको नाम सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार, सुधारिएको अलैंची भट्टी निर्माण कार्यक्रम, अलैंची बालीको प्राथमिक प्रविधि तथा यन्त्र उपकरणहरूको जडान निर्माण तथा प्रदर्शनी, अलैंची बालीको नर्सरी स्रोत केन्द्र स्थापना तथा सुदृढीकरण, सुन्तला जोन संख्या सुनसरी सभाको कार्य क्षेत्र धर्मदेवी नगरपालिका 4 देखि 6, मादी नगरपालिका 3, 4, 5, 6 र 7, चैनपुर नगरपालिका 5, 6, 8, 10 र 11, खादबारी नगरपालिका 1, 2, 4, 5, 6, 7, 8, 9, 10 र 11, सभापोखरी गाउँपालिका 1 र 2, सिलिचोङ गाउँपालिका 3, 4 र 5, चिचिला गाउँपालिका 1 देखि 5, सुन्तला जोन भोजपुरको कार्य क्षेत्र भोजपुर नगरपालिका 3 र 4, टेम्के मयुङ गाउँपालिका 2, 3, 5, 7 र 8, सदानन्द नगरपालिका 1, 2, 3, 4, 5, 6, 7, 8, 10, 11, 12, 13 र 14, रामप्रसाद राई गाउँपालिका 5 र 6, सालपा सिलिछो गाउँपालिका 2, 3, 4 र 6। कार्यक्रमको नाम सिंचाई पूर्वाधार निर्माण कार्यक्रम, सुन्तलाको क्षेत्र विस्तार कार्यक्रम, सुन्तला अलैँचीको लागि आवश्यक खाद्य तत्व, बाली संरक्षण सामग्री, कृषिजन्य औजार उपकरण सहयोग कार्यक्रम। पुनश्च प्रस्ताव पेश गर्नको लागि प्रस्ताव फारमको ढाँचा अनुसूची 10 यस कार्यालयको वेबसाइटबाट डाउनलोड वा कार्यालयबाट प्राप्त गर्न सकिनेछ। आवेदन साथ पेश गर्नुपर्ने कागजातहरू, संस्था सूचीकृत वा नवीकरण गर्ने आशय सहितको निवेदन, संस्थाको दर्ता तथा नवीकरण तथा स्थायी लेखा नम्बर र गत आर्थिक वर्षको कर चुक्ता भएको प्रमाण पत्रको प्रतिलिपि, संस्थाको हकमा बैठकको निर्णयको प्रतिलिपि, खेती गरिने जग्गा स्थान खुल्ने गरी जग्गा धनीको लाल पूर्जा वा भाडा अथवा लिजको जग्गा भएमा कम्तीमा 5 वर्ष र पूर्वाधार निर्माणको लागि 10 वर्षको सम्झौता नामाको प्रतिलिपि, निवेदकको नागरिकता वा नेपाल सरकारद्वारा जारी फोटो सहितको परिचय खुल्ने कागजातको प्रतिलिपि। थप जानकारीको लागि सम्पर्क नम्बर संखा सभा 029562855, भोजपुर 029420049। नवीन कुमार दागी संखा सभा मोबाइल नम्बर 9852055089। जुनिता राई भोजपुर मोबाइल नम्बर 9852077376। इमेल pmamp.piu.sankhuasabha@gmail.com। वेबसाइट www.pmamp.sankhuasabha.gov.np। राष्ट्रीय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाई संखुवा सभा।

0: छ, तेरो दाजुले विदेशबाट आइएमीमा पैसा पठाएछ, झिक्न जा। ए अनि सुन त, तल काकालाई भोलि हस्पिटल लाने रे, गाडी रिजर्भको लागि बन्दोबस्त पनि गरेछ है, खै के इलेक्ट्रोनिक सामानहरू पनि चाहिएको छ भन्दै थियो तेरो काकी।
1: ल ल आमा, म तु गए तु आए।
0: होइन, आजै आइपुग्छस् र?
1: कहाँ आमा, त्यति काम त यही चैनपुरको आशिष एन्ड ब्रदर्स प्यालीमा भइहाल्छ नि।
2: हामी कहाँ आईएमई, वेस्टर्न युनियन, हिमाल रेमिट, सिटी एक्सप्रेस र रिलायबल रेमिट मार्फत देश विदेशबाट पठाइएको पैसा झिक्न र पठाउन सकिन्छ। साथै गाडी रिजर्भमा लिनु परेमा पनि हामीलाई सम्पर्क गर्नुहोस्। त्यति मात्र कहाँ हो र, इलेक्ट्रोनिक सामानहरू पनि पाइन्छ, वैदेशिक रोजगारीको लागि पनि हामीलाई सम्झनुहोस्। आशिष एन्ड ब्रदर्स प्राली, चैनपुर छ, शङ्खुवा सभा, प्रोपाइटर आशिष साख्य, टेलिफोन नम्बर 029-570-128, मोबाइल नम्बर 9852-45-741।
3: चैनपुर नगरीमा नै पहिलो पटक खुल्ला रूपमा हुन गइरहेको वृहत रक्तदान महाअभियान साथै विशेषज्ञ सहितको निशुल्क एक दिवसीय स्वास्थ्य शिविर बस्ने सूचना।
4: एक थोपा रगत अनन्त आशीर्वाद, तपाईँको एक थोपा रगतले कसैको जीवन बचाउँदछ, आशा जगाउँदछ, भाग्य बनाउँदछ।
3: मिति 2083 साल भाद्र 7 गते आइतबार सैनपुर नगर अस्पताल परिसरमा खुल्ला वृहत रक्तदान एवं विशेषज्ञ सहितको निशुल्क एक दिवसीय स्वास्थ्य शिविर सञ्चालन हुने भएको हुँदा उपस्थित भई स्वास्थ्य लाभ लिनुहुन सैनपुर नगर निवासी सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौ।
4: समय बिहानको 9 बजेदेखि आउनुहोस्, यस विशाल महाअभियानमा सहभागी बन्नुहोस्। उपलब्ध सेवाहरू बाल रोग विशेषज्ञ सेवा, स्त्री रोग विशेषज्ञ सेवा, जनरल फिजिसियन सेवा, जनरल सर्जन सेवा, रेडियोलोजिस्ट सेवा, आँखाको मोतियाबिन्दु स्क्रिनिङ सेवा र वृहत रक्तदान महाअभियान।
3: आयोजक एवं सहकार्य सैनपुर नगरपालिका, जिल्ला अस्पताल शङ्खुवा सभा, ब्रह्म कुमारी समाज सेवा प्रभाग, जिल्ला रेडक्रस सोसाइटी शङ्खुवा सभा।
4: रक्तदान जीवनदान सबै महान दान।
2: बस्मेत वस्त्रालयले दिँदैछ ग्राहकहरूका लागि सुवर्ण अवसर। विवाहका लागि सटिङ सुटिङका साडीहरू, मौकाको फाइदा उठाउनुहोस्। आउनु हुनेछ जस्तो तपाईँको मनले माग्छ, एकपटक आउनुहोस् आइरहनु लाग्छ। तपाईँकै सेवाको लागि बस्मेत वस्त्रालय, चैनपुर नगरपालिका छ, टेलिकम अगाडि, प्रोपाइटर दिल्ली कुमार बस्मेत, सम्पर्क नम्बर 9861-43-460।
5: हातमा के पो बोकेर लग्यो गुटुङटुङ,
6: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन, अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको हुन्छ।
5: औ लु, समस्याको समाधान भनेकै म हो,
7: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
5: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ, त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो, राम्रो कमाइ पो छ भन्थ्यो झुसेले।
6: दुबोले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
7: अब त्यहीबाट जाने
5: लाखै सल्लाह दिएको के पाक्क बोले, कुन मेन पावरबाट जाने, त्यो कुरा त रेडियोले पो भन्छ त, 1920 किनेरु ल्याएको रेडियो छ, लु सुनौ त।
3: ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी, साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा, फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 9852-51-094, 9812-36-7742 र व्हाट्सएप नंबर 97054 58 302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी।

0: बस्नेत वस्त्रालयले दिँदैछ ग्राहकहरूका लागि सुवर्ण अवसर। विवाहका लागि सटिङ सुटिङका साडीहरू, मौकाको फाइदा उठाउनुहोस्। आउनुहुनेछ जस्तो तपाईँको मनले माग्छ, एकपटक आउनुहोस् आइरहनु लाग्छ। तपाईँकै सेवाको लागि बस्नेत वस्त्रालय, चैनपुर नगरपालिका छ टलीकम अगाडि, प्रोपाइटर दिल्ली कुमार बस्नेत, सम्पर्क नम्बर 98 6 21 43 460।
1: हातमा के पो बोकेर लाग्यो गुटुङटुङ,
2: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन, अब विदेश जान राम्रो मेन पावर खोज्दै हिँडेको हुन्छ।
1: औ लु, समस्याको समाधान भनेकै म हो,
3: कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
1: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ, त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो, राम्रो कमाई

0: आया।
1: ए लु जचाउन जानु पर्छ काका।
0: जान त जानु तर खोइ कहाँ पो जानु, राम्रो उपचार गर्ने यो चैनपुरमा कुनै हस्पिटल छैन होला।
2: ल छ नि काका, 0.6 लाइनमा प्रभावकारी उपचार हुने प्रभास मेडिकल हल, त्यहाँ गए त भइगयो नि।
3: पुरानो ग्यास्ट्रिक अल्सर हर्ष दिशाबाट रगत बग्ने छाला सम्बन्धी रोग चर्म रोग सिनी रोग टन्सिल बाथ हाट जोड्ने नसा नाक कान घाँटी दम पिना तल्लो पेट दुखेको महिनावारी गडबडी भएको बाघको सल्लाह सुझाव हात खुट्टा झमझमाउने पोल्ने अनुहारको चाया पोतो डन्डीफोर आदिको उपचार साथै ईसीजी एक्सरे भिडियो एक्सरे सेवा उपलब्ध छ। साथै यहाँ सबै प्रकारका औषधिहरू सुपथ मूल्यमा बिक्री गरिन्छ।
4: प्रत्येक बिहीबार र शुक्रबार बिहान 7 बजेदेखि बेलुकी 7 बजेसम्म फिजिसियन एमबीबीएस डाक्टर रूपक रौनियाद्वारा ओपीडी सेवा भिडियो एक्सरे गर्भवती जाँच तथा प्याथोलोजी सेवा
3: 24 घण्टा फार्मेसी सेवा तथा इमर्जेन्सी सेवा उपलब्ध छ। साथै 24 घण्टा एमबीबीएस सेवा पनि उपलब्ध छ।
4: विभिन्न देश तथा विदेश जानको लागि मेडिकल पनि गरिन्छ।
2: प्रवास मेडिकल हल चैनपुर 7.13 लाइन, सम्पर्क नम्बर 0295712092, फोन नम्बर 98423545019।
5: बाल बालिकामा मोबाइल फोनको अत्याधिक प्रयोगले मायोपियाको जोखिम बढ्न सक्छ। मायोपिया हुँदा टाढाका वस्तुहरू धमिलो देखिन्छ र कापी किताबहरू अनुहार नजिकै ल्याएर पढ्ने गरिन्छ। त्यसैले मायोपियाबाट जोगिन वा बनौ, मायोपियाको जोखिमलाई कम गर्न आफ्ना बाल बालिकाको नियमित आँखा परीक्षण गराउनुहोस्। नवदृष्टि आई हस्पिटल इटहरीमा मायोपिया क्लिनिक दैनिक रूपमा बिहान 8:30 दिउँसो 3:30 सञ्चालित छ। नाम टिपाउनका लागि मोबाइल नम्बर 98 62 63 39 64। नवदृष्टि, स्वस्थ आँखा, सुन्दर संसार।

0: 方面咁。
1: Morning, sir.
2: Morning, sir.
1: Sir, I'm going to go to the house. I'm going to go to the house. I'm going to go to the house. I'm going to
2: go to the house. I'm going to go to the house. I'm going to go to the house. I'm going to go
3: यो कस्तो खालको मान्छे ठुलो यसरी पैसा बाँड्दैन थाले भने त रित्तिहाल्छ नि
4: उहाँको बारेमा तिमीलाई राम्रोसँग थाहा छैन होला यो कम्पनीमा तिमी मेरै कारणले आएकी हौ पैसा गरिबीपन के हो मलाई राम्रोसँग थाहा छ भावना माया प्रेम बचाइराख्नको लागि पैसाको ठुलो

0: तपाईँलाई आँखा सम्बन्धी कुनै समस्या छ?
1: यदि समस्यामा हुनुहुन्छ भने आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको लागि चैनपुर आँखा उपचार केन्द्र।
0: हाम्रा सेवाहरू आँखा जाँच गरिनुका साथै आँखा जाँच गरे अनुसारका चस्माहरू बनाइन्छ। चस्मा जाँच गरिनुका साथै आँखा सम्बन्धी सम्पूर्ण औषधिहरू पनि पाइन्छ।
1: चैनपुर आँखा उपचार केन्द्र सम्पर्कको लागि मोबाइल नम्बर 9814777118 र 9867212300। चैनपुर आँखा उपचार केन्द्र, चैनपुर सङ्खुवा सभा।
2: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम सङ्खुवा सभाको कृषि तथा पशुपन्छी उद्यमशीलता विकास र प्राङ्गारिक मल भर्मी कम्पोस्ट प्रबन्धन कार्यक्रम सञ्चालन सम्बन्धी सूचना। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ सङ्खुवा सभाको चालु आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार तपसिल बमोजिमको कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकोले कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 अनुसार योग्यता पुगेका इच्छुक युवा कृषक वा कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित मिति 2083 साल साउन 29 गतेदेखि 2083 साल भाद्र 25 गतेभित्र कार्यक्रम कार्यान्वयन एकाइ सङ्खुवा सभा, जोन प्राविधिक एकाइ भोजपुर, जोन सम्पर्क एकाइ मादी र जोन सम्पर्क एकाइ दिङलामा अनुसूचित 2 बमोजिमको ढाँचामा आवेदन तथा अनुसूचित 3 बमोजिमको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ। सञ्चालन हुने कार्यक्रमको नाम कृषि तथा पशुपन्छी उद्यमशीलता विकास, लक्षित लाभग्राही 16-40 वर्ष उमेरसम्म भित्रका युवा कृषक वा कृषि उद्यमी, कार्यक्रम सञ्चालन हुने क्षेत्र सङ्खुवा सभा र भोजपुर जिल्लाभरि, कार्यक्रम सञ्चालन गर्न सकिने बाली वा वस्तु, कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 उल्लेख भए अनुसार लक्ष्य संख्या 19, बजेट रु 76 लाख, अनुदान रकम तथा भुक्तानी प्रक्रिया, प्रस्तावको कुल लागतको बढ़ीमा 50% वा 4 लाख रूपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा भुक्तानी गरिने। सञ्चालन हुने कार्यक्रमको नाम प्राङ्गारिक मल भर्मी कम्पोस्ट प्रबन्धन, कार्यक्रम सञ्चालन हुने क्षेत्र सङ्खुवा सभा र भोजपुर जिल्लाभरि, लक्ष्य संख्या 2, बजेट रु 4,20,000, प्रस्तावको कुल लागतको बढ़ीमा 50%, निवेदन साथ संलग्न गर्नुपर्ने कागजातहरू, कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव, अनुसूचित 2 निवेदन र अनुसूचित 3 अनुसार प्रस्ताव ढाँचा, कार्यक्रम कार्यान्वयन एकाइ सङ्खुवा सभाको वेबसाइट www.pmamp.sanghuasabha.gov.np बाट प्राप्त गर्न सकिनेछ। आवेदकको व्यक्तिगत तथा 3 पुस्ती विवरण खुल्ने कागजातहरू, नेपाली नागरिकताको प्रतिलिपि, कार्यक्रम सञ्चालनका लागि जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भएमा जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माणतर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौताको प्रतिलिपि, उद्यम वा व्यवसाय दर्ता भएको भए सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि, अघिल्लो आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि, कारोबार सम्बन्धी अन्य कागजातहरू, स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि, सहकारी संस्था कृषक समूहको सदस्य भएमा सम्बन्धित सहकारी संस्था समूहको सिफारिस पत्र, थप जानकारीको लागि सम्पर्क नम्बर 029562855 9852098079, सङ्खुवा सभा 029420949 9852077376, भोजपुर। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ सङ्खुवा सभा। चैनपुर नगरीमा नै पहिलो पटक खुल्ला रूपमा हुन गइरहेको वृहत रक्तदान महाअभियान साथै विशेषज्ञ सहितको निशुल्क 1 दिवसीय स्वास्थ्य शिविर बस्ने सूचना।
3: एक थुपा रगत अनन्त आशीर्वाद। तपाईको एक थुपा रगतले कसैको जीवन बचाउँदछ, आशा जगाउँदछ, भाग्य बनाउँदछ।
2: मिति 2083 साल भाद्र 7 गते आइतबार चैनपुर नगर अस्पताल परिसरमा खुल्ला वृहत रक्तदान एवं विशेषज्ञ सहितको निशुल्क 1 दिवसीय स्वास्थ्य शिविर सञ्चालन हुने भएको हुँदा उपस्थित भई स्वास्थ्य लाभ लिनुहुन चैनपुर नगर निवासी सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौ।
3: समय बिहानको 9 बजेदेखि आउनुहोस्, यस विशाल महाअभियानमा सहभागी बन्नुहोस्। उपलब्ध सेवाहरू बाल रोग विशेषज्ञ सेवा, स्त्री रोग विशेषज्ञ विशेषज्ञ सेवा, जनरल फिजिसियन सेवा, जनरल सर्जन सेवा, रेडियोलोजिस्ट सेवा, आँखाको मोतियाबिन्दु स्क्रिनिङ सेवा र वृहत रक्तदान महाअभियान।
2: आयोजक एवं सहकार्य चैनपुर नगरपालिका, जिल्ला अस्पताल संखुवा सभा, ब्रह्म कुमारी समाज सेवा प्रभाग, जिल्ला रेडक्रस सोसाइटी संखुवा सभा।
3: रक्तदान जीवनदान सबैभन्दा महान दान।
4: हातमा के पो बोकेर लाग्यो गुटुङटुङ?
5: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन। अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि।
4: औ लु, समस्याको समाधान भनेकै म हो।
6: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
4: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ? त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो? राम्रो कमाइ पो छ भन्थ्यो झुसेले।
5: दुबले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
6: लु अब त्यहीबाट जानु।
4: लाखै सल्लाह दिएर के पाक्क बोलेको? कुन मेन पावरबाट जाने? त्यो कुरा त रेडियोले पो भन्छ त। 1919 किनेर ल्याएको रेडियो छ। लु सुनौ त।
2: ग्रोथोसिस मेन पावर शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी, साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा, फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 9852051094, 9812377742 र व्हाट्सएप नम्बर 9704558302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी, नेपाल।
7: भाइको लागि प्यान्ट, मेरो लागि कुर्ता सलवार, अनि घरको लागि अरू कता पनि किन्नु छ।
8: होइन के साह्रो हो त चाहिँ, बजार जान्छु भन्थे एक्लै गनगनाएर बसिरहेछस् त।
7: हेर्नुहोस् न दादा, आज कपडा किन्नु बजार जानु भनेको, धेरै कपडा किन्नु छ, कहाँ कहाँ खोज्नु पर्ने हो, दिक्क लागिसक्यो मलाई त।
8: हे लाठी, यति कुरामा पनि टेन्सन लिनुहुन्छ? शम्भु ट्रेड्स एन्ड सप्लायर्स जान, त्यहाँ तैँले खोजेको सबै प्रकारका कपडाहरू पाइन्छ नि।
7: धन्यवाद दादा, म अहिले नै गइहाले।
8: जेन्ट्स तथा लेडिज ओरिजिनल भेस्ट, प्यान्ट, विभिन्न रेडिमेड कपडा, कुर्ता सलवार, तिरक डस्ना, ब्यागहरू होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै विवाह व्रतबन्धका सम्पूर्ण कपडाहरू पाइन्छ। शम्भु ट्रेड्स एन्ड सप्लायर्स, चैनपुर पोखरी बजार, सङ्खुवा सभा। प्रोप्राइटर शम्भु कटवाल। सम्पर्क नम्बर 9841150600।
7: खराङ सम्पर्क सञ्जीव कटवाल 9816348440।
8: जलजला बिहिबारे सम्पर्क मामा होलसेल वस्त्रालय, विनोद पोखरेल। सम्पर्क नम्बर 9400069782।

0: जीवनको आज 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालय स्प्रिङ वाटर प्रणाली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-7780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो हाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज, समयको आवाज।
1: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। भाराको सिमरामा बलात्कार पछि हत्या गरिएकी 3 वर्षीय बालिका गरिमा चौधरीको हत्याको 5 दिनपछि सरकारले बल्ल मृतकको परिवारसँग वार्ता थालेको छ। सरकारसँग छलफलका लागि बालिकाका परिवार आज जहाज मार्फत काठमाडौँ आएका हुन्। गृहमन्त्री सुदन गुरूङ सहितको छलफलका लागि साँझ बालिकाकी आमा मानमती चौधरी र बुबा मनोज चौधरी सिंहदरबार स्थित मन्त्रालय पुग्नु भएको थियो। छलफलमा सहभागी हुन कृषि मन्त्री गीता चौधरी पनि पुग्नु भएको छ। आज दिउँसो मात्रै कृषि मन्त्री चौधरीले सामाजिक सञ्जालमा बालिका गरिमाको हत्या प्रकरणले आफूलाई स्तब्ध बनाएको बताउँदै दोषीलाई कानून बमोजिम कड़ा भन्दा कड़ा कार्यवाही हुने बताउनु भएको थियो। सिमरामा रहेकी आफ्नी साथी राधा चौधरी मार्फत पीड़ित परिवारको पीड़ादायी अवस्थाबारे जानकारी पाएपछि आफूले तत्काल गृहमन्त्रीसँग टेलिफोन सम्वाद गरेको पनि उहाँले बताउनु भएको थियो। सरकारको तर्फबाट तत्काल

0: पहल पहल तथा अनुसन्धान अघि बढ़ाएकोमा गृहमन्त्री तथा सम्बन्धित निकायलाई धन्यवाद दिँदै वहाँले पीड़ित परिवारलाई न्याय दिलाउन आफ्नो तहबाट निरन्तर समन्वय र पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो। आज बिहान मात्रै गृहमन्त्री गुरूङले कानून निर्माण रातारात हुने प्रक्रिया नभए पनि यसको अर्थ सरकार चुप बसेको छैन भन्दै कानूनलाई अझ प्रभावकारी बनाउन निरन्तर काम भइरहेको उल्लेख गर्नुभएको थियो।
1: गरिमा हत्यापछि बाह्र सहित देशका विभिन्न शहरमा विरोध प्रदर्शन भइरहेका छन्। काठमाण्डुको माइतीहरू मण्डला, शान्ति बाटिका लगायत स्थानमा विभिन्न समूह बनाएर आफन्त र महिला अधिकार कर्मी सहितका युवाहरूले आज पनि प्रदर्शन गरेका थिए। विरोध प्रदर्शनका क्रममा सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै नेपाल प्रहरीले काठमाण्डुका मुख्य क्षेत्रहरूमा सुरक्षा व्यवस्था कड़ा बनाएको थियो। यस्तै पोखरा, बुटवल लगायतका शहरमा पनि दोषीलाई कड़ा कार्यवाही र पीड़ितलाई न्यायको माग गर्दै विरोध प्रदर्शन भएको छ। प्रदर्शनमा सहभागीहरूले बलात्कार र हत्या जस्ता जघन्य अपराध विरूद्ध कड़ा कानून बनाउन सरकारसँग माग गरेका छन्।
0: बाराका स्थानीयले भने वीरगंज पथलैया सड़क खण्ड अवरूद्ध पारेका छन्। स्थानीयवासीले चौथो दिन पनि वीरगंज पथलैया सड़कको सिनरा खण्डमा ट्रेन टाँगेर धरना दिएको प्रहरीले जनाएको छ। बेलुकी अबेरसम्म पनि सड़क प्रदर्शन र विरोध जारी रहेको बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले केही बेर अघि थाहा संचार नेटवर्कलाई जानकारी दिनुभयो। घटनामा संलग्न केही व्यक्तिहरू पक्राउ परिसकेको र कानूनी प्रक्रिया अघि बढ़ेको उहाँले बताउनुभयो।
2: उहाँहरूले चाहिँ जाहेर दिनुभएको छ, जाहेरी अनुसार चाहिँ केही व्यक्तिहरू पक्राउ पनि परेको छ, प्रक्रियामा गइसकेको छ। एकका खालका जघन्य प्रकृतिका घटनाहरूमा यो गर्ने यो नगर्ने भन्ने हुँदैन, एउटा मात्रै विकल्प छ, कडाभन्दा कडा सजाय गर्ने, कडाभन्दा कडा सजायको लागि पहल गर्ने, अनुसन्धान प्रभावकारी ढंगले र सजायको सुनिश्चितता, कारवाहीको सुनिश्चितता गर्नको लागि चाहिँ सम्पूर्ण पहल गर्ने एउटा त्यो भइरहेको अवस्था। त्यस्ता जघन्य खालका घटनाहरूमा अलिकति कमजोर भयो, फिटल्लो भयो, कडा कानून हुनुपर्छ भन्ने विषयहरू चाहिँ जुन अहिले मागको रूपमा उठिरहेछ, त्यो चाहिँ अब जिल्ला सुरक्षा समितिले सम्बोधन गर्ने माग नभएको हुनाले त्यस विषयमा मात्र छलफल गर्नको लागि चाहिँ ती नानीका मृतकको बुवामा लगायतका व्यक्तिहरू चाहिँ छलफल वार्ताको लागि चाहिँ काठमाडौँ जानुभएको छ, वार्ता गर्ने प्रयोजनको लागि। सड़क अवरूद्ध छ, बिस्तारै उहाँहरूले चाहिँ अब यो माग सम्बोधन गर्ने सवालमा वार्ताको लागि व्यवस्थान गर्नुभएको छ, अपेक्षा गरौं त्यो जामहरू पनि बन्दहरू पनि खुल्ला भन्ने अपेक्षा गर्नेछौँ।
0: बाराको जितपुर सिमरा उपमहानगरपालिका एक भक्तिनगरकी बालिका गरिमा साउन 31 गते बिहान हराएकी थिइन्। खोजी गर्ने क्रममा भदौ 2 गते आफ्नै घर नजिकैको एउटा घरमा विभत्स तथा अमानवीय अवस्थामा उनको शव फेला परेको थियो। बालिकाको बलात्कारपछि हत्या भएको घटनामा संलग्न दोषीलाई कड़ा भन्दा कड़ा कार्यवाही गर्नुपर्ने माग विभिन्न राजनीतिक दल र विभिन्न संघ संस्थाले पनि गर्दै आएका छन्।
1: कानून व्यवसायीहरूले मृत्युदण्डको सजाय मागे पनि राज्यले पीड़ितलाई छिटो न्याय दिने, अनुसन्धान फास्ट ट्र्याकमा लिएर न्याय निरूपण गर्ने र परिवारलाई उचित राहत दिएर सम्बोधन गर्नुपर्ने सुझाव दिएका छन्। बलात्कार हत्या जस्ता घटना न्यूनीकरणका लागि सरकारले जनचेतनामूलक कार्यक्रम ल्याउनुपर्ने उनीहरूको भनाइ छ। सर्वोच्च अदालत बार एसोसिएशनका पूर्व अध्यक्ष एवं वरिष्ठ अधिवक्ता हरिशंकर निरौलाले नयाँ संविधान बन्ने बेला मृत्युदण्डको सजाय हटाउने बहसमा आफू सहभागी भएको तर हटाउने निर्णय ठिक नभएको व्यक्तिगत धारणा राखेको सुनाउनु भएको छ।
3: अपराध साबित भइसकेपछि मृत्युदण्ड भन्छौँ हामी कानूनी भाषामा, यो मृत्युदण्ड दिने सजाय जुन चाहिँ यो हटाइयो, यो मेरो व्यक्तिगत विचारमा चाहिँ यो ठिक होइन र मृत्युदण्ड दिनुपर्छ। कानूनको कठघरामा आइसकेर अन्तिम निर्णय भइसकेको छ भने र त्यो फैसला उपर त्यो निर्णय उपर चुनौती दिएर अगाडि बढ्न सक्ने चाहिँ अब लाई चाहिँ कानून अधिकार दिएको छैन भने त्यस्तो व्यक्तिलाई कानून बमोजिम कानून भएको प्रावधान बमोजिम मृत्युदण्ड दिनुपर्छ, त्यो प्रावधान नेपालको कानूनमा ल्याउनु पर्छ भन्ने म धारणाको मान्छे हुँ। विश्वको धेरै देशहरूको अध्ययन गर्दा हेऱ्यो भनेदेखि हामी देशमा चाहिँ अब यो दिन नपाउने छ, अब धेरै देशमा छ, अब के भन्नु अमेरिका जस्तो देशमा नि संसारभरमा मृत्युदण्ड दिनुहुँदैन, हल्ला हिँड्छ यताउता सारा गर्छ, उसको देशमा चाहिँ मृत्युदण्ड दिने व्यवस्था छ। त्यस कारणले अब कानूनमा अहिले यति बेला प्रावधान नभएको हुनाले फाँसी दिन त अब मिल्दैन होला, तर कानूनले हुन सक्ने उत्तौलो दर्जा चाहिँ छिट्टोभन्दा छिट्टो तदारुखताका साथ यो चाहिँ अनुसन्धान गरेर यो चाहिँ कानुन काट्नुपर्छ र कानुनको दायरामा ल्याएर उसलाई चाहिँ उपलब्ध दर्जाको सजाय दिनैपर्छ भन्ने मेरो धारणा छ।
1: निरौलाले कानूनको संशोधन गरेर मृत्युदण्डको व्यवस्था गर्न सकिने बताए पनि नेपाल बार एसोसिएशनकी निवर्तमान महासचिव अन्जिता खनालले भने वर्तमान कानूनी व्यवस्थामा गरिमाका आफन्त र युवा आन्दोलनले उठाएको माग सम्बोधन गर्न सकिने अवस्था नरहेको बताउनु भएको छ।
4: यो फाँसी सजाय भनेको आन्दोलनले उठाएको विषय हामी दिन सक्दैनौँ, किनभने हामीलाई इन्टरनेसनल लले प्रबन्ध नै गर्न सक्दैन होइन। एउटा हो नाबालकको हकमा हामीसँग छुट्टै कानुन छ नि त, छुट्टै कानुनी व्यवस्था छ, त्यस कारणले गर्दा त्यही फौजदारी अपराध संहिताको चको अन्तर्गत नाबालक अन्डर द एजको बच्चाको हकमा चाहिँ छुट्टै व्यवस्था गरेर त्यही व्यवस्था गर्ने हो। अब आन्दोलनले उठाएको वस्तुहरूलाई चाहिँ हामीले सम्बोधन गर्नलाई राज्यले कुनै पनि तरिकाले सम्बोधन गर्ने ठाउँ आफ्नो ठाउँमा छ, त्यो जे मागेका छन् त्यो चाहिँ हामी सक्दैनौँ, किनभने हामीलाई फाँसीको ल नै छैन, त्यो बनाउनै मिल्दैन। इन्टरनेसनल लले धेरै धेरै नै हामीले त्यो ललाई चाहिँ अनुमोदन गरिसकेका छौँ 1948 नै गरेका हो होइन, त्यस कारणले गर्दा त्यो चाहिँ मिल्दैन। तर पनि अब यो संवेदनशील विषय हो, नाबालक एउटा मैल बच्चा त्यस्तो संवेदनशील तरिकाले मरेको पनि त, त्यसको हकमा चाहिँ राज्यले केही न केही क्षतिपूर्तिको हकमा व्यवस्था गर्थ्यो, अनुसन्धान पाटोलाई अगाडि बढाउन सक्यो होइन, छिटो यसलाई चाहिँ न्याय निरूपणमा अगाडि लान सक्छ। त्यसले गर्दा यो विषयवस्तु भनेको चाहिँ हामीले भक्तै कारण व्यवस्था अन्तर्गत नै चल्नुपर्छ भनेर लाग्छ मलाई।
0: प्रधानमन्त्री बालेन्द्र शाह आज पोखराबाट सड़क मार्ग हुँदै मुस्ताङ पुग्नु भएको छ। हिजो काठमाडौँबाट पोखरा पुग्नुभएका प्रधानमन्त्री शाह कास्कीको माछापुर्से गाउँपालिका 6 अस्ताम स्थित अन्नपूर्ण इको भिलेजमा एक रात बिताएर सड़क मार्ग हुँदै मुस्ताङ पुग्नु भएको हो। मुस्ताङ जाने सड़क म्याग्दीको बेनीजोमसुङ खण्डमा दुई ठाउँमा पहिरो खसेर अवरूद्ध भएको थियो। म्याग्दीको अन्नपूर्ण गाउँपालिका 3 सुके बगर र म्याग्दीकै रघुगंगा गाउँपालिका 2 बैसरीमा लेदोसहित पहिरो खस्दा प्रधानमन्त्री शाहको यात्रा अन्यलमा परेको थियो। यद्यपि दुवै पहिरो हटाएर बाटो सुचारू भएपछि प्रधानमन्त्री शाह चढ़ेको गाड़ी अगाडि बढ़ेको थियो। आज दिउँसो करिब 3 बजेतिर मुस्ताङमा पाइला टेक्नुभएका प्रधानमन्त्री शाह अहिले सदरमुकाम जोमसुन स्थित एक होटलमा बस्नु भएको मुस्ताङकी प्रमुख जिल्ला अधिकारी अजिता शर्माले जानकारी दिनुभयो। प्रधानमन्त्री शाहको यो निजी तथा पारिवारिक भ्रमण भएकाले औपचारिक रूपमा जानकारी नभएको उहाँले सुनाउनुभयो। प्रधानमन्त्री शाह आज जोमसुममा बसेर भोलि बिहान मुक्तिनाथ मन्दिरमा दर्शन गर्न जाने जानकारी प्राप्त भएको मुक्तिनाथ मन्दिर व्यवस्थापन समितिका कार्यालय प्रमुख दिनेश भूषालले बताउनुभयो। उहाँको भ्रमणलाई लिएर मुस्ताङमा सुरक्षा व्यवस्था कड़ा पारिएको छ।
1: राष्ट्रपतिभित्रको आन्तरिक द्वन्द्व देखिएपछि नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले बालिन सरकार 5 वर्ष नटिक्ने दावी गर्नुभएको छ। पार्टीको तनावले प्रधानमन्त्री बालिन मुस्ताङ गएको मौका छोपेर आज भक्तपुरको नगरकोटमा आयोजना गरिएको एमालेको जनसंगठन समन्वय संयन्त्र कार्यशालालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले बहुमत भए पनि बालिन सरकार 5 वर्ष नटिक्ने दावी गर्नुभएको हो। संविधान मिचेर बनेको अहिलेको सरकार ढालेर लोकतन्त्र फिर्ता ल्याउने ओलीको अठोट छ।
5: सरकार बनेका दिन पहिलो निर्णय केपीओलाई गिरफ्तार गर्ने भन्ने निर्णय गरेर रातभरि लगाएर बिहान पर्छ गिरफ्तार गर्ने। मलाई गिरफ्तार किन गरेको भने उसलाई थाहा छ, मैले यस्ता मारना मात्र कति होइन कति बोल्छ थाहा हुन्छ, त्यसरी बालुवासँग मनोरञ्जनसँग मिलेर हुनलाई पनि थाहा हुन्छ। तर अरूलाई तर्साउनका लागि केपीओलाई त समातेर चुनियो भने अरूको के हुन्छ सरकारमा भन्नु।
1: नेपाली जनतालाई डर त्रास देखाउने सुकुम्बासीलाई बाँच्न नदिने षड्यन्त्र गरिएको ओलीको टिप्पणी छ। सरकार बनेकै दिन आफूलाई पक्राउ गर्ने निर्णय गरेर अरूलाई तर्साउन खोजिएको आरोप पनि उहाँले लगाउनुभयो।
5: आजको आवश्यकता हो, आजको राष्ट्रिय राजनीति हो, प्रतिगमन बाटो देश फर्काउनु, प्रतिगमनकारीहरूलाई पराजित गर्नु, अपहरित लोकतन्त्र फिर्ता ल्याउनु, मिचिएको संविधानलाई बेच्न नदिनु, फेरि ल्याउनु र सुशासन र विकासको फेरि हाम्रो अन्तर्राष्ट्रिय सम्बन्ध, स्नेह सम्बन्ध, पराष्ट्र सम्बन्ध यो सबै कुरालाई फेरि त्यहाँ
1: नेपाली कम्युनिष्ट पार्टी नेकपाका नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले पनि पूर्व प्रधानमन्त्री ओलीकै बोलीमा बोली मिलाएर रासोपा दलाल पुँजीपति वर्गको मुख्य प्रतिनिधि भएको आरोप लगाउनु भएको छ। नेकपाको कोशी प्रदेश समितिले आज आयोजना गरेको पार्टी एकता तथा प्रशिक्षण कार्यक्रममा उहाँले दलाल पुँजीपति वर्गको मुख्य प्रतिनिधिले नै नेपालको सत्ता कब्जा गरेको आरोप लगाउनु भएको हो। 2062-63 को परिवर्तनपछि नेपाली कांग्रेस दलाल पुँजीपति वर्गको मुख्य प्रतिनिधिका रूपमा रहेकोमा अहिले रासोपा त्यस्तो शक्तिका रूपमा अघि आएको उहाँको दावी छ। त्यति मात्र होइन, उहाँले अहिलेको सरकार तानाशाहले चलाएको टिप्पणी समेत गर्नुभयो।
6: अर्को यस्तो मुखी अहिले शासन गरिरहेको छ जसले देशलाई तानाशाही ग्रहण गरिरहेको छ।
1: एमाले आत्मसात गरेको मदन भण्डारीको जवज पनि पुँजीवादी जनवाद भएको दावी गर्नुभएको छ। उहाँले वर्तमान सत्ता जनविरोधी दिशामा अघि बढ़िरहेको पनि आरोप लगाउनुभयो। सरकारले ल्याएको नीति कार्यक्रम र बजेटले आम जनता तथा तल्लो वर्गको हित नगरेको उहाँको आरोप छ। सरकारका आर्थिक नीतिहरू माथिल्लो वर्गको हितमा केन्द्रित रहेको उहाँले दावी गर्नुभयो।
7: राजसभा छोडेर प्रगतिशील लोकतान्त्रिक पार्टी खोलेर अध्यक्ष बन्नुभएका सन्तोष परियारले पनि खनालले जस्तै टिप्पणी गर्नुभएको छ। काठमाडौँमा आयोजित आफ्नो पार्टीको युवा प्रशिक्षण भेलालाई संगठन गर्दै उहाँले वर्तमान राज्य व्यवस्था र बजेटको स्वरूपमाथि गम्भीर प्रश्न उठाउनु भएको हो। अध्यक्ष परियारले हालैको बजेट वामपन्थी विचारधारा अनुकूल नभएको र यसले गरीब जनताको हित संरक्षण गर्न नसकेको टिप्पणी गर्नुभयो। बजेटले आम नागरिकमा आशा जोगाउन नसकेको उल्लेख गर्दै उहाँले आफ्नो पार्टीले गर्ने राजनीति र आन्दोलन सधैँ कमजोर र उपेक्षित वर्गकै अधिकारका लागि लक्षित हुने स्पष्ट पार्नुभयो।
8: आफ्ना लागि यो बजेट गणतन्त्रहरूको होइन, यो बजेट गरिबहरूको होइन भन्ने मान्छेले शासन गरेको बेला तपाईँ भाइ नि हामी भाइ रोटी भयो। हामीले गर्ने आन्दोलन हामीले राजनीति गरिबहरूकै लागि हो, मुखहरूकै लागि हो, तम्बुहरूकै लागि हो। यो कुनै फेरि त्यो समानको बस्ने सबैको लागि त हुँदैन हो, तर मुख्य रूपमा राज्य निर्माण लागि।
7: नेपाल परिवेशमा थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
9: पुनश्चरी प्रमुखको पर्वको नाम
10: मार्वलका सिके घिसी प्रडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाड ब्रान्ड, साथै मार्वलका युपिभीसी प्रडक्टहरू लिड फ्री, युवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
11: सुरक्षा घरको साथ जीवन दर्शन।

0: प्रभु महालक्ष्मीबाटै जीवन बीमा गरौँ।
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड।
2: संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज, समयको आवाज।
3: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा बपाकी समाचार।
4: सरकारले विद्यालय कर्मचारीको पारिश्रमिक मासिक 5,000 रुपियाँ वृद्धि गर्ने निर्णय गरेपछि नेपाल विद्यालय कर्मचारी परिषदले पूर्व घोषित आन्दोलनका कार्यक्रम स्थगन गरेको छ। परिषदका अध्यक्ष गंगाराम तिवारी र महासचिव शान्तिनाथ योगीले आज संयुक्त रूपमा विज्ञप्ति जारी गरेर विद्यालयका कर्मचारीको पारिश्रमिक वृद्धि गर्ने निर्णयको स्वागत गरेका हुन्। यद्यपि परिषदले विद्यालय कर्मचारीका सेवा सुविधा, वृत्ति विकास, पेशागत तथा सामाजिक सुरक्षा, आवश्यक दरबन्दी र स्थायी व्यवस्थापन लगायत माग सम्बोधन गर्न माग गरेको छ। सरकारको निर्णय अनुसार प्रारम्भिक बाल विकास सहजकर्ता, विद्यालय कर्मचारी र विद्यालय सहयोगीका लागि संघीय सरकारले उपलब्ध गराउँदै आएको पारिश्रमिक अनुदानमा मासिक 5,000 रूपियाँ वृद्धि भएको छ। यससँगै ईसीडी सहजकर्ताको पारिश्रमिक 12,000 17,000, विद्यालय सहयोगीको 10,000 15,000 र लेखा हेर्ने विद्यालय कर्मचारीको 15,000 20,000 रूपियाँ पुगेको छ।
3: मेडिकल व्यवसाय दुर्गा प्रसाईको समूह र सरकार बीच 14 बुधी सहमति भएको छ। आज प्रसाई नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान र नेपाल सरकार बीच सहमति भएको हो। सहमति भएसँगै महाअभियानले आयोजना गर्दै आएका धरना तथा आन्दोलनका सम्पूर्ण कार्यक्रम आजदेखि फिर्ता लिएको छ। काठमाडौँ उपत्यका प्रवेश गरी ललितपुरको पुलचोकमा धरनामा रहेका महाअभियानका प्रतिनिधि र सरकारद्वारा गठित वार्ता बीच भएको गहन छलफलपछि सहमति पत्रमा हस्ताक्षर भएको छ। सरकारका तर्फबाट वार्ता टोली संयोजक एवं प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका सहसचिव लीलाधर सुवेदी र महाअभियानका तर्फबाट वार्ता समिति संयोजक विष्णु बोहरा छेत्रीले सहमति पत्रमा हस्ताक्षर गरेका छन्। कालो सूचीमा परेका ऋणीहरूको बैंक खातामा रहेको सामाजिक सुरक्षा भत्ता, औषध उपचार खर्च, निवृत्ति भरण रकम र तलब खाता सञ्चार चालनमा बैंक तथा वित्तीय संस्थाले रोक लगाउन नपाउने व्यवस्था गर्ने, लघु वित्त संस्थाको कालो सूची र धितो लिलाम सम्बन्धी विद्यमान व्यवस्थामा नेपाल राष्ट्र बैंकले पुनरावलोकन गर्ने तथा कर्जा मिनाहा सम्बन्धी मागका विषयमा तथ्याङ्क संकलन र विश्लेषण गरी उपयुक्त कार्यान्वयन योग्य विकल्प तयार गरी अर्थ मन्त्रालय नेपाल राष्ट्र बैंक र सम्बन्धित निकाय मार्फत कार्यान्वयन गर्ने लगायत विषयमा सहमति भएको छ।
4: संसदमा जान नसकेका नेपाली कांग्रेसका शीर्ष नेताहरू भने पार्टीको आन्तरिक किचौलो मिलाउन दिनरात लागेका छन्। विशेष महाधिवेशनबाट पार्टीको नेतृत्वमा पुगेका सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्मा अहिले पूर्व सभापति शेरबहादुर देउवा स्वदेश फर्केसँगै थप दबावमा पर्नु भएको छ। देउवा समूहले 15 महाधिवेशन सार्न माग गर्दै सर्वोच्च गएपछि उपसभापति शर्माले अदालतको बाटोभन्दा पार्टी कार्यालयमै बसेर संवाद गरेर कांग्रेसको विवाद समाधान गर्नु पर्नेमा जोड़ दिनुभएको छ। स्वर्गीय प्रदीप गिरीको स्मृतिमा आज आयोजित कार्यक्रममा उहाँले मंगसिर भन्दा पछाडि महाधिवेशन लैजाने संवैधानिक तथा कानूनी आधार कांग्रेससँग नरहेको बताउनु भएको हो। उहाँले महाधिवेशन रोक्नुभन्दा संवाद मार्फत आन्तरिक विवाद समाधान गर्नुपर्ने बताउनुभयो। कांग्रेसभित्रको विवाद समाधानका लागि आफूहरू पार्टी कार्यालयको मात्र होइन हृदयको ढोका खोल्न पनि तयार रहेको बताउनुभयो।
5: नेपाली कांग्रेस पार्टीको असोज 16 शुरू हुने महाधिवेशनको प्रक्रिया त्यो समयमा शुरू भएन भने मंगसिर भन्दा उता जाने अवस्था नभइसकेपछि एउटा पुरानो राजनीतिक दलको वैधानिक तौर गम्भीर प्रश्न उब्जिन्छ। यो विषयलाई चाहिँ मलाई लाग्छ हाम्रा सबै नेताहरूले स्मरण गर्नुहुन्छ, ख्याल गर्नुहुन्छ, मिडियाका साथीहरूले ख्याल गर्नुहुन्छ, न्यायमूर्तिहरूले ख्याल गर्नुहुन्छ र पार्टीका साथीहरू सबैलाई आग्रह गर्न चाहन्छु कि त्यसलाई ख्याल गरिराखेर हामीलाई अल्म लिने अवस्था छैन। पार्टी कार्यालयको ढोका मात्रै होइन, सबै अग्रजहरूलाई स्वागत गर्नका लागि हृदयको ढोका पनि खुला राखेर काङ्ग्रेसलाई एकताबद्ध बनाएर सँगसँगै लिएर गएर जान हामी तयार छौँ।
3: नेपाली कम्युनिष्ट पार्टीकी नेत्री यशोदा गुरूङ सुवेदीले पार्टीको आन्तरिक संगठनात्मक सुदृढीकरण लगत्तै जनजीविका र राष्ट्रियताका मुद्दा लिएर सड़क संघर्षमा उत्रिनुपर्ने आवश्यकता रहेको बताउनु भएको छ। काठमाडौँमा आज आयोजित पार्टीको कोशी प्रदेश एकता घोषणा सभालाई सम्बोधन गर्दै उहाँले अहिले आन्दोलनका लागि सड़कमा धेरै मुद्दा देखिएको बताउनु भएको हो। नेत्री सुवेदीले संगठनात्मक प्रक्रियालाई यथाशक्य चाँडो सम्पन्न गरी सरकारका जनविरोधी कदम विरूद्ध जनताको आवाज लिएर सड़कमा निस्कन कार्यकर्तालाई निर्देशन दिनुभयो। पार्टीको आवश्यकता अनुसारको खबरदारीका लागि सड़कमा उत्रन संगठन सधैं तयारी अवस्थामा रहनुपर्ने उहाँको भनाइ छ। नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।

0: एकमात्र डीटीएच सेवा जिसमें
1: रेशम खुशी को कनेक्शन
0: जीवन में थोड़े कुरा हुन्छ जहां हामी च्वाइस करने सुविधा हुन्छ hahakhabar.com जहां तपाईं निर्धक्क च्वाइस कर सक्नुहुन्छ आफ्नो रुचि अनुसार को समाचार समाचार में विविधता विचार में संतुलन hahakhabar.com त्यति मात्र होइन मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो छिनछिनको खबर अब thahakhabar.com यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
2: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं नेपाल परिवेश अनलाइनमा थाहा संचार र thahakhabar.com पनि संसारभर सुन्न सकिन्छ
3: अब बाँकी समाचार काठमाडौँ उपत्यकाबाट जाने फोहोर रोकेर बन्चरे डाँडाका स्थानीयले आन्दोलन थालेका छन् फोहोर व्यवस्थापन वैज्ञानिक नहुँदा आफूहरू विभिन्न रोगका शिकार हुन बाध्य भएको भन्दै स्थानीयले आन्दोलन थालेका छन् आज बिहान फोहोर बोकेका गाड़ी एक घण्टा रोकेका उनीहरूले माग सम्बोधन गर्न 15 दिनको अल्टिमेटम दिएका छन् 15 दिनभित्र माग सम्बोधन नभए फोहोर पूर्ण रूपमा रोक लगाउने उनीहरूको चेतावनी छ वैज्ञानिक प्रविधिबाट फोहोर व्यवस्थापन हुनुपर्ने लगायत विगतका सहमति पनि कार्यान्वयन नभएकाले आन्दोलनमा उत्रन बाध्य भएको सिस्टोल बन्चरी डाँडा फोहोर व्यवस्थापन सरोकार केन्द्रका अध्यक्ष निरञ्जन सञ्जयले बताउनु भएको छ काठमाडौँ उपत्यका सहित 21 वटा पालिकाको फोहोर सिस्टोल बन्चरे डाँडा लैजाने गरिएको छ
2: जनकपुर धामका पोखरीको जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउन गुठी संस्थानले आजदेखि डोजर प्रयोग गरी जग्गा खाली गराउन थालेको छ गुठी संस्थान जनकपुर धामका प्रमुख किशोर कुमार झाका अनुसार जनकपुर धाम चार स्थित पेठिया बजार नजिकै गोरधोई पोखरीबाट आजदेखि अतिक्रमित संरचना हटाउन शुरू गरिएको हो संस्थानले पटक पटक सूचना जारी गरी संरचना आफै हटाउन आग्रह गरे पनि अटेर गरेपछि स्थानीय प्रशासन र सुरक्षा निकायको समन्वयमा डोजर चलाइएको हो
3: काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले विभिन्न 92 संस्थागत निजी विद्यालयको अनुमति वा स्वीकृति रद्द बारे 35 दिनीय सूचना जारी गरेको छ विभागले महानगर क्षेत्रभित्र प्रचलित कानून बमोजिम अनुमति वा स्वीकृति प्राप्त गरी संचालित तर अब अनुमति वा स्वीकृति रद्द गर्नुपर्ने अवस्थामा रहेका संस्थागत विद्यालयले 35 दिनभित्र आवश्यक कागजात सहित विवरण पेश गर्न सूचना जारी गरेको हो विभागका प्रमुख नवराज ढकालले चित्तवृत्त जवाफ नआए विद्यालयको अनुमति वा स्वीकृति रद्द गर्ने बताउनुभयो
2: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार नेपाल सहित 75 मुलुकका लागि डोनाल्ड ट्रम्प प्रशासनले अख्तियार गरेको कड़ा आप्रवासी भिजा नीति अदालतले खारेज गरिदिएको छ रोइटर्सका अनुसार म्यानहट स्थित अदालतकी न्यायाधीश जेनेट भगार्सले ट्रम्प प्रशासनको कड़ा आप्रवासी भिजा नीति खारेज गरिदिनु भएको हो आप्रवासी अधिकारवादी संस्थाहरू क्याथोलिक लिगल इमिग्रेशन नेटवर्क र अफ्रिकन कम्युनिटी चीज टुगेदर लगायतका संस्थाले परिवारका लागि आप्रवासी भिजा प्रयोजन गरिरहेका आवेदकहरूको पक्षबाट अदालतमा मुद्दा हालेका थिए उक्त मुद्दामा सुनवाई गर्दै राष्ट्रियताको आधारमा आप्रवासी भिजामा कड़ा नीति खारेजको आदेश आएको हो उक्त नीति गैर कानूनी रहेको र त्यसले संघीय आप्रवासन कानूनको उल्लंघन गरेको फैसलामा भनिएको छ यसैबीच इरानको विदेश मन्त्रालयले अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा तेहरान विरूद्ध घोषणा गरिएको नयाँ तथा कड़ा आर्थिक प्रतिबन्ध अभियानको तीव्र आलोचना गरेको छ आज विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले वाशिङटनले अन्य स्वतन्त्र राष्ट्रलाई आफ्नो प्रतिबन्ध पालना गर्न बाध्य पार्न खोजेको आरोप लगाउनु भएको हो अमेरिकी प्रशासनले तेहरानसँग आर्थिक व्यावसायिक तथा वित्तीय कारोबार गर्ने विदेशी कम्पनी र बैंकहरूलाई गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिँदै अहिलेसम्मकै कड़ा प्रतिबन्ध लगाउने योजना सार्वजनिक गरेपछि इरानको यो कड़ा प्रतिक्रिया आएको हो
3: नेपाल परिवेशमा अब खेल समाचार अस्ट्रेलियामा जारी टप एण्ड टी20 सिरिजमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ आज भएको दोस्रो खेलमा नेपाल बंगलादेश हाई पर्फर्मेन्स टीमसँग 9 विकेटले पराजित भएको हो नेपालले जीतका लागि दिएको 100 रनको सामान्य लक्ष्य बंगलादेशले 10 ओभर 2 बलमा मात्र 1 विकेटको क्षतिमा पूरा गर्यो उसका लागि जीसन आलम 52 रन बनाएर नट आउट रहे भने आरिफुल इस्लामले अभिजित 34 रन योगदान गरे। नेपालका लागि एकमात्र विकेट सहाब आलमले दिए। यसअघि अस्ट्रेलियाको डर्बिन स्थित मरारा क्रिकेट मैदानमा बंगलादेशले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले निर्धारित 20 ओभरमा 9 विकेटको क्षतिमा 100 रन बनाएको थियो। नेपालका कौशल भुटेलले 46 रन बनाउनु बाहेक अन्य ब्याटरले सम्झना लायक प्रदर्शन गर्न सकेनन्। बंगलादेशका लागि रिपन मण्डलले एक्लैले 4 विकेट हात पारे।
2: जिम्बाब्वेका अलराउण्डर सिकन्दर राजाले चितवन राइनोजबाट नेपाल प्रिमियर लीग एनपीएल खेल्ने भएका छन्। चितवनले राजालाई एनपीएलको तेस्रो संस्करणका लागि अनुबन्ध गरेको जनाएको हो। राजा अन्तर्राष्ट्रिय तथा फ्रेन्चाइज क्रिकेटमा लामो अनुभव भएका अलराउण्डर खेलाड़ी हुन्। उनले जिम्बाब्वेको राष्ट्रिय टोलीबाट क्रिकेट खेल्दै आएका छन्। त्यस्तै विश्वका विभिन्न प्रमुख टी20 प्रतियोगितामा पनि सहभागिता जनाउँदै आएका छन्। उनको अनुभव अलराउण्ड क्षमता र नेतृत्वदायी भूमिकाले आगामी एनपीएल सिजनका लागि तयार भइरहेको टोलीलाई थप मजबूत बनाउने चितवनले भनेको छ। हामी नेपाल परिवेशको अन्तमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
3: गरिमा हत्याको 5 दिनपछि सरकारले बल्ल थाल्यो परिवारसँग वार्ता। मृत्युदण्डको सजाय माग गर्दै विभिन्न शहरमा विरोध प्रदर्शन।
2: पहिरोले अवरोध गरेपछि प्रधानमन्त्रीलाई मुस्ताङ पुग्न ढिलाइ। भोलि बिहान मुक्तिनाथ मन्दिरमा दर्शन गर्ने कार्यक्रम।
3: दुर्गा प्रसादको समूह र सरकार बीच 14 बुधे सहमति। पारिश्रमिक बढेपछि विद्यालय कर्मचारीको आन्दोलन स्थगित।
2: प्रशासनको कड़ा आप्रवासी भिजा नीति अदालतबाट खारेज। इरानद्वारा अमेरिकी आर्थिक प्रतिबन्धको कड़ा आलोचना।
3: र टप एन्टी20 क्रिकेटमा नेपालको लगातार दोस्रो हार। जिम्बाब्वेका अलराउण्डर सिकन्दर राजाले चितवनबाट एनपीएल खेल्ने।
2: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भीम विश्वकर्मालाई धन्यवाद। अप्सरा र दिनेश बिदा हुन्छौ।

0: अरुण
1: अरुण
0: 97.6 MHz हरपल तपाईं सँगै।
2: अत्याधुनिक इन्डोस्कोपिक प्रविधिद्वारा अनुहारमा दाग नहुने गरी गरिने आँसु नलीको अपरेशन अब वरिष्ठ अकुलोप्लास्टी सर्जनद्वारा नवदृष्टि आई हस्पिटल इटहरीमा संचालनमा आइसकेको छ। आँखाको आँसु नली बन्द भएर आँखाबाट आँसु झरिरहने समस्या भएका बिरामीका लागि नवीन प्रविधिको अपरेशन जसबाट अनुहारमा कुनै दाग रहन्न, यस अपरेशनका लागि सम्पर्क नम्बर 98626339 नवदृष्टि स्वास्थ्य आँखा सुन्दर संसार।
3: हातमा के पो बोकेर लाग्यो हो गुटुङटुङ,
4: के गर्नु अब पेन्सन थाप्न हिँडेको भन्न मिलेन, अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि।
3: औ लु समस्याको समाधान भनेकै म हो,
5: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
3: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ, त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो, राम्रो कमाइ पो छ भन्छ झुसेले।
4: हामी पनि त्यही मेन पावरबाट जानुपर्छ,
5: अब त्यहीबाट जाने
3: लाखै सल्लाह दिएको के पाक बोले, कुन मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त, 19 पोइन्टिङमा किनेर ल्याएको रेडियो छ, लु सुनौ त।
6: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी, साउदी कतार कुवेत मलेसिया मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 देखि माथि कमाई हुने राम्रो राम्रो कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 देखि माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 98525154, 98126772 र व्हाट्सएप नम्बर 97054538302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल। सैनपुर नगरीमा नै पहिलो पटक खुल्ला रूपमा हुन गइरहेको वृहत रक्तदान महाअभियान साथै विशेषज्ञ सहितको निशुल्क एक दिवसीय स्वास्थ्य शिविर बस्ने सूचना।
7: एक थोपा रगत अनन्त आशीर्वाद, तपाईँको एक थोपा रगतले कसैको जीवन बचाउँदछ, आशा जगाउँदछ, भाग्य बनाउँदछ।
6: मिति 2083 साल भाद्र 7 गते आइतबार सैनपुर नगर अस्पताल परिसरमा खुल्ला वृहत रक्तदान एवं विशेषज्ञ सहितको निशुल्क एक दिवसीय

0: को फायदा उठाउन समेत सूचित गरिन्छ।
1: We have well-managed classroom, scholarship up to 100%, peaceful environment, free hostel for boys and girls, library, assembly hall and multimedia, educational tour and entertainment, football stadium, volleyball court, free computer, PSC, TSC preparation class, extracurricular activities and cultural dance, extra classes in complicated subjects.
0: थप जानकारीको लागि सम्पर्क नम्बर 029570208 98421-25969 98420-52496 98413-96686 र 98420-76778 संघ सभा बहुमुखी क्याम्पस चैनपुर चैनपुर नगरपालिका 6 संघ सभा
2: गरगहनाले त बेहुलीले कस्तो सुहाएको छ है
3: त्यही त कस्तो डिजाइनर गरगहना कहाँ बनाएछन्
4: के को खास खास विशेष चल्दैछ यता हामीले सुन्न मिल्दैन कि कसो
3: ए बेहुलीले लगाएको गरगहनाको बारे कस्तो डिजाइनर रहेछ कुन ज्वेलर्समा बनाएका रहेछन् भनेर नि भाइ
4: यो त सुप्रिन्सा सुनचाली पसलको कमाल हो नि दिदी
5: हाम्रा सेवाहरू नयाँ तथा पुराना डिजाइनका गरगहनाहरू तयार गरिनुका साथै अर्डर बमोजिमका गहनाहरू ग्यारेन्टीका साथ तयार गरिन्छ दुई नम्बरी सुनलाई रिफाइन गरी एक नम्बरी गरिन्छ
6: प्रोप्राइटर समीर बिक प्लस रूपा बिक मोबाइल नम्बर 9862-93-87-25 र 9917-64-57-29
5: सुप्रिन्सा सुन चाँदी पसल चैनपुर छ सङ्खुवा सभा त्रिचोकबाट हिटटोल जाने बाटो दिलकुमारी भवन अगाडि
7: भालुमा बासको कलिलो तामा कान्छीको मन हर्ने कुरली गाईको बाक्लो दुध के साह्रो घिउ मर्ने घिरेमा तित्री बोट जति पकाए नि मान्दिन कानाछी के छ र मेरो खोटा
8: नमस्कार म गायक अनन्त घिमिरे तपाईँ सुन्दै हुनुहुन्छ लेख बेसीको धुन रेडियो अरुण सधैँ सुन्नुहोस् है

रेडियो अरुण अरुण 97.6 MHz हरपल तपाईं सँगै अहिले बिहानको 5:30 बज्यो। अब सुन्नुहुनेछ नेपाली खबर।

0: कोइरालाको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि। एनसी एग्रोटेकको उत्पादन च्याउ भनेकै राजा च्याउ।
2: पाँच वर्षमा 111 भीआईपीलाई भ्रष्टाचार मुद्दा। प्रधानमन्त्री बालिनको दलीय व्यवस्थामा विश्वास नभएको टिप्पणी। बन्सरे डाँडावासीले 15 दिनमा माग पूरा नभए फोहोर विसर्जन रोक्ने। डायस्पोरा बढ़े पनि दूतावासको क्षमता बढ़ेन। जग्गाको वर्गीकरण नहुँदा 363 स्थानीय तहमा किता काट रोकियो। लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खापत्र दैनिकमा छापिएको जागिरसँगै फलफूल खेती शीर्षकको शुभ समाचार।
0: गुल्मीको सत्यवती गाउँपालिका एक सिंहका फतेमान थापा पेशाले सब इन्जिनियर भए पनि जागिरे जीवनसँगै व्यावसायिक फलफूल खेतीलाई अघि बढ़ाएर गाउँमै समृद्धिको सम्भावना देखाउन सफल हुनुभएको छ। विभिन्न प्रजातिका फलफूल, बहुमूल्य वनस्पति र एकीकृत कृषि प्रणाली मार्फत उहाँले कृषिलाई आय आर्जनसँग जोड्न सफल प्रयास गर्नुभएको हो। 2058 सालदेखि तत्कालीन जिल्ला विकास समितिबाट प्राविधिक सेवामा प्रवेश गर्नुभएका थापा हाल सत्यवती गाउँपालिकामा कार्यरत हुनुहुन्छ। घर नजिकै कार्यस्थल भएपछि बिहान साँझ र विदाको समयलाई उहाँले फलफूल खेतीमा लगाउनुभयो। गाउँमा काम गर्ने क्रममा देखिएका सम्भावनाले उहाँलाई कृषि क्षेत्रमा लाग्न प्रेरित गरेको छ। उहाँको फार्ममा करिब 50 प्रजातिका फलफूल तथा बहुवर्षीय बाली छन्। 300 बोट ड्रागन फल व्यावसायिक रूपमा लगाइएको छ। बजारमा प्रति किलो 400-500 रूपियाँसम्म बिक्री हुने ड्रागन फलको क्षेत्र विस्तार गर्ने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो। त्यसै गरी करिब 700 बोट केरा, 100 भन्दा बढ़ी एभोकाडो, आँप, लिची, सुन्तला, कागती लगायतका फलफूलका बगैंचा रहेका छन्। उहाँले 40 बोट अगरवुड र करिब 400 बिरूवा परीक्षणका रूपमा हुर्काइएका पनि जानकारी दिनुभयो। भविष्य लक्षित बहुमूल्य मेकाडामिया नटको व्यावसायिक खेती गर्ने योजना पनि उहाँले बनाउनु भएको छ।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी। मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल्। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो। अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो सधैँ किन एकनास हुन्थ्यो, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नबिल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नबिल ब्याङ्कमा खाता छ कि छैन त?
1: तपाईँ च्याउहरूको राजा राजा च्याउ खोज्दै हुनुहुन्छ?
5: काठमाडौँको कालीमाटी तरकारी बजारको आफ्नै स्टल नम्बर 16 देशभरका भातभटेनी, बिग मार्ट र अन्य डिपार्टमेन्टल स्टोरहरूका साथै पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न थोक विक्रेताहरूकोमा राजा च्याउ उपलब्ध छ।
1: स्वादिलो, पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ। एनसी एग्रोटेकको उत्पादन।
6: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। शहरी क्षेत्रमा सवारी साधन तीव्र रूपमा बढ़दै जाँदा प्रदूषण र ट्राफिक जाम मुख्य चुनौती बनेको छ। यसले नगरवासीको स्वास्थ्य र दैनिकीमा गम्भीर असर पारिरहेको छ। उपत्यका तथा ठूला शहरको वायु गुणस्तर सूचकांक हानिकारक तहमा पुगेको तथ्याङ्क छ। पुरानो र अत्याधिक सवारी साधनले विषाक्त धुवा फाल्दा श्वास प्रश्वास, मुटु रोग र मानसिक तनावका बिरामी बढ़ेका छन्। त्यसै गरी जथाभावी हर्न बजाउने प्रवृत्तिले शहरी क्षेत्र कोलाहलपूर्ण बन्दै गएको छ। सड़कको क्षमताभन्दा बढ़ी सवारी साधन हुँदा दैनिक घण्टौं जाम हुन्छ भने काठमाडौँ उपत्यकामा अहिले 2-3 किलोमिटर यात्रा गर्दा करिब 10 मिनट जाममा बस्नुपर्ने बाध्यता छ। यसले समय र इन्धन दुवैको बर्बादी गराइरहेको छ। काठमाडौँ लगायत मुलुकका अन्य शहरमा पनि जाम र सवारी साधनबाट सिर्जित प्रदूषण घटाउन त्यहाँका चोकको सुधार आवश्यक रहेको सरकारवालाको सुझाव छ। सड़क विभागका पूर्व महानिर्देशक इन्जिनियर नरेश साक्यले सवारी साधनको संख्या बढ़ेको अनुपातमा सड़कको लम्बाई वा चौड़ाई बढ़ाउने प्रावधान संसारको कुनै पनि ठाउँमा नरहेको र त्यो सम्भव पनि नहुने स्पष्ट पार्दै सड़क र चोकको सुधारको विकल्प नरहेको बताएका छन्। नेपालमा दर्ता भएको 58 लाख सवारी साधन मध्ये काठमाडौँ उपत्यकामा मात्रै 23 लाख रहेको पाइएको छ। त्यस्तै 1 लाख किलोमिटर भन्दा बढ़ी सड़क सञ्जाल सञ्चालनमा छन् भने प्रदूषण र जाम हटाउन चोक सुधारको विकल्प नभएको जनाइएको छ। विश्व सम्पदा सूचीमा सूचीकृत क्षेत्रलाई साइकल लेनले जोड्ने योजना अन्तर्गत काठमाडौँमा 58 किलोमिटर सड़कमा डेडिकेटेड साइकल लेन बनाउने प्रस्ताव समेत गरिएको छ। प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिका सभापति तथा यातायात विज्ञ इन्जिनियर आशिष गजुरेलले विश्वका अन्य मुलुकको तुलनामा नेपालमा भएका सवारी साधनका लागि प्रशस्त सड़क पूर्वाधारको विकास भए पनि सवारी साधन शहर केन्द्रित भएका कारण ट्राफिक जाम र प्रदूषण बढ़ी देखिएको बताएका छन्। उनले भनेका छन् अन्य मुलुकमा रहेका सवारी साधन देशभरि नै छरिएर रहेका हुन्छन् र त्यहाँका सवारी साधन केही शहरमा मात्र थुप्रिएका कारण त्यहाँ बढ़ी चाप हुनुका साथै ट्राफिक व्यवस्थापनमा समेत समस्या देखिएको छ। काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापन सुधार गर्न पूर्वाधार विकास मन्त्रालय र जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाले तयार पारेको काठमाडौँ भ्याली अर्बन ट्रान्सपोर्ट र सिस्टम मास्टर प्लानमा काठमाडौँ उपत्यकाका प्रमुख ऐतिहासिक तथा सांस्कृतिक र व्यापारिक क्षेत्रलाई कार प्रिजन बनाउन प्रस्ताव गरिएको छ। काठमाडौँको बसन्तपुर र थमेल तथा ललितपुरको पाटन दरबार स्क्वायर क्षेत्रलाई कार प्रिजन बनाउन प्रस्ताव गरिएको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ। शहरमा सवारी साधनको चाप समाधानको आधार चोक सुधार शीर्षकमा आजको गोर्खापत्र दैनिकमा यो खबर छ।
0: अख्तियार दुरूपयोग अनुसन्धान आयोगले लामो समयदेखि खप्दै आएको आरोप र टिप्पणी हो, साना माछामाथि मात्रै अनुसन्धान र अभियोजन गर्छ तर यस्तो आरोप पछिल्लो समय चिर्ने प्रयास गरेको अख्तियारको तथ्याङ्कले देखाउँछ। आयोगका अनुसार पछिल्ला 5 आर्थिक वर्षमा पूर्व प्रधानमन्त्रीदेखि पूर्व सभामुख, पूर्व मन्त्री, सांसद तथा स्थानीय तहका प्रमुख र उपप्रमुख विरूद्ध भ्रष्टाचार मुद्दा लागेको छ। आर्थिक वर्ष 2077-78 आर्थिक वर्ष 2082-83 111 जना भीआईपी प्रतिनिधि विरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो। यस अवधिमा पूर्व प्रधानमन्त्री, एकजना पूर्व सभामुख, एकजना पूर्व मन्त्री संघका 8 जना, पूर्व मन्त्री प्रदेशका 2 जना, सांसद प्रदेश 2 जना, स्थानीय तह प्रमुख 60 जना र स्थानीय तह उपप्रमुख 37 जना विरूद्ध भ्रष्टाचार मुद्दा लागेको हो। पतञ्जलि जग्गा प्रकरणमा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालमाथि हदबन्दी छूटको जग्गा दुरूपयोग र अनियमितता गरेको आरोपमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको थियो। 2067 माघ 18 गते प्रधानमन्त्रीका रूपमा माधव कुमार नेपालले ठाडो आदेश मार्फत पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनीलाई काभ्रे र अन्य ठाउँमा हदबन्दी भन्दा बढ़ी जग्गा राख्न छूट दिने निर्णय गरेका थिए। यसलाई व्यक्तिगत रूपमा कानूनको उल्लंघन गरेको रूपमा व्याख्या गर्दै अख्तियारले मुद्दा चलाएको हो। यस प्रकरणमा प्रचलित कानून र जग्गाको हदबन्दीको प्रावधान विपरीत निर्णय गराइएको र पछि सो जग्गा उद्देश्य विपरीत प्रयोग र बेचबिखन भएको दावी गरिएको छ। यो मुद्दा अझै विचाराधीन छ। यसै गरी अख्तियारले विद्युतीय चुरोट भेपमा लुकाएर गरिएको सुन तस्करी प्रकरणमा पूर्व सभामुख कृष्ण बहादुर महरा विरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। विशेष अदालतमा दायर उक्त मुद्दामा 7,78,00,000 रूपियाँ बिगो माग दावी गरिएको छ। यो मुद्दा पनि विचाराधीन छ। यस सम्बन्धमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख प्रेम कुमार राई भन्नुहुन्छ, साना होइन ठूलै मुद्दा गएको छ। प्रधानमन्त्रीदेखि सांसद, मन्त्री विरूद्ध मुद्दा गए, यसकारण ठूला र साना माछाको कुरा हराएको छ। 5 वर्षमा 111 भीआईपीलाई भ्रष्टाचार मुद्दा शीर्षकमा मध्याह राष्ट्रिय दैनिकमा यो खबर छापिएको हो।
2: सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता समेत रहनुभएका प्रधानमन्त्री वीरेन्द्र शाहको पार्टीप्रति लगातार अरूचि देखिएको छ। शुक्रबार आसपाले आगामी स्थानीय तह निर्वाचन, रिक्त रहेका पार्टी पदाधिकारी मनोनयन र सांगठनिक सुदृढ़ीकरण लगायतका एजेण्डामा छलफल गर्न पार्टी केन्द्रीय समितिको बैठक बोलाएको थियो, तर पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा स्थानीय तह निर्वाचन लगायतका महत्वपूर्ण एजेण्डामा छलफल गर्न केन्द्रीय समिति बैठक बसिरहँदा वरिष्ठ नेता शाह भने शुक्रबार बिहानै पोखरा हुँदै मुस्ताङ भ्रमण गढ़मा निस्किनुभयो। केन्द्रीय समिति बैठकमा अनुपस्थित भएर पोखरा हुँदै मुस्ताङ जानुभएका प्रधानमन्त्री शाहको भ्रमणको सम्पूर्ण जानकारी सार्वजनिक गरिएको छैन। प्रधानमन्त्री शाहले पार्टी बैठकलाई महत्व नदिनु भएको हो कि या पूर्व निर्धारित कार्यक्रम भएर सहभागी हुन नसक्नु भएको भन्ने अझै खुलेको छैन। सभापति रवि लामी छानेपछि दोस्रो वरियतामा रहनुभएका बालेन्द्र अनुपस्थित बैठकले पदाधिकारी सचिवालय केन्द्रीय सदस्य मनोनयन विभिन्न विभागमा प्रमुख मनोनयन सहित राइट टू रिकल कार्यदल गठन गर्ने महत्वपूर्ण निर्णय गर्यो। हुन त बालेन्द्रले आफ्नै पार्टी रासुपाको बैठकमा अनुपस्थित भएको वा छलेको यो पहिलो घटना भनी होइन। वरिष्ठ नेता शाह पार्टी बैठकमा अनुपस्थितको श्रृंखला भने लामो छ। बालेन्द्र शाहले आफूलाई वरिष्ठ नेता बनाउने दिन साउन 13 गते पनि रासुपाको बैठकमा सहभागी हुनुभएको थिएन। यसै विषयमा श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता हर्कराज साम्पाङले सत्तारूढ दल राष्ट्रसभाका सभापति रवि लामिछानेलाई प्रधानमन्त्री बन्न आग्रह गर्नुभएको छ। राष्ट्रसभाकै वरिष्ठ नेता बालेन्द्र शाह प्रधानमन्त्री रहेका बेला साम्पाङले सभापति लामिछानेलाई सरकार सम्हाल्न अनुरोध गर्नुभयो। मेयर हुँदादेखि नै बालेन्द्रको कड़ा आलोचक बन्नुभएका साम्पाङ अहिलेसम्म प्रधानमन्त्रीप्रति सकारात्मक हुनुभएको छैन। साम्पाङले शनिबार सामाजिक सञ्जाल मार्फत भन्नुभएको छ, रविजीले तुरन्तै ढिलो नगरी सरकार यो सरकार रहिरहने हो भने न सुशासन हुन्छ न विकास, एउटा जाबो ग्यास त ल्याएर दिन सकेको छैन, साम्पाङले भनेका छन्। सत्तारूढ दल रासुपाले केन्द्रीय सदस्यका लागि आयोजना गरेको नीति संगठन र नेतृत्व सम्बन्धी दुई दिने कार्यशाला शनिबारदेखि शुरू भएको छ। रासुपा कार्यशाला नीति संगठन र नेतृत्व श्रृंखला एक नाम दिएको कार्यशालामा पार्टीको नीति संगठन सुदृढीकरण नेतृत्व क्षमता विकासका बारेमा छलफल भइरहेको रासुपाका संगठन विभाग प्रमुख प्रमोद न्यौपानेले जानकारी दिएका छन्। शनिबार नेपालको चित्र हामी कहाँ छौं शीर्षकमा अनिल चित्रकार उपसभापति डाक्टर सोरिम वाग्लीले पार्टीको प्रस्तावमा सामाजिक लोकतन्त्र र त्यसका आधारबारे समेत प्रस्तुति दिनुभएको थियो। राष्ट्रपति बालेन्द्र शाहको अरूचि दलीय व्यवस्थामा विश्वास नभएको टिप्पणी शीर्षकमा आजको हिमालय टाइम्समा यो खबर छ।
0: डायस्पोरा बढ़्यो बढ़ेन दूतावासको क्षमता शीर्षकमा कान्तिपुर दैनिक खबर लेख्छ। जापानमा सन् 1965 नेपाली दूतावास खुल्दा तीनजना कर्मचारीबाट काम शुरू भएको थियो। त्यति बेला जापानमा नेपालीहरू 1000 हाराहारीमा थिए। हाल त्यहाँ नेपालीको संख्या 3.5 लाख पुगेको छ, तर दूतावासका कूटनीतिक कर्मचारीको संख्या भने 4 मात्र छ। गत 11 महिनादेखि टोकियो स्थित नेपाली दूतावास राजदूत विहीन छ। कार्यवाहक राजदूत हरिकान्त पौडेलले जसो तसो धानिरहेका छन्। दूतावास स्थापना हुँदा 1000 रहेको नेपालीको संख्या 3,40,000 नाघिसकेको छ, तर त्यही अनुपातमा दूतावासको जनशक्ति बढ़न सकेन। कार्यवाहक राजदूत पौडेल भन्छन्, 61 वर्ष अगाडि 3 कर्मचारी थिए, अहिले 4 जना छौं। नेपाली डायस्पोरा दिन दिनै बढ़दो छ, तर दूतावासको स्रोत साधन र क्षमता वृद्धि नहुँदा समस्या छ। केही वर्ष यता नेपालीका लागि जापान रोजगारीको प्रमुख गन्तव्य बनेको छ। पछिल्लो 4 वर्षमा नेपालीको संख्या जापानमा उल्लेख्य वृद्धि भएको छ। सन् 2021 97,000 नेपाली रहेकामा 2026 आइपुग्दा करिब 3 गुणा पुगेको छ। पछिल्ला वर्षमा जापानमा नेपालीको संख्या वर्षेनी 65,000 हाराहारीमा बढ़िरहेको छ। नेपालीको अध्ययन र रोजगारीको अर्को प्रमुख गन्तव्य मुलुक अस्ट्रेलियाको क्यानबेरा स्थित नेपाली नियोगको अवस्था पनि उस्तै छ। सन् 2007 त्यहाँ नेपाली दूतावास स्थापना गरिँदा 7-8 हजार मात्र नेपाली थिए। परराष्ट्र मन्त्रालयका अनुसार हाल त्यहाँ नेपाली डायस्पोराको संख्या 3 लाख पुगेको छ। दूतावासले फिजी, न्यूजील्याण्ड, पपुआ न्यू गिनी सहित अन्य देशमा रहेका नेपालीलाई पनि सेवा दिन्छ। गत वर्ष 1 जना नायब सुब्बा तहका कर्मचारीको दरबन्दी थपिएपछि त्यहाँ राजदूत सहित कूटनीतिक कर्मचारीको संख्या 5 पुगेको छ। यो नियोग पनि 4 महिनादेखि राजदूत विहीन छ। डायस्पोरा बढ़्यो बढ़ेन दूतावासको क्षमता शीर्षकमा कान्तिपुर दैनिकमा छापिएको खबर हो।
2: जग्गा वर्गीकरण नहुँदा गत साउनदेखि 363 वटा स्थानीय तहमा जग्गाको किताकाट रोकिएको छ। जग्गाको किताकाट रोकिएका स्थानीय तहमा जग्गा किनबेच र कारोबारमा प्रतिकूल प्रभाव परेको छ। स्थानीय तहका नागरिकलाई जग्गाको किताकाट रोकिँदा जग्गा धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन नपाउँदा व्यवसायिक तथा आपतकालीन काम रोकिएर आर्थिक समस्या झन थपिएको छ। देशका 753 वटा स्थानीय तहमध्ये 390 वटा स्थानीय तहले भने यसअघि नै जग्गाको वर्गीकरण गरिसकेका प्रशासन सरकारले भू उपयोग नियमावली अनुसार जग्गाको वर्गीकरण गर्नुपर्ने व्यवस्था गरे पनि स्थानीय तहले जग्गाको वर्गीकरण नगर्दा किताकाट रोकिएको भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ। स्थानीय तहले जग्गाको वर्गीकरण गर्दा कृषि आवासीय व्यावसायिक क्षेत्र औद्योगिक क्षेत्र खानी तथा खनिज वन नदी खोला सिमसार क्षेत्र सार्वजनिक उपयोग क्षेत्र सांस्कृतिक तथा पुरातात्विक महत्वको क्षेत्र र अन्य गरी 10 क्षेत्रमा जग्गाको वर्गीकरण गर्नुपर्ने भू उपयोग नियमावलीको व्यवस्था छ। वर्गीकरण नहुँदा रोकियो किताकाट शीर्षकमा गोर्खापत्र दैनिकमा यो खबर छ।
0: वर्षामा भारत हिउँदमा नेपाललाई विद्युत बेच्ने भारतीय कम्पनीको प्रस्ताव शीर्षकमा अभियान राष्ट्रिय दैनिक खबर लेख्छ। फुकोट कर्णाली जलविद्युत आयोजनाको निर्माण सम्भव बनाउन भारतीय लगानीकर्ता कम्पनी एनएचपीसी लिमिटेडले सो परियोजनाबाट उत्पादित बिजुली हिउँदमा नेपाललाई र वर्षामा भारतलाई बिक्री गर्ने प्रस्ताव गरेको छ। परियोजना नेपालको विद्युत उत्पादन कम्पनी लिमिटेड र एनएचपीसीले संयुक्त रूपमा निर्माण गर्ने गरी 2080 जेठ पत्रमा समझदारी पत्रमा हस्ताक्षर भएको थियो। समझदारी पत्रमा नेपालले परियोजनाबाट उत्पादित 21.9% बिजुली निशुल्क पाउने व्यवस्था छ, तर उक्त निशुल्क विद्युत उपलब्ध गराउँदा परियोजना नै सम्भाव्य नहुने भन्दै भारतीय कम्पनीले उक्त प्रावधान हटाउन वा निशुल्क विद्युतको सीमा घटाउन लबिङ गर्दै आएको थियो।
2: सर्वोच्च अदालतले वैवाहिक सम्बन्ध करणीका स्थायी सहमति नभएको व्याख्या गरेको छ। एकातिर सर्वोच्चले सामान्य मनमुटाव वा आरिसीबीका कारण वैवाहिक जबरजस्ती करणीको झुटा मुद्दा लगाउन नपाइने व्याख्या गरेको छ भने अर्कोतिर विवाह गर्दैमा पतिलाई पत्नीको शरीरमाथि निरपेक्ष अधिकार प्राप्त नहुने समेत व्याख्या सर्वोच्चले गरेको छ। सर्वोच्च अदालतका न्यायाधीश दय हरिप्रसाद भुयाल र शान्ति सिंह थापाको संयुक्त इजलासले सञ्जय महर्जन प्रतिवादी रहेको वैवाहिक जबरजस्ती करणी मुद्दामा यस्तो व्याख्या गरेको हो। विवाहलाई करणीका लागि स्थायी सहमति अर्थात पर्मानेन्ट कन्सेन्ट दिएको मानिँदैन र प्रत्येक यौन सम्पर्कका लागि पत्नीको मौखिक वा लाक्षणिक सहमतिको आवश्यकता पर्दछ फैसलामा लेखिएको छ। पति हुनुको नाताले मात्र पत्नीको शरीरमाथि निरपेक्ष र स्वतः प्राप्त अधिकार स्थापित हुन सक्दैन र महिलाको आफ्नो शरीरमाथिको अधिकार विवाह भन्दा माथि हुन्छ भन्ने आधुनिक कानूनी मान्यता समेत स्थापित भएको छ। ललितपुर महानगरपालिका वडा नम्बर 3 धोबीघाट बस्ने सञ्जय महर्जन र परिवर्तित नाम जाउलाखेल 26 सामाजिक सञ्जाल फेसबुकबाट भएको चिन्जान प्रेम सम्बन्धमा स्थापित भएको थियो। 2075 साल फागुन 10 गते विवाह भएपछि उनीहरू ललितपुरको धोबीघाट स्थित कोठामा श्रीमान र श्रीमतीका रूपमा बस्न थालेका थिए। यसै क्रममा पीड़ित महिला गर्भवती भएकी थिइन् तर उनीहरूबीच विवाह दर्ता गराउने विषयलाई लिएर सामान्य मनमुटाव र विवाद शुरू भएको थियो। वैवाहिक सम्बन्ध करडीका लागि स्थायी सहमति नभएको सर्वोच्चको व्याख्या शीर्षकमा हिमालय टाइम्समा यो खबर छ।
0: राष्ट्रसंघका विशेष प्रतिवेदकको भ्रमण रोकेर मानव अधिकार परिषदको सदस्य बन्ने दौड़मा नेपाल। कान्तिपुर दैनिकमा खबर छ। नेपाल सरकारले औपचारिक जवाफ नदिँदा राष्ट्रसंघका विशेष प्रतिवेदक बर्नार्ड डुहाइमको भ्रमण अनिश्चित बनेको छ। सरकारले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको नेतृत्व रिक्त रहेको कारण देखाउँदै भ्रमण मिति तय गर्न अल्टाल गर्दा डुहाइमको भ्रमण एक वर्षदेखि अनिश्चित बनेको हो। राष्ट्रसंघको मानव अधिकार परिषदको स्वतन्त्र विज्ञ रहने विशेष प्रतिवेदकको भ्रमण रोकेर नेपाल सरकार त्यही परिषदको तेस्रो कार्यकालका लागि सदस्य बने